0: ताकि संपर्क मोबाइल नंबर 98455369084।
1: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97458-40।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
4: सूचना। पहाड़ी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन एकाई सुर्खेतले कर्णाली प्रदेशका कृषक, कृषि समूह, सहकारी तथा कृषि उद्यमीहरूलाई व्यावसायिक फलफूल खेती विस्तार कार्यक्रममा सहभागी हुन कृषक वर्गमा हार्दिक अनुरोध गर्दछ।
5: आयोजनाले स्याउ, सुन्तला, कागती, जुनार, ओखर, चुच्चे ओखर, एभोकाडो, बदाम तथा किवी जस्ता उच्च मूल्यका फलफूल तथा काष्ठफल बालीहरूको व्यावसायिक खेती प्रबन्धन गर्दै आएको छ।
4: इच्छुक कृषक, कृषि समूह, सहकारी तथा उद्यमीहरूले आयोजनासँग आबद्ध भई उपलब्ध अनुदान, प्राविधिक सहयोग तथा क्षमता विकासका अवसरहरूबाट लाभ लिन सक्नेछन्। यो कार्यक्रम कर्णाली प्रदेशका 9 जिल्लाका विभिन्न स्थानीय तहहरूमा कार्यान्वयन भइरहेको छ। व्यावसायिक फलफूल खेती मार्फत आय आर्जन वृद्धि, रोजगारी सिर्जना तथा कृषि उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रममा सहभागिताका लागि सम्बन्धित स्थानीय तह वा आयोजना कार्यान्वयन एकाई सुर्खेतमा सम्पर्क गर्न अनुरोध गरिन्छ।
5: साथै कृषि उत्पादनमा रासायनिक विषादीको प्रयोग गर्दा विशेष सावधानी अपनाउन सम्पूर्ण कृषकहरूमा अनुरोध गरिन्छ।
4: रासायनिक विषादीको अव्यवस्थित तथा अत्याधिक प्रयोगले मानव स्वास्थ्य र वातावरणमा गम्भीर नकारात्मक असर पार्न सक्छ। रासायनिक विषादीको नकारात्मक असरहरू बारे सचेत रहौ, मानव स्वास्थ्य र वातावरणलाई बचाऊ।
5: स्वस्थ माटो, स्वस्थ जीवन। अब रोजौ अर्ग्यानिक कृषि हाम्रो स्वास्थ्य र भविष्यका लागि। आत्मनिर्भर किसान बनौ। पानी स्रोत सुरक्षा, अर्ग्यानिक कृषि अपनाऊ। सुरक्षित, स्वस्थ र वातावरण मैत्री कृषि उत्पादन तर्फ अग्रसर बनाऊ।
4: पहाड़ी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन एकाई सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
5: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
5: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्र नगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
6: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ, अनि डिस्ट्रिब्युटर पनि आफै हाल्नुहुन्छ।
7: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
8: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
7: यो सोलर बलियो र भरपर्दो छ।
9: हाम्रो बाबाले मानिकेल सुरक्षित बाटो जानु भएको। सोलर ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान सहयोगी मानिकेज ऊर्जा सुर्खेत फोन नम्बर 083-522-360
5: भर्ना खुल्यो
10: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
10: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 98-585-91-960 र 97-678-84-566।
1: सूचना
11: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा दैनिक बिरामी जाँच सेवा हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा प्रयोगशाला रगत दिशा पिसाब खकार वीर्य तथा गर्भ परीक्षण सेवा औषधि बिक्री वितरण तथा परामर्श सेवा महिलाहरूको यौन रोग आङ खस्ने सेतो पानी बग्ने गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा मधुमेह उच्च रक्तचाप ढाड दुख्ने हात खुट्टा सिल्का हान्ने पैतला पोल्ने लगातार टाउको दुख्ने चक्कर आउने रिङटा लाग्ने मन आत्तिने छाती छिटो छिटो भड्किने निन्द्रा नलाग्ने भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार नियोजन सम्बन्धी सेवाहरू पायस जन्डिस ग्यास्ट्रिक वायुगोला बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा रंगीन भिडियो एक्सरे सेवा ईसीजी सेवा इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
5: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
10: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
12: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
13: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
14: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
11: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
5: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-442 मोबाइल नम्बर 98-580-40-913 र 97-054-67-993।
15: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
5: ल दाई किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु कसो।
11: हामी कहाँ एलजी सामसुङ औरा स्काई ओर्थ कम्पनीका टीभी फ्रिज वासिङ मेसिन सामसुङ रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
5: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टिभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टिभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
11: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 9858404719 र 9858551715। सूचना वीरेन्द्र नगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्र नगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
5: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
16: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीजी एग्रोभेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
17: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
1: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
17: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क श्री सेग्रोभेट सेन्टर, वीरेन्द्र नगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
17: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 9848-50-430।
16: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
18: एसई सक्यो, अब रमाइलो सुरु भयो।
19: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
18: अझै रमाइलो, रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
19: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
18: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
20: नेपाल टेलिकम, राष्ट्रको संचार।
21: सबैको मान सुने
20: रेडियो भेरी FM।
22: एक्सट्रीम इनर्जी ड्रिंक, टाइम टेक, अहिले ठीक 6 बजेको छ।
23: Extreme energy drink. Taste the difference. Feel the energy.

0: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 24 गते बुधबार, सन् 2026 जुलाई 8 तारीक असार कृष्ण पक्षको अष्टमी उपरान्त नवमी तिथि।
2: काया कैरनका साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
1: अ कम्प्लिट पाइपिङ सोल्युसन।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको बाँकेको कोहलपुर एफएम 101.5 मेगाहर्जलाई बधाई तथा शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्री राय माझी र खाँड सहित 15 जना दोषी ठहर, 7 जनालाई सफाई, फरार 8 जनाको हकमा पक्राउ पछि कानून बमोजिम हुने।
0: आफ्नै प्रथा तोड्दै आउँदो आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक, बैंक तथा वित्तीय संस्थाको पुनः वर्गीकरण गरिने मूल समस्याबाट पन्छिएको विज्ञको टिप्पणी।
1: मानव वन्य जन्तु द्वन्द बढ्नुमा कानूनी संरचना पनि मुख्य कारण, व्यवस्थापनको जिम्मा पालिका मार्फत समुदायलाई दिनुपर्नेमा विज्ञको जोड।
3: त्यो चाहिँ अधिकार दिने तर नियमन मात्रै गर्ने हो नि, ए फिमेललाई पनि मारेछ बच्चालाई पनि मारेछ भन्ने त्यो हेर्ने चाहिँ ऊ, तर उहाँहरूले कानून बनाउने हो नि त, उही गाउँले गर्छ नि त।
0: कतारमा आप्रवासी श्रमिकलाई शर्तसहित हड़ताल गर्ने अधिकार, हड़ताल अवधिको तलब भने नपाइने व्यवस्था।
1: र स्विजरल्याण्ड र अर्जेन्टिना विश्वकप फुटबलको क्वार्टर फाइनलमा क्वार्टर फाइनलको समीकरण पनि पूरा।
4: प्राविधिक शिक्षा आजको आवश्यकता।
1: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट, बीई सिभिल, सिभिल एण्ड रूरल, कम्प्युटर, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, इन्फर्मेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो।
4: प्रवेश परीक्षा असार 25 गते बिहिबार।
1: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण 4 भक्तपुर।
4: फोन 01-5121-0012-5121-00 97418-0296।
1: वेबसाइट www.nec.edu.np।
5: It's a goal! Hipstar Goal! हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट। मिली सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक, शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
6: हिमस्टार फर अ कम्प्लिट होम।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 056-4943-33, 493-555।
0: काया कैरनमा अब खबरको सिलसिला शुरूमा नक्कली भूटानी शरणार्थी प्रकरण नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका लैजान रचिएको अपराध अभियोगमा पूर्व उप प्रधानमन्त्री टोपबहादुर रायमाझी पूर्व गृहमन्त्री बालकृष्ण खाँड र पूर्व गृह सचिव टेकनारायण पाण्डे सहित 15 जना दोषी ठहर भएका छन्। मुद्दा दायर भएको 3 वर्षपछि जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले हिजो उनीहरूलाई दोषी ठहर गरेको हो। कसुर र भूमिकाको आधारमा उनीहरू विरूद्ध कीर्ति ठगी संगठित अपराध र राज्य विरूद्धको अपराधमा दोषी ठहर गरिएको अदालतको आदेशमा उल्लेख छ। अदालतले रायमाझी खाँड र पाण्डे सहित गिरोहका केशव दुलाल सानु भण्डारी सागर राई सन्देश शर्मा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई गोविन्द चौधरी कांग्रेसका पूर्व सांसद आङ तावा शेर्पा हर्ज कमिटिका तत्कालीन अध्यक्ष शमशेर मिया तत्कालीन गृहमन्त्री खाँडका स्वकीय सचिव नरेन्द्र केसी बिचौलिया हरिभक्त महर्जन निरञ्जन कुमार खरेल र बेचन झालाई दोषी ठहर गरेको हो। अदालतले यो प्रकरणलाई राज्य विरूद्धको कसुर भन्दै नेपाली नागरिकको स्वाभिमानमा नै प्रत्यक्ष आँच पुग्ने गरी नेपालको अन्तर्राष्ट्रिय छविमा खगलल पुर्याएको टिप्पणी गरेको छ। मुद्दाका प्रतिवादी सन्दीप रायमाझी सहित 7 जनाले भने सफाई पाएका छन्। प्रतिवादीहरू सन्दीप सहित रामशरण केसी टंक कुमार गुरूङ प्रतीक थापा लक्ष्मी महर्जन केशव तुलाधर र आशिक बुढाथोकी विरूद्ध कसुर पुष्टि नभएको भन्दै अदालतले उनीहरूलाई सफाई दिएको हो। यस्तै प्रतिवादी भए पनि फरार रहेकाको हकमा पक्राउ परेका बखत कानून बमोजिम हुने गरी भन्दै मुद्दालाई मुलतवीमा राखिएको जिल्ला अदालतको संक्षिप्त आदेशमा छ। मुलतवीमा राखिएका फरार 8 प्रतिवादीमा अशोक पोखरेल धीरेन्द्र राई दीपा हुमागाई निरज राई राजेश अर्याल मोहन राज राई विनिता सबदेन लिम्बू र सुनिल बुढाथोकी रहेका छन्। नक्कली भूटानी शरणार्थी प्रकरणको यो खबर आजका सबै जसो पत्र पत्रिकाले छापेका छन् हामीले कान्तिपुर दैनिकबाट लिएका हौं।
1: राष्ट्र बैंकले आउने आर्थिक वर्षको मौद्रिक नीतिलाई नियामकीय नीति र चालू आर्थिक वर्षको नीतिबाट अलग राखेर सार्वजनिक गरेको छ। विगतका मौद्रिक नीतिमा समीक्षाका साथै नियामकीय प्रावधान समेत समेटिने गरेकोमा यस पटक गवर्नर विश्वनाथ पौडेलले फरक अभ्यास शुरू गर्नुभएको छ। मौद्रिक नीतिप्रति बढ़दो अपेक्षाका बीच यसको भूमिका बुझाउनका लागि पनि सहयोगी हुने गरी मौद्रिक नीतिलाई स्पष्ट पारिएको राष्ट्र बैंकको भनाई छ। बैंकले मौद्रिक नीतिलाई अलग बनाउनुपर्ने आवश्यकताका बीच गवर्नर पौडेलले जोखिम मोलेर नयाँ शैली अप्नाएको टिप्पणी विज्ञहरूले गरेका छन्। गवर्नर पौडेलले अर्थतन्त्र चलायमान बनाउनका लागि विभिन्न योजना ल्याउने भन्दा पनि मौद्रिक औचारहरूको व्यवस्थापनतर्फ बढ़ी जोड़ दिँदै मौद्रिक नीति ल्याउनु भएको हो। विगतका मौद्रिक नीतिले बजारमा आफैले चलायमान बनाउने शैलीले विभिन्न किसिमका नियामकीय योजना ल्याउने गरेकोमा यसपटकको मौद्रिक नीतिमा त्यस्तो विषय देखिएको छैन। गवर्नर पौडेलले आउने आर्थिक वर्षमा 6,52,30,00,00,00 रूपियाँले ऋण विस्तार गर्ने लक्ष्य लिएको बताउनु भएको छ। सरकारले लिएको 7% आर्थिक वृद्धिले लक्ष्यलाई निजी क्षेत्रमा 11% कर्जा बढ़ाउँदै पूरा गर्ने पौडेलको उद्घोष छ। तर यो कर्जा विस्तारको लक्ष्य पूरा कसरी हुने भन्ने विषयमा मौद्रिक नीति मौन देखिएको छ। चालू आर्थिक वर्षमा निजी क्षेत्रमा जाने कर्जा विस्तार 12% गर्ने लक्ष्य राखिएकोमा अहिलेसम्म करिब 6.5% मात्रै विस्तार भएको छ। विगतमा मौद्रिक नीति मार्फत विभिन्न सुविधा ल्याउने गरेको केन्द्रीय बैंकले यसपटक आफ्नो प्रथालाई तोडेको छ। राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले मौद्रिक नीतिमा सबै कुरा नसमेटिँदा त्यसको प्रभावकारितामा असर पर्ने चिन्ता व्यक्त गर्नुभएको छ। युवाहरूको भावना अनुरूप मौद्रिक नीति ल्याउन नसकेको पनि उहाँको टिप्पणी छ। मुख्य नीतिगत व्यवस्थामा बैंक तथा वित्तीय संस्थाको पुनर्वर्गीकरण व्यक्तिगत जमानीबाट असीमित दायित्व सृजना हुने अवस्था हटाइने चेक अनादरबाट कालो सूचीमा पर्ने अवस्था कम गर्ने रुग्ण उद्योग निष्क्रिय कर्जाको व्यवस्थापन गरिने संस्थाको सबलताका आधारमा शेयर धितो सीमा निर्धारण हुने सार्वजनिक सवारीमा प्रयोग हुने ठूला विद्युतीय सवारीको कर्जा सहजीकरण गरिने जारी गर्ने निर्देशिकालाई भाषागत रूपमा सरल बनाइने र व्यक्तिगत क्रेडिट स्कोरमा आधारित ऋण कारोबार अध्ययन गर्ने लगायतका छन्। आज सबै पत्र पत्रिकाले यो खबरलाई प्रमुखताका साथ छापेको छ।
0: संविधान संशोधनका लागि बहस तयार गर्न सरकारले बनाएको कार्यदलबाट चार दल बाहिरिएका छन्। कार्यदलको क्षेत्राधिकारमाथि प्रश्न उठाउँदै नेकपा, लोसपा, जसपा र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि कार्यदलबाट अलग भएका हुन्। एमालेबाट तोकिएका प्रतिनिधि शुरूदेखि नै कार्यदलको बैठकमा उपस्थित छैनन्। कांग्रेसले प्रतिनिधि नै पठाएको थिएन। प्रधानमन्त्री बालेन्द्र शाह बालेनका राजनैतिक सल्लाहकार असीम शाहको नेतृत्वमा रहेको कार्यदलमा नेकपाका देव गुरूङ, लोसपाका लक्ष्मणलाल कर्ण, जसपाका सुरेन्द्र झा र जनमोर्चाका मनोज भट्ट सदस्य हुनुहुन्थ्यो। उहाँहरूले कार्यदलबाट बाहिरिने क्रममा सोमबार संयोजक असीम शाहलाई छ बुधे असहमति पत्र समेत बुझाउनु भएको छ। कार्यदलमा रहेका नेकपाका नेता देव गुरूङले बहस पत्र तयार गर्न गठन भएको कार्यदल संविधान संशोधनको मस्यौदा नै बनाउने शैलीमा प्रस्तुत भएपछि आफूहरूले असहमति राखेको बताउनुभयो। तर कार्यदलका संयोजक शाहले भने विपक्षी राजनैतिक दलका प्रतिनिधिहरूले गैर जिम्मेवार बन्दै कार्यदल छोटेको टिप्पणी गर्नुभएको छ। संविधान संशोधन बहस पत्र कार्यदलबाट बाहिरिए चार दल कान्तिपुर दैनिकमा खबर छ। काया कैरनमा मानव वन्यजन्तु द्वन्द बढ्नुमा कानूनी संरचनामा पनि मुख्य समस्या बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
10: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फण्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्री रायमाझी र खाँडसहित 15 जना दोषी ठहर, 7 जनालाई सफाई, फरार 8 जनाको हकमा पक्राउपछि कानून बमोजिम हुने, आफ्नै प्रथा तोड्दै आउँदो आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक, बैंक तथा वित्तीय संस्थाको पुनः वर्गीकरण गरिने मूल समस्याबाट पन्छिएको विज्ञको टिप्पणी, संविधान संशोधन बहस पत्र कार्यदलबाट बाहिरिए 4 दल लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी प्रसंग। पछिल्लो केही वर्षदेखि मानव वन्यजन्तु द्वन्दका घटना निकै बढ़ेका छन्। बाँदरका कारण खेती लगाउनै नसकिने अवस्था आएको समस्या गाउँ बस्ती हुँदै सड़कदेखि संसदसम्म उठिरहेको छ। बाघ, चितुवा, हात्ती लगायतका जनावरको आक्रमणमा मानिसले ज्यान गुमाएको समस्या उस्तै सुनिन्छ। हात्ती, गैंडा, बँदेल जस्ता वन्यजन्तुले बाली, नाली, घर लगायतकामा क्षति पुर्याएको समाचार दैनिक आइरहन्छन्। अहिले बसाई चराईका कारण गाउँघर रित्तिँदैछ भने त्यहाँ रहेकाहरू पनि जंगली जनावरका कारण बस्दै नसक्ने अवस्था आएको गुनासो गर्छन्। खासमा यो समस्या किन बढ़्यो अनि व्यवस्थापनका लागि के गर्नुपर्छ त? थप जानकारी सुनौ साथी भोजेन्द्र बस्नेतका साथमा।
4: नेपालमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 लागू भएपछि वन्यजन्तु मार्ने काममा कड़ा प्रतिबन्ध लाग्यो। त्यस अघिका केही दशकमा चोरी, सिकारी र तस्करीको बिगबिगी बढ़ेको थियो। वन्यजन्तुको अवस्था निकै संकटपूर्ण अवस्थामा पुगेका कारण त्यति बेला कड़ा नियमहरू राखिए। तर अहिले अवस्था फेरिएको मानव वन्यजन्तु द्वन्द व्यवस्थापन विज्ञ डाक्टर कमल थापा बताउनुहुन्छ।
5: एउटा समयमा प्रोटेक्सन गरौं भनेर लागियो, कानून त्यस्तो बनाइयो। अब समय के आयो त? अब त जनावर चाहिँ बढ़ेको भनेर गुनासो आयो। बढ्न पनि बढेछ संख्याले, बाघकै संख्या हेर्दाखेरि डब्लिङ द टाइगर भएको छ, सबभन्दा गनेको। हिउँसितुवाहरू पनि संख्या बढ़िया छ। बाँदरको चाहिँ ठ्याक्कै नम्बर नभए पनि तपाईँ हामीले नै अनुभव गर्न सक्छौ, चारैतिर फैलिरहेछ, हिमालतिर नि देखिनला अरे बाँदर।
4: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 बन्नु अघि बाघको संख्या 100 भन्दा निकै तल झरेको अनुमान छ। तर 4 वर्ष अघि भएको गणना अनुसार 355 वटा पुगेको छ। त्यसबेला 100 को हाराहारीमा झरेको गैंडाको संख्या अहिले 750 भन्दा माथि छ। यकिन नभए पनि अत्यन्तै न्यून संख्यामा पुगेको भनिएको हात्ती अहिले 500 को हाराहारीमा पुगेको छ। किसानलाई दुःख दिइरहेको बाँदर, बँदेल लगायतको संख्या यकिन नभए पनि निकै बढ़ेको विज्ञहरू बताउँछन्। त्यसैले कानूनमा समय अनुकूल परिमार्जन आवश्यक रहेको छ।
5: सनसेट ल नै प्रयोग गर्ने हो कि, जुन समयमा जस्तो परिस्थिति आउँछ त्यस्तो खालको रणनीति लगाउने। अहिले वन्यजन्तुको हकमा चाहिँ जस्तै बाघको कुरा, बाघको द्वन्द कसरी गर्ने, बाघ कति नम्बरको कुरा नि हो कि, त्यसमा यसमा अन्त कुनै पिर मान्नै पर्दैन। यदि बढी छ भने ठोक्ने हो, ठोक्ने भनेको चाहिँ कसरी व्यवस्थापन गर्ने हो, त्यसलाई टुरिज्ममा जोड्ने हो कि कहिले काहीँ ठाउँको ठाउँ नै गर्नुपर्ने हुन्छ, त्यो सिचुएसन अनुसार गर्ने हो कि। बाँदर कुरा आएछ, बाँदरको नि संख्या चाहिँ साँच्चीकै बढेछ भने बाँदरलाई नै हामीले चाहिँ कल गर्ने हो।
4: अहिले बाँदरका लागि जंगलमा फलफूल रोप्ने जस्ता कुरा भइरहे पनि संख्या अधिक भएपछि त्यस्ता उपायहरूले काम नगर्ने थापा बताउनुहुन्छ।
5: मान्छेले के भन्छ भने होइन त्यहाँ जंगलमा फलफूल लगाऊ भन्छ। ए बा, म अस्ति 25 वर्षपछि मेरो गाउँमा गए, मेरो गाउँको भैँसी चराउने चम्मुरमा, चम्मुर भनेको चौर, जहाँ चाहिँ कुनै ऐसेलोहरू केही पनि हुन्थेन होइन, त्यहाँ त मैले ऐसेलो टिपेर खाएँ। भनेपछि त त्यो बेरल्यान्ड जहाँ चाहिँ खाली जग्गाहरू थियो त्यहाँ त ऐसेलोहरू फलफुलहरू रहेछ नि त बाँदरलाई खाने ठाउँ नभए तर बाँदरको नै इन्ट्रेस्ट के हुन्छ सजिलो खानेकुरा खाने हो नि
4: अहिले वन्यजन्तु व्यवस्थापनको अधिकार संघीय सरकारमा निहित छ तर त्यो व्यवस्थापन समुदाय मार्फत हुनुपर्ने मानव वन्यजन्तु द्वन्द व्यवस्थापन विज्ञ डाक्टर कमल थापा बताउनुहुन्छ
5: बाँदर जस्ता कुरा जसलाई चाहिँ हिजो आदिवासीहरूको आफ्नो कस्टमरी लले म्यानेज गरे थियो बँदेल जस्ता कुरा यो चाहिँ अधिकार दिने तर नियमन मात्रै गर्ने हो नि ए फिमेललाई पनि मारेछ बच्चालाई पनि मारेछ भन्ने त्यो हेर्ने चाहिँ ऊ तर उहाँहरूले कानून बनाउने हो नि त उही गाउँले गर्छ नि त हाम्रो दुईटा फाइदा हुन्छ तपाईँ चाहिँ माथि उता रुकुममा गएर यहाँको सरकारी मान्छे गरेर ल बाँदर कल गरेर त्यो अझ के भ्याक्सिन लगाएर बच्चा नपाउने बनाउने कुरा नि थियो भने त्यस्तो नि हुन्छ भने सजिलो त के भने त्यसको पपुलेसन म्यानेज गर्ने उनीहरूलाई जिम्मा लगाउने मनिटर पो गर्ने हो त हामीले त अब त कागजमा बनाउने नि त वर्षमा हामीले यो गर्ने भन्ने
4: अहिले सबैभन्दा नजिकको सरकार पालिका हो उसले त्यो ठाउँको अवस्था राम्रोसँग बुझ्छ त्यसैले नियमनको स्पष्ट व्यवस्था सहित पालिका सरकारलाई अधिकार दिने र पालिकाले समुदाय मार्फत व्यवस्थापनको काम गर्नुपर्ने थापाको सुझाव छ
5: स्थानीय सरकारले फेरि आफू म सरकार हो भनेर आफ्नै आइडिया मात्रै गरेर भएन ऊ चाहिँ मोनिटर गर्ने अनि त्यहाँको समाजहरूलाई लगाउने कि स्थानीय सरकार चाहिँ अधिकार लियो अनि मुख्य समस्या के हो योजना बनाउनुहोस् कुन ठाउँलाई चाहिँ राहत मात्रै दिए पुग्छ कसलाई चाहिँ पपुलेसन कन्ट्रोल गर्नुपर्ने हो होइन बाँदरलाई कन्ट्रोलै गर्नुपर्ने हो भने गर्ने
2: मानव वन्यजन्तु द्वन्द व्यवस्थापन विज्ञ डाक्टर कमल थापासँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ मानव वन्यजन्तु द्वन्दको खबर यो सामग्री पछाडि अब सुकुम्बासीको विषय काठमाडौँ किर्तिपुर स्थित राधास्वामी सत्संग आश्रम अर्थात होल्डिङ सेन्टरमा बस्दै आएका सुभाष देव पासवानको 7 जनाको परिवार छ खोला किनारको बस्तीबाट हटाएको सरकारले अहिले होल्डिङ सेन्टरबाट पनि हट्न दवाब दिइरहेको छ पासवान केही दिन यता कोठा खोज्न काठमाडौँका गल्ली गल्लीमा भौतारिरहनु भएको छ तर भेट्नु भएको छैन ठूलो परिवार त्यसमा पनि सुकुम्बासी बस्तीबाट आएको भन्ने थाहा पाएपछि घरधनीले कोठा नदिएको उहाँको गुनासो छ आम सुकुम्बासी अरूको पनि गुनासो उस्तै रहेको छ आश्रममा सुख दुःख जीवन चलिरहेको छ तर अहिले सरकारले छाड्न दवाब दिइरहेको छ सरकारले अहिले होल्डिङ सेन्टरमा बसिरहेकाहरूलाई त्यही बसिरहेको अवस्थामा मासिक बसोबास व्यवस्थापन खर्च नदिने भएको छ 25,000 लिएर होल्डिङ सेन्टर छाड्नेलाई मात्रै यस्तो भत्ता दिने जनाएको छ 3 महिनासम्म 5 जनासम्मको परिवारलाई प्रति महिना 15,000 र त्यसभन्दा धेरै भए प्रति सदस्य थप 2,000 दरले बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने सरकारको घोषणा छ 25,000 थमाएर होल्डिङ सेन्टरबाट निकाल्दै सरकार बाहिर कोठा नपाएर सुकुम्बासी हैरान शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ सुन्दै गर्नुहोला
6: यही असार 27 गते शनिबारको दिन
7: सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा ब्रिनोस कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ
8: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू नाक पाक्ने चिलाउने बन्द हुने नाकमा मासु पलाउने पिनास हुने कान पाक्ने दुख्ने कानबाट पानी वा पिप बग्ने र चिलाउने घाँटी चिलाउने दुख्ने टन्सिल बढ्ने खोकी लाग्ने श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ
7: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ
8: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत फोन नम्बर 0383521987 मोबाइल नम्बर 98585600

0: Narnia Extreme Energy Drink.
1: 5 शिविर हुने सम्बन्धी सूचना
2: यही असार 27 गते शनिबारको दिन
3: सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेक्रा नेपालगंजमा कार्यरत नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिने कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू कान पाक्ने जीर्ण रोगको उपचार तथा परामर्श अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच काने गुजी ढुसी र बाह्य वस्तु परेको निकालिने कान नसुन्ने बिरामीलाई सुपथ मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने र अपरेशन गर्नुपर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक्रा नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
3: थप जानकारी र नाम दर्ताको लागि आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली पिपिरा चोक सुर्खेत फोन 083-411-045 र मोबाइल 98550-17645
4: 8,65 र सन् 2025 8,925 जनामा डेंगी संक्रमण पुष्टि भएको छ। यो तथ्याङ्क हेर्दा पछिल्लो वर्ष अर्थात अघिल्लो वर्षमा करिब 5 गुणाले घटेको देखिन्छ। इपिडेमियोलोजी कीटजन्य रोग शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालका अनुसार स्थानीय निकाय खोज पड़ताल र नष्ट कार्यक्रम रोगबाट बस्ने उपायका बारेमा सबै निकायले रचनात्मक भूमिका निर्वाह गरेको परिणाम स्वरूप संक्रमण दरमा कमी आएको हो। कोविड पछिका वर्षहरूमा उच्च संक्रमण दर रहेको डेंगी आम मानिसमा वृद्धि भएको सचेतना निरन्तर सफाई अभियान बच्ने उपायका बारेमा गरेको प्रयासको परिणाम रहेको उहाँले बताउनुभयो। संक्रमण दर घटे पनि संक्रमणको जोखिम भने कायमै रहेको उहाँले बताउनुभयो। यसैबीच असारदेखि भदौसम्म प्रकोपजन्य रोगको मौसम भएकाले व्यक्ति समुदाय स्वास्थ्य संस्थादेखि संचार माध्यमबीच सहकार्य आवश्यक रहेको महाशाखा प्रकोप व्यवस्थापन शाखा प्रमुख डाक्टर अमृत पोखरेलले अपील गर्नुभयो। प्रकोप न्यूनीकरण र व्यवस्थापनका लागि सरकारले यो वर्ष सबै खालको तयारी पूरा गरेको भए पनि यो वर्षको संयन्त्र केही फरक रहेको उहाँले जानकारी दिनुभयो। डेंगी संक्रमण दर घटे पनि जोखिम कायमै शीर्षकको खबर नागरिकमा छ।
5: अब विदेशका खबर। कतार सरकारले आप्रवासी श्रमिकलाई शर्त सहितको कानूनी हड़ताल गर्न अधिकार दिएको छ। अब श्रमिकले रोजगारदाता र श्रम मन्त्रालयलाई लिखित सूचना दिएपछि अधिकतम 6 कार्यदिनसम्म हड़ताल गर्न पाउनेछन्। कतारले सन् 2004 श्रम कानून नम्बर 14 संशोधन गरी सन् 2026 कानून नम्बर 1 जारी गरेर श्रमिकको हक हित हुने गरी यस्तो व्यवस्था गरेको हो। अब कतारमा 100 जना वा त्यसभन्दा बढ़ी श्रमिक कार्यरत कम्पनीमा अनिवार्य रूपमा रोजगारदाता श्रमिकको प्रतिनिधि रहेको संयुक्त समिति गठन गर्नुपर्ने, कर्मचारी ट्रेड युनियन जस्तै श्रमिकको हकितमा पहल गर्ने संगठन भएको छ। त्यसै गरी श्रमिकलाई तलब दिने नियम उल्लंघन गरेमा रोजगारदाता कम्पनीको श्रम मन्त्रालयबाट पाउने सेवाहरू निलम्बन हुनेछन्। श्रम विवाद समाधान समितिलाई औपचारिक रूपमा अनलाइनबाट समेत सुनवाई गर्न पाइनेछ। श्रमिक भर्तीसँग सम्बन्धित कुनै त्रुटि गरेमा कम्पनीलाई 3,000 देखि 25,000 कतारी रियालसम्म जरिमाना हुनेछ। रोजगारदाताले श्रम करारसँग सम्बन्धित कानूनी दायित्व उल्लंघन गरेको र आपसी सहमति वा मेलमिलाप र मध्यस्थता प्रक्रियाबाट विवाद समाधान हुन नसकेको अवस्थामा श्रमिकले हड़ताल गर्न पाइने भएको हो। हड़ताल अवधिको तलब भने पाइने छैन। विदेशकै अर्को खबरमा स्टेट अफ हर्मुजमा ट्याङ्करहरू ठोकिएपछि अमेरिकाले इरानमाथि आक्रमण शुरू गरेको छ। हर्मुज जलमार्गमा 3 व्यावसायिक जहाजहरूमा भएको आक्रमणको जवाफमा अमेरिकाले इरानमाथि शक्तिशाली आक्रमण शुरू गरेको हो। अमेरिकी केन्द्रीय कमाण्डले अन्तर्राष्ट्रिय जलमार्गमा निर्दोष व्यक्तिहरूद्वारा संचालित व्यावसायिक जहाजहरूलाई चित्र आक्रमण गरेको त्यसको बदलामा आक्रमण शुरू गरेको बताएको बीबीसीको खबरमा उल्लेख छ।
4: अब खेल सम्बन्धी खबर। स्विजरल्याण्ड र अर्जेन्टिनाले फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा स्थान बनाएका छन्। क्यानाडाको बीसी प्ले स्टेडियममा आज बिहान सम्पन्न अन्तिम प्री क्वार्टर फाइनल खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा 4-3 हराउँदै स्विजरल्याण्ड क्वार्टर फाइनलमा पुगेको हो। खेलको निर्धारित समय र अतिरिक्त 30 मिनटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि विजेताको टुंगो पेनाल्टी सुटआउटबाट भएको हो। पेनाल्टीमा कोलम्बियाका डेभिन्सन सान्चेज र कुचो हर्नान्डेजको प्रहार असफल भयो। स्विजरल्याण्डका ग्रानिट जाकार, जेकी आमदोनी, सेड्रिक इटेन र रुबेन बर्गास्कले पेनाल्टीमा गोल गरे। सन् 1954 पछि पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा पुगेको स्विजरल्याण्डका लागि विश्वकप इतिहासकै चौथो क्वार्टर फाइनल यात्रा हो। अब क्वार्टर फाइनलमा स्विजरल्याण्डले साबिक विजेता अर्जेन्टिनासँग खेल्नेछ। यस्तै खेल सम्बन्धी अर्को खबर, फिफा विश्वकप फुटबलको अन्तिम 16 अन्तर्गत गैराती भएको खेलमा साबिक विजेता अर्जेन्टिनाले इजिप्टसँग पुनरागमन जीत निकाल्दै क्वार्टर फाइनलमा स्थान बनाएको हो। अमेरिकाको एटलान्टा स्टेडियममा भएको रोमाञ्चक प्रतिस्पर्धामा दुई गोलले पछि परेको अर्जेन्टिनाले अन्तिम 14 मिनटभित्र 3 गोल फर्काउँदै 3-2 जीत निकालेको हो। इजिप्टले खेलको 15 मिनटमा यासिर इब्राहिमको गोलबाट अग्रता बनाएको थियो भने दोस्रो हाफको 67 मिनटमा अर्को गोल थप्दै 2-0 अग्रता बनाएको थियो। तर इजिप्टले यो अग्रतालाई जोगाउन सकेन। खेलको 79 मिनटमा क्रिस्टियन रोमेरोले गोल गर्दै अन्तर घटाए। त्यसको 4 मिनटपछि कप्तान लियोनल मेसीले बराबरी गोल गर्दै खेललाई 2-2 अवस्थामा पुर्याए। खेलको इन्जुरी समयको तेस्रो मिनटमा एन्जो फर्नान्डेजले निर्णायक हेडर गोल गरेपछि अर्जेन्टिनाले पुनरागमन जित निकाल्यो। यसैबीच रेफ्री र भिडियो सहायक रेफ्रीका निर्णय पनि विवादमा परेको छ। इजिप्टले गरेको गोल फाउलको आधारमा रद्द गरिएपछि टोलीले असन्तुष्टि जनाएको थियो। यसै गरी अर्जेन्टिनाको निर्णायक गोल हुनु अघि मोहम्मद सलाहमाथि पेनाल्टी क्षेत्रभित्र फाउल भएको दावी पनि इजिप्टले गरेको छ। इजिप्ट फुटबल संघले अर्जेन्टिना विरूद्धको खेलमा रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै फिफामा औपचारिक उजुरी दर्ता गरेको छ। यद्यपि फिफाले उजुरी बारे अहिलेसम्म कुनै आधिकारिक निर्णय सार्वजनिक गरेको छैन। विश्वकपमा क्वार्टर फाइनल समीकरण पनि पूरा भएको छ। अब सेमी फाइनलमा पुग्न फ्रान्स र मोरक्को, स्पेन र बेल्जियम, नर्वे र इंग्ल्याण्ड तथा अर्जेन्टिना र स्विजरल्याण्डले खेल्नेछन्।
5: काया कैरनमा अब पालो उखानको।
4: सिंगौरी खेल्ने गोरुको सिंह भाचिन्छ।
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
4: नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्री रायमाझी र खाँड सहित 15 दोषी ठहर, 7 सफाई, फरार 8 हकमा पक्राउपछि कानून बमोजिम हुने।
5: आफ्नै प्रथा तोड्दै आउँदो आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक, बैंक तथा वित्तीय संस्थाको पुनः वर्गीकरण गरिने मूल समस्याबाट पन्छिएको विज्ञको टिप्पणी।
4: मानव वन्यजन्तु द्वन्द्व बढ्नुमा कानूनी संरचना पनि मुख्य कारण, व्यवस्थापनको जिम्मा पालिका मार्फत समुदायलाई दिनुपर्नेमा विज्ञको जोड।
5: कतारमा आप्रवासी श्रमिकलाई शर्त सहित हड़ताल गर्ने अधिकार, हड़ताल अवधिको तलब भने नपाइने व्यवस्था।
4: र स्विजरल्याण्ड र अर्जेन्टिना विश्वकप फुटबलको क्वार्टर फाइनलमा क्वार्टर फाइनलको समीकरण पनि पूरा।
5: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन, रासोपाले विधानमा गरेको व्यवस्था सभापतिको निर्देशन पालना नगरे संसदीय दलको नेतालाई फिर्ता बोलाउने, अनि चितवन महाधिवेशनमा सभापति रवि लामिछानेले गरेको भाषणसँग सम्बन्धित छ। चितवनमा सभापति रविले बल आफ्नो खुट्टामा आए पनि बालनकै कोटमा पास गर्ने बताउनु भएको थियो। अहिले संसदीय दलको नेता प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन्द्र शाह हुनुहुन्छ। यहाँ टेबलमा प्रमो लेखिएको नेम प्लेट छ। त्यहाँ रहेका एकजनाले विधानमा भएको व्यवस्था पढ्दै अनि देखाउँदै भन्दैछन्, भनेको मानेन भने बल पास गर्दिन भन्न खोजे जस्तो पो छ त। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।
6: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
7: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू, छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको सकिएको जानकारी गराउँदछौ। फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथरोग विशेषज्ञ।

0: ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: सुर्खेत जिल्ला पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा। कर्णाली प्रदेशका 10 मध्ये अब एउटा जिल्ला मात्र घोषणा हुन बाँकी।
1: कर्णाली राजमार्गमा सवारी दुर्घटना कम गर्न सड़क सुधारका साथै आवश्यक सावधानी काम गर्न सरकारवालाको माग। डिजिटल निगरानी पनि बढ़ाउन सुझाव।
0: कर्णालीका 79 मध्ये 46 स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा। रातानाङ्लामा रहेको मौसम राडर केन्द्र भने अझै बन्द।
1: र स्विजरल्याण्ड र अर्जेन्टिना विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश। क्वार्टर फाइनल समीकरण पूरा। हिमाल पहाड तराई जोड्छौ सबैलाई। बिहान 6:30 बजेको भेरी खबरबाट दिलु रावत र मधुबन विश्वको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np को साथै दैलेखको रेडियो मातृभूमि र रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला र बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। सुर्खेत जिल्लालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। हिजो एक विशेष समारोहका बीच प्रदेश खोप समन्वय समितिले जिल्ला खोप समन्वय समितिलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा भएको प्रमाणपत्र समेत प्रदान गरेको हो। सुर्खेतका जन्मेदेखि 15 महिनासम्मका सम्पूर्ण बालबालिकाले पाउनुपर्ने सबै खोप पाएको सुनिश्चित गरिनुका साथै छुटेका बालबालिकालाई पनि खोप दिएपछि पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको हो। सुर्खेतमा जन्मेदेखि 15 महिनासम्मका 6,618 जना, कुनै पनि खोप नलगाएका 2 जना र छुटेका 37 जना गरी 6,657 जनालाई सबै खोप लगाइएको छ। यस्तै 16 महिनादेखि 59 महिनासम्मका 16,464 जना, कुनै पनि खोप नलगाएका 13 जना र छुटेका 236 जना गरी 16,713 जनालाई खोप लगाएपछि पूर्ण खोप निर्देशिका 2077 अनुसार सुर्खेतलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो। जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका सदस्य सचिव करूणा भट्टराईले 9 पालिका रहेको सुर्खेतमा कुल 127 खोप केन्द्रबाट बालबालिकालाई सबै खोप दिएको बताउनु भएको छ। उहाँले मौसमी बसाइ सरेका कारण बालबालिकामा खोप छुट्ने समस्या देखेकाले उनीहरूलाई पनि खोज अभियान मार्फत खोप लगाउने गरेको बताउनुभयो। 9 पालिका रहेको सुर्खेतमा गत जेठ 26 गते लेगबेसी नगरपालिकाबाट पूर्ण खोप सुनिश्चित पारेका घोषणा शुरू भई असार 19 गते विराटनगर नगरपालिकाले घोषणा गरेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको उहाँको भनाइ छ। सामाजिक विकास मन्त्रालयका सचिव रोशनी कुमार श्रेष्ठले कर्णाली प्रदेशका 10 जिल्ला मध्ये 9 जिल्ला पूर्ण खोप सुनिश्चित भइसकेको बताउनुभयो। अब एउटा मात्र जिल्ला बाँकी रहेको भन्दै यो जिल्लालाई पनि चाँडै पूर्ण खोप सुनिश्चित बनाएर प्रदेशलाई नै पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गर्ने तयारी भइरहेको उहाँको भनाइ छ। उहाँले बालबालिकालाई सम्पूर्ण खोपबाट वञ्चित हुन नदिन सुझाव दिँदै बसाइ सरेका कारण शून्य डोज र छुट्ने समस्या देखिएको बताउनुभयो। पछिल्लो समय कर्णालीमा स्वास्थ्यका सूचकहरूमा सुधार आएको बताउँदै उहाँले महिला स्वास्थ्य स्वयंसेविकाको कामको मूल्याङ्कन

0: गर्दै आगामी साउनदेखि प्रदेश सरकारले स्वयंसेविकाहरूको पारिश्रमिक दोब्बर बनाउने निर्णय पनि गरेको बताउनुभयो। यस्तै स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डाक्टर रबिन खड्काले पूर्ण खोप घोषणा भए पनि बेला बेलामा खोपजन्य रोग देखा पर्ने भएकाले त्यसको न्यूनीकरणमा समेत सचेत हुन निर्देशन दिनुभएको छ। रोग नै देखा पर्न नदिनु नै खोप कार्यक्रमको उपलब्धि भएको उहाँको भनाइ छ। कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकाहरू राजकुमारी बिसी, मेनका आचार्य, चित्रकला खड्का, मनमाया गुरूङ, लीला पुन र ज्ञानु सरभाजीका साथै खोप सहयोगीहरू गणेश बहादुर खत्री, कोपिला पुन, खगेन्द्र कटुवाल, टोप बहादुर बुढा, रणबहादुर दमाई, मानबहादुर बुढा तथा जनस्वास्थ्य सेवा कार्यालयका कोल्चेन निरीक्षक हरिबहादुर बस्नेतलाई सम्मान गरिएको छ। जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख गंगाराम सुनार, सुर्खेतका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, गुरबाकोट नगरपालिकाका प्रमुख हस्तपुनले खोप पूर्ण खोप सुनिश्चित कार्यक्रमको प्रभावकारिता र निरन्तरता बारे सुझाव दिनुभएको छ।
1: कर्णालीका 79 मध्ये 46 स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा आएका छन्। जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका प्रमुख डाक्टर इन्दिरा कणेलले अब 33 स्थानीय तहमा मौसम मापन केन्द्र स्थापना हुन बाँकी रहेको बताउनुभयो। कर्णालीमा 46 स्थानीय तहमा सञ्चालन भएका 71 मौसम केन्द्र मध्ये 31 जल मापन केन्द्र सञ्चालनमा छन् भने जनशक्ति नहुँदा 2 सञ्चालन हुन सकेका छैनन्। यता 2 वर्षदेखि बन्द रहेको सुर्खेत रातानाग्लामा रहेको मौसम राडार केन्द्र भने अझै बन्द रहेको उहाँको भनाइ रहेको छ। सट्याङले क्षति पुर्याएपछि यो केन्द्र लगानी मरमत सुधार हुन नसकेको उहाँको भनाइ छ। कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको मौसम सम्बन्धी पूर्व जानकारी दिने उद्देश्यले यो राडार स्थापना गरिएको हो। राडारमा जडान गर्ने उपकरण विदेशबाट खरिद गर्ने भए पनि जडान गर्ने जनशक्ति नेपालमा नभएकाले समस्या भएको भन्दै उहाँले आगामी वर्षसम्म सञ्चालनमा ल्याउने तयारी भइरहेको बताउनु भएको छ। मौसम मापन केन्द्रले अभावले स्थानीय स्तरको मौसमी अवस्था यथार्थ रूपमा विश्लेषण गर्न कठिन हुने गरेको छ। नेपालको पहिलो र अत्याधुनिक प्रविधिको यो राडार वायुमण्डलको तस्विर खिचेर कन्ट्रोल रूममा पठाउने, तस्विरका आधारमा प्राकृतिक प्रकोप, वर्षा, आँधी, असिना पानी, हिमपात लगायतका विषयमा पूर्व जानकारी दिने सकिने गरिएको छ। सुर्खेतमा जडान गरेको राडारले 150 किलोमिटरसम्म अर्थात कर्णाली, सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र भारतको लखनऊसम्मको मौसम जानकारी लिन सकिने क्षमता रहेको छ।
0: पछिल्लो समय कर्णाली राजमार्गमा सवारी दुर्घटनाका कारण दुर्घटनाका घटना बढ़न थालेको भन्दै यात्रीको सुरक्षाका लागि तत्काल सड़क सुधारका साथै आवश्यक सावधानी अपनाउनु पर्नेमा सरोकारहरूले जोड़ दिएका छन्। उनीहरूले सड़क दुर्घटना कम गर्न सुरक्षा सुधार, सड़कदेखि गाड़ीको अवस्था, यात्रीको चाप, चालकको काम लगायतका अन्य जोखिम कम गर्न तत्काल प्रभावकारी काम गर्नुपर्नेमा जोड़ दिएका छन्। यातायात व्यवसाय तथा सरोकारहरूले दुर्घटना न्यूनीकरणका लागि कड़ा अनुगमन, डिजिटल प्रणालीको विस्तार र प्रभावकारी चेक जाँचको आवश्यकता उल्लेखेका छन्। राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेशका प्रमुख मुकुन्द प्रसाद रिजालले सुरक्षित यातायातका लागि सवारी व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा लैजानुपर्ने बताउनु भएको छ। उहाँले सीसी क्यामेराको प्रयोग अनुसन्धान प्रक्रियालाई पारदर्शी बनाउने, साना ठूला सबै सवारी साधनमा समान रूपमा कानून लागू गर्ने तथा सवारी साधनको नियमित मर्मसम्हारको अवस्थाको निगरानी गर्न आवश्यक रहेको बताउनुभयो। दुर्घटनापछि हुने मिलापत्र वा कानूनी प्रक्रियालाई छिटो त्वरित बनाउनु पर्ने र सरोकारवालाबाट प्राप्त सुझावलाई कार्यान्वयनमा लैजान सके कर्णाली राजमार्गलाई थप सुरक्षित बनाउन सहयोग पुग्ने उहाँको भनाइ छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक रोहित कुमार शाहीले सुर्खेतमा रहेका 1 दर्जन बढ़ी यातायात व्यवसायको सल्लाह सुझाव संकलन गरिएको बताउनु भएको छ। व्यवसाय र ट्राफिक प्रशासनले दुर्घटना न्यूनीकरणका लागि प्रविधि मन्त्री निगरानी, कड़ा अनुगमन र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको निष्कर्ष निकालेका छन्। मध्यपश्चिम यातायात प्रणालीका कर्मचारी पवन श्रेष्ठले अनधिकृत रूपमा सञ्चालन हुने सवारी नियन्त्रणमा आउनुका साथै दुर्घटनाको जोखिम पनि कम हुने दावी गर्नुभएको छ। बुलबुले यातायात समितिका सुनाम लामाले जिल्लामा सीमा नाकामा सवारी साधनको चेक जाँच थप प्रभावकारी बनाउनु पर्नेमा जोड़ समेत दिनुभएको छ।
1: भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भन्ने विश्राम।
2: भर्ना खुल्यो, सीटीभीटीद्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सीट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
0: हाम्रा कार्यक्रमहरू पीसेल इन जनरल मेडिसिन एचए, पीसेल इन ल्याब टेक्निसियन सीएमएलटी, पीसेल इन अफ्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी।
2: किन रोज्ने कलेज अफ अलाइडलाई? शान्त स्वच्छ तथा अध्ययनमैत्री वातावरण, अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, एसी सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास,
0: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
2: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके भाट भटेनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 081537546, 081538260, मोबाइल नम्बर 97120-91850, 97120-91950।
0: सूचना तपाईहरूकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही असार 27 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासेद्वारा सशुल्क बिरामी चेक जाँच हुने जानकारी गराउँदछौ।
3: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, धेरै रिस उठ्ने, निन्द्रा नलाग्ने, छटपटी हुने, बरबराउने, नसा तथा लागु पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच वा प्रयास गर्ने, धेरै भीड़भाड़मा बस्न मन नपराउने, साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्नी बात तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
0: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर तथा सुर्खेत स्वास्थ्य पोली क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली वीरेन्द्रनगर 6 सुर्खेत मंगलगढ़ी चोकबाट 300 मिटर उत्तर तर्फ। सम्पर्क फोन नम्बर 083-521-5990, सम्पर्क मोबाइल नम्बर 98-84-39-117। भर्ना खुल्यो
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 मा साइन्स म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जिहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-51-960 र 97-688-84-566। यही असार 27 गते शनिवारको दिन
3: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवा छाला, कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार, हाम्रा दैनिक सेवाहरू, आर्जोली तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
0: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तर तर्फ। सम्पर्क फोन नम्बर 083-590-6993।
4: रेडियो भेरी एफएम।
1: तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले सुर्खेत जिल्ला पूर्णको सुनिश्चित तथा दिगोपन जिल्ला घोषणा, कर्णाली प्रदेशका 10 जिल्ला मध्ये अब 1 जिल्ला मात्रै घोषणा हुन बाँकी, कर्णाली राजमार्गमा सवारी दुर्घटना कम गर्न सड़क सुधारका साथै आवश्यक सावधानीमा काम गर्न सरकारवालाको माग, डिजिटल निगरानी पनि बढ़ाउन सुझाव लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले कर्णाली प्रदेशका सबै स्थानीय तहमा केन्द्र र जिल्ला सदरमुकाम जोड्ने सड़कलाई आगामी तीन वर्षभित्र दुई लेन बनाइने बताउनु भएको छ। राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले यस्तो प्रतिबद्धता जनाउनु भएको हो। मन्त्री लम्सालले कर्णाली क्षेत्रका सड़क र पुलको निर्माण कार्य सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो। हाल कायम रहेका एक लेनका सड़कलाई तीन वर्षभित्र दुई लेनमा विस्तार गर्ने सरकारको लक्ष्य रहेको भन्दै उहाँले यसै आर्थिक वर्षमा विस्तृत परियोजना प्रतिवेदन डीपीआर र लागत अनुमान तयार गरी काम शुरू गरिने बताउनुभयो। हाल निर्माणाधीन सड़क खण्डमा करिब नौवटा पुलहरू डिजाइन एण्ड बिल्ड विधिबाट गाड़ी बढ़ाउने प्रक्रियामा रहेको जानकारी दिँदै उहाँले स्थलगत अध्ययनपछि आवश्यकता अनुसार थप पुलहरू निर्माण गरिने बताउनु भएको छ। पुल र सड़कको वास्तविक अवस्था बुझ्न र देखिएका समस्या समाधान गर्न आफूले आगामी साउन तीन गते स्थलगत निरीक्षण गर्ने बताउनु भएको छ। मुगो लगायतका कर्णालीका सड़क सञ्जाल नपुगेका वा कच्ची सड़क पुगेका पालिका केन्द्रसम्म सुरक्षित सड़क पुर्याउने पर्याप्त बजेट विनियोजन गरिएको र यसै वर्ष टेण्डर प्रक्रिया अघि बढ़ाउने पनि उहाँले बताउनु भएको छ। सड़क दुर्घटना न्यूनीकरणका लागि सड़कको स्तर उन्नति अनिवार्य रहेको उल्लेख गर्दै मन्त्री रम्सालले पहिरो नियन्त्रणका लागि सरकारले विशेष योजना अघि सारेको बताउनुभयो। यसका साथै उत्तरी सीमा चीनको सीमानासम्म सड़क सञ्जाल विस्तार गर्ने कार्यलाई पनि सरकारले विशेष प्राथमिकतामा राखेको छ।
1: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदर भन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपासमा अवस्थित छ, जसको प्रभावले हाल देशभर साधारणतया बादल लागेको छ। कोशी, बागमती, लुम्बिनी, कर्णाली प्रदेशको थोरै स्थान र गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना र अहिले वर्षा समेत भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। यसै गरी लुम्बिनी, सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा, साथै मधेस प्रदेश र कर्णाली प्रदेशको पहाड़ी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। देशको पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको समय सम्भावना रहेको छ। मध्य प्रदेशका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ।
0: कर्णाली करिडोर अन्तर्गत हुम्ला जिल्लाको सर्केगाड गाउँपालिकाको बालुकुनादेखि सलिसल्लासम्मको सड़क स्तर उन्नति कार्य दुईवटा प्रविधिबाट गरिने भएको छ। यो क्षेत्रमा सधैँ सुक्खा पहिरो खस्ने भएका कारण मेसिनरी र जैविक प्रविधिबाट स्तर उन्नति गर्न लागि हो। सड़क खण्डको खर्च क्षेत्रको 300 भन्दा बढ़ी मिटर सड़कमा वर्षामा पहिरो र हिउँदमा सुक्खा पहिरो बारम्बार खसिरहने गर्छ। आधुनिक प्रविधिको मेसिनरी वाल र ग्याबिन लगाउने कार्य एकातिर गरिनेछ भने अर्कोतिर त्यसैमा जैविक प्रविधि पनि अपनाएर निर्माण कार्य अगाडि बढ़ाइने भएको छ। कर्णाली करिडोर दक्षिण खण्डको कोल्टे कार्यालयका प्रमुख विष्णुदास लामाले सड़कलाई दिगो र सुरक्षित निर्माणका लागि दुई प्रविधिबाट सड़कको स्तर उन्नति गर्न लागेको भन्दै कहिले पानी र कहिले घाम लाग्ने अहिलेको अवस्थामा पनि हरेक दिन जसो नै सुक्खा पहिरो खसेर सड़क अवरूद्ध हुने गरेको बताउनुभयो। यो समस्या समाधानका लागि सड़क विभागले एक वर्ष अघि विज्ञ टोली स्थलगत रूपमा खटाएर अध्ययन गरिएको थियो। टोलीको अध्ययन प्रतिवेदन अनुसार अहिले त्यो खण्डलाई दुई प्रविधिबाट स्तर उन्नति गर्न लागि हो।
1: हुम्लामा बाल विवाहको दर अप्रत्याशित रूपमा बढ़ेको तथ्य बाहिर आएपछि स्थानीय किशोर किशोरले विद्यालयमा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेका छन्। स्वास्थ्य सेवा कार्यालयको तथ्याङ्क अनुसार स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने 20 वर्ष मुनिका महिलाको संख्या गत वर्षको भन्दा दोब्बरले वृद्धि भएपछि बाल विवाह र छाउपडी प्रथा न्यूनीकरण गर्न विद्यालयमा जनचेतनामूलक कार्यक्रम गर्न लागि हो। जिल्लामा अझै बाल विवाहका घटना वृद्धि भएको तथ्य सार्वजनिक भएपछि आफूले चालू आर्थिक वर्षको बजेटमा आवश्यक खर्च कटौती, बाल विवाह विरूद्ध सचेतना कक्ष सञ्चालन गरिएको सामाजिक विकास कार्यालयका प्रमुख ईश्वर बहादुर सिंहले बताउनुभयो। जिल्ला सदरमुकाममा भएको सिमीकोट गाउँपालिकामै बाल विवाह घटना धेरै भएपछि सामाजिक विकास कार्यालयसँगको सहकार्यमा कक्षा नौका विद्यार्थीलाई बाल विवाह र छाउपट्टी प्रथा सम्बन्धी सचेतनीकरण कार्यक्रम सञ्चालन गरिएको बाल मन्दिर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मराज बोहराले बताउनुभयो। विद्यालयमा विभिन्न संघ संस्थाले सचेतनामूलक कार्यक्रम ल्याएर आएपछि सरकारी कार्यालय नै अभियानको रूपमा विद्यार्थी माझ कार्यक्रम सञ्चालन गरेको पहिलो पटक भएको विद्यालयका प्रधानाध्यापक कैलाश रोकाले बताउनुभयो। बाल विवाह र छाउपडी प्रथा न्यूनीकरणका लागि सामाजिक कार्यालयले गरेको विभिन्न सचेतनामूलक कार्यक्रमप्रति जिल्लाका शिक्षक शिक्षिका र विद्यार्थी पनि उत्साहित भएका छन्। भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
3: सूचना।
5: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
0: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
1: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 9858056455।
0: सूचना।
5: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसियन एचए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत। सम्पर्क फोन नम्बर 0385524442, मोबाइल नम्बर 9858040913 र 9705067993। सूचना। हाल नेपालको विभिन्न स्थानमा कुखुरा लगायत पंक्षीमा लाग्ने बर्ड फ्लू र बंगुरमा लाग्ने अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण देखिएको हुँदा आफ्ना पशु पंक्षीलाई यो रोगबाट जोगाउन विभिन्न कार्यहरू गर्नुहुन सम्पूर्ण कृषकहरूमा पशु पंक्षी विकास निर्देशनालय कर्णाली प्रदेशको अनुरोध। कुखुरा, हाँस, अन्य पंक्षी वा बंगुरमा अचानक धेरै संख्यामा बिरामी पर्ने वा मर्ने, दाना पानी नखाने वा अन्य असामान्य लक्षण देखिएमा बथानबाट तुरन्तै अलगै राख्ने, बिरामी वा मरेका पशु पंक्षी तथा बंगुरको बिक्री वितरण र ओसार पोसार नगर्ने, मरेको पशु पंक्षीलाई प्राविधिकबाट परीक्षण गराई सुरक्षित स्थानमा गहिरो खाडल खनी पुरिदिने, खोरको नियमित सरसफाई गर्ने र जैविक सुरक्षाका उपायहरू अपनाउने, शंकास्पद अवस्था देखिएमा तत्काल नजिकको पशु सेवा कार्यालय वा पशु प्राविधिकलाई जानकारी गराउने। कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पशु पंक्षी विकास निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेत।
6: के तपाईँलाई नसा तथा हाट जोड्ने समस्याले सताइरहेको छ?
7: अब चिन्ता नगर्नुहोस्, चारवाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ ज्यूहरूबाट अर्थोस्कोपी र ज्वाइन रिप्लेसमेन्टका साथै हाट जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श, उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
6: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा,
7: घुँडा र कुमको दूरबीन प्रविधिद्वारा एसीएल, पीसीएल, एमसीएल लगायत सबै लिगामेन्टहरूको शल्यक्रिया सेवा,
6: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चरसम्मको उपचार तथा शल्यक्रियाको सेवा,
7: नसा तथा हाड जोड्ने सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
6: एचसीआरसी अस्पताल, चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 0185381150 र 0185351151।
7: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
4: रेडियो भेरी एफएम।
1: तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यसैले हामीले छिमेक सेरेफेरसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व उप प्रधानमन्त्री टोप बहादुर रायमाझी र पूर्व गृहमन्त्री बालकृष्ण खाँड सहित 14 जनालाई दोषी ठहर गरे भएका छन्। जिल्ला अदालत काठमाडौँले उनीहरूलाई दोषी ठहर गरेको हो। यस्तै मुद्दाका सात जनाले पनि सफाई पाएका छन्। रामशरण केसी, टंक कुमार गुरूङ, सन्दीप रायमाझी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिक बुढाथोकीले सफाई पाएका हुन्। फरार रहेका अभियुक्तको हकमा पक्राउ परेका बखत कानून बोमोजिम हुने गरी मुद्दा मुल्तबीमा राखिएको छ। दोषी ठहर हुनेहरूमा रायमाझी, खाँडसहित केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, इन्द्रजीत राई, गोविन्द कुमार चौधरी, आङटाम्बा शेर्पा, टेक नारायण पाण्डे रहेका छन्। उनीहरूले संगठित रूपमा ठगी गरी कसूरमा राज्य विरूद्ध अपराध गरेको अदालतको संक्षेप आदेशमा उल्लेख गरिएको छ। यसै गरी एकीकृत कसूरमा खान, टेकनाथ रिजाल, नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन, निरञ्जन कुमार खरेल राज्य विरूद्धको कसूरमा मतियारको रूपमा अपराध गरेको उल्लेख गरिएको छ। यसै अशोक पोखरेल, धीरन राई, दीपा हुमागाजी, चिरन राई, राजेश रियाल, मोहनराज राई, विनिता साबदिन लिम्बु, सुनिल बुढाथोकी पक्राउ परेका बखत कानून बमोजिम हुने गरी मुल्ताबीमा राखिएको जनाइएको छ।
0: मध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त उपकुलपति डाक्टर राजन सुवालले विश्वविद्यालयलाई अनुसन्धानमुखी शैक्षिक संस्थाका रूपमा विकास गर्ने बताउनु भएको छ। पदभार ग्रहण गर्दै उहाँले अबको शिक्षा अनुसन्धानमुखी हुनुपर्ने बताउनु भएको हो। आफू मध्यपश्चिम विश्वविद्यालयमा यसअघि पनि पदाधिकारीको जिम्मेवारीमा रहेर काम गरेको भन्दै उहाँले अबको अवस्थाबारे जानकार रहेको बताउनु भएको छ। उपकुलपति डाक्टर राजन सुवालले विश्वविद्यालयलाई गुणस्तरीय अनुसन्धानमुखी तथा उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकास गर्न सकारात्मक, सहकार्यात्मक र परिणाममुखी ढंगले अघि बढ़ने प्रतिबद्धता पनि जनाउनु भएको छ। विश्वविद्यालयको समग्र विकासका लागि सबै पदाधिकारी, प्राध्यापक, कर्मचारी तथा सरोकारवालाहरूले आफ्नो जिम्मेवारी, इमानदारी, कर्तव्यनिष्ठा र समर्पणका साथै निर्वाह गर्नुपर्नेमा जोड़ दिनुभयो। त्यही अवसरमा विश्वविद्यालयका निवर्तमान उपकुलपति प्राध्यापक डाक्टर नारायण प्रसाद पौडेलको सम्मान तथा विदाई कार्यक्रम समेत गरिएको छ।
1: भेरी खबरमा अब लागौं खेल खबरतर्फ। स्विजरल्याण्डले फिफा विश्वकप फुटबलको क्वार्टर फाइनल स्थान बनाएको छ। क्यानाडाको बीसी प्लेस स्टेडियममा सम्पन्न अन्तिम प्री क्वार्टर फाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा 4-3 हराउँदै स्विजरल्याण्ड क्वार्टर फाइनलमा पुगेको हो। खेलको निर्धारित समय र अतिरिक्त 30 मिनटसम्म पनि दुवै टोलीले गोल गर्न नसकेपछि विजेताको टुंगो पेनाल्टी सुटआउटबाट गरिएको हो। सन् 1954 पछि पहिलोपटक विश्वकप क्वार्टर फाइनल पुगेको स्विजरल्याण्डका लागि विश्वकप इतिहासकै चौथो क्वार्टर फाइनल समेत रहेको छ। अब क्वार्टर फाइनलमा स्विजरल्याण्डले साबिक विजेता अर्जेन्टिनासँग खेल्नेछ। यसै गरी फिफा विश्वकप फुटबलको अन्तिम 16 अन्तर्गत भएको खेलमा साबिक विजेता अर्जेन्टिनाले इजिप्टसँग पुनरागमन जित निकाल्दै क्वार्टर फाइनलमा स्थान बनाएको हो। अमेरिकाको एटलान्टा स्टेडियममा भएको रोमाञ्चक प्रतिस्पर्धामा 2 गोलले पछि परेको अर्जेन्टिना अन्तिम 13 मिनटदेखि 3 गोल फर्काउँदै 3-2 जित निकालेको हो। इजिप्टको खेलमा 15 मिनटमा यासुरेस इब्राहिमले गोल गर्दै अग्रता दिलाएका थिए भने दोस्रो हाफको 67 मिनटमा अर्को गोल थप्दै 2-0 अग्रता बनाएका थिए। तर इजिप्टले यो अग्रतालाई जोगाउन भने सकेन। खेलको 79 मिनटमा क्रिस्टियन रोमेरोले गोल गर्दै अन्तर घटाएका थिए। त्यसको 4 मिनटमा कप्तान लियोनेल मेस्सीले बराबरी गोल गर्दै 2-2 अवस्थामा पुर्याए। खेलको इन्जुरी समयमा त्यस्तो मिनटमा इन्जो फर्नान्डेन्डले निर्णायक हेड मार्फत गोल गरेपछि अर्जेन्टिनाले पुनरागमन जित निकाल्यो। एसिबिस रेफ्री र भिडियो सहायक रेफ्रीको निर्णय पनि विवादमा परेको छ। इजिप्टले गरेको गोल फकाउको आधारमा रद्द गरेपछि टोली असन्तुष्ट बनेको हो। यस्तै अर्जेन्टिनाको निर्णायक गोल हुनुअघि मोहम्मद सलाममाथि पेनाल्टी क्षेत्रभित्र फाउल भएपछि इजिप्टले त्यसको फाउल प्रति रेफ्रीले आफूमाथि अपहेलित व्यवहार गरेको समेत बताएको छ। इजिप्टको फुटबल संघले अर्जेन्टिना विरूद्धको खेलमा रेफ्रीको निर्णयप्रति असन्तुष्ट जनाउँदै फिफाको औपचारिक रूपमा उजुरी समेत दर्ता गराएको छ। यद्यपि फिफाले उजुरीबारे अहिलेसम्म कुनै आधिकारिक निर्णय भने सार्वजनिक गरिसकेको छैन। विश्वकप फुटबलमा क्वार्टर फाइनल समीकरण पनि अब पूरा भएका छन्। अब सेमी फाइनलमा पुग्न फ्रान्स र मोरक्को, स्पेन र बेल्जियम, नर्वे इंग्ल्याण्ड तथा इंग्ल्याण्ड यसलाई फेरि सुन्नुहोला। सेमी फाइनल पुग्न फ्रान्स र मोरक्को, स्पेन र बेल्जियम, नर्वे र इंग्ल्याण्ड तथा अर्जेन्टिना स्विजरल्याण्ड प्रतिस्पर्धा गर्ने भएका छन्। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
0: सुर्खेत जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा। कर्णाली प्रदेशका 10 मध्ये अब एउटा जिल्ला मात्र घोषणा हुन बाँकी।
1: कर्णाली राजमार्गमा सवारी दुर्घटना कम गर्न सड़क सुधारका साथै आवश्यक सावधानीका काम गर्न सरकारवालाको माग। डिजिटल निगरानी पनि बढ़ाउन सुझाव।
0: कर्णालीका 79 मध्ये 46 स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा। रातानाङलामा भने मौसम राडर केन्द्र अझै बन्द।
1: र स्विजरल्याण्ड र अर्जेन्टिना विश्वकप फुटबलको क्वार्टर फाइनलमा क्वार्टर फाइनल समीकरण पूरा। हवस् त तपाईँ हाम्रो भेट अब अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित मधुबन र डिलु विदा हुन्छौ। नमस्कार।
3: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
8: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
3: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
8: त्यसो भए दिदी आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
1: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
3: ल ल त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
8: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
3: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ। सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
1: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, पीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको।
1: साथै बीबीए, बीआईटी र बीएचएमको लागि सिमेन्ट इन्ट्रान्स अनिवार्य दिनुपर्ने। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 0383-525-414, मोबाइल 98-65-51-960, 98-481-19-336 र 98-88-28-966।
0: सूचना:
8: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र, अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
0: शिविरमा दिइने सेवाहरू: हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
8: सम्पर्क कर्णाली ट्रमा केयर, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सूचना: वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
9: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब म्याक लिब मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-480-50-227।
6: तपाईँको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
7: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
6: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
7: झाडा पखाला,
6: दादुरा,
7: पोलियो,
6: कुपोषण,
7: एनिमिया,
6: मम्स,
7: दम,
6: टाइफाइड
7: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
6: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
7: चार बाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150 081-535-151।

0: सूचना
1: पहाड़ी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन एकाई सुर्खेतले कर्णाली प्रदेशका कृषक कृषि समूह सहकारी तथा कृषि उद्यमीहरूलाई व्यावसायिक फलफूल खेती विस्तार कार्यक्रममा सहभागी हुन कृषक वर्गमा हार्दिक अनुरोध गर्दछ।
0: आयोजनाले स्याउ सुन्तला कागती जुनार ओखर चुच्चे ओखर एभोकाडो बदाम तथा किवी जस्ता उच्च मूल्यका फलफूल तथा काष्ठफल बालीहरूको व्यावसायिक खेती प्रबन्धन गर्दै आएको छ।
1: इच्छुक कृषक कृषि समूह सहकारी तथा उद्यमीहरूले आयोजनासँग आबद्ध भई उपलब्ध अनुदान प्राविधिक सहयोग तथा क्षमता विकासका अवसरहरूबाट लाभ लिन सक्नेछन्। यो कार्यक्रम कर्णाली प्रदेशका 9 जिल्लाका विभिन्न स्थानीय तहहरूमा कार्यान्वयन भइरहेको छ। व्यावसायिक फलफूल खेती मार्फत आय आर्जन वृद्धि रोजगारी सिर्जना तथा कृषि उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रममा सहभागिताका लागि सम्बन्धित स्थानीय तह वा आयोजना कार्यान्वयन एकाई सुर्खेतमा सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: साथै कृषि उत्पादनमा रासायनिक विषादीको प्रयोग गर्दा विशेष सावधानी अपनाउन सम्पूर्ण कृषकहरूमा अनुरोध गरिन्छ।
1: रासायनिक विषादीको अव्यवस्थित तथा अत्याधिक प्रयोगले मानव स्वास्थ्य र वातावरणमा गम्भीर नकारात्मक असर पार्न सक्छ। रासायनिक विषादीको नकारात्मक असरहरूबारे सचेत रहौ, मानव स्वास्थ्य र वातावरणलाई बचाऊ।
0: स्वस्थ माटो स्वस्थ जीवन, अब रोजौ अर्ग्यानिक कृषि हाम्रो स्वास्थ्य र भविष्यका लागि। आत्मनिर्भर किसान बनौ, पानी स्रोतको सुरक्षा अर्ग्यानिक कृषि अपनाऊ, सुरक्षित स्वस्थ र वातावरण मैत्री कृषि उत्पादन तर्फ अग्रसर बनौ।
1: पहाड़ी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन एकाई सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
2: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने पम्प, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेज मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वीरेन्द्रनगर, सुर्खेत। फोन नम्बर 083-520-045।
3: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेज सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेज मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
4: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
5: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
6: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
5: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
6: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98580405719 र 98580517115।
7: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
8: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ज।

जय नेपाल सत्य सेवा सुरक्षणमा कार्यक्रम ट्राफिक अपडेटमा यहाँहरूलाई हार्दिक स्वागत छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तर्फबाट म प्रहरी सहायक हवलदार राधा सुवेदी उपस्थित भइसकेको छु। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो भेरिया एफएम सुर्खेतको सहकार्यमा यो कार्यक्रम उत्पादन गरिएको हो। तपाई कार्यक्रम ट्राफिक अपडेट रेडियो भेरिया एफएम 98.6 र 102.7 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईलाई जानकारी गराउनेछौ। अब लागौं आजका मुख्य ट्राफिक अपडेटतर्फ। सुर्खेतको भेरीगंगा नगरपालिका 5 काली दमारी स्थित मोटरसाइकलबाट खस्न जाँदा मोटरसाइकलमा पछाडि सवार गम्भीर घाइते भएका छन्। हिजो दिउँसो 12:30 को समयमा नेपालगंजदेखि सुर्खेततर्फ आउँदै गरेको C5P4160 नम्बरको गुडी रहेको मोटरसाइकलबाट खस्न जाँदा सुर्खेत पञ्चपुरी नगरपालिका 8 बस्ने वर्ष 33 का श्यामबहादुर राणा घाइते भएका हुन्। घाइतेको देउती नर्सिङ होम सुर्खेतमा उपचार भइरहेको छ। मोटरसाइकल चालक सुर्खेत पञ्चपुरी नगरपालिका 9 बस्ने वर्ष 44 का तप्तबहादुर रामजारी मगर उपचारमा संलग्न रहेका छन्। ट्राफिक कार्यवाहीमा परे 133 सवारी साधनहरू। कर्णाली प्रदेशका 10 वटा जिल्लाहरूमा चल्ने सवारी साधनहरूले ओभरलोड, मादक पदार्थ सेवन, लापरवाहीका साथ सवारी साधन चलाएको, कागज पत्र साथमा नबोकेको लगायतका कसुर गरी ट्राफिक नियम उल्लंघन गर्दा जम्मा 133 वटा सवारी साधनहरू ट्राफिक कार्यवाहीमा परेका छन्। एकसठी स्थानमा भएको जनचेतनामूलक कार्यक्रमबाट 4501 जना लाभान्वित भएको। कर्णाली प्रदेशका 10 वटा जिल्लाहरूका विभिन्न 61 स्थानमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको जनचेतनामूलक कार्यक्रमबाट 4501 जना चालक, सहचालक र सर्वसाधारणहरू लाभान्वित भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुरोध। सवारी साधनको छतमा बसेर वा झुण्डिएर यात्रा नगरौं। दायाँ बायाँ मोड्दा समयमै साइडलाइटको प्रयोग गरौं। आफूखुसी कुनै पनि सवारी साधनको स्वरूप परिवर्तन नगरौं। मादक पदार्थ तथा लागू पदार्थको सेवन गरी सवारी साधन नचलाऊ। सवारी चालकले अनिवार्य रूपमा सिट बेल्टको प्रयोग गरौं। सवारी साधन चलाउँदा आवश्यक कागजात सधैं साथमा लिएर हिँड्ने गरौं। सुरक्षित स्थानमा र दाहिने तर्फबाट मात्रै ओभरटेक गर्ने बानी बसालौं। बीच सड़कमा सवारी रोकी अरू सवारी साधनलाई बाधा नपुर्याऊ। लेन अनुशासनको पूर्ण रूपमा पालना गरौं। आफू बचाऊ र अरूलाई पनि बचाऊ। सवारी दुर्घटना, सवारी साधन चोरी निकासी र ट्राफिक नियम सम्बन्धी कुनै पनि जानकारी वा सूचना दिन वा लिनु परेमा ट्राफिक प्रहरीको टोल फ्री नम्बर 103 वा 98582399 सम्पर्क गर्नुहोला।
आजको ट्राफिक अपडेट यति नै। भोलि पुनः ट्राफिक अपडेटका साथमा उपस्थित हुने नै छौ। आज भने म राधा सुवेदी विदा चाहन्छु। हस्त, धन्यवाद। जय नेपाल।

0: बर्खा लाग्न सुरु भइसक्यो। तल्ला माथिल्ला घरकाले पनि खेतीबारी गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
1: म पनि त्यही कामको लागि हिँडिरहेछु के। भर्खरै म श्रीजी एग्रो बेडमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीबारी सुरु गरिहाल्छौँ, के चिन्ता माने?
2: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
3: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइलुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
2: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्री सेग्रोभेट सेन्टर बिरेर नगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
2: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू श्रीस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872, सम्पर्क फोन नम्बर 083-521-9556 र मोबाइल 98-84-50-430।
1: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्र नगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
4: यो जिन्दगीले पनि केही लच्छर बाटो लाग्दा आएको छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, केही गर्ने गर्दा मलाई दुक्ता भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
4: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
5: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर सुर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
5: लटिपिराग फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
6: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
7: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा 50 मिनट बोनस भोइस 50 SMS बोनस
8: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म
7: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्
9: नेपाल टेलिकम राष्ट्रको संचार
10: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट भायनेटको साम्बा प्याकसँग जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र बासिक सब्सक्रिप्सनमा एक महिना फ्री आज नै सब्स्क्राइब गर्नुहोस् भायनेट साम्बा प्याक स्पिडको अल्टिमेट गोल भायनेट साम्बा प्याक अल्ट्रा फास्ट अल्ट्रा फन
11: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु अरे जाम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
12: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु कसरी
13: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीवी फ्रिज वाशिंग मेसिन सामसंग रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन MP3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ
12: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्
13: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्र नगर छ बीच बजार सुर्खेत मोबाइल नम्बर 9858405719 र 9858517115
14: स्कुलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक गाइड गेस्ट पेपर लगायतका पाठ्य सामग्री
15: लोक सेवा आयोगका किताबहरू
14: ऐन नियम कार्यालय विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस् गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ
16: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेसनरी स्टोर एन्ड जनरल अर्डर सप्लायर वीरेन्द्र नगर छ बुद्ध पथ सुर्खेत सम्पर्क फोन नम्बर 083-521-137
12: खुसीको खबर
13: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको IVF टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको HCRC अस्पतालमा पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस् निसन्तान उपचार अब सम्भव छ तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा
12: हाम्रा विशेष सेवाहरू IVF IUI स्टोस्कोपी दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू
13: HCRC अस्पताल नेपालगंज तपाईँको परिवारको खुसीको नयाँ शुरूआत आजै परामर्श लिनुहोस् सपनालाई साकार बनाउनुहोस् HCRC अस्पताल आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र सम्पर्क स्थान चारवाहिनी रोड नेपालगंज बाँके सम्पर्क मोबाइल नम्बर 9845536984

0: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज
1: नमस्कार कार्यक्रम आधा आकाशबाट दीपा कोइरालाको कार्यक्रम आधा आकाश महिलाहरूका सवालसँग सम्बन्धित रेडियो कार्यक्रम हो। यो कार्यक्रम तपाईँ हरेक हप्ताको बुधबार बिहान 7:30 बजेदेखि
0: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज

0: उपन्यासका लेखक सिर्जु शाहसँग यस उपन्यासभित्र भएका विभिन्न पक्षहरूका बारेमा छलफल गर्छौं। स्वागत छ यहाँलाई कार्यक्रममा।
1: धन्यवाद।
0: आराम हुनुहुन्छ?
1: आरामै छु।
0: के गर्दैछ आज भोलि?
1: आज भोलि अब यो मैले भर्खरै बजारमा बैकिनी भन्ने उपन्यास आएको छ, यही बैकिनी उपन्यासको क्रममा अस्ति भर्खर असार 21 गते सुर्खेतमा गृह विमोचन भयो, त्यसैमा कहिलेकाहीँ भेटघाट यताउति।
0: के हो यो बैकिनी, कसरी बुझ्ने?
1: बैकिनी भनेको खासमा हाम्रो कर्णाली प्रदेश र सुदूरपश्चिम मा चाहिँ बैकिनी भनेको महिलाहरूलाई भन्ने चलन छ, होइन? यो हाम्रो आञ्चलिक भाषा हो। बैकिनी भन्ने बित्तिकै महिला अथवा बहादुर स्त्री भनेर बुझिन्छ।
0: अब महिलाहरूलाई सामाजिक रूपमा हेर्दाखेरि, अब अरू कुरामा हेर्दाखेरि कमजोर, होइन, कामको हिसाबले कमजोर, स्वास्थ्यको हिसाबले कमजोर, आर्थिक रूपमा कमजोर हिसाबले लिएको छ। यो पुस्तकले चाहिँ के विषयलाई उठाएर बहादुर स्त्रीको रूपमा चाहिँ परिचित गरायो?
1: अब महिलाहरूलाई चाहिँ कमजोर भन्दा पनि महिलाहरू चाहिँ कमजोर हुँदैनन्, होइन, तर अब हाम्रो यो सामाजिक संस्कार, रीतिरिवाज, यो सबै कुराले चाहिँ महिलालाई चाहिँ अलिकति त्यसरी कमजोर बनाएको छ। र महिलाहरू आफैमा पनि कस्तो छ, पुरुषहरूको भर बढी गर्ने, होइन, उसले गरिदियोस् यस्तो गरिदियोस् भन्ने हुन्छ। र पहिलेदेखि त्यो एउटा संस्कार चलिआएको कुरा अहिलेसम्म पनि म भन्दा चाहिँ पुरुष ठुलो हो भन्ने महिलामा पनि भावना छ, पुरुषको निर्णयमा चल्ने, पुरुषले जे भन्ने त्यही कुराहरू चाहिँ उनीहरूले मान्ने, अथवा मेरो सर्वस्व भनेको मेरो श्रीमान अथवा लोग्ने मान्छे नै हुन् भन्ने उनीहरूको सोच त्यो पहिलेबाट आएको अहिलेसम्म हट्न सकेको छैन। र ती कुराहरूले त्यसले गर्दाखेरि महिलाहरू आफैले आफैलाई चाहिँ म कमजोर छु भन्ने सोचेर कमजोर भएको हो जस्तो लाग्छ। र त्यसलाई चाहिँ अब सामाजिक कुराहरूले, हाम्रो रीतिरिवाज, संस्कार, हरेक कुराले पनि कमजोर बनाउँदै लगेको।
0: तर पुस्तकमा चाहिँ कमजोर पाटोलाई अथवा सशक्त हुने पाटो के कोट्याइएको छ?
1: पुस्तकमा चाहिँ कमजोर पाटोहरू पनि धेरै छ, होइन, अब जस्तो हाम्रो कर्णालीमा भएका महिलाहरूले पाएका दुःख, कष्ट, पीड़ा, उनीहरूले कसरी भोगिरहेका छन्, कस्तो कस्तो घटनाहरू भएको छ भन्ने कुराहरूलाई चाहिँ पुस्तकमा सुरुको उसमा चाहिँ उजागर गरेको छ। कथाहरूमा चाहिँ अब हरेक कुराहरू, महिलाको अब एउटा विवाह भइसकेपछि श्रीमानसँगको सम्बन्ध, र अब श्रीमानसँगको सम्बन्ध भइसकेपछि श्रीमानले भनेका हरेक कुराहरूलाई त्यही निर्णय नै त्यही नै अन्तिम निर्णय ठान्ने, र श्रीमानले अब कहिलेकाहीँ नराम्रो शब्द अथवा श्रीमानले कुनै नराम्रो कुराहरू गरे भने पनि सहेर बस्ने त्यो चलन चाहिँ हाम्रो कर्णालीमा अझै पनि छ। कतिपय गाउँ कुना कन्धरामा, अब सुर्खेतमा नहोला, होइन, अलिकति अहिले महिलाहरू पढे लेखेको हुनुहुन्छ, बुझ्नुहुन्छ, तर पनि अझै पनि कति अनकन्टार गाउँहरू छ जहाँ हरेक कुरा पुरुषको निर्णयमा भर पर्छ, र तिनै कुराहरू र महिला र पुरुषको सम्बन्ध जस्तो श्रीमान जस्तो यस्तो पुस्तकमा श्रीमान भारत काम गर्न जानुभयो, होइन, उहाँ भारतबाट आउनुभयो, उहाँले कुनै नराम्रो रोग ल्याएर आउनु भएको छ, श्रीमतीलाई उहाँले त्यो रोग सार्नुभयो। अब श्रीमतीमा त्यो रोग सारिसकेपछि पनि मेरो श्रीमानले मलाई यो गर्यो अथवा यो यसको गल्ती हो भनेर पनि देखाउन
0: नसक्ने
1: महिलाहरू हुनुहुन्छ, होइन, अथवा यो हाम्रो भाग्यको कुरा हो अथवा यो यस्तै थियो, मेरो श्रीमान भनेको यही हो, मेरो संसार भनेको यही हो, मैले यसलाई छोड्नुहुन्न भन्ने जस्ता कुराहरू, अब त्यो धेरै कुराहरू छ।
0: महिलाले मेरो अधिकार अथवा म पनि महिला मान्छे हुँ अनि राज्यले दिने कुरा अथवा अन्य सेवा सुविधाहरूको विषयमा मेरो लागि यो छुट्टै हुन्छ भन्ने कुरा नबुझ्न सकेका कुराहरू बढी छन्, त्यस्ता घटनाहरू धेरै छन् किताबमा।
1: त्यो एकदमै, त्यो चाहिँ कस्तो छ भनेपछि हाम्रो रीतिरिवाज र सामाजिक संस्कारले चाहिँ महिलाहरूलाई चाहिँ कति तल बनाएको छ, अथवा यो घटना अहिले पनि किताबमा भएका कुराहरू अहिले पनि कति गाउँहरूमा भएको छ, होइन, तर यो अलिकति केही वर्ष अगाडिका कुराहरू पनि छन् यसमा। अनि अब कतिपय अहिलेको कुराहरूलाई लियो भने कतिपय महिलाहरूको पाठेघर खस्ने अवस्थाहरू, अब त्यो पाठेघर खसेको कुराहरू महिलाहरूले आफैले भन्न सक्दैनन्, लाज मान्छन्। म दैलेखमा एकचोटि यता उसमा एउटा क्याम्पमा गएको थिएँ, गाउँमा, होइन, त्यहाँ एउटा क्याम्प थियो, त्यो क्याम्पमा पाठेघर झरेका महिलाहरूलाई ऊ गर्ने थियो, त्यसपछि त्यहाँ नाम लेखाउने ठाउँमा बसे काउन्सिलिङ गर्ने, उनीहरूलाई उनीहरूको व्यथा सोध्ने भन्ने कुराहरू भयो। अनि सोद्धाखेरि अब यतिसम्म कि उहाँ महिलाहरू हिँड्न सक्नुहुन्थेन, उहाँहरूको पाठेघर एकदमै तल भन्छ नि, दोस्रो तेस्रो त्यो डिग्री हुँदो रहेछ, होइन, झरेर हिँड्न नसक्ने अवस्था, कतिपयको त त्यो त्यही अब त्यो इन्फेक्सन भएर त्यस्तो भएको अवस्थामा पनि उहाँहरू मलाई मेरो तल्लो पेटमा अथवा मलाई यस्तो

0: भछ भनेर भन्न नसक्ने, तपाईँलाई समस्या के छ भन्दाखेरि दाँत दुख्दो छ, जलन हुँदो छ, पेट दुख्दो छ, माथिर माथिरको कुराहरू मात्रै भन्ने कि, अब तिमी समस्याहरू पनि किन भयो त, हाम्रो गाउँठाउँमा किन भयो त, यो समस्या चाहिँ अरू ठाउँमा किन भएन, हाम्रै कर्णालीमा हाम्रै सुदूरपश्चिममा मात्रै किन भयो त भन्दा चेतनाको कमी पनि होला,
1: एउटा
0: विकटता पनि भयो र भनेको ठाउँहरूमा अस्पताल हेल्प पोस्टहरू भएन, गाउँमा हेल्प पोस्टहरू छ अहिले ठाउँ ठाउँमा छ, तर त्यो हेल्प पोस्टमा पुग्न पनि एउटा ओडाबाट त्यो हेल्प पोस्टमा पुग्न पनि 3-4 घण्टा हिँडेर आउनुपर्छ,
1: घरको काम कसले गरिदिने,
0: अस्पताल जाँदा जस्तो एउटा सुत्केरी महिला अब 3 घण्टा पछि हस्पिटल पुग्नु पर्यो, उसलाई ब्लिडिङ भयो, रक्तस्राव भयो भने त त्यो महिलालाई त्यहाँसम्म पुर्याउँदासम्म त उसको मृत्यु भइसकेको हुन्छ। अझै पनि भौगोलिक विकटता त छँदैछ, अझै पनि चेतनाको कमी छ, अस्पतालहरू कम छन्, शिक्षा छैन, धेरै कुराहरू अझै पनि कमी छ, तिनी कुराहरूलाई चाहिँ पहिलो पार्टमा चाहिँ उजागर गर्न खोजेको छ।
1: अब किताब लेख्ने कुरा सामान्य छैन, होइन किताब मात्रै होइन, यो किताब धेरै मान्छेहरूको हातमा जान्छ, पाठकहरूको हातमा जान्छ, उनीहरूले त्यो किताबमा लेखिएका कुराहरूलाई कतिले जीवनमा महसुस गर्ने कुरा होला, कतिले आफूलाई बदल्ने कुरा होला, त्यही भएर एउटा किताब मात्रै हुँदैन, होइन किताबै लेख्न लेख्छु, होइन यो विषयमा म किताब लेख्छु भन्ने सोच, त्यो कुरा, त्यो विचार यहाँमा कसरी आइपुग्यो?
0: त्यसै म अलिअलि त बच्चाबाटै कविताहरू लेख्ने, कथाहरू लेख्ने गर्थे, होइन रेडियो नेपालमा कतिपटक नाटकहरू पनि पठाउँथे म, तर आफ्नो नामबाट कहिले पठाउँथेन, अलिकति अब अरू फरक नै नाम राखेर पठाउने गर्थे, मैले 10th क्लाससम्म पनि पठाउँथे तर मेरो नाममा चाहिँ पठाउँथेन, लेख्ने मन चाहिँ पहिलेदेखि लाग्थ्यो र बच्चामा पनि मेरो मुहाहरू पनि किताब पढ्ने अनि घरमा पनि त्यस्तो इन्भाइरोमेन्ट थियो, उहाँहरूले चाहिँ उपन्यासहरू के जस्तो हिन्दी उपन्यासहरू झाँसी कि रानी त्यस्तो के उपन्यासहरू हुन्थ्यो, भोलिपल्ट एक्जाम हुन्थ्यो म लुकाएर त्यो पढिरह हुन्थेँ, किनभने त्यो मलाई चाहिँ भित्रबाट पढ्न सायद इच्छा थियो होला, अनि त्यो पनि थियो, लेख्ने कुराहरू चाहिँ थियो, तर मलाई खासै महिलाहरूकै बारेमा लेख्नुपर्छ भनेर चाहिँ म काउन्सिलिङ गर्न दैलेखमा गएँ, होइन त्यसपछि मैले चाहिँ गाउँमा महिलाहरूसँग काम गर्न थालेँ, त्यतिखेर द्वन्द्वको समय थियो, दुईटा पक्षका महिला श्रीमान बितेका महिलाहरूलाई चाहिँ एउटै ग्रुपमा राखेर ग्रुप काउन्सिलिङ गर्नुपर्थ्यो, अब त्यो काम चुनौतीपूर्णै थियो अनि यस्तो गाह्रो हुन्थ्यो, अब एउटा पक्षको मान्छे अर्को पक्षसँग बोल्थेन, उनीहरू हेराएर पनि गर्थेन, तर पनि त्यो गाउँको सबै कुराहरू भत्किँदै गइरहेको थियो, जस्तो मेला पर्व अब यताउति जाँदाखेरि उनीहरूलाई चाहिँ एउटाको रोपाई छ भने त्यो रोपाईमा एक पक्षको मान्छे नजाने, एउटा पक्षको मान्छेहरू कम हुने, त्यस्तो एकदमै त्यो बिग्रिसकेको थियो, होइन त्यस्तो बेलामा चाहिँ गाउँमा गएर चाहिँ मैले दुवै पक्षलाई एकचोटि एक पक्षसँग अर्कोचोटि अर्को पक्षसँग बसेर सल्लाह गरेर एउटै ग्रुप बनाएँ, सुरु सुरुमा उहाँहरू बोल्नुहुन्थेन, पछि बिस्तारै बोल्न थाल्नुभयो, अनि उहाँहरूले आफ्नो व्यथा त छँदै थियो, होइन श्रीमान बितेको अब चोट त थियो, र पनि त्यतिखेर हामीले उहाँहरू अलिकति खुल्नुहुन्छ भनेर ल तपाईँहरू कथा भन्नुहोस् न त कस्तो कस्तो कथा भन्नुहुन्छ, प्रत्येक हप्ता हुन्थ्यो होइन, त्यो हप्तामा चाहिँ कुनै एउटाले कथा भन्नु पर्थ्यो, अनि कथा भन्नुहोस् न त भन्दा उहाँले यस्तो यस्तो कथाहरू भन्नुहुन्थ्यो कि मेरो बजेले सुनाएको, बाजेले, आमाले, अनि त्यो पहिले पहिलेको कथाहरू, अनि त्यो कथाहरू त अहिले पनि छ जस्तो लाग्थ्यो कि मलाई, अहिले पनि छ, पहिले मात्र होइन कि जसले कथा सुनाइरहनु भएको छ उहाँहरूले पनि भोगिरहनु भएको छ, तर त्यो कथा चाहिँ उहाँले पहिले मैले बजेले सुनाएको, पहिले चाहिँ यस्तो हुन्थ्यो, अनि अथवा मेरो बाजेले 7 बिहा गरेको, मेरो बाको 2-3 यस्तो, मेरो आमा यस्तो हुनुहुन्थ्यो, अथवा मेरो बजेले यस्तो दुःख गर्नुभएको, त्यो कथाहरू जहिले पनि सुनाउनुहुन्थ्यो, अनि त्यो कथाहरू सुन्दाखेरि साँच्चीकै हाम्रो कर्णाली धेरै पछाडि छ जस्तो लाग्थ्यो, अनि मैले चाहिँ यी कथाहरू चाहिँ कुनै दिन भन्नुपर्छ अथवा कुनै दिन कुनै ठाउँबाट चाहिँ मैले यसलाई चाहिँ बाहिर ल्याउनुपर्छ जस्तो लाग्थ्यो, अनि त्यसपछि चाहिँ मैले चाहिँ यो कथाहरू धेरै भयो कथाहरू चाहिँ मसँग थियो होइन लेख्न पाथेन, अहिले चाहिँ अब
1: जस्तो लेख्न बसेपछि ती कथाहरू योबाट म यो लेख्छु यसपछि यो लेख्छु भनेर कसरी हुन्छ, त्यो कसरी आउँछ लेखकलाई,
0: त्यो
1: सिलसिलाबद्ध त मिलाउनु पर्यो,
0: मिलाउनुपर्छ, मिलाउनै मलाई लगभग 2 वर्षै लाग्यो, कथा त थियो होइन, सबैबाट योमा कनेक्ट गर्नु पर्यो, एउटा उपन्यास भनेको अब सानोतिरो कुरा होइन, होइन मलाई लाग्थ्यो मैले लेख्न सक्छु कि सक्दिनँ, साँच्चै म लेख्न सक्छु त भन्ने पनि लाग्थ्यो, कतिपय लेख्दा लेख्दै पनि रोकिन्थे, ए म सक्दैन होला जस्तो पनि लाग्थ्यो, तर त्यो कथालाई चाहिँ कनेक्ट गर्नुपर्छ जस्तो पनि लाग्थ्यो, अनि भित्रै मनबाट चाहिँ कथालाई चाहिँ मैले देशमा जस्तो कर्णाली र कर्णाली भयो यहाँको मान्छेहरू त भोग्नु भएको छ, तर देशभरिको मान्छेले बुझ्नुपर्छ अथवा यो देशको नेतृत्व गरिरहेका मान्छेले एकचोटि पढिदिनुपर्छ, एकचोटि महसुस गरिदिनु पर्छ यी कुराहरूलाई. उहाँहरूलाई लागेको होला कर्णालीमा दुःख छ, छाउपडी छ, पाठेघर खसेका महिलाहरू छन्, भौगोलिक विकटता छ, त्यो त उहाँहरूले दैनिक सुन्नु भएको छ,
1: थाहा पाउनु भएको छ.
0: तर पनि यो किताब पढिसकेपछि उहाँहरूलाई महसुस होस् भन्ने हिसाबले चाहिँ मैले गरेको. अब लेख्दाखेरि चाहिँ त्यही हो, कहिले लेख्न बस्यो भने चाहिँ रातभरि बिहान भएको पनि थाहा हुन्थेन, त्यसरी चाहिँ हुन्थ्यो मेरो. आएपछि आएको है, अनि कहिले काहीँ रोक्यो भने फेरि रोकिरहने, त्यो चाहिँ हुन्थ्यो. अब त्यसरी चाहिँ अब गर्दै गर्दै 2 वर्ष चाहिँ लाग्यो.
1: पछि सिलसिलाबद्ध यसपछि यसपछि
0: आफैले गरेँ, सबै डिजी यताउति सबै मैले आफैले नै गरेँ. धेरैपल्ट हेरेँ, धेरैपल्ट गरेँ, फेरि आफैले पढेको चाहिँ जति पढ्दा पनि मिस्टेक हुन्छ भन्ने थाहा हुन्न. जहिले पनि अब अर्को तेस्रो आँखाले नहेरेसम्म थाहा हुँदैन. अनि गरे धेरै पटक, अब त्यसरी नै भयो.
1: यो किताब यो लेख्ने लेखन शैली त मान्छेले यति पढ्या छ अथवा यति जान्या छ, यो मान्छेको क्षमता यति छ भन्ने भन्दा पनि यो स्वतः स्फूर्त हुने कुरा हो, होइन?
0: त्यो पनि हुन्छ जस्तो लाग्छ. कतिपय मान्छेहरू अब नेपाली नपढेकै मान्छेहरूले साहित्य लेखिरहनु भएको,
1: अब हामीसँग झमक कुमारी घिमिरेको उदाहरण छ,
0: त्यो चाहिँ कसैको चाहिँ जन्मजात पनि हो कि जस्तो लाग्छ, अथवा जिनबाट पनि आएको हुन सक्छ. अनि कोही अब अलिकति बढी भावुक भएर भावनामा बग्ने भएर पनि त्यो लेख्न सक्छ, र पछि बिस्तारै अब मान्छेले त्यसलाई बढाउँदै गयो भने शब्दहरूसँग खेल्न सक्ने अथवा शब्दहरूलाई यस्तो गर्न सक्ने र अध्ययन पनि अलिकति गर्यो भने चाहिँ लेख्न सकिन्छ.
1: जस्तो अब हामीले अहिले झमक कुमारीकै कुरा गरौँ, उहाँले त अब औपचारिक अध्ययन त गर्नुभएको होइन, त्यही पनि उहाँको शब्द चयनहरू ती कुराहरू आउँछन् देखिन्छन् होइन, त्यो भएपछि मान्छेले त्यो भित्रबाट आफै आउने पनि हुन्छ कि साहित्यमा,
0: त्यो पनि हुन्छ, भित्रबाट आफै आउने कुराहरू पनि हुन्छ होइन. मान्छेको जन्मजात भने नि मैले त्यो हुन सक्छ, र वंश अथवा कोही थियो अथवा उहाँको अगाडि त्यस्तो थियो भने पनि स्वतस्फूर्त रूपमा आउने पनि हुन्छ. र अब उहाँले चाहिँ भित्रैबाट अब आफूलाई आएको भावनाहरू लेख्नुभयो, त्यो भावना आउँदाखेरि उहाँहरूको शब्द एकाएक आएको पनि हुनसक्छ.
1: भोगाईले गर्दा
0: शैक्षिक प्रमाण पत्र मात्रै ठुलो कुरा हो जस्तो लाग्छ. अब मान्छेहरू विज्ञान विषय लिएर पढेको हुन्छ, यता साहित्यमा कति राम्रो हुन्छ,
1: कतिले नेपाली पढ्नुहुन्छ तर साहित्य लेख्न
0: जान्नुहुन्न, नेपाली पढेकी पनि उहाँलाई सबै थाहा हुन्छ, त्यो
1: भाषाको ज्ञान हुन्छ,
0: ज्ञान हुन्छ, सबै थाहा हुन्छ,
1: लेखन शैली हुन्छ,
0: शैली चाहिँ हुँदैन. शैली भन्ने कुरा त्यो आफै पनि हुन्छ होला जस्तो लाग्छ. एउटा मान्छे धेरैजना लेखकको आफ्नै आफ्नै शैली हुन्छ होइन, कसैले अब सिधा लेख्नुहुन्छ, कसैले घुमाएर लेख्नुहुन्छ, कसैले एकदम मिठो पारामा लेख्नुहुन्छ, कसैले एकदमै धेरै साहित्य गरेर लेख्नुहुन्छ, तर त्यो लेखाइले चाहिँ पढ्दाखेरि पाठकलाई चाहिँ आनन्द लागोस् भन्ने हो.
1: जस्तो अब यो लेखन विधाहरूमा यहाँले गजल पनि लेख्नुहुन्छ, गीत पनि लेख्नुहुन्छ, कविता पनि लेख्नुहुन्छ होइन, अब अहिले त उपन्यास पनि लेख्नुभयो, यहाँ उपन्यासकारका रूपमा पनि अब परिचित हुनुहुन्छ समाजमा होइन, त्यसरी हेर्दाखेरि यो विधाहरू मध्येमा सबैभन्दा कठिन विधा अथवा यी मध्येमा लेखिएका कुराहरूमा पढ्ने र पाठकहरूले बुझ्ने रमाउने कुराहरूमा सबैभन्दा राम्रो चाहिँ कुन हो, कथा, कविता, गीत अथवा गजली मध्येमा?
0: मलाई चाहिँ सबैभन्दा पाठकलाई आनन्द दिने विधा भनेकै कविता हो जस्तो लाग्छ होइन. अझै त्योमा पनि छोटो कविताहरू एकदमै चट्ट मिलेको छ, भित्रको भावना पनि छ, शब्द पनि मिठो छ भने पाठकहरूले एकदमै छिटो हेर्छ. अहिलेको जमात कस्तो छ, धेरै लामो पढ्न पनि रुचाउँदैन. र गजल त मैले त्यति धेरै लेखेन होइन, गजलको त धेरै कुराहरू छ, त्यो बुझ्नुपर्छ, पढ्नुपर्छ, त्यसमा धेरै कमी कमजोरीहरू हुन्छ, म त्यतातिर लाग्दिनँ. र उपन्यास
1: गीत चाहिँ लेख्नु,
0: गीत चाहिँ लेख्नु,
1: गीत रेकर्ड पनि भयो,
0: रेकर्ड पनि भएको छ, गीत 5-7 कति रेकर्ड भएको छ होइन. उपन्यास अब यो आख्यान हो होइन, यसलाई चाहिँ अलिकति अब कसरी मिलाएर चाहिँ कविता जस्तो छोटो हुनु भएन, तर कवितात्मक शैली चाहिँ आउँदो रहेछ. म चाहिँ कविता नै लेख्ने मान्छे होइन, त्यो लेख्दाखेरि पनि कविताको शब्दहरू कवितात्मक शैलीहरू आउँछ, लेख्दा लेख्दै छोटिन्छ कहिले काहीँ होइन, छोटो कविता लेख्ने भावनाले त्यो हुन्छ. आख्यान लेख्न पनि गाह्रो छ, सजिलो त छैन, र पनि मान्छेले आफूलाई आएको छ भने त्यसलाई चाहिँ अलिकति अझै अध्ययन गरेर कसरी लेखौँ के गरौँ भन्ने कुरा गर्यो भने
1: अब साहित्य लेख्न मात्रै होइन बुझ्न पनि गाह्रो छ है. अब तपाईँहरू कविता लेख्नुहुन्छ, त्यहाँ यहाँले शब्द चयन गर्नुहुन्छ, कतिपय मान्छेहरूले त्यो कविताको भाव बुझेन, त्यसको बुझेन भने त एउटा शब्दमा मात्रै रहन्छ नि होइन, त्यसको लागि त बुझ्ने पाठकहरूले बुझ्नु पनि पर्यो, कविता पढ्ने मान्छेहरूको बुझाइमा पनि भर पर्ने कुरा हुन्छ होला।
0: एकदमै त्यो चाहिँ अब मान्छेको आफ्नो आफ्नो ऊ होला होइन, तर कविता साधारण होस् तर मिठो होस् भन्ने लाग्छ मलाई। सरल कविताहरू तर मिठो, त्यो भाव बोकेको अथवा के त्यस्तो भयो
1: जस्तो मायाका कुराहरूलाई पनि कसरी लेखिन्छ त्यसमा होइन, अनि अरू केहीमा जोडिएर त्यसका त्यसमा उदाहरण दिएर अब कतिपय मान्छेले बुझेनन् भने नबुझ्न सक्ने पनि
0: बुझ्यो भने त अब त्यो लेखाइको अर्थै भएन, आफूले मात्रै धेरै गाह्रो गरुङ्गो शब्दहरू लेखा छ पाठकले बुझ्दैन भने त अब त्यो नै भएन।
1: त्यही भएर लेखकले त्यो कुरामा पनि विचार पुर्याउनु पर्यो,
0: सरल हुनु पर्यो र पाठकले बुझ्नु पर्यो, त्यति नै हो।
1: जस्तो अब यो यहाँको अहिलेको कृति यो बैकिनी होइन, विशेष गरेर कर्णालीका मान्छेहरूले त पढ्नु नै पर्यो होइन, अब कर्णाली सँगसँगै अब देशका यहाँले अघि पनि जोड्नु भयो, अब जसले चाहिँ राजनीति नेतृत्व गर्नुहुन्छ होइन, कानून निर्माण गर्नुहुन्छ अथवा अन्य नीतिगत व्यवस्थाका लागि बस्नु भएको छ, उहाँहरूले पनि यो पुस्तक पढ्नुभयो भने कर्णालीलाई अलिक फरक तरिकाले बुझेर कर्णालीका महिलाहरूका लागि विशेष गरी के चाहिँ हामीले गर्नु पर्ने रहेछ, अझै के बाँकी रहेछ भन्ने खालको एउटा चित्र बनाउन सक्नुहुन्छ?
0: हजुर, म खास उद्देश्य त्यही थियो मेरो होइन, अझै उहाँहरूले चाहिँ यो बैकिनी पढिसकेपछि चाहिँ उहाँहरूले गहिरो तहबाट कर्णालीका महिलाहरूलाई कर्णालीका बैकिनीहरूलाई बुझ्नुहुन्छ र ए यस्तो यस्तो पनि हुँदो रहेछ है, यस्तो यस्तो कुराहरू त हामीले अब व्यवस्था अथवा ख्याल गरेका थिएनौ, सुन्न त हामीले धेरै कुराहरू सुनिरहेको थियौँ तर पनि अनुभूति गरेको थिएन, यति गाह्रो रहेछ, यति अप्ठ्यारो रहेछ, अनि कर्णालीमा भौगोलिक विकटता मात्र नभएर धेरै कुराहरूमा कमी रहेछ भन्ने कुराहरू उहाँले महसुस गरेर कर्णालीको लागि र कर्णालीका महिलाहरूको लागि केही गर्नुहुन्छ भन्ने एउटा मेरो चाहिँ अब के भन्नु एउटा आशा यो किताबबाट चाहिँ भएको छ।
1: जस्तो यहाँले यो किताब लेखिरहँदा त्यो सँगसँगै आफू पनि एउटा महिला भएर हेर्दाखेरि होइन, सबै महिलाहरूको समस्या त एक किसिमले साझा छ, त्यसमा पनि कर्णालीका विकट ठाउँमा बस्ने महिलाहरूको समस्या अझ फरक छ।
0: एकदमै
1: कसरी तुलना गर्नुहुन्छ यो विषयलाई?
0: यस्तो छ, अब अलिकति सहरमा बस्ने महिलाहरूले आफूले पाएको दुःख कष्टहरूलाई भन्न सक्छ होइन, अलिकति अब हाम्रो कर्णालीको विकट भेगमा अथवा अलिकति अप्ठ्यारो ठाउँहरूमा बस्नु भएको महिलाहरूले चाहिँ आफूले दुःख कष्ट पाइरहँदा पनि उहाँहरू चाहिँ मौन बस्ने, सबैभन्दा ठूलो समस्या भनेकै मौन बस्नु हो जस्तो लाग्छ, जति समस्या आए पनि नबोलिदिने, चुप लाग्ने अथवा मलाई यस्तो समस्या भएको छ है भनेर छिट्टो नदेखाउने, त्यो कारणले पनि समस्या चाहिँ झन् ठुलो हुँदै गएको जस्तो लाग्छ। अब रोगकै कुराहरू पनि लुकाउने अथवा आफूलाई कुनै कष्ट परेको छ, आफूलाई अप्ठ्यारो परेको छ त्यस्तो कुराहरू नभन्ने भनेर के हुन्छ र मैले गरिहाल्छु भन्ने जस्तो, अथवा कति कुराहरू लाजले पनि उहाँहरू बोल्न नसक्ने, आफ्नो कुरा राख्न नसक्ने, त्यसले गर्दाखेरि चाहिँ अब सहरी क्षेत्रमा बस्ने महिलाहरू र उहाँहरू बीच समस्या सहरी क्षेत्रमा बस्ने महिलाहरूमा पनि छैन भन्न सकिँदैन होइन, कति महिलाहरूले त भन्न सक्नुहुन्छ, सहरमा त काउन्सिलरहरू पनि हुन्छ, डक्टरहरू हुन्छ, साइकेट्रिक हुन्छ, मलाई यस्तो भएको छ भनेर उहाँले समस्या त्यहाँ गएर पनि भन्न सक्नुहुन्छ, गाउँमा त छैन नि ती सबै कुराहरू, उहाँहरूले आफ्नो साथीसँगै कसैसँग भन्नुभयो भने यो कुरा अर्कोसँग भनिदिने हो कि लगाइदिने हो कि भन्ने कुराहरू पनि हुन्छ, त्यही भएर धेरै फरक चाहिँ छ, समस्या एउटै भए पनि त्यो उसमा चाहिँ भोगाइमा चाहिँ फरक छ।
1: त्यो चाहिँ के कारणले भयो होला, जस्तो एक एउटा त शैक्षिक स्तर कमजोर भयो,
0: अर्को
1: हजुर चेतना छैन, अर्को आर्थिक उपार्जन छैन होइन, फेरि त्यही भएर घरमा भर पर्नु पर्छ, भोलि पनि मेरो बिहान उठेर दिनचर्या त्यही हो होइन, कहीँ गएर भनेर मेरो समाधान हुँदैन, त्यो यिनै कुराले गर्दा समस्या भयो,
0: सक्षम छैन, आफ्नो हातमा चाहिँ आर्थिक छैन, केही पनि छैन होइन, आफूले केही गर्न सक्दैन, श्रीमानको भर पर्नु परेको छ, भोलि बिहान त्यही श्रीमानलाई नराम्रो भन्ने, आफू जाने कहाँ, माइत जाम, माइतीले बिहा गरेर पठाइदिएको छ, माइतीको पनि अवस्था उही छ, उहाँहरूलाई पनि आफू जतिजना छन् उतिजनालाई
1: माइतीमा हुने भाउजूको अवस्था पनि फेरि
0: त्यही छ, कहाँ जाने, अनि त्यही भएर उहाँहरू चाहिँ सबैभन्दा पहिलो कुरा शिक्षा र आर्थिक अवस्था बलियो हुनुपर्छ, नारी बलियो हुनलाई जस्तो लाग्छ।
1: त्यही भएर यस्ता बैकिनीहरूको भविष्य उज्जवल बनाउन फेरि पनि राज्यकै दायित्व छ।
0: एकदमै एकदमै अब कति संघ संस्थाहरूले त गर्नु भएको छ, नगरेको होइन, गाउँ गाउँमा अब धेरै संस्थाहरू पनि जानु भएको छ, तर त्यो संस्थाहरूले मात्रै त्यो एनजिओ आईएनजिओ अब उहाँहरूले मात्रै गरेर पुग्दैन, अब देशले सरकारले पनि गरेको छ, कति हेल्पर्सहरू पनि राख्नु भएको छ कति ठाउँमा छ, तर त्यो हेल्पर्समा आउनलाई कति घण्टा लाग्छ त एउटा ओडाबाट त्यो हेल्पर्सम्म पुग्नलाई, तिनी कुराहरू पनि सरकारमा बसेको मान्छेहरूले चाहिँ बुझ्नुपर्छ जस्तो लाग्छ।
1: सरकारले गर्ने काम चाहिँ भोक लागेको बेलामा खानेकुरा दिने जस्तो भयो, सरकारले गर्ने काम चाहिँ भोक मेटाउनको लागि के उब्जाउने भन्ने कुरा हुन्छ, त्यसले त्यो भिन्नता हुने भयो।
0: रोजगारी अथवा दिनु पर्यो उनीहरूलाई, शिक्षा, महिलाहरूलाई पनि केही उद्यमहरू हुन्छ,
1: सबै आय स्रोत बलियो हुने खालको
0: महिलाहरू पनि आफूले आफूलाई चाहिँ मसँग हजार रुपियाँ छ भन्यो भने त्यो महिलाको भित्रैबाट एउटा आत्मविश्वास आउँछ कि मैले गर्न सक्छु, आज मेरो श्रीमान नभए पनि मैले आज यतिले यति गर्न सक्छु, अथवा मसँग खानेकुरा छ यो भएपछि यो गर्न सक्छु भन्ने हुन्छ। मसँग केही पनि छैन, साँझ बिहान श्रीमानले नै गरेको गर्नुपर्छ भनेपछि त हरेक कुरा अरूमा निर्भर परेपछि मान्छे स्वत कमजोर बन्छ,
1: सबै कुरा चुप लाग्ने भन्दा अरू
0: उपाय नै हुँदैन,
1: साँझ बिहान खाना त पाछु भन्नेमा मात्रै मान्छेको जीवन निर्वाह भइरहेछ।
0: अनि त्यसैमा हाम्रो सामाजिक अवस्था संस्कार सबैले जोडियो, अनि भौगोलिक विकटताको कुरा आयो, सबैले गर्दाखेरि
1: झन् धेरै खिचमिचो हुँदाखेरि झन् गाह्रो भयो। यिनै कुरालाई बुझ्न, कर्णालीका महिलालाई बुझ्न र अब के गर्यो भने चाहिँ महिलाहरूका समस्या समाधान हुन्छ भन्ने कुरालाई केही रूपमा थाहा पाउनका लागि चाहिँ बैकिनी उपन्यास सबैले पढ्नु पर्यो।
0: एकदमै एकदमै धन्यवाद। यो बैकिनीमा दुःख पीड़ा संघर्ष मात्रै छैन, होइन, यहाँ पछाडि भागमा पढ्दै गएपछि साहसी महिलाहरू पनि हुनुहुन्छ, उहाँहरूले चाहिँ आफूलाई एकदमै कठोर अवस्थाबाट पनि आफूलाई उभाएर गाउँमा गएर उहाँहरूले अलिकति जनचेतना फैलाउने काम, एक दुईजना भए पनि दुई चारजना भए पनि उहाँहरूले चेतनाको कुराहरू शिक्षाको कुराहरू गरिरहनु भएको छ। त्यही भएर जिन्दगी भनेको सधैँ दुःख कष्ट मात्र हुँदैन, त्यसबाट गुज्रेर अगाडि गए पनि हामी महिला पनि मान्छे हो, हामी महिला पनि मान्छे हो, हामी आफैले आफैलाई सबैभन्दा पहिले मान्छे ठान्नु पर्यो, महिला पुरुष भन्नुभन्दा पनि हामीले आफैलाई मान्छे ठान्नु पर्यो। त्यही भएर हामी कमजोर छैनौ, बैकिनीमा हजुरहरूलाई लाग्न सक्छ दुःख र पीड़ा मात्रै होला, त्यो छैन, बैकिनीमा साहस पनि छ, संघर्ष पनि छ र प्रेम पनि छ, सबै कुराहरूको संगालो छ। त्यसैले एकचोटि बैकिनी पढिदिनुहोस्, पढ्नु पढेर मलाई सल्लाह सुझाव दिनुहोला, हजुरहरू पाठकहरूको सल्लाह सुझाव नै मेरो लागि सबैभन्दा ठूलो पुरस्कार हुनेछ।
1: उहाँ हुनुहुन्थ्यो बैकिनी उपन्यासका लेखक शेरजू शाह। यस उपन्यासले समेटेका विभिन्न पक्ष र आफूले यो उपन्यास बाहिर ल्याउनुको कारण बारे हामीसँग कुराकानी गर्दै यो कुराकानी सँगसँगै आजका लागि कार्यक्रम आधा आकाशको समय सकिएको छ। अर्को बुधबार बिहान 7:30 बजे अर्को विषयमा तयार पारिएको कार्यक्रम लिएर आउने नै छौ। तबसम्मका लागि प्राविधिक साथीहरूलाई धन्यवाद दिँदै म दीपा बिदा हुन्छु। नमस्ते।
2: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
3: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083/84 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083/19 भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
2: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही आषाढ 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001-0000-99-06-5501 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिमेट वेबसाइट www.fomecd.eu.np वा www.tudons.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.tudons.org सिमेटबाट डाउनलोड गर्न सकिनेछ।
4: प्र्याक्टिकलमा सी ग्रेड सहित सी जीपीए 1.8 ल्याएको हुनुपर्ने।
3: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्र नगर सुर्खेत। सम्पर्क फोन नम्बर 0385203007।
5: सम्पर्क मोबाइल नम्बर 9858506032 9858053515।
3: प्रवेश परीक्षा सीम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्राक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।
6: In the heart of the city where dreams take shape and futures begin, stands a place of excellence, Chanakya Pathshala, previously known as BST College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.

0: here? Extreme energy drink.
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D

हिमाल पहाड़ तराई जोड्छौं सबैलाई बिहान 8 बजेको भेरी हाइलाइट्सबाट ढिलो रावतको नमस्कार। अहिलेसम्मका मुख्य खबरमा सुर्खेत जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा, कर्णाली प्रदेशका 10 मध्ये अब एउटा जिल्ला मात्र घोषणा हुन बाँकी, कर्णालीका 79 मध्ये 46 स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा, रातानाङ्लामा रहेको मौसम राडर केन्द्र पनि आज बन्द, र स्विजरल्याण्ड र अर्जेन्टिना विश्वकप फुटबलको क्वार्टर फाइनलमा क्वार्टर फाइनल समीकरण पूरा। सुर्खेत जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। हिजो एक विशेष समारोहका बीच प्रदेश खोप समन्वय समितिले जिल्ला खोप समन्वय समितिलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको प्रमाणपत्र समेत प्रदान गरेको हो। सुर्खेतकामा जन्मेदेखि 15 महिनासम्मका सबै बालबालिकाले पाउनुपर्ने सबै खोप पाएको सुनिश्चित गरिनुका साथै छुटेका बालबालिकालाई पनि खोप दिएपछि पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको हो। सुर्खेतमा जन्मेदेखि 15 महिनासम्मका 6,618 जना, कुनै पनि खोप नलगाएका 2 जना र छुटेका 37 जना गरी कुल 6,657 जनालाई सबै खोप लगाइएको छ। यस्तै 16 महिनादेखि 59 महिनासम्मका 16,464 जना, कुनै पनि खोप नलगाएका 13 जना र छुटेका 236 जना गरी 16,713 जनालाई खोप लगाएपछि पूर्ण खोप निर्देशिका 2017 अनुसार सुर्खेतलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो। जनस्वास्थ्य सेवाकारले सुर्खेतका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका सदस्य सचिव करूणा भट्टराईले 9 पालिका रहेको सुर्खेतमा कुल 127 खोप केन्द्रबाट बालबालिकालाई सबै खोप दिएको बताउनुभयो। उहाँले मौसम बसाइसरेका कारण बालबालिकामा खोप छुट्ने समस्या देखिएकोले उनीहरूलाई पनि खोज अभियान मार्फत खोप लगाउने गरिएको बताउनुभयो। 9 पालिका रहेको सुर्खेतमा गत जेठ 26 गते लेखविसी नगरपालिकाबाट पूर्ण खोप सुनिश्चित पालिका घोषणा शुरू भए, असार 19 गते वीरनगर नगरपालिकाले घोषणा गरेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको उहाँको भनाइ छ। सामाजिक विकास मन्त्रालयका सचिव रोशनी कुमार श्रेष्ठले कर्णाली प्रदेशका 10 जिल्ला मध्ये अब 9 जिल्ला पूर्ण खोप सुनिश्चित भइसकेको भन्दै एउटा जिल्ला बाँकी रहेकोले त्यसलाई पनि छिट्टै गरिने बताउनु भएको छ। कर्णालीका 79 मध्ये 46 स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा आएका छन्। जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका प्रमुख डाक्टर इन्दिरा कर्णेलले अब 33 स्थानीय तहमा मौसम मापन केन्द्र स्थापना हुन बाँकी रहेको बताउनुभयो। कर्णालीका 46 स्थानीय तहमा सञ्चालन भएका 71 मौसम मापन केन्द्र मध्ये 31 जल मापन केन्द्र सञ्चालनमा रहेका छन् भने जनशक्ति नहुँदा 2 सञ्चालन हुन बाँकी रहेका छन्। यता 2 वर्षदेखि बन्द रहेको सुर्खेतको राजानाङ्लामा रहेको मौसम राडर केन्द्र भने अझै बन्द रहेको छ। चट्याङ्ले पुर्याएपछि यो केन्द्र लगानी मर्मत सुधार हुन नसकेको भन्दै बन्द अवस्थामा रहेको छ। स्विजरल्याण्डले फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा स्थान बनाएको छ। क्यानाडाको बीसी पुलिस स्टेडियममा सम्पन्न अन्तिम प्री क्वार्टर फाइनल खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा 4-3 हराउँदै स्विजरल्याण्ड क्वार्टर फाइनल पुगेको हो। पेनाल्टीमा कोलम्बियाका डेभिनसन सान्चेज र कुचो हर्नान्डेजले प्रहार असफल गर्नुभयो। यस्तै स्विजरल्याण्डका ग्रानिट जाका, जेकी आम्दोनी, सेड्रिक इटेन र रुबेन बर्गासले पेनाल्टीमा गोल गर्नुभयो। अब क्वार्टर फाइनलमा स्विजरल्याण्डले साबिक विजेता अर्जेन्टिनासँग खेल्नेछ। यस्तै फिफा विश्वकप फुटबलको अन्तिम समयमा भएको खेलमा साबिक विजेता अर्जेन्टिनाले इजिप्टसँग पुनरागमन जित निकाल्दै क्वार्टर फाइनलमा स्थान बनाएको छ। हवस् त, बिहान 8 बजेको भेरी हाइलाइट्स कि बिहान 11 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै ढिलो रावत बिदा हुन्छु। नमस्कार।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सबैको मन सुने
2: रेडियो भेरी FM।
3: खालको लेभल भयो तर पछि भयो के भने राज्यको कानून पनि आयो, राज्यको कानून आयो तर हाम्रै चाहिँ सर्वाइभल स्ट्राटेजी गर्दाखेरि तराईतिर हामी धेरै झरियो नि। अनि के भयो भने पहिला चाहिँ जंगली जनावर र मानिसहरूको चाहिँ एक प्रकारको चाहिँ को एक्जिस्टेन्स भन्छ होइन, एक प्रकारको चाहिँ दुवै बाँच्ने टेक्निक चाहिँ उनीहरूले आफै डेभलप गरे कि त्यो कानून भनौँ अर्थ कल्चर भनौँ अर्थ खरि बाघले नि त मान्छेहरू मार्छ नि त अनि बाघलाई पनि मान्छेहरूले मारिरहन्छ। त्यो एक प्रकारको कानून आफ्नै प्रकारको कानून कस्टमरी कानूनहरू हो प्र्याक्टिसेसहरू। तर पछि कस्तो आयो भने अहिलेको कुरा गर्ने 2029 होइन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण पहिला पनि थियो कानून, अब रामशाहको पालो पनि हामीले सुन्छौँ नि त होइन, पँधेरामा यस्तो नगर्ने, रुख नकाट्ने, त्यसलाई चाहिँ नमार्ने भन्ने कानूनहरू थिए। कतिपय धर्मको कुराहरू थियो होइन, जस्तै बुद्धको कुरा गर्ने त नोखिल भन्छ नि त, तर मान्छेले त्यसलाई ग्लोरिफाई कसरी गर्यो भने एकदमै चाहिँ केही पनि गर्न नहुने। तर बुद्धले नि कुन बेला चाहिँ उहाँले चाहिँ ज्ञान पायो भने खाएपछि ज्ञान पायो, खाने भनेको त त्यहाँ केही न केही तपाईँको चाहिँ लाइभ ऊ त खायो होला होइन, चाहे चाहिँ धानका कुरा होस् धान पनि त लाइभ हो नि त होइन, त्यसरी कुरा गर्ने हो भने त्यस कारणले चाहिँ त्यो खालको कानूनहरू थियो। तर पछि चाहिँ के भयो भने अब संख्या चाहिँ बढाउँ है, प्रोटेक्सन गरौं, किन संख्या कम भइरहेको अवस्था त्यो सिचुएसन ऊ थियो कि त्यो बेलामा, जस्तै बाघ चाहिँ सट्ट झर्यो नि त, त्यसको अर्कै होला के कारणले झर्यो भने गैंडा भने सट्ट झरेको छ नम्बरहरू हेर्दा, अनि त्यो कानून अलिक कडा गरौं, अब अलिकति जोगाउँ हामी चाहिँ मान्छेहरू अलि लापरवाही भयौं भन्ने खालको कानूनहरू भन्यो। तर त्यो कानून सँगसँगै हामीले जोगाएर त राखियो होइन, त्यो 1973 कडा 73 भनेको त आज 50 वर्षसम्म हामीले चाहिँ नाङ्गो डाँडामा चाहिँ रुख लगाइयो, हेर्नुहोस् जोगाउन पर्ने चाहिँ जंगली जनावरलाई यसरी जोगायौँ कि जेलै हालियो। तर त्यो बढ्यो भने के गर्छ भन्ने अहिलेसम्म त रणनीति केही पनि छैन।
4: ठ्याक्कै त्यही कुरामा हाम्रो पुस्तादेखि अझ अर्को पुस्ताले चाहिँ सुन्दै आएको संरक्षण भन्ने साथै चाहिँ जनावर मार्नै नहुने छुनै नहुने भन्ने किसिमको बुझाइ पछिल्लो समयमा भयो। यो बुझाइ कतिको पूर्ण छ र संरक्षणको अवधारणा योभन्दा कति फराकिलो छ?
3: तपाईँले भनेको ठ्याक्कै स्कुल अफ थट भनेको त्यो बुझाइ चाहिँ कस्तो भयो भने एउटाले चाहिँ छुनै नहुने त्यसलाई प्रोटेक्सन भन्छ, एकदम सुरक्षित गरेर राख्ने, तर कन्जर्भेसन भनेको वाइज युज हो, प्रयोग पनि गर्ने। त्यस कारणले यो कुरा के छ भने कहिलेकाहीँ यस्तो सिचुएसन आउँछ त्यसलाई प्रोटेक्सन गर्नुपर्ने जरुरी हुन्छ होइन। उदाहरणलाई चाहिँ यही नेपालमा पनि हामीले मान्छेको कुरा गरौँ न, क्रिटिकल्ली चाहिँ इन्डेन्जर छ नि त जातहरू, उहाँहरूलाई चाहिँ प्रोटेक्सन गर्नुपर्ने जरुरी छ। उहाँहरूको चाहिँ विवाह कुरामा होस् होइन, अब भोलि इन्टरकास्ट गरिदेला त्यहाँ पनि सिद्धिने भयो, भाषाको कुराहरू होइन, तर चाहिँ उहाँहरूको संख्या सट्ट बढ्यो भने, जस्तै उदाहरणलाई नेपालमा चाहिँ बाहुन छेत्री मगरहरूको एकदमै ठूलो जनसंख्या हो नि त, थोरै सिद्धियो भने बाँकी त रहिरहेको हुन्छ, त्यसलाई त्यो रूपमा जान पर्दैन नि। त्यस्तै जंगली जनावरमा पनि कतिसम्म हामीलाई चाहिने हो त, किनभने बस्ने ठाउँ एउटै हो कि हेर्नुहोस्, फरकै छैन, हामी चन्द्रमा जाने कल्पना नगरौं अहिले होइन, बस्ने ठाउँ त्यही हो, एउटा बढी एउटा घटी छँदै नछ त एउटा बढी हुन्छ नि त, अर्थात त्यसको प्रयोग भएन भने त, जस्तै जंगली जनावरको कुरा गर्दाखेरि त्यही बाँदरको कुरा भयो नि त, बाघको कुरा गरौँ न अझ होइन, बाघको कुरा गर्दा त मसँग सरकारी डाटा हेर्ने भन्दा सरकारले के गर्यो भने बाघलाई चाहिँ प्रोटेक्टेड लिस्टमा राखेछ, 1973 को लले त के भन्छ अरे त्यसलाई चाहिँ मार्यो भने त जेलमै हालियो 5-15 लाख 15 वर्षसम्म जेल वा दुवै सजाय नै भनिएको छ। त्यो तरिकाले हामीले प्रोटेक्ट गरेछौँ, आर्मी नै राखेर होइन निकुञ्जहरू बनाएर दुनियाँभर चाहिँ बाहिर पनि त्यो भयो भने त्यही कानून लाग्ने हो। त्यो कानून चाहिँ कुन बेला थियो भने आजभन्दा 50 वर्ष अगाडि, किन बाघको संख्या स्वाट झरिरहेको थियो। जस्तै तपाईँ चाहिँ 2009 चाहिँ नेपालको बाघ हेर्नुहुन्छ 121 रहेछ कि, तर चाहिँ 2013 आएर 198 भइसक्यो, 2018 आएर 235 भयो, 2022 आएर 355 भयो, डबलिङ द टाइगर भन्ने चाहिँ एकदमै बढी भइसक्यो। तर अब चाहिँ त्यो बेला कानून चाहिँ कति चाहिँ समय सापेक्ष हुन्छ त भन्ने खालको कुराहरू रहेछ। त्यस कारणले चाहिँ ठ्याक्कै चाहिँ कहाँ प्रोटेक्सन गर्ने, कहाँ वाइज युज गर्ने, कुन बेला चाहिँ हामीले ऊ गर्ने भन्ने खालको चाहिँ अहिले भन्छ नि त, अहिले सरकारले पनि सनसेट ल होइन, समय सापेक्ष कुन बेला कुन जरुरी हो, किनभने हामीले त कस्तो भयो भने एकचोटि वेद लेख्यो भने त्यही कहिल्यै पनि चेन्ज नहुने, तर चाहिँ तपाईँले भने जस्तै ठ्याक्कै चाहिँ एकाडेमीको होस् चाहे यता प्र्याक्टिसमा होस् हामीले चाहिँ समय सापेक्ष चाहिँ बदलिँदै कल्चर न हो त्यो कानून भनेको कल्चर रहेछ कि होइन संस्कृति त हो
4: त्यसँगै जस्तो पछिल्लो समयमा चाहिँ चर्चा भएको हो कि घटना बढेको भन्नेतिर पनि जान्नुपर्ने बेला छ बाँदरले एकदमै दुःख दियो भनेर एकदमै धेरै समाचार आउन थाले पहिले पहिले पनि त्यस्ता हुन्थे कि अथवा हामीले पहिले भन्दा घटना साँच्चै बढेका हुन् उनीहरूले जङ्गल ठाउन पाएको के कारणले त्यस्तो अवस्था बारेमा चाहिँ अध्ययन गर्नु कति आवश्यक देख्नुहुन्छ
3: एकदमै यो चाहिँ गजबको विषय हो होइन मान्छेले के भन्यो भने अहिले चाहिँ इन्फर्मेसन टेक्नोलोजी होइन सूचनाको प्रविधि जुन विकास भएको छ हामीले त हात हातमा मोबाइल छ एउटा बाघले सोच्छ केही गर्यो भने घटना सुनिहालिन्छ बाँदरको कुरा आयो भने चाहे चाहिँ इलामतिर होस् चाहे चाहिँ उता सुदूरपश्चिमतिर होस् होइन सबै कुरा चाहिँ हामीले यहीँ काठमाडौँ बसेर देख्छौँ यहाँ काठमाडौँ कुरा नि सबैले सुन्छ यो इन्फर्मेसन टेक्नोलोजीको एउटा विषय भयो तर एउटा तपाईँलाई मैले अब सुनाउन तपाईँ क्वेसन अनुसार पहिला र अहिलेको जुन घटनाहरू भइरहेको छ द्वन्द्वहरू त्यो द्वन्द्व म किनभने वन्यजन्तु सम्बन्धी अलिकति पढेकै हुनाले होइन व्यवस्थापनको कुरा म त अझ रिसर्चर हो खासै बाघैहरू गर्ने हिंसितहरू गर्ने होइन त अलि एकदमै गाह्रो विषयहरू हो नि त तिनीहरू कसरी गर्ने होला होइन जुन बेला चाहिँ यो राष्ट्रिय निकुञ्ज कानूनहरू आउनुभन्दा अगाडि यस्ता कस्टमरी कानूनहरू थियो कि प्र्याक्टिसहरू त्यो बेलामा आफै चाहिँ व्यवस्थापन गर्थे पछि कानूनहरू कस्तो आयो भने यो बाँदरको मदेल र बाघको होइन तीनवटा कुरा अहिले सबभन्दा समस्या त्यही त हो हामीले चाहिँ बाँदरको एकदमै हल्ला हल्ला किनभने यो व्यापक नेपालभरि भयो मदेल पनि हिमालसम्म मैले भेटेछु हेर्नु बाँदरको नि फैलिने जे पनि खाने भयो नि त्यो आउने वर्ष हो कि बँदेलले त तपाईँलाई थाहा छ नि पायो भने फलफुल पनि खाने आलु पनि एकदमै ओम्निभेरस टाइपको होइन अनि मैले चाहिँ एकदमै नेपालको रेकर्ड अनुसार सायद फर्स्ट होला थियो 4900 मिटरमा मैले मदेल लाङटाङमा भेटेछु कि मदेलको संख्या त्यसरी बढ्यो फेरि मदेलले 10-12 एक सेलमा चाहिँ हुर्काउँछ कि अनि उसले लगभग 2 सेल हो कि 3 सेल वर्षमा पाउँछ कि तर कानून के छ त्यसलाई नमार होइन अनि त्यो तराईमा पनि छ अनि माथि हिमालसम्म नि पुगिसक्यो अनि त्यसले यसरी जोत्छ कि रातभरि काम त्यसको कामै चाहिँ खेती खाने हो दिउँसो गर्दैन त्यसले होइन जुन बेला चाहिँ मान्छे चाहिँ गरेका हुन्छ यसरी लुक्छ कि त्यसलाई देख्नै सकिँदैन होइन बाँदरको समस्या बाँदरको समस्या त दुई किसिमले भएको छ एउटा चाहिँ मान्छेहरू चाहिँ सरे खेतीहरू अलिक कम गर्न लाए अनि खेतीहरू गर्ने लिमिटेड ठाउँहरू भयो नि त अनि बाँदर त्यता गएको देखियो एउटा त्यो पनि हो कारण अर्को चाहिँ बाँदर साँच्चीकै नम्बर पढे अब किनभने पहिला त्यो कलिङहरू गर्थे नि त कलिङ भनेको शिकार गर्थे ऐरा खेल्ने भन्ने मेरो म त मगर हो नि त हामी बेला बेला ऐरा खेल्थ्यौँ मेरो विचारमा तराईमा पनि थारूहरूले गर्थे नि त होइन तिरोहरू लगाउने उ गर्ने तर त्यो चाहिँ कमर्सियल रूपमा होइन है व्यापारिक रूपमा होइन आफूलाई दुःख नदियोस् भनेर चाहिँ कन्ट्रोल रूपमा गर्ने तर पछि चाहिँ त्यो कुराहरू हुन छोडे किनभने यो इकोनोमिक डेभलपमेन्टले पनि के गर्दो रहेछ भने एक्टिभ एजका भाइ बहिनीहरू सब विदेश छन् हेर्न सक्दैन अरू जति छन् यहाँ सहरमा छन् गाउँमा को भन्दा बुढाबुढी तपाईँको चाहिँ बाँदरको कुरा गर्नु चाहिँ म फरेस्ट क्याम्पस पढाउँछु होइन वाइल्ड लाइफ म्यानेजमेन्ट पढाइरहेको थियो हेटौँडामा मेरै चाहिँ एक दिन त अन्डरवेयर र ऊ टावेल चाहिँ लगिदियो हेर्नुहोस् हेरे हेरे भएन होइन त्यस्तो खालको त्यो साँच्चीकै भएको छ नि त होइन अनि बाघको कुरा गर्नुहुन्छ भने पहिला थारूहरूले पनि त्यही गर्थ्यो तर बाघको त नम्बर सुनाएँ नि त मैले डबलिङ त जसरी डबल भएको छ बाघ लिखित रूपमा पनि के छ भने पब्लिस रूपमा पनि निकुञ्जको ऊहरू हेऱ्यो भने यो 15 वर्षभित्र चाहिँ पर इयर चाहिँ 18 मान्छे मारिरहेको छ यो तराई आग ल्यानेसिक भन्छ नि पर्सा भयो चितवन भयो बर्दिया बाँकी शुक्ला फाँता होइन यो बाघ भएको थिए वरिपरि त्यो निकुञ्जको मात्रै होइन कि बाहिर पनि आउँछ नि त प्रत्येक वर्ष चाहिँ 18 मान्छे सिधै मारिरहेको छ अब बँदेलको चाहिँ अलिअलि सुनिन्छ एक दुईजना मान्छे मारेको बाँदरले मान्छे मारेको कहीँ घटना सुनिन्छ तर उनीहरूको चाहिँ टार्गेट अर्कै हो तर यो बाघ त 355 बाघ भयो भने त्यो फेरि बाघ फेरि मान्छेहरूले कुरा नबुझेको छ नेपालमा 355 चाहिँ त्यो एडल्टहरू हो कि सब एडल्ट भनेको चाहिँ लगभग 2 वर्ष नपुगिसकेको बाघहरू हुन्छ तिनीहरूको इस्टिमेटमा आउँदैन कि त्यो फिमेलको एउटा फिमेलले 2-3 बच्चाहरू त राखिरहेको हुन्छ नि त्यो बच्चाहरूको गणना चाहेन भनेपछि त हामीले यो इस्टिमेट गर्दा त त्यहाँ त नम्बर त बढी हुने हो नि त 4-5 होला कतिपय छुट्टी होला किनभने हामीले त सबै ठाउँको सर्वे त गरिरहेको छैन अनि त्यसले चाहिँ 18 मान्छे मार्ने भने कल्पना गर्नुहोस् न पर वर्ष मर्ने भनेको त अझ होइन एउटा घरमा त्यस्तो हो भने एक खालको साइकोलोजिकल ऊ पनि हुन्छ मर्ने त मरेको हो तर साइकोलोजिकल ऊ हुन्छ होइन 18 चाहिँ पर इयर मर्छ भने 100 चाहिँ इन्सिडेन्टहरू हुन्छ भन्न भन्छ कि नेपालकै रिपोर्टले होइन जसरी डबल टाइगर भएको छ त्यस्तै खालको घटनाहरू चाहिँ डबल भएको छ किन अरू कुरा चाहिँ नापिआएन जस्तै बाँदरले पहिला कति गर्थ्यो पहिला संख्या कति थियो त्यो थाहै छैन हामीलाई तर हाम्रो अनुभवले
4: बढेका नै हुन् भनेर हामीले भन्न सक्ने
3: सकिन्छ सकिन्छ
4: हामी मानव वन्यजन्तु द्वन्द व्यवस्थापन विज्ञ डाक्टर कमल थापासँग कुराकानी गरेर अलिकति सअस्तित्व र दिगो उपयोगको बारेमा पनि कुरा गरौँ संरक्षणको एउटा पाटो भनेको दिगो उपयोग र संख्या व्यवस्थापन हो भनेर तपाईँले अघि भनिहाल्नुभयो कुनै प्रजातिको संख्या चाहिँ त्यसको वहन क्षमता भन्दा बढी भएमा गर्नुपर्ने कुरा चाहिँ के हो
3: अब अहिले सिधा स्ट्रेट फरवर्ड भन्दा अहिले संसदमा नै यो कुरा चलिरहेको छ सायद उहाँहरूले पनि मैले त फेसबुकमै देखिरहेको थिएँ यो सजेसन चाहिँ पाउँ भनेर होइन त्यो एकदम सार्वजनिक रूपमा सरकारले नै त्यो गरिरहेछ र मान्छेहरूले पनि त्यो चाहिरहेको छ कि अलिकति अब अलिक दिगो खालको चाहिँ ऊ होस् होइन पहिला जस्तो टाल्टुले त हो नि मकै खाइदिन्छ अनि उसलाई चाहिँ 5,000 दिने होइन यस्तो रिलिफ त्यस्तो स्ट्राटेजीहरू छ होइन वन्यजन्तु द्वन्द व्यवस्थापन भन्ने रणनीतिहरू बनाएको छ होइन सबभन्दा ठूलो अहिले अबको अवस्थामा के भन्दा एउटा त हामीले चाहिँ कार्यनीति नै बनाउनु पर्दैछ त्यो कानूनै छैन रहेछ कि कानूनमा के रहेछ भने तपाईँलाई मैले अघि हेरिरहेको थिएँ यो राष्ट्रिय निकुञ्ज ऐनको दफा एक्काइसले के भन्दो रहेछ यदि कुनै वन्यजन्तुले चाहे बाघ होस् चाहे हात्ती होस् चाहे बाँदर होस् चाहे जोसुकै होस् ले कुनै पनि मानिसलाई वा चाहिँ उसको पशु चौपायलाई भन्नुलाई चाहिँ त्यो अर्को खेतीबालीको कुरा गरेर पशु चौपायलाई चाहिँ आक्रमण गर्न आउँछ अकस्मात आक्रमण गर्न आउँछ भने त्यसबाट जोगाउन अन्य उपाय हुँदैन भने आत्मरक्षाको लागि आवश्यक बल प्रयोग गर्न सक्नेछ त्यो भने के भन्दाखेरि मार्ने अथवा समात्ने होइन समात्न त बाघलाई कसले समात्न सक्ला होइन 24 घण्टाभित्र चाहिँ बाटो हिँड्ने म्याद बाहेक अब पहिला यो कानून त पहिलाको अहिले त मोबाइलले हुन्छ नि त्यो बेला सूचना चाहिँ हिँडेरै अब निकुञ्जसम्म आउनुपर्ने होला होइन सम्बन्धित निकाय भनेको निकुञ्ज वन होइन उनीहरूलाई चाहिँ जानकारी दिनपर्नेछ भन्ने चाहिँ कानूनमै रहेछ तर यो कुरा चाहिँ भयो घटना हुन लागेपछिको भनेपछि त हामीसँग नीति त छैन नीति कस्तो भयो भने बिरामी भएपछि के गर्ने भन्ने हो त्यो ब्रुफिनहरू दिने नदुख्ने बनाउने तर अब हामीले चाहिँ वन्यजन्तु व्यवस्थापन नीति भन्दा अब नीति अथवा एउटा चाहिँ कार्यविधि बनाउनै पर्छ र चाहिँ स्पेसल अब सबैको गरेर त नेपाल जस्तो गरिँदाखेरि के सक्ने बाँदरको केसमा बाघको केसमा माथि हिउँसिदो केसमा होला होइन भालुहरूको केसमा अर्को बँदेलको केसमा यिनीहरूलाई के गर्ने भनेर ट्याक्कै चाहिँ त्यसले गरेर क्षतिपूर्ति पाउने त लगभग छ तर ती संख्या बढी भयो भने के गर्ने ल अहिले भनिरहेको छ बाँदरको संख्या कति
4: ती कुरामा जस्तो कसैले मार्ने भन्यो भनेदेखि एकदमै धेरै विरोध भइहाल्छ होइन मार्नु हुँदैन किसिमको वन्यजन्तुका अधिकारकर्मी हुन्छन् अथवा को हुन्छन् सामान्यले पनि मार्नु त किन हुन्छ भन्ने खालको तर अहिले तपाईँले भन्नुभयो जस्तो कलिङ भन्दा अथवा के भन्दा वैज्ञानिक व्यवस्थापनको कुरा चाहिँ कसरी त्यो अर्थमा प्रस्तुत गर्न सकिन्छ
3: तपाईँलाई चाहिँ मैले 2021 मेरो त्यो बेला पिएचडी गरिरहेको थिएँ म चाहिँ मनाङको फु भन्ने ठाउँमा गएँ हिउँसित यस्तै कामहरू गरिरहेको थिएँ एक दिन कस्तो भयो भने त्यो हिउँसित एउटा हिउँसित गोठभित्र छिर हेर्नुहोस् गोठभित्र छिरेर त्यहाँ भएको बाख्रा जति सबै मारिदिएछ च्याङ्रा भन्छ माथि होइन च्याङ्रा जति सबै मारिदियो रातभरिमा हेर्नुहोस् अनि त्यो ढोका कस्तो रहेछ भने त्यो गोठको ढोका यसरी त्यो स्विङ भएको भित्र बाहिरबाट यसरी खोल्दाखेरि मिल्ने अनि त्यो लक हुँदो रहेछ कि जस्तै हिउँसित भित्र छिर्यो भित्र चाहिँ पुरै मारिदियो हेर्नुहोस् त्यहाँको च्याङ्रा अनि त्यो निस्किन सकेन त्यो हिउँसित त अनि त्यो साउ अर्थात् गोठालो गएर बिहान चाहिँ खोलेर यसो हेर्दा भित्र त हिउँसित देखेछ बाख्रा त सब मरेछ है अँध्यारोमा के गर्ने होइन अब त्यसलाई चाहिँ मार्न त मिल्दैन तर यो कानूनले त मिल्दो रहेछ यो उसले उनीहरूले बुझेन मारेर त्यो ऊ गर्न सक्थ्यो अनि तपाईँले भने क्वेसनमा चाहिँ मैले त्यो हिउँसितलाई 2 दिन जति ऊ गरेर गाउँलेहरूलाई कुरा गरेर ऊ गरेर अनि प्रकृति रूपमा हामीले रेस्क्यू गरेर छोडिदिउँ अनि मैले अमेरिका एकजना मेरो प्रोफेसर साथ थियो उहाँलाई खुसीको कुरा सुनाए ओहो हामीले हिउँसित यसरी प्रकृति रूपमा जोगाइएन उहाँले के भन्नु भने कमल अमेरिकामा यदि त्यस्तो हुन्थ्यो भने त्यो हिउँसितवाला हामीले सुट गर्थ्यौँ त्यस्तो कानुन छ अरे के त्यहाँ होइन चाहे चाहिँ लाइफ स्टकको क्षति होस् चाहे चाहिँ पशु उपाय होस् चाहे चाहिँ ड्यामेज गर्ने कुराहरू होस् अर्थात् मानिसलाई त झन् उनीहरूले त्यो त्यस्तो कानुनै रहेछ होइन हाम्रो नेपालमा किन भएन एउटा कुरा थियो तर हामीले त पहिल्यै चाहिँ अब पपुलेसन लेभलमा जस्तै बाँदर चाहिँ कति आने कति राख्ने हो त जस्तै यो कोठामा हामी कति अट्न सक्छौँ सिम्पल कुरा छ नि अट्ने मात्रै होइन नि त्यहाँ खानेकुराहरूको कुरा छ पानीका कुरा होला होइन हामी यताउता एउटा चाहिँ कुनै जंगलमा कुनै एरियामा चाहिँ कतिवटा बाघ भयो भने कतिवटा हिउँसित भयो भने कति बाँदर भयो भने त्यसलाई त वैज्ञानिक रूपले चाहिँ गर्न सक्थ्यो त्यही हो कलिङ भन्ने त्यो पनि मेरो त त्यही बायोलोजिकल्ली स्पिकिङ है अब कसैले भन्ला चाहिँ मार्नै हुन्न त्यो त भएन नि त इभन चाहिँ यो संसारमा भएको कानुन हो कि तर नेपालमा त्यो छैन
4: छुनै हुँदैन भन्नेतिर बढी जोड दियो,
3: बढी गइयो नि त। उदाहरणलाई सालको रोग हामीले छुन अहिलेसम्म व्यापार गर्न छुनै हुँदैन, त्यसो भयो भने कति गाह्रो छ होइन। तर चाहिँ गर्नुपर्ने त अरू थियो नि त, त्यो सिम्पल तरिका बायोलोजिकल्ली जनावरको पनि त्यही हो नि त, घट्ने बढ्ने आफै नेचुरल मर्ने हामीले पनि व्यवस्थापन गर्ने हो नि त। यही नेपालमा शब्द हो नावर दिया छैन, हन्टिङ गर्न नावर दिइरहेछ, त्यो नावर दिया छ त्यसले चाहिँ सामाजिक न्याय कति गरेछ त्यो अर्को पाटो हो होइन। सामाजिक न्याय त त्यहाँ छैन, जस्तै त्यहाँ चाहिँ शिकार त गर्ने तर चाहिँ त्यहाँको जनताले के पाउनु त भन्ने कुरा हो, त्यो छँदैछ। अब तराईमा बाघको कुराहरू आएछ, मान्छे 18 पर वर्ष मरिरहेको छ, त्यो तराईमा मर्नु त होला नि, पहाडमा त होइन। त्यो मर्ने मान्छेहरूको तिनीहरू आवाज किन यहाँ बुलन्द भएन, अहिले बाँदरको किन बुलन्द भयो भन्दाखेरि तपाईँलाई थाहा छ, सबैतिर गयो नि त, यो फैलियो नि त, यो अलिकति एलिट वर्गहरूसँग पुग्यो होला कि, त्यही भएर हल्ला धेरै भयो। अब हिउँसितको कुरा किन धेरै आउँदैन त भन्दाखेरि, त्यो दुर्गम भयो नि त, मान्छे पनि पीड़ितहरू भए, उनीहरूको आवाज चाहिँ सांसदमा उठ्छ त, बाघको आवाज खै उठेको। अहिले वन मन्त्री पनि चौधरीजी नै हुनुहुन्छ, उहाँ आफै उठाउने कुरा भयो, म त स्पष्ट भन्छु होइन।
4: कतिपय डराउँदा पनि रहेछन्, जस्तो एकपटक पूर्व प्रधानमन्त्रीले बाघ संख्या हामी खेक्न सक्दैनौँ भन्दा एकदमै धेरै विरोध भयो, तर व्यवस्थापनको कुरा कसरी बोल्ने भन्ने कुराले पनि फरक पार्छ कि, अथवा
3: बोल्ने तरिका हो होइन। उहाँले चाहिँ अब राजनीतिज्ञले बोल्ने त व्यवस्थापन गर, उसले भन्ने नै दियो, उसले व्यवस्थापनको ठाउँमा मार भन्यो होला कोही प्रधानमन्त्रीले होइन, जस्तै केपी ओलीले भने जस्तो लाग्यो, विरोध आयो, उसले भन्ने नै त्यही हो। तर अरू गर्नु त अरू कर्मचारी साइन्सको कुराहरू तल छ नि त, त्यत्रो विभाग छ, अहिले त विज्ञान मन्त्री नै आसेकी होइन, उनीहरूले भन्ने हो नि त स्टडी यसरी बनाउने, त्यो एउटा विज्ञानको कुरा। अनि अर्को कुरा चाहिँ हामीसँग विज्ञान त पहिले रहेछ त, यस्ता जब वन्यजन्तुहरूलाई कसरी व्यवस्थापन गर्ने, सहकार्य कसरी गर्ने, त्यो कुराहरू चाहिँ हामीले किन तर्सिने।
4: तपाईँले अलिकति जोड्नु पनि भयो, परापूर्व कालदेखि नै मिलेर अथवा व्यवस्थापन गरेर बसेको थियो भन्ने, गाउँघरतिर परापूर्व कालदेखि आदिवासी र स्थानीय ज्ञानको आधारमा बाँदर बँदेल दुम्सी यिनीहरूको व्यवस्थापन गरिन्थ्यो भनिन्छ, त्यसलाई चाहिँ कतिको प्रभावकारी थिए त्यतिखेर?
3: गजब कुरा गर्नु, गजब। मसँग अनुभवहरू छ होइन, अनुभवहरू यस्तो छ कि जस्तै म चेपाङको ठाउँमा गएको छु हेर्नुहोस् होइन, जस्तै चितवनको वरिपरि माथितिर त्यो ठाउँमा चाहिँ मैले काम गरेँ अलिअलि होइन। अनि काम गर्दाखेरि उनीहरूले चाहिँ कल गर्छ, उनीहरूको चाहिँ सिस्टम रहेछ कि बाँदरलाई चाहिँ सबैलाई मार्ने होइन, उनीहरूको मौसम हुन्छ, टाइम हुन्छ होइन। अनि अहिले बाँदरको समस्या त्यो चेपाङको एरियामा छैन, तपाईँले भन्नुहुन्छ यो मगरहरूको एरियामा जानु भने बँदेलको समस्या आउँदैन, यदि चाहिँ उहाँहरूले कस्टमरी ल चाहिँ प्रयोग गर्न पाउने हो, त्यसलाई गैरकानुनी नबनाउने हो भने, किनभने उहाँहरू ऐरा खेल्छ, जस्तै मेरो गाउँमा चाहिँ ऐरा खेल्ने चलन छ, कुन महिनामा खेल्ने होइन हाम्रो, अनि कुन बेला खेल्न पाइँदैन फेरि अरू बेला होइन, त्यो गाउँको एउटा समितिहरू हुन्छ, कुन बेला चाहिँ त्यहाँ जाने, उदौली उभौलीहरू हुन्छ, प्रजननको समयलाई चाहिँ उ गर्ने, सूर्य उदाउने र सूर्य अस्ताउने पछि गर्न पाए, त्यस्तो कानूनहरू छ नि त, धार्मिक पनि छ नि त। अनि पँधेर आएको बेला त्यो पानी खाएको बेला नमार्ने, गर्मीलाई नमार्ने, त्यस्ता कुराहरू छन् होइन। खेतमै आयो भने त हान्ने हो भन्ने खालको त्यस्तो उहरू, किनभने त्यो चाहिँ विदेशतिर त्यस्तो कानूनहरू पनि छ क्या, तपाईँको भित्र आउँछ भने त्यो जनावरलाई उ गर भने, किनभने वाइल्ड लाइफ भन्ने कहिले पनि सिद्धिँदैन नि, जबसम्म चाहिँ एकदमै डिजास्टर जाँदैन, क्रिटिकल लेभलसम्म तल हुन्छ सिद्धिँदैन कि, तर चाहिँ हामीले त्यो लेभलमा नि झार्ने होइन नि होइन, त्यो त कुन लेभलमा झर्छ भने जुन बेला चाहिँ व्यापारिक प्रयोजनको लागि गर्छौं। त्यही भएर हाम्रो नेपालले चाहिँ विभिन्न चाहिँ सन्धिहरू गरेर रहेछ कि, यो अन्तर्राष्ट्रियहरूमा जस्तै आयल 169, अब साइटिसको कुरा छ व्यापारिक प्रयोजनमा नगर भन्ने, तर चाहिँ प्रसङ्ग के हो भने त्यो देशमा कुन चाहिँ फिट हुन्छ नि त भनेको छ नि त, यसको मतलब चाहिँ तपाईँले देख्नुभयो नि त अस्ट्रेलियामा त्यो कङ्गारु के हो त्यहाँको राष्ट्रिय जनावर हो नि, तर संख्या एकदमै बम भयो नि, अनि पोटाइदिएर गर्यो उनीहरूले, त्यो बेला स्टप गर्छ जुन बेला चाहिँ अब गर्नुहुन्न भने। अनि आदिवासीको तरिकाहरू पनि त्यो रहेछ कि पहिला, किनभने तपाईँ आफै कल्पना गर्नु, चितवनमा ल पहिला चाहिँ निकुञ्ज हुनुभन्दा अगाडि चितवनभित्र नै त्यहाँ थारूहरू बस्थे, पदमपुर त पछि निकालेको हामीले देखेछौँ होइन, जुन बेला चाहिँ निकुञ्ज नै थिएन, जुन बेला ऐन थिएन होइन, त्यो बेला त उहाँहरूले चाहिँ गर्ने हो नि त, जुन बेला बढी हुन्छ घर घरमा आउँछ, अनि संख्या कम भयो त अलि आफै मान्छेले खोज्दै जाँदैन, त्यो व्यापार त होइन, त्यो जब आउँछ हान्ने त हो, त्यस कारण त्यो चाहिँ एक प्रकारको वैज्ञानिक खालकै हो होइन, त्यसलाई चाहिँ हामीले चाहिँ वैज्ञानिकै भन्नुपर्छ, त्यसलाई हामीले नलेखेको पो त हो होइन, आवाज नआएको त हो।
4: त्यसमा व्यावसायिकता जोडिन चाहिँ दिनु भएन, तर हाम्रो परम्परागत ती चलनहरूले व्यवस्थापनको भूमिका चाहिँ खेल्छन् एकदम,
3: नेचुरल रूपमा चाहिँ दिनु भएन, तर चाहिँ भोलि चाहिँ अहिले इकोनोमिक उसमा त्यसलाई कसरी गर्ने त अर्को स्ट्राटेजी भयो नि त, तर कन्फ्लिक्टको लागि जुन द्वन्द्वहरू भइरहेको छ त्यसलाई चाहिँ व्यवसायिक होइन, तर त्यो चाहिँ एउटा अर्को तरिका नै हो, फेरि चाहिँ व्यवसायिकतिर जोडेर व्यवसायिक भनेको कन्ट्रोल वेमा म्यानेजमेन्ट वेमा हो नि त गर्ने त्यसरी गर्न सकिन्छ जस्तै चाहिँ अहिले चाहिँ तपाईँ कुरा गर्नुहुन्छ नि एक अरब रुपियाँ त प्रत्येक वर्ष चाहिँ नेपालको चाहिँ प्रत्येक वर्ष चाहिँ यही मान्छे मारेको केसमा बालीनाली चौक पशु चौपा गरी एक अरब रुपियाँ खर्च आउँदो रहेछ
4: क्षतिपूर्तिको
3: नाममा यो त पैसा मात्रै जाने हो हेर्नुहोस् त्यहाँ अपरेसन गर्ने कर्मचारी हो छँदैछ होइन नेपालको चाहिँ अहिलेको अहिलेको ऊ हेर्ने 18 अरब रहेछ कि वनको टोटल बजेट 4-5% त यो उमै जाँदो रहेछ हेर्नुहोस् त त्यहाँ कर्मचारी छन् त्यहाँ अरू अरू काम वर्क छ दुनियाँ छ नि त्यो कति जाँदो कति ऊ हुँदो रहेछ हामीले त सानो एउटा रकम लिएर यसलाई चाहिँ राम्रो चाहिँ ऊ गरेर रणनीति चाहिँ बनाउनु पर्यो त्यो फेसबुकमा मागेर ऊ गर्ने होइन कि होइन यो चाहिँ साँच्चीकै सरकारवालाहरूसँग बस्ने यहाँ त छन् नि त मान्छेहरू विज्ञहरू छन् बिचरा होइन त्यत्रो कोही बाँदरमा गरेका छन् कोही बाघमा गरेका छन् उहाँलाई जम्मा गरेर एक दिन कस्ती गरेर गर्दा के फरक अनि रियल चाहिँ दुःख पाउनेहरू मान्छेहरू पनि कुरा सुनौ न हामी होइन चितवनतिर जाउँ बर्दियातिर जाउँ पर्सातिर जाउँ बाघको कुरा सुनौ अलि बाँदर समस्या भएको ठाउँ बाँदरतिरको सुनौ सबै ठाउँ बाँदरको छ भन्ने पनि छैन फेरि किनभने अहिले मैले भने चेपाङ एरिया जाने नि बाँदर सिकाइदिन्छ कसरी म्यानेज गर्ने मगर गाउँमा जाने नि बँदेललाई कसरी गर्ने भन्ने सिकाउँछ सिकाउँदैन
4: एकदम पानी र पर्वत विशेष बदलिँदै नेपालमा अहिले हामी मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका बारेमा डाक्टर कमल थापासँग कुराकानी गरिरहेका छौं कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
5: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ चाहे त्यो गाडीमा होस् या पैदल
6: त्यसका लागि सड़कका पनि नियम हुन्छन् पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ
5: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्
6: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान
5: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क 90 मेगाहर्जमा
6: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
5: कार्यक्रम सड़क र सवारी
7: क्लासिक टेकको 60th anniversary अफर जतिमा चाहियो त्यतिमा पाइयो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
8: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ
9: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपिडी तथा शल्यक्रिया सेवा
8: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौं
9: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-696
10: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ
8: प्राविधिक शिक्षा आजको आवश्यकता
9: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट बीई सिभिल सिभिल एण्ड रूरल कम्प्युटर इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्फर्मेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो
8: प्रवेश परीक्षा असार 25 गते बिहिबार
9: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण 4 भक्तपुर
8: फोन 01-5121-12-21-00 97418-20-96
9: वेबसाइट www.nec.edu.np

0: सीधा प्रश्न विचार उजालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका बारेमा डाक्टर कमल थापासँग कुराकानी गरिरहेका छौं। कार्यक्रममा अब चाहिँ अहिलेसम्म भइरहेका अलिकति अध्ययन बहस र यथार्थको खाडलको बारेमा चर्चा गरौं। वन्यजन्तुको बारेमा अध्ययनहरू कामहरू भइरहेका छन् धेरै नै, खर्च अहिले तपाईँले भनिहाल्नुभयो, व्यवस्थापन अथवा क्षतिपूर्ति नाममा विभिन्न किसिम धेरै भइरहेका छन्, तर समस्या झन्झन जटिल बन्दै गएको छ। ती धेरै यो जटिल बन्दै जानुको पछाडि तपाईँ के कारण देख्नुहुन्छ?
2: यसको समस्या के भयो भने अब मेन चाहिँ हाम्रो घाउ के कारणले हुन्छ भन्न पत्ता नलगाउने, खालि घाउलाई टाल्ने काम मात्रै भयो। अहिलेसम्म अध्ययन नभएको नै होइन, टुक्रै अध्ययनहरू धेरै भए, चाहे बाँदरको विषयमा होस्, चाहे बाघको विषयमा होस्, चाहे चाहिँ बदलको विषय, थुप्रै अध्ययनहरू भयो। त्यो अध्ययनहरूलाई नै एक ठाउँ राख्न पर्यो, किनभने निकुञ्ज छ या वन छ होइन, त्यसले हो नि त निकाय हेर्ने। गाउँपालिकाहरूले नि यो राहतहरू ठाउँ ठाउँमा मैले देखिरहेको छु होइन, त्यो कुराहरू चाहिँ अलिकति कन्सोलिडेट फर्ममा एउटा कुरा राख्ने कुरा भयो। बन्द किन हुन्छ? मुख्य चुरो कुरोतिरै गइएन कि हामीलाई रोग किन लाग्छ? जंगली जनावरहरू मैले ठूलो ग्याप देखेको, त्यही भने नि त हामीले चाहिँ राहतहरू दिने, हामीले एउटा समयमा चाहिँ प्रोटेक्सन गरौं भनेर लागियो, कानून त्यस्तो बनाइयो। अब समय के आयो त? अब त जनावर चाहिँ बढेको भनेर गुनासो आयो, बढ्न नि बढेछ संख्याले, बाघकै संख्या हेर्दाखेरि डब्लिङ द टाइगर भएको छ, सबभन्दा गनेको। हिउँचितुवाहरू पनि संख्या बढिया छ, बाँदरको चाहिँ ठ्याक्कै नम्बर नभए नि तपाईँ हामीले नै अनुभव गर्न सक्छौ, चारैतिर फैलिरहेछ, हिमालतिर नि देखिनला अरे बाँदरहरू। अब मान्छेले के भन्छ भने होइन त्यहाँ जंगलमा फलफुल लगाऊ भन्छ होइन। ए बा, म अस्ति 25 वर्षपछि मेरो गाउँमा गए, मेरो गाउँको त्यो भैँसी चराउने चम्मुरमा, चम्मुर भनेको चौर, जहाँ चाहिँ कुनै ऐसेलोहरू केही पनि हुँदैन होइन, त्यहाँ त मैले ऐसेलो टिपेर खाएँ। भनेपछि त त्यो बेयर ल्यान्ड जहाँ चाहिँ खाली जग्गाहरू थियो त्यहाँ त ऐसेलोहरू फलफुलहरू रहेछ नि त। बाँदरलाई खाने ठाउँ नभए तर बाँदरको नै इन्ट्रेस्ट के भन्छ, सजिलो खानेकुरा खाने हो नि, बाघले पनि सजिलो खानेकुरा खाने हो नि। अझ बाघको कुरा गर्नुहुन्छ भने त कस्तो भने, मैले चाहिँ त्यो सम्बन्धी अलिकति काम पनि गर्ने भएको हुनाले होइन, विज्ञानको काम गर्ने, बाघको आफ्नो टेरिटोरी हुन्छ हेर्नुहोस्, एउटा बाघको, एउटा बाघले अर्को बाघलाई भन्दैन नि त्यहाँ। अब जस्तै चितवनमा चाहिँ कति छ बाघ ल हेर्नुहोस्, अस्तिको स्टोरी अनुसार चितवनमा चाहिँ 128 एडल्ट बाघ छ भन्छ, त्यसको कति हो 932 स्क्वायर किलोमिटर हो जम्मा एरिया, एउटै बाघको चाहिँ 50-60 स्क्वायर किलोमिटर चाहिँ हुनुपर्छ। भाले र पोथीको अलिक फरक फरक हुन्छ होइन, भालेले ठूलो एरिया लिन्छ, 2-3 पोथी पनि राख्न सक्छ, पोथीको पनि एरिया हुन्छ। तर एउटा भालेले मानिलिऊ न यसको चाहिँ आधा बाघ छ भने, ल 50 बाघ छ भने त पुगेन नि त त्यहाँ त, अनि त्यो नपुगेपछि त्यही एउटा भाले बाघ को एरियामा अर्को बाघ छेर्दैन, छिरिहाल्यो भने उनीहरूको लडाई हुन्छ, अनि त्यो बाघ त बाहिर निस्किनु परेन, एउटा त्यो भयो। अर्को चाहिँ भर्खर यौँहरू त्यो 20-22 वर्ष परेको बाघहरूले आफ्नो टेरिटोरी खोज्दै यता बहरजन भन्ने भनेछ, त्यो बहरजन भन्ने नि कस्ता नीति, द्वन्द्व कम गर्ने भने त्यही बहरजनले झन् द्वन्द्व बढायो होइन त, तपाईँले त्यो देख्नु भएन, मानिस कुनै द्वन्द्व, त्यो पैसाको पनि द्वन्द्व, जंगली जनावर र मानवीय द्वन्द्व नै त्यही अहिले धेरै जस्तो मान्छेहरू त्यहाँ पो आयो। हामीले समाधान गर्ने भनेको त त्यो पो द्वन्द्व भयो कि, ल फेरि थपाउला अरे यता जंगल, फेरि बाघ आउँदैन यता, बाँदर आउँदैन, त्यस कारण त्यस्तो खालको होइन। अब हामीले चाहिँ साँच्चै कि म्यानेज गर्ने हो भने अब चाहिँ त्यो 20-22 वर्ष परेको बाघहरूले आफ्नो टेरिटोरी खोज्दै यता बहरजन भन्ने भनेछ, त्यो बहरजन भन्ने नि कस्ता नीति, द्वन्द्व कम गर्ने भने त्यही बहरजनले झन् द्वन्द्व बढायो होइन त, तपाईँले त्यो देख्नु भएन, मानिस कुनै

0: गर्नुपर्छ। अलिकति एकदम टार्गेटेड स्पिसिसहरू जो चाहिँ अन्तर्राष्ट्रिय मानि गरिरहेका छौँ एग्रिमेन्टहरू, त्यसलाई पनि हामीले चाहिँ लिस्टहरू चाहिँ रणनीतिहरू चाहिँ यस्तो छ है नेपालको हाम्रो यो हो भनेर वैज्ञानिक रूपले भन्न सक्नु पर्यो नि। हामीले चाहिँ हाम्रो क्यापेसिटी यति छ, हाम्रो क्षमता त्यो त भन्नै पर्छ। हेर्नुहोस् हाम्रो कोठाको क्षमता छैन तर हामी गर्छौँ भन्दै जमानी एग्रिमेन्ट गर्यो अनि पैसा लियो तर द्वन्द्व चाहिँ बढ़िराख्ने।
1: जस्तो आजकल चाहिँ यो विषयमा बहस र सुझावको चाहिँ एकदम बाढी नै आएको छ, सरकारले पनि समाधानको लागि उपायहरू मागिरहेको छ। साँच्चै यसरी गरेका छलफलहरूले समाधान दिन्छ कि? अहिले तपाईँले अलिकति चर्चा गर्नुभयो यस्तो एकदमै घोत्लिएर विज्ञहरू राखेर छलफल गर्नुपर्ने आवश्यकता नेपालमा टटकारो भएको,
0: एकदमै तत्कारो। यो चाहिँ के भन्दाखेरि त्यो फेसबुकमा गफ दिएर त्यस्तै गर्ने होइन, अलिकति विज्ञ भने के हो र केही पनि होइन, तपाईँ पनि विज्ञ होला भनेको के भन्दा त्यो सम्बन्धी काम गरेको मान्छे हो जो चाहिँ साँच्चै भएर काम गरेको अनि त्यो क्षेत्रको मान्छेहरू जहाँ चाहिँ एकदम जस्तै हामीले यहाँ धेरै कुरा गर्न परेन वन्यजन्तुमा अलिक इस्यु जुन आइरहेछ सनसेट ल नै प्रयोग गर्ने हो कि, जुन समयमा जस्तो परिस्थिति आउँछ त्यस्तो खालको रणनीति लगाउने। अहिले वन्यजन्तु भएकोमा चाहिँ एउटा बाघको कुरा गर्नुपर्छ, एउटा कमन लियोपार्ड भन्छ नि अर्को चितुवा जस्तै उदाहरणलाई चाहिँ 2018 2025 चाहिँ त्यो तनहुँमा मात्रै 16 चाहिँ मान्छे मारेछ कमन लियोपार्डले, मान्छे भने बालबालिका मारे। हेर्नुहोस् त त्यहाँ चाहिँ हुन त त्यो त वन क्षेत्र हो तर पठाउनु त निकुञ्जली हो, त्यसलाई चाहिँ ट्रान्सलोकेसन त्यहाँ मान्छे मार्ने बाघलाई चाहिँ समातेर गर्ने भनेर पठाउँछ लग्छ, त्यहाँ फेरि अर्को मारिरहेछ होइन, त्यो भयो नि त। भनेपछि अब हामीले गर्ने एकदमै टार्गेटेड स्पिसिस जस्तै बाघको कुरा, बाघको द्वन्द कसरी गर्ने, बाघ कति नम्बरको कुरा नि हो कि त्यसमा, यसमा अन्त कुनै पिर मान्नै पर्दैन। यदि बढी छ भने ठोक्ने हो, ठोक्ने भनेको चाहिँ त्यसलाई उ गर्ने होइन, कसरी गर्ने हो होइन, कसरी व्यवस्थापन गर्ने हो, हामीले चाहिँ त्यसलाई टुरिज्ममा जोड्ने हो कि, अघि कुरा आएको थियो नि, अर्थात चाहिँ ठाउँको ठाउँ उ गर्ने हो कि होइन, कहिलेकाहीँ ठाउँको ठाउँ नै गर्नुपर्ने हुन्छ, त्यो सिचुएसन अनुसार गर्ने हो कि। बाँदर कुरा आएको छ, बाँदरको नि संख्या चाहिँ साँच्चीकै बढेछ भने बाँदरलाई नि हामीले चाहिँ कल गर्ने हो, उमा त लिनु पर्यो नि त त्यसको लिमिटेसनमा त होइन, एउटा कोठाभित्र कति राख्ने भन्ने त एउटा म्यानेजरले गर्नु पर्यो नि, उसको यो तपाईँको उज्यालो एफएममा कतिजना चाहिँ मैले चाहिँ ठेक्न सक्छु भन्ने हो नि त होइन, तपाईँ त्योभन्दा बढी भने के हुन्छ, भोलि चाहिँ आन्दोलनै सुरु हुन्छ। हेर्नुहोस् तपाईँलाई तलब थोरै हुन्छ, इन्सेन्टिभ थोरै हुन्छ, तपाईँको ऊ यहाँ बस्ने ठाउँ स्पेसै थोरै हुन्छ, त्यो ठ्याक्कै त्यही हो कि। मान्छेलाई जसरी चाहिँ हामीले घरमा चाहिँ व्यवस्थापन गर्छौँ होइन, त्यसरी हो नि त, किन मान्छेहरू चाहिँ यो छुटबारा किन भयो होला त,
1: जस्तै छुट्नै हुँदैन भन्ने कुरामा चाहिँ पछिल्लो समयमा आउँदा हाम्रो पुर्खाहरूले त व्यवस्थापन त गर्दै नै आएको हो नि, त्यो भएर हामीलाई त्यो पाप लाग्छ कि भन्ने अथवा हामीले गर्नै हुँदैन भन्ने कुरा पनि जान्नु हुँदैन भन्ने कुरा कतिको बुझाउनु जरुरी
0: होइन। पाप त केमा लाग्दैन, हामीले सास फेर्दा पनि पाप लाग्छ, सास फेर्दाखेरि एउटा मन त भन्नु भएन कुन धर्मले, म एकदम धर्मको केही पनि विरोधी होइन, म बायोलोजिकली स्पिकिङ, सास फेर्दा पनि हाम्रो माइक्रो अर्गनाइजम त भित्र छिरिरहेछ नि, छिरेछ होइन, बोल्दाखेरि छिरिरहेछ भइरहेछ त, यसको मतलब हामीले चाहिँ कसैको पनि अस्तित्वलाई चाहिँ लभ गर्नुपर्छ, उसको अस्तित्व चाहिँ बिगार्ने होइन, तर चाहिँ उसको चाहिँ बढी ज्यादती भयो भने त्यसलाई चाहिँ हामीले कन्ट्रोलमा त लिनुपर्छ नि। त्यस कारणले यसमा चाहिँ हामी कुरा गर्न सक्छौँ कसरी म्यानेज गर्ने भनेर होइन, वैज्ञानिक हिसाबले अर्थात हाम्रो कस्टमर हिसाबले होइन, त्यस्तो भइरहेको थियो त।
1: अहिले पछिल्लो समयमा जति पनि बहस अथवा सरकारी कार्यक्रमहरू तपाईँले देख्नुहुन्छ, ऐनहरू अथवा पछिल्लो समय सुधार हुन खोजेको कुराहरू, कतिपय अवस्थामा बाँदर बँदेल लगायतलाई कृषिको हानिकारक जीव घोषणा गरेर त्यहाँनिर मार्न पनि पाउने भन्ने किसिमको खुकुलो अवस्था पनि पुर्याएको छ, यी कुराहरूले कतिको व्यवस्थापनको लागि चाहिँ राम्रा उपायहरू दिन थालेको छ कि अझै अलिक धेरै काम गर्नु बाँकी देख्नुहुन्छ?
0: त्यो यस्तो भयो कि त नीति नियम बनाउने तर चाहिँ प्र्याक्टिकल व्यवहारमा चाहिँ अहिले पनि देखिएन भना, अनि एउटा अड्काउने हेर्नुहोस् जस्तै तपाईँले देख्नु होला नि यो वन्यजन्तुलाई चाहिँ व्यवसायको गर्ने भन्ने के लिस्टहरू छ, तर त्यो अहिलेसम्म कसरी गरेको मैले देखेन, किनभने त्यो यस्तो लेन्दी छ कि गर्नै नसक्ने खालको के, अलिक सजिलो बनाउनु पर्यो नि, किन अप्ठ्यारो बनाउनु, त्यसलाई एकदम स्ट्रेट फरवर्ड गर्नु पर्यो। जस्तै उदाहरणलाई तपाईँ चाहिँ कस्तो कस्तो कानून अरू देशमा भएको कानूनहरू कोही कोही कस्तो नै हुँदो रहेछ भने, अब हाम्रो नेपालको त मैले भने तपाईँलाई आक्रमणै गर्न आने मार्ने भने आक्रमण गर्दा मार्न सकिन्छ सकिन्न होइन, बाघ जस्तो कुरा आयो भने होइन, त्यो टुक्री कुराहरू भयो कि हामीले चाहिँ त्यसको कारण के, मुख्य कारणै त्यो पपुलेसन बढेको हुनाले त्यो भयो भने, अर्थात हाम्रो कारणले नि हो नि त, फेरि यहाँ त हामी चाहिँ वन्यजन्तुलाई मात्रै दोष लगाऊ भने, यदि चाहिँ मान्छेले पनि नेग्लेक्ट गर्यो भने त्यसलाई नि कारवाहीको भागीदार बनाउनु पर्ने भयो क्या, अब त हो कि नै ल भन्नुहोस् त, केही कारवाही त गर्नु पर्यो नि त, रिस्की ठाउँमा जुन अलि प्रोहिबिटेड गरेको एरियामा गएर चाहिँ नाङ्गोमा गएर अनि त्यहाँ बदनाम हुन्छ नि। हेर्नुहोस् अहिले त हाम्रो के भइरहेछ भने वन्यजन्तुहरू पनि हाम्रै साथीहरू हुन् होइन, इकोसिस्टमको एउटा ऊ

0: त्यो नेक्सस भन्दा नि इको सिस्टमको पाटो हो, एउटा भएन भने अर्कोलाई गाह्रो हुने होइन, एउटा फुड चेन हो होइन, एउटा टुक्रियो भने सिद्धि हो होइन, एउटा माल गयो भने त गयो नि, तिनीहरू हाम्रै साथीहरू हुन्, तर त्यो साथी त्यो बेलासम्म हुन्छ जुन बेला चाहिँ अर्कोले अर्कोलाई चाहिँ एकदमै क्षति गर्दैन त्यो बेलासम्म हो। त्यस कारणले चाहिँ यसमा हाम्रो कानूनहरू चाहिँ यस्तो बनाउनु पर्यो, समय सापेक्ष बनाउनु पर्यो, चितवनमा के कानून बनाउने हो, साइन्टिफिक नै हुनु पर्यो कि, नेपालको लागि सबै एउटै भन्ने नि भएन, हिमालको लागि नि पहिला पहिला मलाई याद हुन्थ्यो कि म निकुञ्जको साथीहरूलाई होइन त्यो गेमिस गार्डहरूलाई तालिम दिन जान्थे डोल्पातिर, जुत्ता लगाउँथे चितवनको, ज्याकेट लगाउँथे चितवनको निकुञ्जको, है होइन भाइ तिमीहरूको अलि डाउन ज्याकेटहरू अनि ट्रेकिङ जुत्ताहरू छैन होइन, हामीलाई उसले बन्दोबस्ती सामानहरू यही दिन्छ सर, हाम्रो स्केलै हो, असाल चेन्ज गरिरहेछ, असाल चाहिँ माथि डाउन ज्याकेट ट्रेकिङ जुत्ता फरक हो नि त, चितवन बस्नेहरू हो त होइन, त्यो त्यस्तै बाघलाई गर्ने एउटा कार्यविधि होला, बाँदरलाई गर्ने कार्यविधि होला, पपुलेसन म्यानेज गर्नुपर्ने गर्नु पर्यो नि त, कल गर्नुपर्ने हो नि, राहत दिन ठाउँ एउटा कुरा भयो, मान्छेले पनि कहाँ के नगर्ने, एकदमै टुरिज्ममा हुन्छ नि ट्रेकरले के गर्ने नराम्रो नहुनलाई होइन, पर्यावरण नबिग्रनलाई, अनि होटलवालाले के गर्ने, भैयाले के गर्ने, त्यो सबै कुरा चाहिँ यो यसमा नै अब हामीले गर्नुपर्ने जरुरी छ कि, कृषकले कुन लेभलसम्म गर्ने, कृषकले नि आफ्नो उता सुरक्षा गर्नु पर्यो नि, अथवा आफ्नो ज्यानहरू कसरी सुरक्षा, तर त्यो भन्दैमा तैँले आफ्नो सुरक्षा आफै गर्न सकेन, बाघ जति पाले नि हुन्छ भन्ने होइन कि, बाघ पनि एउटा लिमिट हुनु पर्यो नि त, कहाँसम्म लिने भोलि बफर जन, काठमाडौँसम्म लिने, नारायणगढसम्म लिने, होइन मान्छे पनि त बाँच्नु पर्यो, फेरि
1: झन्डै 50 वर्षभन्दा अगाडि नै चाहिँ संख्या जोगाउनको लागि संरक्षणको कडा नीति जुन लियौ त्यो नीति अब चाहिँ अलिकति फेर्नुपर्छ, त्यो नीति अनुसार संख्या निकै बढिसक्यो, अब व्यवस्थापन गर्नुपर्छ भन्ने कुराको चर्चा चाहिँ हाम्रा सरकारी निकायहरूमा पछिल्लो समय अब चाहिँ व्यवस्थापन गर्नुपर्छ भन्ने चासो कतिको पाउनुहुन्छ?
0: अहिले चाहिँ नयाँ साथीहरू आउनु भएको छ, नयाँ चाहिँ पढाइ गरेर आउनु भएको छ, विदेश पढ्नु भएको छ, धेरै जस्तो चाहिँ निकुञ्ज वनमा त बाहिरै पढेका साथीहरू हुनुहुन्छ। अझ पहिला कस्तो थियो भने हामीभन्दा अग्रजहरू चाहिँ जुन बेला चाहिँ अलिकति वाइल्ड लाइफ पनि कम भइरहेको थियो, ट्रेडहरू बढिरहेको थियो, एकदम डिजास्टरहरू हुन्थ्यो, त्यो बेला चाहिँ अलिकति जोगाउनु पर्ने नै भएको, अनि पढाइ पनि त्यही स्टाइलको हुन्थ्यो, जस्तै उदाहरणलाई चाहिँ देहरादुनतिर पढेको इण्डियाको कानूनहरू चाहिँ प्रायः चाहिँ डिएफओ र वार्डनेस आवर त्यही हुनुहुन्थ्यो होइन, अनि त्यही पढाइहरू हुन्थ्यो, छुनै नहुने भन्ने खालको नि हुन्थ्यो नि त होइन, अनि निकुञ्जको यस्तो हो कानून भन्ने पनि थियो नि त, तर पछि चाहिँ के भयो भने अहिले एकाडेमिक पनि यसरी हो, कन्जर्भेसन यो, बायोलोजी यो होइन, फरक फरक हो नि त भन्ने नयाँ किसिमले चाहिँ साथीहरू आउनु भएको छ, तर उहाँहरूको आवाज के भन्छ भने ऐन त छुनै हुन्न 2029 त, हाम्रा चाहिँ जिजुबाजेले गरेका चाहिँ ऊ चाहिँ कानून चाहिँ छुनै हुन्न, हाम्रो संविधान बद्लिसक्यो, संविधानमा विभिन्न बदलिसक्यो नि त, अब जस्तै उदाहरण तपाईँलाई म के दिन्छु भने ल, दलितलाई अहिले चाहिँ संविधानमै उ गरेर दिइरहेको छ, तर भोलि यस्तो नि दिन आउँछ, भोलि 10 वर्षपछि 20 वर्षपछि त्योबाट कल्चर अब अप्रेसबाट हटिसकेका हुन्छ नि त, अनि त्यो बेला पनि त्यही कानून लगाउने, त्यो बेला कोटा दिने, त्यो बेला नि दिने हो र, त्यो बेला त उहाँहरू अब सक्षम हुन्छ, फेरि सक्षम हामीले उहाँलाई जस्तै उदाहरणलाई भन्नुहुन्छ भने म चरा पनि हेर्छु, बर्ड वाचिङमा चाहिँ गुण हुन्छ नि, गोडमा खुब चाहिँ आमाले बाउले मिलेर चाहिँ त्यहीँ लिएर चारो खोज्दै खुलाउँछ आफ्नो ज्यानलाई रिस लिएर होइन, अनि जब बाहिर त्यो निस्किन्छ एक्सन फ्लो गर्छ, तर पछि पछि चाहिँ उसले खान दिन नै छोड्छ कि, यसो जिस्काउँछ खान दिन छोड्छ है, त्यो भने के भन्दाखेरि अब आफै बाँच्छ है भनेको होइन, त्यस्तै कानूनहरू पनि अब फरक फरक हुनु पर्यो बदलिँदो परिस्थिति अनुसार, कुनै दिन चाहिँ बाघ चाहिँ बढ्यो भने अब बाघलाई चाहिँ ठिक गर्नु पर्यो नि त होइन, त्यसलाई कसरी गर्ने हो अर्कै विषय हो, तर पपुलेसन पनि म्यानेज गर्ने हो, व्यवस्थापन गर्नुपर्छ, त्यसमा कुनै ऊ छैन, अब त कसैले चाहिँ भन्छ नि यो चाहिँ हाम्रो त धर्म कुरा गर्ला, धर्म कुन धर्म हो, तपाईँले कुन चाहिँ धर्म मान्ने, नेचुरल धर्म मान्ने हो नि त, कम्पिटिसन हुन्छ, एउटाले अर्कोलाई मार्ने पनि त हो नि त, नेचुरल धर्म त्यही हो, तपाईँलाई मार्न आउँछ नि तपाईँले पनि मार्न पाउनु पर्छ नि त।
1: अहिले धेरै जसो बाँदरको जुन एकदमै बिगबिगी देखिन्छ मध्य पहाड़को क्षेत्रमा त्यहाँका पालिकाका प्रमुखहरूले चाहिँ त्यही भन्नुहुन्छ, हामीलाई कम्तीमा ल तिमीले व्यवस्थापन गर, तिमीले अलिकति मारेर संख्या घटौ भनिदिएदेखि हामी सक्थ्यौं, तर त्यो भन्दैन हामीलाई संघीय सरकारले दिँदै दिँदैन भन्नुहुन्छ,
0: तपाईँले
1: पालिकामा दियो भने कस्तो,
0: तपाईँको क्वेसन मैले बुझेँ, म अहिले भर्खर चाहिँ धोरपाटन एरियाबाट फर्किएको छु, हिजो फर्किया हो, मलाई त्यहाँको गाउँपालिकाले बोलाएको थियो शिकार आरोप सम्बन्धी कुरा गर्न, अनि त्यहाँ चाहिँ त्यो एउटा सार्वजनिक थियो, मलाई सबभन्दा हाँस उठेको एउटा रमाइलो के लागेको थियो भने भाषण गर्ने मान्छे यति धेरै कि हामी चाहिँ छलफल गरौँला भन्न भन्दा नि एउटा एमालेको भन्छ, एउटा काँग्रेसको भन्छ, एउटा चाहिँ कुन पार्टीको भन्छ, माओवादीको भन्छ, अहिले राष्ट्रपतिको फेरि भन्छ है प्रतिनिधि प्रतिनिधि भन्छ पहिला के भन्थ्यो भने ग्रुप ग्रुपको भन्थ्यो बर्च यो चाहिँ यो घरती थरको यो थरको होइन प्रतिनिधि भन्छ नि अब यस्तो खालको समस्याहरू छँदैछ होइन त्यो यो एक प्रकारको हो यो इभोल्युसन रहेछ तपाईँको क्वेसन बाँदर जस्ता कुरा जसलाई चाहिँ हिजो आदिवासीहरूको आफ्नो कस्टमरी लले म्यानेज गरेको थियो बँदेल जस्ता कुरा यो चाहिँ अधिकार दिने तर नियमन मात्रै गर्ने हो नि ए फिमेललाई पनि मारेछ बच्चालाई पनि मारेछ भन्ने त्यो हेर्ने चाहिँ ऊ तर उहाँहरूले कानून बनाउने हो नि त उही गाउँले नै गर्छ नि त हाम्रो दुई त फाइदा हुन्छ तपाईँ चाहिँ माथि उता रुखुममा गएर यहाँको सरकारी मान्छे गरेर ल बाँदर कल गरेर त्यो अझ के भ्याक्सिन लगाएर के त्यो बच्चा नपाउने बनाउने कुरा नि थियो होइन त्यस्तो नै हुन्छ भने त्यो हाम्रो जस्तो गरिब देशमा होइन सजिलो त के भने त्यसको पपुलेसन म्यानेज गर्ने उनीहरूलाई जिम्मा लगाउने मोनिटर पो गर्ने हो त हामीले त उनीहरूसँग सबैसँग चाहिँ ओर हुन्छ अब त कागजमा बनाउने नि त वर्षमा हामीले यो गर्ने भनेर अलिकति पैसा छुट्याउने चेपाङमा गर्ने कति सजिलो होइन त्यहाँ गएर हामीले गाइड मात्रै गर्ने मोनिटर गर्ने जिम्मा लगाउने त उहाँलाई त्यो भयो भने के भन्छ नि हाम्रो सरकारलाई नै आर्थिक भार परेन नि हामीले त्यो विदेशी ऋण पनि लिनु परेन यहाँ त वन्यजन्तु काम गर्ने भनेको हेर्नुहोस् सब विदेशी ऋण लिएर
1: गर्ने एक वर्ष रोकियो
0: तपाईँ त्यो कुराहरू एउटा त्यो युएसएडले दिनु छोड्यो मात्रै होइन कोभिडको बेलामा दुई तीन वर्ष कोहिरेर आएन विदेशीहरू फेरि होइन अनि त्यहीले चाहिँ कतिपय सगरमाथा जस्ता निकुञ्जहरू अन्नपूर्ण जस्तो संरक्षण क्षेत्रहरू त्यही हन्टिङ रिजर्भहरू त्यही पैसाले चाहिँ चलिरहेछ कि घिटी घिटी चलिरहेछ अलिअलि नखान्थ्यो होला त्यो पैसा आउनु लगाएपछि त त्यो पैसा छैन अब कसरी म्यानेज गर्नु त भनेपछि त हामीले चाहिँ खासै पहिलाको त्यो म्यानेजमेन्ट पनि बिग्रेको त केही पनि छैन रहेछ नि त
1: जस्तै यहीँनिर चाहिँ अहिले पनि पालिका विशेष गरी नगरपालिका गाउँपालिकाहरूको एकदमै धेरै गुनासो वनको पनि धेरै कानून हामीसँग अधिकारै छैन वनका व्यवस्थापनका कुराहरू पनि सँगै हेर्ने सिधै वन्यजन्तुहरू त झन् हामीले त्यो छुने चलाउने हाम्रो कहीँ छैन भन्नुहुन्छ तपाईँले भन्नुभयो जस्तो स्थानीय स्तरमा नै तिमीहरूको ठाउँमा संख्या चाहिँ व्यवस्थापन गर अथवा त्यसको व्यवस्थापन गर त्यसको अस्तित्व नमार्छ भनेर दिनु कतिको ढिलाइ भयो अब दिनुपर्छ
0: दिनुपर्ने किनभने यो त वैज्ञानिक तरिकाले दिने हो नि त्यहाँ पनि त्यो यसको मतलब जेसी गर भनेर दिने त होइन व्यवस्थापन गर्नुहोस् जस्तै एउटा गाउँपालिकालाई दियो त्यो गाउँपालिकाभित्र पनि थुप्रै समाजहरू छ उनीहरूले पनि योजना बनाउँछ नि त जसरी यो सामुदायिक वनको कार्ययोजना बन्यो नि त्यसै कार्ययोजना बनाएर त्यो त मजाले त्यहाँको चाहिँ जस्तै चेपाङको ठाउँमा गर्ने त्यो बाँदरको गर्न कति सजिलो होला भन्छु कि मैले स्थानीय सरकारलाई दियो स्थानीय सरकारले फेरि आफू म सरकार हो भनेर आफ्नै आइडिया मात्रै गरेर भएन ऊ चाहिँ मोनिटर गर्ने अनि त्यहाँको समाजहरूलाई लगाउने कि उदाहरणलाई चाहिँ एउटा ठूलो गाउँपालिका होला जस्तै मेरै गाउँतिर कुरा गरौँ न अहिले म गएको ठाउँ धरपाटन एरियामा त्यहाँ पनि अहिले बँदेलको समस्या छ बाँदरको छ होइन त्यहाँ चाहिँ धरपाटन नगरपालिकामा मगर छन्त्याल विश्वकर्माहरू हुनुहुन्छ धेरै होइन अब उनीहरूलाई ल स्थानीय सरकार चाहिँ अधिकार लियो अनि ल योजना बनाउने ल के को मुख्य समस्या के हो योजना बनाउनुहोस् त्यहाँ फेरि टेक्निकल मान्छे नि त हुन्छ नि त जसले चाहिँ वन्यजन्तु पढेछ अर्थात् सामाजिक त्यहाँ विभिन्न मिलेर कसरी यसलाई गर्ने भन्ने एउटा योजना बनाउने त्यसपछि चाहिँ कुन ठाउँमा के गर्ने हो कुन जनावरलाई के गर्ने हो कुन ठाउँलाई चाहिँ राहत मात्रै दिए पुग्छ कसलाई चाहिँ पपुलेसन कन्ट्रोल गर्नुपर्ने हो होइन बाँदरलाई कन्ट्रोलै गर्नुपर्ने हो भने गर्ने होइन जस्तै कोही कोही ठाउँ मैले सुनेको छु अब रुकुमतिर पश्चिमतिर चाहिँ यो गुना भन्दो रहेछ अर्को बाँदर त्यसलाई चाहिँ उनीहरूले म्यानेज पनि गर्छन् होइन नगरे होइन त्यस कारण अधिकार चाहिँ त्यस्तो कुरा दिनु पनि खानीको अधिकार पो दिने भन्ने कुरा गरे अब खानी अब बुर्जे गाह्रो हुन्छ नि खानी खानी ऊ गर्ने होइन
1: त्यो ठुलो कुरा भयो त्यो चाहिँ
0: त्यस कारणले चाहिँ असल मान्छेहरूले म चाहिँ फिल्डतिर निकै दौडिराख्ने अस्ति एउटाले कसले सुनाउँदै थियो कि धरपाटन एरिया चाहिँ खानीको एरिया तामा खानीको एरिया होइन अनि यता चाहिँ बडीघाट बोर्तीबाङदेखि पश्चिमतिर त्यहाँ मगर एरिया छ कि तामा खानीको एरिया भयो पहिला कुनै जमानामा होइन अनि उसले भन्थ्यो उता धरपाटनकोलाई मान्छेहरूको संस्कृतिलाई चाहिँ नावरले खाइदियो यताको चाहिँ मगरहरूको चाहिँ भाषा चाहिँ तामाखानीले खाइदियो कस्तरी मृगलाई आफ्नै बिनाले खायो तलको चाहिँ गैंडालाई चाहिँ आफ्नै खागले खायो होइन त्यसकारण त्यस्तो कुराहरू आउँदो रहेछ त्यस कारणले चाहिँ हामीले सकियो भने वैज्ञानिक रूपले पनि आर्थिक रूपले पनि सांस्कृतिक रूपले पनि हामीले चाहिँ अधिकारहरू चाहिँ प्रत्यावर्जन गर्ने मोनिटर गर्ने त छँदैछ नि भोलि बिगार्यो भने ऊ गर्यो भने
1: होइन हामी मानव वन्यजन्तु द्वन्द व्यवस्थापन विज्ञ डाक्टर कमल थापासँग कुराकानी गरिरहेछौँ। अवश्य हामी कार्यक्रमको अन्त्यम चरणतिर आइपुगेका छौँ। व्यवस्थापनका कुराहरूलाई जोड्दाखेरि चाहिँ केवल अध्ययन र विज्ञका राय मात्र पर्याप्त छैनन्, स्थानीय स्तरका कुराहरू पनि सुन्नुपर्छ भन्ने कुरा त तपाईँले भनिहाल्नुभयो। बाघको कुरा गर्दा तराईका जुन क्षेत्रमा समस्या छ उनीहरूकै कुरा सुन्नु भनेर, अहिले उनीहरूको कुरा सुनेर कानून बनाउने अथवा पीड़ित साँच्चै पीड़ितहरूको कुरा सुनेर योजना बनाउने कुरामा चाहिँ यो वन्यजन्तु मानव द्वन्द व्यवस्थापनको कुरालाई कसरी जोड्नु पर्ला?
0: अब चाहिँ उहाँहरूको त सुन्नै पर्छ हेर्नुहोस्। होइन यो नसुने होइन, यो गोष्ठीको लागि गोष्ठी भइरहेछ धेरै जस्तो, तर चाहिँ दिमाग चाहिँ के छ भने म चाहिँ त्यहाँ गोष्ठी गर्न गयो भने मेरो दिमाग आफै लेखेर राख्ने होइन, अनि यहाँ रिपोर्ट बजाउँदाखेरि त मेरो दिमागको छ, त्यो गाउँको दिमागको आएन होइन। जस्तै बाघको अस्ति मैले त्यहाँ देखिरहेको थिएँ चितवनमा, धोरबेले जब चाहिँ ऊ भयो त्यहाँ मन्त्री पनि जानुभएको रहेछ, त्यहाँको स्थानीयले के भनिरहेको थियो भने तपाईँहरू त अब साँच्चै उसले भनेकै मैले सुनेको, तपाईँहरू त आर्मी र उसको उमा बस्नु भएको छ नि भन्न भनिरहेको थिएँ कि थाहा छैन उहाँहरूले त्यो युट्युब चाहिँ त्यो बेलाको पऱ्यो होला, उहाँहरू गाउँलेसँग नि बस्नुभयो होला नि होइन। त्यस कारणले चाहिँ उहाँहरूको त सुन्नै पर्छ नि, उहाँहरूले तरिका के हो, उहाँहरूको सिस्टम के थियो, अनि कसरी कहिलेदेखि बढ्यो, यो फेरि थाहा छ सबैलाई, नथा पाएन। जस्तै म त म आफै मलाई पनि थाहा छैन, म घुमेँ ठाउँको, म हिउँसितवाको ठाउँतिर जान्छु, हिउँसितवाले कस्तोलाई चाहिँ हामीले ठिक गर्ने हो, जस्तै गोठमै छिर्नेलाई के गर्ने, त्यहाँ गोठमै छिर्ने एउटा हुन्छ क्या त्यो बानी परेको गोठमा छिर्दै सफा पार्ने, अब कहिले कहीँ खाने अर्कै प्रकारको भयो।
1: सबभन्दा वन्यजन्तुमा चाहिँ त्यो बानी परेको भन्दो रहेछ नि, जस्तो बाघले पनि मान्छे खान पायो भने नरभक्सी भनेर बानी परेको, चितुवाको पनि त्यस्तै, त्यो गोठमा छिर्ने हिउँ चितुवा पनि बानी परेकाहरूलाई चाहिँ व्यवस्थापन अलिक चाँडै गर्नुपर्ने रहेछ।
0: त्यो त गर्नुपर्छ, त्यसलाई त त्यो त्यसको काम त व्यवस्थापनै हो। अब हेर्नुहोस् यहाँ जू यहीँ नजिकै छ होइन, यसरी व्यवस्थापन गर्ने होइन नि त,
1: चल्दैन।
0: यो कुनबाला जुद्ध शमशेर पालक हो, उसले चाहिँ रमाइलोको लागि राखेको होइन, रिक्रिएसनको लागि राखेको हो नि। अहिले पनि हाम्रो जू त त्यही छ त, त्यही एरिया छ, अहिले त झन् त्यहाँ अरू ठाउँ बाहिर कोभिड छैन, त्यहाँभित्र कोभिड छ हेर्नुहोस् होइन, भने हामी कस्तो वैज्ञानिक काम गरिरहेछौँ त होइन। त्यस कारणले चाहिँ तत्कालै गर्नुपर्नेलाई तत्कालै ठोक्ने हो होइन, भनेको ठोक्ने भनेको बन्दुकले ठोक्ने होइन कि, उसले स्ट्राटेजीले ठोक्ने, पैसा दिनुपर्नेलाई तुरन्तै दिने। यहाँ त कस्तो भन्नुहुन्छ, त्यो राहत पनि हेर्नुहोस् एक वर्षपछि दिने अरे, त्यो पनि उहाँ जस्तै म त हिमालतिर नि जाने नि, अप्पर डोल्पाको मान्छे बिचरा पाँच दिन हिँडेर तल आएर त्यो एउटा बाख्राको लिन आउँछ, त्यो 10,000 लिन, अनि फेरि पाँच दिन लाग्यो होइन, त्यो 10,000 होइन उसको त 20,000 खर्च भयो होइन, त्यो पनि अझ पाउने नपाउने ठेगाना छैन हेर्नुहोस्। त्यहाँ त छ नि त त्यो मापदण्डहरू छ नि त, यस्तो गर्ने यस्तो त्यस्तो छ। त्यस कारणले चाहिँ साइट स्पेसिफिक बाघको लागि छुट्टै, बर्दिया र उमा फरक हुन सक्छ नि त चितवनखेरि होइन, मान्छे फरक हुन सक्छ, त्यहाँको संस्कृति फरक हुन सक्छ, त्यहाँको समस्या फरक हुन सक्छ। त्यही बाघको कुरा गर्दा पनि मैले भनेको हिउँसितुवाको कुरा छुट्टै भयो, बँदेलको त नेपालभरि भयो, यो बँदेल पनि फेरि दुई किसिम छ के, एउटा बँदेल चाहिँ यहाँ अलि दुःख दिइरहेको, एउटा बँदेल चाहिँ यहाँ यो शिवपुरी निकुञ्ज छ नि नागार्जुनमा, पहिला चाहिँ रसाले उपहार दिएको मोडेल छ के त्यो, बाहिरबाट आएको मोडेल भयो, त्यो मान्छेले नबुझ्ने कुरा दुईटा रहेछ। एउटा चाहिँ मिचा प्रजाति भन्छ होइन, विदेशी भनेको सबै मिचा आउँदैन, विदेशी जस्तै हाम्रो चाहिँ काठमाडौँको बाटोबाट फुल फुल्छ नि एउटा, के फुल भन्छ त्यसलाई, ज्याकारान्डा होइन, त्यो ज्याकारान्डा चाहिँ विदेशी त हो, त्यो चाहिँ इन्भ्यासिभ होइन कि, त्यो आफै फैलिँदैन कि, हामीले
1: हुर्काउनै
0: पर्छ, नर्सरीमा फेरि ऊ गर्नु पर्यो। तर अर्को चाहिँ त्यो एक्जोटिक हो, विदेशी त हो, तर त्यो आफै फैलिने कि, जस्तै बनमारा होइन, त्यो चाहिँ के हो, त्यो मारा नै हो बनमासा, त्यो बन्दल पनि त्यस्तै रहेछ कि हेर्नुहोस्। थोरै लिएर उपहारको रूपमा लिएर आयो त्यो बन्दल त हेर्नुहोस्, माथि अलि ठुलो छ कि हाम्रो लोकल भन्दा नेपालको, यस्तो ऊ हुँदो रहेछ कि, माथि हिमालसम्म पुग्छ कि हेर्नुहोस्। अनि त्यो अर्को हाम्रो लोकलले भन्दा नि सखाप गर्दो रहेछ, त्यसको लागि छुट्टै बनाउनु पर्यो होइन, अनि त्यसलाई चाहिँ फेरि इकोनोमीमा पनि जोडिदिने कि होइन, त्यो गर्नुपर्छ।
1: अहिले समाधानका लागि भइरहेका कतिपय कुराहरू चाहिँ वन्यजन्तु करिडोर अथवा विद्युतीय बार यस्ता प्रविधिहरू अलिअलि प्रचलनमा जति पनि छन्, अहिले हात्तीलाई रोक्नको लागि विद्युतीय तारबारको कुरा, यी कुराहरू हामीले गरिरहेका अहिलेका चलनहरू कतिको प्रभावकारी भइरहेका छन् र अब यसलाई अझ सुधार गर्नु कतिको आवश्यक?
0: अब यस्तो हेर्नुहोस्, जब पपुलेसन बुम हुन्छ त्यसको केहीले पनि छिकिँदैन, भुइँचालोको नि एउटा रेक्टर आएपछि पड्किनु त हो नि, हामीले भन्दाखेरि के भन्छ भने घर चाहिँ भुइँचालो प्रतिरोधी भन्छौँ, त्यो एउटा लेभलको रेक्टर भन्दा बढी आयो भने त्यो प्रतिरोधी हुन्छ हुँदैन। बाघ पनि जब बुम हुन्छ रोकेर रोकिन्छ रोकिँदैन अनि त्यो नेचुरल आफै हुन्छ. तपाईँले चाहिँ त्यो चितवनतिर तराईतिर चाहिँ हात्तीहरू राखिरहेको छ झापातिर होइन, हात्तीलाई खेल रोक्छ भने हात्तीलाई चाहिँ एकछिन एक झन्का देला त्यो फेन्सिङले पछि बादमा उसलाई थाहा हुन्छ होइन, किनभने उनीहरू बाँच्न त पर्यो नि त, इन्टेलिजेन्ट हुन्छ नि त होइन. बाँदरले मैले केसम्म थाहा पाएको छु भने हेर्नुहोस्, त्यो बाँदरले चाहिँ म तनहुँमा एकचोटि घुम्न गएको थिएँ, यो कोटगाउँ भन्ने ठाउँ छ हेर्नुहोस्, पहिला त्यहाँ बाँदर आउँदैथ्यो अनि उनीहरूले चाहिँ नयाँ चाहिँ सुन्तला लगाइरहेको, बाँदरले यो अगाडि चाहिँ फोक्दो रहेछ अनि आँखामा पर्दो रहेछ कि त्यो पिरो
1: पिरो,
0: अनि पछि त के गर्न लाग्छ त्यो बाँदर यति एडेप्टिभ रहेछ कि पछाडि लगेर फोक्न लगाएर खान लगाएर क्या भनेपछि त एकछिनलाई पो काम गर्ने हो, त्यो लाइटले एकछिनलाई काम गर्ने हो, उसलाई पनि थाहा हुन्छ त्यो दे आर द भेरी इन्टेलिजेन्ट होइन, उनीहरू त प्रयोग गर्छ नि त आफ्नो दिमाग
1: वर्षौंदेखि जुधेर बाँच्दै आएका छन्.
0: त्यस कारणले चाहिँ हामीले पनि त्यो त्यो नगर्ने भनेको होइन, गर्ने हो तर अरूको कुरा नि गर्ने, त्यो पनि शान्तिनो कुराहरू वृक्षारोपण नगर्ने हो र गर्ने हो होइन, खेरागारी गर्ने हो. अब जस्तै त्यहाँ उदाहरण भन्छन् चितवनतिर अब यो हात्ती चाहिँ बढी चाहिँ खेरातिर आयो अनि मान्छेलाई तर त्यो केरा लगाउने पहिला पनि त लगाउँथ्यो नि त केरा होइन, वनकेराहरू नि हुन्थ्यो नि त होइन, तर चाहिँ त्यो चाहिँ पपुलेसन बारे नै हामीले सोच्न पर्छ, हामीले कति उ गर्छौं तर मान्छेले पनि सोच्न पर्यो हाम्रो चाहिँ कुन ठाउँ हो होइन, जहाँ पनि गएर बसिदिनु
1: उनीहरूको ठाउँ त छोडिदिनु नि पर्यो,
0: छोड्नु नि पर्यो.
1: हामी अब अन्तिम चरणमा आएको छौँ, अन्तिम अब जाँदै गर्दाखेरि चाहिँ वन्यजन्तुको समस्यासँग जुझिरहेका आम समुदाय र आम श्रोताहरूलाई तपाईँ के अनुरोध गर्न चाहनुहुन्छ जस्तो तत्कालको लागि व्यवस्थापनको बाटोमा हेर्दाखेरि चाहिँ.
0: मैले सरकारलाई भन्नुपर्ने त मैले कुरा गरिहालेँ होइन, एकदमै साइड इस्युसी कुराहरू गर्नुपर्छ. अहिले चाहिँ कस्तो हुँदो रहेछ भन्दाखेरि म मेरो गाउँ 25 वर्षपछि पुगेको थिएँ, म पौडिनी खोला त अन्डरग्राउन्ड भएको छ हेर्नुहोस्, जंगल बढै छ तर खोलो चाहिँ अन्डरग्राउन्ड भइरहेछ भनेपछि वाटर टेबल घटिरहेछ नि. मान्छेले भन्छ होइन फलफुल पनि छ अब फलफुल लगाउनु हुन्छ, त्यो पानी खानको लागि त तल झर्नु पर्यो नि त पँधेरोमा जहाँ चाहिँ पानी छ, पानीको सोर्सहरू के छ होइन, त्यस्तो कुराहरू नि हेर्नु पर्यो. त अब अहिले चाहिँ तत्कालमा चाहिँ मान्छेले के गर्न पर्यो भने अब त्यस्तो खालको एकदमै समस्या आयो भने त यो कानून पनि एउटा मैले सुनाइदिएँ, प्रतिरक्षा गर्ने कानून पनि त रहेछ नि त, एक्टमै रहेछ, तर खबर चाहिँ गर्न पर्यो किनभने हामी कानून त सबैले मान्न पर्यो नि, चाहे कस्टमरी कानून होस् सरकारले चाहिँ कस्टमरलाई रेस्पेक्ट गर्न पर्यो, एक्जिस्टेन्सलाई रेस्पेक्ट गर्न पर्यो, फेरि जनमानसले पनि चाहे आदिवासी हुन् जंगलमा बस्ने चाहे चाहिँ सहरमै बस्ने मान्छेहरू हुन् होइन जहाँसुकै बस्ने हुन् उहाँहरूले नै कानूनलाई रेस्पेक्ट गर्नु पर्यो, तर चाहिँ जथाभावी पनि गर्नु भएन नि त. फेरि ल एउटा बाघले मारेछ उही यहाँ कस्तो नेग्लिजेन्सी देखियो भने तनावमा चाहिँ बच्चा चाहिँ मरिरहेछ, उसलाई कमन लेबरलाई समातेर चितवनतिर लगाएछ त फेरि अर्को मारिरहेछ, त्यो चितवन त त्यहाँ आइसक्दैन नि, अरू पनि मार्दो रहेछ होइन. सिरियसली हेर्नु पर्यो सरकारले पनि होइन, किनभने एकचोटि चाहिँ मान्छेको दिमागमा चाहिँ जब चाहिँ यो बाँदरहरू त राम्रो छैन रहेछ है भन्ने पर्छ झन् नराम्रो हुन्छ कि, बरु चाहिँ अलिकति कल गरेर ऊ अन्त कम्ती दिमागमा त बस्दैन नि होइन, बाघ भन्दा साथ ओहो बाघ भनेको भूत हो भन्ने खालको नहोस् न होइन, मान्छेलाई यस्तो खालको ऊ पनि घिनलाग्दो न बनाउने एकदमै घृणा बनाउने खालको भयो क्या अहिले त बाँदरलाई घेर्न गर्न
1: लाग्यो
0: मान्छेले पुज्दै हेर्नुहोस् खासै ऊ वास्ता गर्दैन थियो नि यसो लहटै पुग्यो त्यति थियो नि त, तर अहिले त कस्तो भयो भने अब एकदमै घृणा गर्नुपर्ने अवस्था, यो भनेको त एकदमै नराम्रो हो त्यो चाहिँ होइन, तर त्यो नहुनको लागि सरकारले पहल गरिदिनु.
1: हुन्छ त, एकदम महत्वपूर्ण समय दिनुभयो, हामीले यो एकदम पछिल्लो समयमा एकदमै धेरै समस्याहरूमा उठाइरहेको विषयको व्यवस्थापनको बारेमा आफ्नो अनुभवहरू साथीको यहाँलाई उजालातर्फ धेरै धन्यवाद छ.
0: एकदम धन्यवाद छ बहिनीजी.
1: उहाँ हुनुहुन्थ्यो डाक्टर कमल थापा, लामो समयदेखि मानव वन्यजन्तुको व्यवस्थापनको बारेमा अध्ययन काम अनुसन्धान गर्दै आउनु भएको छ, उहाँले चाहिँ प्राकृतिक स्रोत व्यवस्थापनको विषयमा विद्यावारिधि गर्नुभएको छ. अब भने आजको बदलिँदो नेपालको समय सकिने लागेको छ, अर्को बुधबार बिहान 8 बजी अर्को कार्यक्रममा पानी र पर्वतको अर्को विषयमा छलफल गर्छौं. आजको बदलिँदो नेपालबाट प्राविधिक साथी दिनेश निरौलालाई धन्यवाद दिँदै म भोजेन्द्र बसेर बिदा हुन्छु. नमस्कार.

0: Sonia. Extreme energy drink.
1: सूचना
2: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
1: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
2: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
1: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जिहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
3: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-59-960 र 97-678-84-566।
4: सबैको मन सुने
0: रेडियो भेरी एफएम।
5: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ।
0: Extreme energy drink. Taste the difference. Feel the energy.

0: नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व उप प्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँड र पूर्व गृह सचिव टेकनारायण पाण्डे सहित 15 जना दोषी ठहर भएका छन्। मुद्दा दायर भएको 3 वर्षपछि जिल्ला अदालत काठमाडौँका न्यायाधीश तेजबहादुर खड्काको इजलासले हिजो उनीहरूलाई दोषी ठहर गरेको हो। अदालतले रायमाझी, खाँड र पाण्डे सहित केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, गोविन्द चौधरी, कांग्रेसका पूर्व सांसद बाबा शेर्पा, हज कमिटिका तत्कालीन अध्यक्ष शमशेर मिया, तत्कालीन गृहमन्त्री खाँडका स्वकीय सचिव नरेन्द्र केसी, बिचौलिया हरिभक्त महर्जन, निरञ्जन कुमार खरेल र बेचन झालाई दोषी ठहर गरेको हो। मुद्दाका प्रतिवादी सन्दीप रायमाझी सहित 7 जनाले भने सफाई पाएका छन्। प्रतिवादीहरू सन्दीप सहित रामशरण केसी, टंक कुमार गुरूङ, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकीलाई कसुर पुष्टि नभएको भन्दै अदालतले सफाई दिएको हो। प्रतिवादी भए पनि फरार 8 प्रतिवादी अशोक पोखरेल, धीरेन्द्र राई, दीपा हुमा गाई, नीरज राई, राजेश अर्याल, मोहन राज राई, विनिता सबदेन लिम्बू र सुनिल बुढाथोकीको हकमा पक्राउ परेपछि कानून बमोजिम हुने भएको छ। दोषी ठहर भएका विरूद्ध सजाय निर्धारणका लागि असार 29 पेशी तोकिएको छ। नेपाल प्रहरीले अनुसन्धान गरेको हाई प्रोफाइल मुद्दा भएकोले यसलाई निकै चासोका साथ हेरिएको थियो। बर्ड फ्लू फैलिएका 11 जिल्लामध्ये तराईका 7 जिल्लामा पूर्ण नियन्त्रणमा आएको पशु सेवा विभागले जनाएको छ। विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलप्रासीमा बर्ड फ्लू संक्रमण नियन्त्रणमा आएको हो। तराईका 7 जिल्लामा बर्ड फ्लू नियन्त्रणमा आए पनि काभ्रेसहित काठमाण्ड उपत्यकामा जोखिम कायमै छ। काठमाण्डुका 3 जिल्ला र काभ्रेमा फैलिएको बर्ड फ्लू रोकथाम हुन सकेको छैन। विभागले यी 4 जिल्लालाई अझै पनि निगरानीमा राखिएको र आवश्यक प्रयास भइरहेको जनाएको छ। विभागका वरिष्ठ पशु सेवा चिकित्सक डाक्टर मुकुल उपाध्यायका अनुसार उपत्यका 3 जिल्लामा संक्रमणको अवस्था यथावत रहे पनि काभ्रेमा संक्रमण तीव्र रूपमा फैलिरहेको छ। रोग नियन्त्रणका लागि विभागले प्रभावित क्षेत्रमा विशेष प्राविधिक टोली परिचालन गरेको छ। संक्रमण फैलिन नदिन पशु क्वारेन्टाइन कार्यालयहरूले सीमानाका र अन्य क्षेत्रमा उच्च सतर्कता अपनाउँदै अवैध रूपमा असार पसार गरिएका पंक्षी र पंक्षीजन्य वस्तु नष्ट गर्ने अभियान चलिरहेको छ। विभागको तथ्याङ्क अनुसार यसअघि संक्रमण नियन्त्रणका लागि देशभर 7,54,500 पंक्षी, 10,91,303 अण्डा तथा 2,43,635 किलो दाना नष्ट गरिएको छ। डाक्टर उपाध्यायका अनुसार जोखिममुक्त क्षेत्रको स्थलगत अनुगमन गरी प्रतिवेदन तयार गरिएको छ। यसकै आधारमा संक्रमित क्षेत्रमा पंक्षी नष्ट गर्ने तथा संक्रमण नियन्त्रणका अन्य उपाय कार्यान्वयन प्रक्रिया अघि बढ़ाइएको छ। साथै प्रभावित क्षेत्रका किसानलाई राहत उपलब्ध गराउन आवश्यक काम पनि सँगसँगै भइरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। अर्थमन्त्री डाक्टर सोणिम वाग्लेले आउँदो आर्थिक वर्षका लागि निर्धारित राजस्व लक्ष्य हासिल गर्ने गरी प्रभावकारी कार्य सम्पादन गर्न भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशकलाई निर्देशन दिनुभएको छ। भन्सार विभाग र आन्तरिक राजस्व विभागका नवनियुक्त महानिर्देशक द्वय यामलाल भूषाल र डाक्टर विष्म कुमार भूषाल तथा भन्सार विभागका उपमहानिर्देशकमा नियुक्त सहसचिव प्रेम प्रसाद आचार्यलाई कार्यभार सम्हाल्नु अघि अर्थमन्त्रीले राजस्व लक्ष्य हासिल गर्न पूर्ण समर्पणको साथ काम गर्न निर्देशन दिनुभएको हो। उहाँले राजस्वको लक्ष्य भेटिने गरी मिशन 16 खर्बका लागि इमान्दारितापूर्वक लाग्न, चुहावट रोक्न, स्वैच्छिक कर दाखिला बढ़ाउन र कर तिर्न प्रोत्साहन गर्न मन्त्रालयले सबै प्रकारका सहयोग उपलब्ध गराउने समेत बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले भन्सार र राजस्व प्रणालीलाई सूचना प्रविधिसँग जोडेर पारदर्शी बनाउन पनि निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ। भन्सार र कर आमदानी बढ़ाएर देशको आय बलियो बनाउँदा बाह्य ऋणको परनिर्भरता घट्ने र आफ्नै सामर्थ्यमा देशले विकासको गति लिने अर्थमन्त्री डाक्टर वाग्लेको भनाइ छ। नयाँ जिम्मेवारी पाएका तीनैजना सहसचिवले मन्त्रीको निर्देशनलाई इमान्दारितापूर्वक पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। पटक पटक विद्युत अवरूद्ध हुने अर्थात ट्रिपलिङ हुने समस्या देखिएपछि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले त्यसको समाधानका लागि विशेष अभियान शुरू गरेको छ। मन्त्रालयका अनुसार बर्खायाममा बारम्बार विद्युत अवरूद्ध हुने समस्यालाई प्राथमिकतामा राख्दै समाधानको अभियान सञ्चालन गरिएको हो। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको सचिवालयका अनुसार गुनासो प्राप्त हुनासाथ समाधानका लागि नेपाल विद्युत प्राधिकरणले प्राविधिक जनशक्ति र आवश्यक उपकरण 24 घण्टा तयारी अवस्थामा राखेको छ। विद्युत आपूर्ति सम्बन्धी कुनै गुनासो वा उजुरी भएमा उपभोक्ताले निशुल्क हटलाइन नम्बर 1150 वा 1151 सम्पर्क गर्न सक्ने मन्त्रालयले जनाएको छ। अब विदेशको खबर। स्टेट अफ हर्मुजमा ट्याङ्करहरू ठोकिएपछि अमेरिकाले इरानमाथि आक्रमण शुरू गरेको छ। हर्मुज जलमार्गमा 3 व्यावसायिक जहाजहरूमा भएको आक्रमणको जवाफमा अमेरिकाले इरानमाथि शक्तिशाली आक्रमण शुरू गरेको हो। अमेरिकी केन्द्रीय कमाण्ड सेन्टकमले अन्तर्राष्ट्रिय जलमार्गमा संचालित व्यावसायिक जहाजमा इरानले आक्रमण गरेको र त्यसको बदलामा आक्रमण थालेको दावी गरेको बीबीसीको खबरमा उल्लेख छ। सोमबार र मंगलबार 24 घण्टाको अवधिमा हर्मुज जलमार्गमा ट्याङ्करहरू क्षतिग्रस्त भए पनि कुनै मानवीय क्षति भने नभएको खबरमा उल्लेख छ। एक अमेरिकी अधिकारीले यो आक्रमण इरानी आक्रमणको प्रतिक्रिया स्वरूप भएको बताएका छन्। यसैबीच इरानले अमेरिकी आक्रमणलाई गएको महिना हस्ताक्षर गरिएको अमेरिका इरान ज्ञापन पत्रको उल्लंघन भनेको छ र तेहरानले निर्णायक कदम चाल्ने चेतावनी समेत दिएको छ। यसअघि इस्लामिक रिभोल्युसन गार्डस क्रप्स आईआरजीसीको नौसेनाले सोमबार राति स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयास गरिरहेका दुई ट्याङ्करमाथि कार्यवाही गरेको थियो। अब खेल खबर। फिफा विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा भएको छ। क्वार्टर फाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इंग्ल्याण्डसँग तथा साबिक विजेता अर्जेन्टिनाले स्विजरल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएका छन्। क्वार्टर फाइनलको पहिलो खेलमा फ्रान्स र मोरक्को नेपाली समयअनुसार भोलि बिहिबार मध्यराति पाउने 2 बजे खेल्दैछन्। दोस्रो क्वार्टर फाइनलमा स्पेन र बेल्जियम बीच शुक्रबार राति पाउने 1 बजे प्रतिस्पर्धा हुनेछ। स्पेनले अन्तिम 16मा पोर्चुगललाई 1 गोलले हराउँदै क्वार्टर फाइनलको यात्रा तय गरेको हो। बेल्जियमले अमेरिकालाई 4-1 गोलले हराएको थियो। तेस्रो क्वार्टर फाइनलमा पहिलो पटक विश्वकपमा आमने सामने हुन लागेका नर्वे र इंग्ल्याण्डबीच शनिबार राति पाउने 3 बजे खेल हुनेछ अनि अन्तिम क्वार्टर फाइनलमा साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्डबीच आइतबार बिहान पाउने 7 बजे खेल हुनेछ। आज बिहान भएको खेलमा स्विजरल्याण्डले कोलम्बियालाई पेनाल्टीमा 4-3 हराउँदै अन्तिम 8मा स्थान बनाएको हो भने गैरातीको खेलमा अर्जेन्टिनाले इजिप्टलाई 3-2 हराएर क्वार्टर फाइनलमा पुगेको हो। यो खेलमा रेफ्री र भिडियो सहायक रेफ्रीका निर्णय पनि विवादास्पद भएका छन्। इजिप्टले गरेको गोल फाउलको आधारमा रद्द गरिएपछि टोलीले असन्तुष्टि जनाएको थियो। त्यस्तै अर्जेन्टिनाको निर्णायक गोल हुनुअघि मोहम्मद सलाहमाथि पेनाल्टी क्षेत्रभित्र फाउल भएको दावी इजिप्टले गरेको छ। इजिप्ट फुटबल संघले अर्जेन्टिना विरूद्धको खेलमा रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै फिफामा औपचारिक उजुरी दर्ता गरेको छ। यद्यपि फिफाले उजुरीबारे अहिलेसम्म कुनै आधिकारिक निर्णय भने सार्वजनिक गरिसकेको छैन। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। देशका धेरै ठाउँमा मौसम बदली, आज पहाड़ी र तराई क्षेत्रका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह। नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्री रायमाझी र खाँडसहित 15 जना दोषी ठहर, सजाय निर्धारणका लागि असार 29मा पेशी, 7 जनालाई सफाई। सात जिल्लामा बर्ड फ्लू पूर्ण नियन्त्रणमा काभ्रे सहित काठमाडौँ उपत्यकामा जोखिम यथावत नियन्त्रणको प्रयास चल्दै स्टेट अफ हर्मुजमा अमेरिकाद्वारा आक्रमण जवाफ दिने इरानको चेतावनी र विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा अर्जेन्टिनाले स्विजरल्याण्डसँग आइतबार बिहान खेल्ने
4: मलाई त कस्तो भोक लाग्छ टिकराज कहीँ जाम न खाजा खान
5: भोक त लाग्यो दिदी के खाने भोक लाग्यो के दिदी
4: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि
5: त्यसो भए दिदी आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ मजाले भोक मेटिन्छ
6: त्यहाँ त स्पेसल बफ मोमो चिकन मोमो मटन मोमो भेज मोमो बफ चाउमिन चिकन चाउमिन मटन चाउमिन भेज चाउमिन अन्डा चाउमिन मिक्स चाउमिन नेवारी खाजा सेट बफ खाजा सेट चिकन खाजा सेट मटन खाजा सेट भेज खाजा सेट बफ सेकुवा चिकन सेकुवा मटन सेकुवा छोइला भुटन भुटुवा लेग पिस ललिपप मटन तास बफ ससेज चिकन ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ
4: ल ल त्यसो भए आज त्यही जाउँ आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा
5: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत प्रोप्राइटर शिव रावत सम्पर्क नम्बर 97670 71284 र 97498 60840
4: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ
7: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
8: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका
9: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला
10: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना
11: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पुरानचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ
10: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैतला भित्र फर्केको आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको ढाड बाङ्गो वा कुप्रो भएको जोड्नीहरू र घुँडाको पाङ्रो खुस्किएको जोड्नीहरू दुख्ने र सुनिने समस्या भएको हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको शरीरका विभिन्न जोडीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोडी सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू
11: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 सोनाबारी सुर्खेत सम्पर्क फोन नम्बर 083-590-038 मोबाइल 98578-20935 98682-29133 र 98655-56 छ।

0: Extreme energy drink.
1: एसई सक्यो अब रमाइलो सुरु भयो
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर मात्र रु 20 मा प्रिपेड सिम कार्ड रु 9 रुपैयाँ 80 पैसा ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 एमबी डेटा 10 एसएमएस
1: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा 50 मिनट बोनस भोइस 50 एसएमएस बोनस
2: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्
3: नेपाल टेलिकम राष्ट्रको संचार
4: रेडियो भेरी एफएम रेडियो भेरी एफएम
5: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ज

0: यही असार 27 गते शनिबारको दिन
1: सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली सुर्खेतमा ब्रिनोस कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
2: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
1: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
2: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन नम्बर 0383521987, मोबाइल नम्बर 98585।

0: Media Extreme Energy Drink.
1: यही असार 27 गते शनिबारको दिन
2: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार हाम्रा दैनिक सेवाहरू हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा
3: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सम्पर्क फोन नम्बर 083-590-693।
3: बर्खा लाग्न शुरू भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न शुरू गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
4: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री एक रुबेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
5: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
2: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित सिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
5: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्क श्री सेग्रोभेट सेन्टर वीरेन्द्रनगर 6 लक्ष्मी चलचित्र लाइन सुर्खेत।
5: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-9556 र मोबाइल 98-480-50-430।
4: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
6: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्नु मलाई दिक्ता भइसक्यो।
7: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
6: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
7: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
6: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
7: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
6: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
7: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
6: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो?
7: लटिपिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
8: Radio Bheri FM.
9: Come on guys, I want to dedicate everyone. Let's party, celebrate, get ready on.

0: महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईँको भर पर्दो गन्तव्य एससीआरसी अस्पताल नेपालगंज चारबानी रोडमा। यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार संसाहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने, डिम्बाशयको सिस्ट, बाँझोपन समस्या, पाठेघर झर्ने, पिसाब चुहिने, पाठेघरको क्यान्सर उपचार, महिनावारी अनियमितता, गर्भावस्थाको जटिलता, सुरक्षित सामान्य प्रसूति तथा सिजरियन, गर्भपतन सेवा, एन्डोमेट्रियोसिस, बच्चा नबस्ने समस्या, डिम्बाशय ट्युमर, गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ।
0: सफा वातावरण, अत्याधुनिक उपकरण, अनुभवी टोली एससीआरसी अस्पताल तपाईँको सेवामा समर्पित। महिलाको स्वास्थ्य, परिवारको भविष्य, स्वस्थ रहनुहोस्। समयमै जाँच गराउनुहोस्। स्वान चारबानी रोड नेपालगंज। सम्पर्क मोबाइल नम्बर 9845536984।

0: Extreme energy drink.
1: पहाड़ी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन एकाई सुर्खेतले कर्णाली प्रदेशका कृषक कृषि समूह सहकारी तथा कृषि उद्यमीहरूलाई व्यावसायिक फलफूल खेती विस्तार कार्यक्रममा सहभागी हुन कृषक वर्गमा हार्दिक अनुरोध गर्दछ।
2: आयोजनाले स्याउ, सुन्तला, कागती, जुनार, ओखर, चुच्चे ओखर, एभोकाडो, बदाम तथा किवी जस्ता उच्च मूल्यका फलफूल तथा काष्ठफल बालीहरूको व्यावसायिक खेती प्रबन्धन गर्दै आएको छ।
1: इच्छुक कृषक कृषि समूह सहकारी तथा उद्यमीहरूले आयोजनासँग आबद्ध भई उपलब्ध अनुदान, प्राविधिक सहयोग तथा क्षमता विकासका अवसरहरूबाट लाभ लिन सक्नेछन्। यो कार्यक्रम कर्णाली प्रदेशका 9 जिल्लाका विभिन्न स्थानीय तहहरूमा कार्यान्वयन भइरहेको छ। व्यावसायिक फलफूल खेती मार्फत आय आर्जन वृद्धि, रोजगारी सिर्जना तथा कृषि उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रममा सहभागिताका लागि सम्बन्धित स्थानीय तह वा आयोजना कार्यान्वयन एकाई सुर्खेतमा सम्पर्क गर्न अनुरोध गरिन्छ।
2: साथै कृषि उत्पादनमा रासायनिक विषादीको प्रयोग गर्दा विशेष सावधानी अपनाउन सम्पूर्ण कृषकहरूमा अनुरोध गरिन्छ।
1: रासायनिक विषादीको अव्यवस्थित तथा अत्याधिक प्रयोगले मानव स्वास्थ्य र वातावरणमा गम्भीर नकारात्मक असर पार्न सक्छ। रासायनिक विषादीको नकारात्मक असरहरूबारे सचेत रहौं, मानव स्वास्थ्य र वातावरणलाई बचाऊ।
2: स्वस्थ माटो, स्वस्थ जीवन। अब रोजौं अर्ग्यानिक कृषि हाम्रो स्वास्थ्य र भविष्यका लागि। आत्मनिर्भर किसान बनौ। पानी स्रोतको सुरक्षा, अर्ग्यानिक कृषि अपनाऊ। सुरक्षित, स्वस्थ र वातावरण मैत्री कृषि उत्पादन तर्फ अग्रसर बनौ।
1: पहाड़ी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन एकाई सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
3: बर्खा लाग्न शुरू भइसक्यो। तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न शुरू गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
4: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री एग्रोभेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान? त्यहाँ बिउ, मल, त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
5: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
6: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित सिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
5: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
6: सम्पर्क श्री एग्रोभेट सेन्टर, बिरेर नगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
5: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
4: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
7: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
8: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
7: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
8: अब इन्डिया नै जाने सुर कस्या भए गोकाय मेन पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
7: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
8: हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
7: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
8: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाय मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
7: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो?
8: लकिपिराग फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
3: सूचना
9: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
3: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोड्ने प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
9: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
10: रेडियो भेरी एफएम

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाऊ। मुक्तिनाथ विकास बैंकद्वारा जनहितमा जारी। मुक्तिनाथ विकास बैंक, जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ।
1: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
2: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
1: हाम्रा सेवाहरू
2: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, कन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
1: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बसपाल भित्र टिकट काउन्टरदेखि पश्चिमपट्टि। मोबाइल नम्बर 9840044631।
3: भर्ना खुल्यो
4: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको। गरीब, जिहिन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको। विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने। मासिक र त्रैमासिक परीक्षा लिइने। कमजोर विद्यार्थीलाई पृष्ठपोषण सहितको अतिरिक्त कक्षा सञ्चालन। सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
4: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-91-960 र 97-678-84-566।
5: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
1: रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ट्ज।
6: एक्सट्रीम एनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 10 बजेको छ।
7: Extreme energy drink. Taste the difference. Feel the energy.

0: सूचना हाल नेपालको विभिन्न स्थानमा कुखुरा लगायत पंक्षीमा लाग्ने बर्ड फ्लू र बंगुरमा लाग्ने अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण देखिएको हुँदा आफ्ना पशु पंक्षीलाई यो रोगबाट जोगाउन विभिन्न कार्यहरू गर्नुहुन सम्पूर्ण कृषकहरूमा पशु पंक्षी विकास निर्देशनालय कर्णाली प्रदेशको अनुरोध। कुखुरा हाँस अन्य पंक्षी वा बंगुरमा अचानक धेरै संख्यामा बिरामी पर्ने वा मर्ने दाना पानी नखाने वा अन्य असामान्य लक्षण देखिएमा बथानबाट तुरन्तै अलगै राख्ने बिरामी वा मरेका पशु पंक्षी तथा बंगुरको बिक्री वितरण र ओसार पोसार नगर्ने मरेको पशु पंक्षीलाई प्राविधिकबाट परीक्षण गराई सुरक्षित स्थानमा गहिरो खाडल खनी पुरिदिने खोरको नियमित सरसफाई गर्ने र जैविक सुरक्षाका उपायहरू अपनाउने शंकास्पद अवस्था देखिएमा तत्काल नजिकको पशु सेवा कार्यालय वा पशु प्राविधिकलाई जानकारी गराउने कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पशु पंक्षी विकास निर्देशनालय वीरेन्द्रनगर सुर्खेत।
1: In the heart of the city where dreams take shape and futures begin, stands a place of excellence, Chanakya Pathshala, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
2: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
3: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु कसरी
4: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीवी फ्रिज वाशिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ
3: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्
4: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्रनगर छ बीच बजार सुर्खेत मोबाइल नम्बर 9858404519 र 9858551715
5: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन विदेश जाउँ पासपोर्ट बनाउनु पर्दैछ गर्ने
6: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
5: के गर्नु दाजु यहाँ बसेर के कामदाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले
6: अब इन्डिया नै जाने सुर कस्या भए बोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा
5: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
6: हो त नि अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 48,000 नेपाली कमाउन पनि सकिन्छ नि
5: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त
6: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि
5: हो त्यही गएर
6: सूर्जन रोकाईलाई भेट
5: अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो
6: लकी पिराग फोन नम्बर 9820293948 9820293948
0: सूचना तपाईहरुकै चिर परिचित न्यू सर्किट मेडिकल स्टोर्समा यही असार 27 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासेद्वारा सशुल्क बिरामी चेक जाँच हुने जानकारी गराउँदछौ।
7: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, धेरै रिस उठ्ने, निन्द्रा नलाग्ने, छटपटी हुने, बरबराउने, नशा तथा लागू पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच वा प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नपराउने, साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने बात तथा नशा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
0: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर तथा सुर्खेत स्वास्थ्य पोली क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकबाट 300 मिटर उत्तर तर्फ। सम्पर्क फोन नम्बर 083-521-5900, सम्पर्क मोबाइल नम्बर 98-480-39-117।
8: एसई सक्यो, अब रमाइलो सुरु भयो।
9: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
8: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
9: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
8: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
10: नेपाल टेलिकम, राष्ट्रको संचार।
11: सबैको मन छुने
10: रेडियो भेरी FM।

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-4455।
2: बीबीए प्रथम सेमिस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
1: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमिस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083-84 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
2: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001-0000-99-06-5501 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिमेट वेबसाइट www.foemecd.eu.np वा www.tudoms.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.foemecd.edu.np वा www.tudoms.org सिमेटबाट डाउनलोड गर्न सकिनेछ।
4: प्र्याक्टिकलमा सी ग्रेड सहित CGPA 1.8 ल्याएको हुनुपर्ने।
1: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-307। सम्पर्क मोबाइल नम्बर 98-580-50-632 98-580-53-515। प्रवेश परीक्षा सिम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा सोसरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।
5: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
6: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
7: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
8: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
2: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
1: हामी कहाँ एलजी सामसुङ औरा स्काई ओर्थ कम्पनीका टीवी फ्रिज वासिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी थ्री बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
2: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858405719 र 9858517015।
9: रेडियो भेरी एफएम

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148
3: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
3: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।
3: भर्ना खुल्यो
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 मा साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू, दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98585-59960 र 97-678-84-566।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: एफई सकियो, अब रमाइलो सुरु भयो।
6: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
5: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
6: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
5: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
7: नेपाल टेलिकम, राष्ट्रको संचार।
8: सबैको मन सुने
7: रेडियो भेरी एफएम।

0: Media.
1: Extreme energy drink.
2: कान जांच शिविर होने संबंधी सूचना
3: यही असार 27 गते शनिवार को दिन सनराइज मेडिकल हल पिपिरा सुर्खेत में बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेकरा नेपालगंज में कार्यरत नेपालगंज का वरिष्ठ प्राविधिक एक दिन कान जांच शिविर होने जानकारी गराउँदछौं।
2: हाम्रा सेवाहरू कान पाक्ने जीर्ण रोगको उपचार तथा परामर्श अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच काने गुजी ढुसी र बाह्य वस्तु परेको निकालिने कान नसुन्ने बिरामीलाई सुपथ मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने र अपरेशन गर्नुपर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेकरा नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
3: थप जानकारी र नाम दर्ताको लागि आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली पिपिरा चोक सुर्खेत फोन 083-411-045 र मोबाइल 98550-17645।
4: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छ। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन कि गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
4: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
5: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
5: ल टिपिराख, फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
2: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
3: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको।
3: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-91-960, 98-481-19-336 र 98-488-926।
2: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर: गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
6: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
2: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10, खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
7: रेडियो भेरी एफएम 98.6 / 102.7 मेगाहर्ज।
8: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ।
9: Extreme energy drink. Taste the difference. Feel the energy.

0: हिमाल पहाड़ तराई जोड्छौ सबैलाई बिहान 11 बजेको भेरी हाइलाइट्स पाटक शब्दकारको नमस्कार तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा सुर्खेत जिल्ला पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा, कर्णाली प्रदेशका 10 मध्ये अब एक जिल्ला मात्र घोषणा हुन बाँकी, कर्णालीको राता नाङ्लामा रहेको मौसमी राडार केन्द्र अझै बन्द, एक वर्षभित्र सञ्चालनमा ल्याउने तयारी, स्विजरल्याण्ड र अर्जेन्टिना विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश, क्वार्टर फाइनल समीकरण पूरा, अर्जेन्टिना र इजिप्ट बीचको खेल विवादमा। सुर्खेत जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। विशेष समारोहका बीच प्रदेश खोप समन्वय समितिले जिल्ला खोप समन्वय समितिलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको प्रमाण पत्र समेत प्रदान गरेको छ। सुर्खेतका जन्मेदेखि 15 महिनासम्मका सम्पूर्ण बाल बालिकाले पाउनुपर्ने सबै खोप पाएको सुनिश्चित गरिनुका साथै छुटेका बाल बालिकालाई पनि खोप दिइएपछि पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको हो। सुर्खेतमा जन्मेदेखि 15 महिनासम्मका 6,618 जना कुनै पनि खोप नलगाएका र 2 जना कुनै पनि खोप नलगाएका अनि छुटेका 37 जना गरी 6,657 जनालाई सबै खोप लगाइएको बताइएको छ। जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख एवं खोप जिल्ला समन्वय समितिका सदस्य सचिव कृष्ण भट्टराईले करूणा भट्टराईले 9 वटा पालिका सुर्खेतमा रहेकोमा कुल 127 वटा खोप केन्द्र मार्फत पालिकालाई सबै बाल बालिकालाई सबै खोप दिएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको बताउनु भएको छ। कर्णालीका 10 मध्ये अब एउटा जिल्ला मात्र बाँकी रहेको छ भने 9 वटा जिल्ला पूर्ण खोप सुनिश्चित भइसकेका छन्। अब बाँकी रहेको एक जिल्लालाई चाँडै नै पूर्ण खोप सुनिश्चित बनाएर प्रदेशलाई नै पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गर्ने तयारी भइरहेको सामाजिक विकास मन्त्रालयका सचिव रोशनी कुमारी श्रेष्ठले बताउनु भएको छ। कर्णालीका 79 मध्ये 46 स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा आएका छन्। जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका प्रमुख डाक्टर इन्दिरा कणेलले अब 33 स्थानीय तहमा मौसम मापन केन्द्र स्थापना हुन बाँकी रहेको बताउनु भएको छ। यता 2 वर्षदेखि बन्द रहेको सुर्खेतको रातनाङ्लामा रहेको मौसम राडार केन्द्र भने अझै बन्द रहेको उहाँको भनाइ छ। चट्याङले क्षति पुर्याएपछि यो केन्द्र लगानी मर्मत सुधार हुन नसक्दा बन्द रहेको बताइएको छ। कर्णाली लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशको मौसम सम्बन्धी पूर्ण जानकारी दिने उद्देश्यले राडार स्थापना गरिएको हो। राडारमा जडान गर्ने उपकरण विदेशबाट खरिद भए पनि जडान गर्ने जनशक्ति नेपालमा नभएकाले समस्या भएको भन्दै उहाँले आगामी वर्षभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको बताउनु भएको छ। नेपालको पहिलो र अत्याधुनिक प्रविधिको यो राडारले वायुमण्डलको तस्वीर खिचेर कन्ट्रोल रूममा पठाउने, तस्वीरका आधारमा प्राकृतिक प्रकोप, वर्षा, आधी, असिना, पानी र हिमपात आदिको विषयमा पूर्व जानकारी लिन सकिने बताइएको छ। सुर्खेतमा जडान गरिएको यो राडारले 150 किलोमिटरसम्म अर्थात कर्णाली, सुदूरपश्चिम प्रदेश र भारतको लखनऊसम्मको मौसमी जानकारी दिने क्षमता राखेको छ। स्विजरल्याण्डले फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा स्थान बनाएको छ। क्यानाडाको विशे प्लेस स्टेडियममा सम्पन्न अन्तिम प्री क्वार्टर फाइनल खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा 4-3 स्तब्ध पार्दै स्विजरल्याण्ड क्वार्टर फाइनलमा पुगेको हो। पेनाल्टीमा कोलम्बियाका डेभिन्सन सान्चेज र कुचो हर्नान्डेजको प्रहार असफल भयो। कोलम्बिया पेनाल्टी सुटआउटमा स्तब्ध हुन पुगेको छ। स्विजरल्याण्डका ग्राटिन जाका, जेकी सेड्रिक इटेन र रुबेन बर्गासले पेनाल्टीमा गोल गर्दै टोलीलाई जिताउनु भयो। अब क्वार्टर फाइनलमा स्विजरल्याण्डले साबेक विजेता अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्दैछ। यस्तै अन्तिम 16 अन्तर्गत भएको खेलमा साबेक विजेता अर्जेन्टिनाले इजिप्टसँग पुनरागमन जित निकाल्दै क्वार्टर फाइनलमा स्थान बनाएको हो। यो खेल भने विवादित हुन पुगेको छ। अमेरिकाको एटलान्टा स्टेडियममा भएको रोमाञ्चक खेलमा प्रतिस्पर्धात्मक खेल भए पनि दुई गोलले पछि परेको अर्जेन्टिनाले अन्तिम 14 मिनटभित्र तीन गोल फर्काउँदै उत्कृष्ट पुनरागमन गरेको हो। खेलको इन्जुरी समयको तेस्रो मिनटमा एन्जो फर्नान्डेजले निर्णायक हेडर गोल गरेपछि अर्जेन्टिनालाई पुनरागमन जित निकालेको हो। यो खेलमा भीएआरको निर्णय र रेफ्रीको भूमिका भने विवादित बनेको छ। यसबाट विश्वकपकै गरिमा र वैधतामा प्रश्न उठेको खेल विश्लेषकहरूले प्रतिक्रिया दिइरहेका छन्। यो सँगै विश्वकपको क्वार्टर फाइनल समीकरण पनि पूरा भएको छ। अब सेमी फाइनल पुग्न फ्रान्स र मोरक्को, स्पेन र बेल्जियम, नर्वे र इंग्ल्याण्ड तथा अर्जेन्टिना र स्विजरल्याण्ड प्रतिस्पर्धामा उत्रनेछन्। हस्त अहिलेलाई बिहान 11 बजेको भेरी हाइलाइट सकियो। दिउँसो 4 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै यसो ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
2: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
4: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री यत्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्तामा ल्या?
5: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस शिरीष एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
6: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
5: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
6: सम्पर्क श्री सेग्रोभेट सेन्टर, बिरेर नगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
5: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
4: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
7: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
4: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ, बुद्धपथ लाइन भित्र टेलरिङ लाइन, नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
7: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
4: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
7: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्धपत लाइन गरिमा विकास मैक मुनि सुर्खेत फोन नम्बर 083-521-179 मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43
8: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो
9: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
8: के गर्नु दाजु यहाँ बसेर के काम नाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले
9: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा
8: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
9: हो त नि अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
8: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने के अत्तो पत्तो थाहा छैन मलाई त
9: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि
8: हो त्यही गएर
9: सूर्जन रोकाईलाई भेट
8: अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो
9: लटिपिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48
10: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
11: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रङ्गको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ
12: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 97-454-33-975 र 98-145-84-031
11: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला

0: Extreme energy drink.
1: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
2: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय जिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083/84/2026 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083/19 भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
1: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001000996 6 5 0 1 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिमेट वेबसाइट www.fomecd.eu.np वा www.tudons.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.tudons.org सिमेटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सी ग्रेड सहित CGPA 1.8 ल्याएको हुनुपर्ने।
2: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्र नगर सुर्खेत। सम्पर्क फोन नम्बर 0385203007।
3: सम्पर्क मोबाइल नम्बर 9858050632 9858053515।
2: प्रवेश परीक्षा सिम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने। पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।

0: 6.9 inchको शानदार डिस्प्ले, AI powered camera, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 मा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 98-585-59960 र 97-688-84-566
3: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा द्वारा जनहितमा जारी सन्देश
2: यही असार 27 गते शनिबारको दिन
4: सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा बिरिनोस कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ
5: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू नाक पाक्ने चिलाउने बन्द हुने नाकमा मासु पलाउने पिनास हुने कान पाक्ने दुख्ने कानबाट पानी वा पिप बग्ने र चिलाउने घाँटी चिलाउने दुख्ने टन्सिल बढ्ने खोकी लाग्ने श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ
4: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ
5: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर छ हुलाक नजिक सुर्खेत फोन नम्बर 083-521-987 मोबाइल नम्बर 98-585-6696 एसई सकियो अब रमाइलो सुरु भयो
6: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर मात्र रु 20 मा प्रिपेड सिम कार्ड रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 MB डेटा 10 SMS
5: अझै रमाइलो रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा 50 मिनट बोनस भोइस 50 SMS बोनस
6: यो योजना 2082 चैत्र 26 गते

0: सूचना हाल नेपालको विभिन्न स्थानमा कुखुरा लगायत पंक्षीमा लाग्ने बर्ड फ्लू र बंगुरमा लाग्ने अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण देखिएको हुँदा आफ्ना पशु पंक्षीलाई यो रोगबाट जोगाउन विभिन्न कार्यहरू गर्नुहुन सम्पूर्ण कृषकहरूमा पशु पंक्षी विकास निर्देशनालय कर्णाली प्रदेशको अनुरोध। कुखुरा हाँस अन्य पंक्षी वा बंगुरमा अचानक धेरै संख्यामा बिरामी पर्ने वा मर्ने दाना पानी नखाने वा अन्य असामान्य लक्षण देखिएमा बथानबाट तुरुन्तै अलगै राख्ने बिरामी वा मरेका पशु पंक्षी तथा बंगुरको बिक्री वितरण र ओसार पोसार नगर्ने मरेको पशु पंक्षीलाई प्राविधिकबाट परीक्षण गराई सुरक्षित स्थानमा गहिरो खाडल खनी पुरिदिने खोरको नियमित सरसफाई गर्ने र जैविक सुरक्षाका उपायहरू अपनाउने शंकास्पद अवस्था देखिएमा तत्काल नजिकको पशु सेवा कार्यालय वा पशु प्राविधिकलाई जानकारी गराउने कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पशु पंक्षी विकास निर्देशनालय वीरेन्द्रनगर सुर्खेत। खुशीको खबर
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा पश्चिम नेपालकै एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईबीएफ आईयूआई हिस्टोस्कोपी दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू
1: एचसीआरसी अस्पताल नेपालगंज तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चार वाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।

0: me a extreme energy drink.
1: यो रोगले पनि मर्नुमा बाँच्नु बनायो क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
2: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
1: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिन क्या
2: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
3: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाब दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
4: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
5: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98849576
6: रेडियो भेरी एफएम

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायल्स, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।

0: 6.9 को standard डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: मेरो जिन्दगीले पनि केही लछर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन। के गर्ने गर्ने मलाई दिक्कत भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
1: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
2: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
1: हो, त्यही गएर
2: सूर्जन रोकाईलाई भेट।
1: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो?
2: लकी पिराग फोन नम्बर 9820293948 9820293948।
3: Radio Mary FM.
4: Extreme energy drink. Time check. Aile theek 12 baje ko cha.
5: Extreme energy drink. Taste the difference. Feel the energy.
6: रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सरकारको वित्त नीतिलाई सघाउने गरी मौद्रिक नीति आएको पूर्व गवर्नर नेपालको भनाई, कर्जाको विषयमा केही अन्योल रहेको टिप्पणी। आज ठूलो पानी पर्ने सम्भावना भएका क्षेत्रमा सावधानी अपनाउन आग्रह, 10 जिल्लामा बाढ़ीको मध्यम जोखिम। सुन चाँदीको भाव आज पनि घट्यो, सुनतोलाको 2,87,100 रूपियाँमा कारोबार। इरानमा अमेरिकी आक्रमणबाट कच्चा तेलको भाव बढ़्यो, ट्याङ्करमाथि आक्रमण भएकोमा कतार र साउदीद्वारा इरानको आलोचना। र विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा। नेपाल खबरमा अब पूरा खबर। सरकारले हिजो सार्वजनिक गरेको आउँदो आर्थिक वर्षको मौद्रिक नीतिले सरकारको वित्त नीतिलाई सघाउने पूर्व गवर्नर चिरञ्जीवी नेपालले बताउनु भएको छ। मौद्रिक नीतिले केही नदिएको भन्दै राष्ट्र बैंकको आलोचना भइरहेको छ। तर यो मौद्रिक नीति ठिक तरिकाले आएको राष्ट्र बैंकका पूर्व गवर्नर नेपालको तर्क छ। वहाँका अनुसार अहिलेको मौद्रिक नीति सरकारले ल्याएको वित्त नीतिलाई सघाउने खालको छ। विगतका मौद्रिक नीतिले सरकारले नदिएको राहतको प्याकेजहरू पनि राष्ट्र बैंकले दिने गरेकाले बजेट भन्दा पनि ठूलो बन्ने गरेकोमा अहिले त्यस्तो नभएको नेपाल बताउनुहुन्छ। वहाँका अनुसार मौद्रिक नीतिले लिएको 11% कर्जा विस्तारको लक्ष्यले सरकारले लिएको 7% आर्थिक वृद्धि सम्भव छ। नेपालको अर्थतन्त्र 40% अनौपचारिक भएकाले एक रूपियाँ पनि कर्जा विस्तार नहुँदा 3-4% आर्थिक वृद्धि हुने गरेको नेपालको बुझाइ छ। तर मौद्रिक नीतिले कर्जा कुन क्षेत्र मा जान्छ भनेर नबताएको हुँदा केही अन्योल भने देखिएको उहाँले बताउनुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आउँदो आर्थिक वर्षका लागि निर्धारित राजस्व लक्ष्य हासिल गर्ने गरी प्रभावकारी कार्य सम्पादन गर्न भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशकलाई निर्देशन दिनुभएको छ। भन्सार विभाग र आन्तरिक राजस्व विभागका नवनियुक्त महानिर्देशकद्वय यमलाल भूषाल र डाक्टर भीष्म कुमार भूषाल तथा भन्सार विभागका उपमहानिर्देशकमा नियुक्त सहसचिव प्रेम प्रसाद आचार्यलाई कार्यभार सम्हाल्नु अघि अर्थमन्त्रीले राजस्व लक्ष्य हासिल गर्न पूर्ण समर्पणका साथ काम गर्न निर्देशन दिनुभएको छ। उहाँले राजस्वको लक्ष्य भेटिने गरी मिशन 16 खर्बका लागि इमानदारीपूर्वक लाग्न, चुहावट रोक्न, स्वैच्छिक कर दाखिला बढ़ाउन र कर तिर्न प्रोत्साहन गर्न मन्त्रालयले सबै प्रकारका सहयोग उपलब्ध गराउने समेत बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले भन्सा र राजस्व प्रणालीलाई सूचना प्रविधिसँग जोडेर पारदर्शी बनाउन पनि निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ। देशका धेरै ठाउँमा आज मौसम बदली भएको छ। आज पहाड़ी र तराई क्षेत्रका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। ती क्षेत्रमा सतर्कता अप्नाउन पनि आग्रह गरिएको छ। आज दिउँसोपछि मध्य प्रदेश साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका केही ठाउँमा हावाहुरीको पनि सम्भावना छ। मध्य प्रदेश कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भागको थोरै ठाउँमा आज राति ठूलो पानी पर्ने भएकाले आवश्यक सतर्कता अप्नाउन मौसमविदले आग्रह गरेको छ। यसै गरी विभिन्न 10 जिल्लामा बाढ़ीको मध्यम जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। इलाम, झापा, तेह्रथुम, पाँचथर, धनकुटा, सप्तरी, सुनसरी, मोरङ, डोटी, डडेलधुरा र आसपासका जिल्ला भई बहने ससाना नदीमा पानीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ। सुन चाँदीको भाव आज पनि घटेको छ। कारोबार हुने हप्ताको अन्तिम दिन शुक्रबार सुनको भाव तोलाको 2,90,700 र चाँदीको भाव तोलामा 4,615 रूपियाँ थियो। तर आइतबार यता भाव लगातार घटेको छ। हप्ताको पहिलो कारोबार दिन आइतबार 400 रूपियाँले, सोमबार 900 रूपियाँले र हिजो 1,400 रूपियाँले घटेको सुन आज 900 रूपियाँले घटेको हो। हिजो 2,88,000 कारोबार भएकोमा आज घटेर सुन तोलाको 2,87,100 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसै गरी चाँदी आइतबार 10 रूपियाँ, सोमबार 20 रूपियाँ, हिजो 30 रूपियाँले घटेकोमा आज 55 रूपियाँले घटेर तोलाको 4,500 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा रौतहटमा जग्गाको विषयमा विवाद हुँदा एकजनाको ज्यान गयो, दुईजना पक्राउ। पछिल्लो 24 घण्टामा गरिएको ट्राफिक कार्यवाहीमा झण्डै 20 लाख राजस्व संकलन लगायतका खबरहरू बाँकी नै छन्।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रष्ट विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज एतिन्जेल हामीले सरकारको वित्त नीतिलाई सघाउने गरी मौद्रिक नीति आएको पूर्व गवर्नर नेपालको भनाई कर्जाको विषयमा केही अन्यल रहेको टिप्पणी आज ठूलो पानी पर्ने सम्भावना भएका क्षेत्रमा सावधानी अप्नाउन आग्रह लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। रौतहटको ईश्वनाथ नगरपालिका औरैयामा जग्गाको विषयमा विवाद हुँदा एकजनाको ज्यान गएको छ। हिजो बेलुका विवादका क्रममा धारिलो हतियार प्रहार हुँदा बुटन शाहको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। घाइते भएका बुटनको उपचारका क्रममा प्रादेशिक अस्पताल गौरमा ज्यान गएको हो। घटनामा एकजना घाइते भएका छन्। प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यकामा पछिल्लो 24 घण्टामा गरिएको ट्राफिक कार्यवाहीमा झण्डै 20 लाख रूपियाँ राजस्व संकलन भएको छ। यस अवधिमा 2076 जना गाड़ी चालक नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। कार्यवाहीबाट राज्य कोषमा 19,71,000 राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश प्रसाद सुवेदीका अनुसार जाँड रक्सी खाएर गाड़ी चलाउने 68 जना, नियम विपरीत राइड शेयरिङ गरेका 129, सड़क बत्ती उल्लंघनकर्ता 126, तीव्र गतिमा गाड़ी चलाउने 189 जना कार्यवाहीमा परेका हुन्। अन्य विभिन्न नियम पालना नगरेका 1,157 जना रहेका छन्। अब विदेशको खबर। इरानमा अमेरिकाले आक्रमण गरेसँगै कच्चा तेलको भाव फेरि बढ़ेको छ। पछिल्लो तनावसँगै अमेरिकाले इरानी तेल निर्यातमा दिएको अस्थायी छूट फिर्ता लिएको छ। अमेरिका इरान तनावको आक्रमणको प्रत्यक्ष असर विश्व बजारमा देखिएको हो। अमेरिकी कच्चा तेलको भाव 2.7% बढ़ेर प्रति ब्यारेल 72.40 डलरमा पुगेको छ। मध्यपूर्वमा बढ़ेको तनावले तेल आपूर्तिमा असर पार्न सक्ने चिन्ताले ब्रेन्ट क्रूड र वेस्ट टेक्सास इन्टरमिडिएट डब्ल्यूटीआई क्रूड दुबईको मूल्यमा वृद्धि भएको हो। बजार विश्लेषकका अनुसार यदि तनाव थप लम्बिएर स्ट्रेट अफ हर्मुजबाट हुने जहाज आवागमनमा कमी आएमा तेलको मूल्य अझै बढ़न सक्नेछ। 24 घण्टा अघि शुरू भएको हवाई आक्रमण झण्डै 4 घण्टासम्म चलेको र त्यस क्रममा सटीक हतियार प्रयोग गरेर 80 भन्दा बढ़ी लक्ष्यमा प्रहार गरिएको अमेरिकी केन्द्रीय कमाण्ड सेन्ट कमले जनाएको छ। यस आक्रमणको जवाब दिने इरानले प्रतिक्रिया दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। इरानमा आक्रमण भएको केही घण्टापछि कुवेत र बहराइनमा पनि खतराको साइरन बजेको छ। यसअघि हर्मुज जलमार्गमा आफ्नो ट्याङ्करमाथि आक्रमण भएको भन्दै कतार र साउदी अरबले इरानको आलोचना पनि गरेका छन्। अमेरिका र इजरायलले गएको फेब्रुअरी 28 इरानमाथि आक्रमण गरे लगत्तै इरानले हर्मुजको जलमार्ग बन्द गरेको थियो। अमेरिकासँगको पछिल्लो सहमति अनुसार यो जलमार्ग ओमानसँगको समन्वयमा इरानले व्यवस्थापन गर्ने अनि जलमार्ग प्रयोग गर्ने जहाजमाथि सेवा शुल्क तोक्ने विषय समेटिएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा भएको छ। क्वार्टर फाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इंग्ल्याण्डसँग तथा साविक विजेता अर्जेन्टिनाले स्विजरल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएको छ। क्वार्टर फाइनलको पहिलो खेलमा फ्रान्स र मोरक्को नेपाली समयअनुसार भोलि बिहिबार मध्यराती 2:15 खेल्दैछन्। दोस्रो क्वार्टर फाइनलमा स्पेन र बेल्जियम बीच शुक्रबार राति 1:15 प्रतिस्पर्धा हुनेछ। तेस्रो क्वार्टर फाइनलमा पहिलो पटक विश्वकपमा आमने सामने हुन लागेका नर्वे र इंग्ल्याण्ड बीच शनिबार राति 3:15 खेल हुनेछ। यसै गरी अन्तिम क्वार्टर फाइनलमा अर्जेन्टिना र स्विजरल्याण्ड बीच आइतबार बिहान 7:15 खेल हुनेछ। आज बिहान भएको खेलमा स्विजरल्याण्डले कोलम्बियालाई पेनाल्टीमा 4-3 हराउँदै अन्तिम 8 स्थान बनाएको हो भने गैरातीको खेलमा अर्जेन्टिनाले इजिप्टलाई 3-2 हराएर क्वार्टर फाइनलमा पुगेको हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सरकारको वित्त नीतिलाई सघाउने गरी मौद्रिक नीति आएको पूर्व गवर्नर नेपालको भनाई कर्जाको विषयमा केही अन्यल रहेको टिप्पणी आज ठूलो पानी पर्ने सम्भावना भएका क्षेत्रमा सावधानी अपनाउन आग्रह 10 जिल्लामा बाढ़ीको मध्यम जोखिम सुन चाँदीको भाव आज पनि घट्यो सुन तोलाको 2,87,100 रूपियाँमा कारोबार इरानमा अमेरिकी आक्रमणबाट कच्चा तेलको भाव बढ़्यो ट्याङ्करमाथि आक्रमण भएकोमा कतार र साउदीद्वारा इरानको आलोचना र विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा दिउँसो 12 बजेको नेपाल खबर सकियो दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं नमस्कार
2: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना
3: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पुरानचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ
2: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैतला भित्र फर्केको आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको ढाड बाङ्गो वा कुप्रो भएको जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू
3: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 चनाबारी सुर्खेत सम्पर्क फोन नम्बर 083-590-038 मोबाइल 98578-20935 98682-29133 र 98655-56

0: Hibernia. Extreme energy drink.
1: विगत 30 वर्षदेखि विरेन्द्रनगर छ नेताचोकबाट सेवा दिँदै आइरहेको मानिके सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिके एज मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
2: बर्खा लाग्न शुरू भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
3: ए, म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान? त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
4: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
1: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित सिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
4: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क श्री सेग्रोभेट सेन्टर, विरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
4: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
3: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
5: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ज।

0: झरना खुल्यो।
1: सिटी भिटी द्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
0: हाम्रा कार्यक्रमहरू पीसेल इन जनरल मेडिसिन एचए, पीसेल इन ल्याब टेक्निसियन सीएमएलटी, पीसेल इन अफ्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी।
1: किन रोज्ने कलेज अफ अलाइडलाई? शान्त स्वच्छ तथा अध्ययन मैत्री वातावरण, अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, एसी सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास।
0: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके भाटभटिनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 081-537-546, 081-538-260, मोबाइल नम्बर 97120-91850, 97120-91950।
2: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
3: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702। मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाऊँ न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
4: भोक लाग्यो बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
4: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-40।
4: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
0: भर्ना खुल्यो।
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
1: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-59-960 र 97-678-84-566।
5: एसई सकियो, अब रमाइलो सुरु भयो।
6: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
5: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
6: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
5: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
7: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
8: रेडियो भेरी FM।

0: California.
1: Extreme energy drink.
2: सूचना पहाड़ी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन एकाई सुर्खेतले कर्णाली प्रदेशका कृषक कृषि समूह सहकारी तथा कृषि उद्यमीहरूलाई व्यावसायिक फलफूल खेती विस्तार कार्यक्रममा सहभागी हुन कृषक वर्गमा हार्दिक अनुरोध गर्दछ।
3: आयोजनाले स्याउ, सुन्तला, कागती, जुनार, ओखर, चुच्चे ओखर, एभोकाडो, बदाम तथा किवी जस्ता उच्च मूल्यका फलफूल तथा काष्ठफल बालीहरूको व्यावसायिक खेती प्रबन्धन गर्दै आएको छ।
2: इच्छुक कृषक कृषि समूह सहकारी तथा उद्यमीहरूले आयोजनासँग आबद्ध भई उपलब्ध अनुदान, प्राविधिक सहयोग तथा क्षमता विकासका अवसरहरूबाट लाभ लिन सक्नेछन्। यो कार्यक्रम कर्णाली प्रदेशका 9 जिल्लाका विभिन्न स्थानीय तहहरूमा कार्यान्वयन भइरहेको छ। व्यावसायिक फलफूल खेती मार्फत आय आर्जन वृद्धि, रोजगारी सिर्जना तथा कृषि उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रममा सहभागिताका लागि सम्बन्धित स्थानीय तह वा आयोजना कार्यान्वयन एकाई सुर्खेतमा सम्पर्क गर्न अनुरोध गरिन्छ।
3: साथै कृषि उत्पादनमा रासायनिक विषादीको प्रयोग गर्दा विशेष सावधानी अपनाउन सम्पूर्ण कृषकहरूमा अनुरोध गरिन्छ।
2: रासायनिक विषादीको अव्यवस्थित तथा अत्याधिक प्रयोगले मानव स्वास्थ्य र वातावरणमा गम्भीर नकारात्मक असर पार्न सक्छ। रासायनिक विषादीको नकारात्मक असरहरूबारे सचेत रहौं, मानव स्वास्थ्य र वातावरणलाई बचाऊ।
3: स्वस्थ माटो, स्वस्थ जीवन, अब रोजौं अर्ग्यानिक कृषि हाम्रो स्वास्थ्य र भविष्यका लागि। आत्मनिर्भर किसान बनौ, पानी स्रोतको सुरक्षा, अर्ग्यानिक कृषि अपनाऊ, सुरक्षित, स्वस्थ र वातावरण मैत्री कृषि उत्पादन तर्फ अग्रसर बनाऊ।
2: पहाड़ी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन एकाई सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
4: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
5: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
6: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
5: यो सोलर बलियो र भरपर्दछ।
7: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानुभएको।
8: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जल चेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।
9: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
10: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
9: हाम्रा सेवाहरू
10: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पथरी, कन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
9: सम्पर्क तीर्थ नारायण आयुर्वेदिक औषधालय कोहलपुर, बसपा क्षेत्र, टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 98-484-6631।
11: यो रोगले पनि मर्नु न बाँच्नु बनायो। क्यारु र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
12: तै तय काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
11: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारु त आफै भन्दिन क्या
12: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
9: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथ रोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बवासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
13: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
14: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576
5: रेडियो भेरी एफएम।

0: In the heart of the city, where dreams take shape and futures begin, stands a place of excellence, Chanakya Pathshala, previously known as BST College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
1: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
2: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
1: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
2: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
1: यति सजिलै?
2: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
3: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
4: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083/84/2026 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083/19 भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
3: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001000996 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिमेट वेबसाइट www.fomecd.eu.np वा www.tudons.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.tudons.org सिमेटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सी ग्रेड सहित सीजीपीए 1.8 ल्याएको हुनुपर्ने।
4: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत। सम्पर्क फोन नम्बर 0385203007।
5: सम्पर्क मोबाइल नम्बर 9858050632 9858053515।
4: प्रवेश परीक्षा सीम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।

0: तपाईको मन जित्छ बारम्बार। अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। सर्वजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
1: रेडियो भेरी एफएम 98.6 2.7 मेगाहर्ज।
2: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 1 बजे को छ।
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: झरना खुल्यो।
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 मा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59-960 र 97-678-84-566।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
3: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
1: यही असार 27 गते शनिबारको दिन
4: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार। हाम्रा दैनिक सेवाहरू हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा। कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा।
0: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-590-693।
0: सूचना तपाईहरूकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही असार 27 गते वरिष्ठ टाउको नशा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासेद्वारा सशुल्क बिरामी चेक जाँच हुने जानकारी गराउँदछौ।
4: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, धेरै रिस उठ्ने, निन्द्रा नलाग्ने, छटपटी हुने, बरबराउने, नशा तथा लागू पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच वा प्रयास गर्ने, धेरै भीड़भाड़मा बस्न मन नपराउने, साथै प्रत्येक दिन बिहान साँझ हाड जोड्नी बात तथा नशा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
0: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर तथा सुर्खेत स्वास्थ्य पोली क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली वीरेन्द्रनगर 6 सुर्खेत मंगलगढ़ी चोकबाट 300 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-521-5099। सम्पर्क मोबाइल नम्बर 98-480-39-117।
4: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
1: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल। प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको।
1: साथै बीबीए, बीआईटी र बीएचएमको लागि सिनेट इन्टर्न अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414 मोबाइल 98-585-59-960 98-481-19336 र 98-488-9066।
5: रेडियो भेरी एफएम

0: यही असार 27 गते शनिबारको दिन
1: सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा ब्रिनोस कान उपचार केन्द्र फुलटेग्रा नेपालगञ्जमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
2: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
1: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
2: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन नम्बर 0383521987, मोबाइल नम्बर 98585600।

0: sip on your extreme energy drink.
1: सूचना विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-56-455।
1: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
3: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
3: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
3: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर 6 बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
5: रेडियो भेरी एफएम।

0: तपाईको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
1: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
0: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
1: झाडा पखाला,
0: दादुरा,
1: पोलियो,
0: कुपोषण,
1: एनिमिया,
0: मम्स,
1: दम,
0: टाइफाइड
1: र पिलिया। नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
0: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
1: चार बाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
2: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
3: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाड़ीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छूटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
2: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कुमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।
4: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
2: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
3: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
2: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
3: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 98-580-40-519 र 98-580-51-715।

0: 6.9 inch को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सबैको मन सुने।
2: Radio Bheri FM.

0: Media.
1: Extreme energy drink.
2: कान जाँच शिविर हुने सम्बन्धी सूचना
3: यही असार 27 गते शनिबारको दिन
4: सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेक्रा नेपालगंजमा कार्यरत नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिने कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू कान पाक्ने जीर्ण रोगको उपचार तथा परामर्श अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच काने गुजी ढुसी र बाह्य वस्तु परेको निकालिने कान नसुन्ने बिरामीलाई सुपथ मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने र अपरेशन गर्नुपर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक्रा नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
4: थप जानकारी र नाम दर्ताको लागि आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली पिपिरा चोक सुर्खेत फोन 083-411-045 र मोबाइल 98550-17645।
5: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
3: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस बीबीए बीएचएम बीआईटी एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको
3: साथै बीबीए बीआईटी र बीएचएमको लागि सिमेन्ट इन्ट्रान्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414 मोबाइल 98-585-51-960 98-481-19336 र 98-488-29966।
6: रेडियो भेरी एफएम रेडियो भेरी एफएम
7: रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ट्ज
8: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ।
9: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: एक्सट्रीम एनर्जी ड्रिंक
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि
2: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
3: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुले को डुले कहाँ डुल्छौ तिमी?
6: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री एग्रोभेटमा गएर आएँ के, यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
7: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
8: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित सिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
7: US 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
8: सम्पर्क श्री एग्रोभेट सेन्टर वीरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
7: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
6: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
9: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
10: तै त ए काउजु, क्या गर्न मन गर्दछौ मुखभित्त?
9: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्याहरू त आफै भन्दिन क्या।
10: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थिए, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
11: तपाईँलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाँत, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
7: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
12: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
13: रेडियो भेरी FM।

0: भर्ना खुल्यो।
1: सिटी भिटी द्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्स को फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
0: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन एचए, पीसीएल इन ल्याब टेक्निसियन सीएमएलटी, पीसीएल इन अप्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी।
1: किन रोज्ने कलेज अफ अलाइडलाई? शान्त स्वच्छ तथा अध्ययन मैत्री वातावरण, अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, एसी सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास,
0: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके भाट भटनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 081-537-546, 081-538-260, मोबाइल नम्बर 97120-91850, 97120-91950।
0: सूचना हाल नेपालको विभिन्न स्थानमा कुखुरा लगायत पंक्षीमा लाग्ने बर्ड फ्लू र बंगुरमा लाग्ने अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण देखिएको हुँदा आफ्ना पशु पंक्षीलाई यो रोगबाट जोगाउन विभिन्न कार्यहरू गर्नुहुन सम्पूर्ण कृषकहरूमा पशु पंक्षी विकास निर्देशनालय कर्णाली प्रदेशको अनुरोध। कुखुरा, हाँस, अन्य पंक्षी वा बंगुरमा अचानक धेरै संख्यामा बिरामी पर्ने वा मर्ने, दाना पानी नखाने वा अन्य असामान्य लक्षण देखिएमा बथानबाट तुरुन्तै अलगै राख्ने, बिरामी वा मरेका पशु पंक्षी तथा को बिक्री वितरण र ओसार पोसार नगर्ने, मरेको पशु पंक्षीलाई प्राविधिकबाट परीक्षण गराई सुरक्षित स्थानमा गहिरो खाडल खनी पुरिदिने, खोरको नियमित सरसफाई गर्ने र जैविक सुरक्षाका उपायहरू अपनाउने, शंकास्पद अवस्था देखिएमा तत्काल नजिकको पशु सेवा कार्यालय वा पशु प्राविधिकलाई जानकारी गराउने। कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पशु पंक्षी विकास निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेत। बीबीए प्रथम सेमिस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
1: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083-84-2026 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
0: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क रु 1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001-0000996-6-5-01 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिमेट वेबसाइट www.fomecd.eu.np वा www.tudons.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.tudons.org सिमेटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सी ग्रेड सहित सीजीपीए 1.8 ल्याएको हुनुपर्ने।
1: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत। सम्पर्क फोन नम्बर 0385-20-307। सम्पर्क मोबाइल नम्बर 98580-50-632, 98580-53-515। प्रवेश परीक्षा सीम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा स्वसरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।

0: शानदार डिस्प्ले एआई पावर्ड क्यामेरा 2 वर्ष को वारंटी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 प्रो मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन कि गर्ने गर्ने मलाई दिक्दा भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
3: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
2: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
3: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट।
1: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो।
2: लकी पिराक फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
4: रेडियो भेरी FM।

0: 80 पैसा बैलेंस सहित 30 दिन सम्मान दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 एमबी डेटा 10 एसएमएस
1: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा 50 मिनट बोनस भोइस 50 एसएमएस बोनस
0: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्
2: नेपाल टेलिकम राष्ट्रको संचार
3: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना
4: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रेपलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ
3: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैतला भित्र फर्केको आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको ढाड बाङ्गो वा कुप्रो भएको जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू
4: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 चनाबारी सुर्खेत सम्पर्क फोन नम्बर 083-590-038 मोबाइल 98578-20935 98682-29133 र 98655-56 छ।

0: Extreme energy drink.
1: पहाड़ी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन एकाई सुर्खेतले कर्णाली प्रदेशका कृषक कृषि समूह सहकारी तथा कृषि उद्यमीहरूलाई व्यावसायिक फलफूल खेती विस्तार कार्यक्रममा सहभागी हुन कृषक वर्गमा हार्दिक अनुरोध गर्दछ।
2: आयोजनाले स्याउ, सुन्तला, कागती, जुनार, ओखर, चुच्चे ओखर, एभोकाडो, बदाम तथा किवी जस्ता उच्च मूल्यका फलफूल तथा काष्ठफल बालीहरूको व्यावसायिक खेती प्रबन्धन गर्दै आएको छ।
1: इच्छुक कृषक कृषि समूह सहकारी तथा उद्यमीहरूले आयोजनासँग आबद्ध भई उपलब्ध अनुदान, प्राविधिक सहयोग तथा क्षमता विकासका अवसरहरूबाट लाभ लिन सक्नेछन्। यो कार्यक्रम कर्णाली प्रदेशका 9 जिल्लाका विभिन्न स्थानीय तहहरूमा कार्यान्वयन भइरहेको छ। व्यावसायिक फलफूल खेती मार्फत आय आर्जन वृद्धि, रोजगारी सिर्जना तथा कृषि उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रममा सहभागिताका लागि सम्बन्धित स्थानीय तह वा आयोजना कार्यान्वयन एकाई सुर्खेतमा सम्पर्क गर्न अनुरोध गरिन्छ।
2: साथै कृषि उत्पादनमा रासायनिक विषादीको प्रयोग गर्दा विशेष सावधानी अपनाउन सम्पूर्ण कृषकहरूमा अनुरोध गरिन्छ।
1: रासायनिक विषादीको अव्यवस्थित तथा अत्याधिक प्रयोगले मानव स्वास्थ्य र वातावरणमा गम्भीर नकारात्मक असर पार्न सक्छ। रासायनिक विषादीको नकारात्मक असरहरूबारे सचेत रहौ, मानव स्वास्थ्य र वातावरणलाई बचाउ।
2: स्वस्थ माटो, स्वस्थ जीवन। अब रोजौ अर्ग्यानिक कृषि हाम्रो स्वास्थ्य र भविष्यका लागि। आत्मनिर्भर किसान बनौ, पानी स्रोतको सुरक्षा, अर्ग्यानिक कृषि अपनाऊ, सुरक्षित, स्वस्थ र वातावरण मैत्री कृषि उत्पादन तर्फ अग्रसर बनाऊ।
1: पहाड़ी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन एकाई सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै

0: आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
1: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
2: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
1: हाम्रा सेवाहरू
2: ग्यास्ट्रिक अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
1: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस्तार क्षेत्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98480 44631।
3: रेडियो भेरी FM।

0: आजै निहाल्नु,
1: लेट्स गो।
2: 6.9 इन्चको शानदार डिस्प्ले, एआई पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
3: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
3: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
4: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
3: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
4: नटिपिराग फोन नम्बर 9820293948, 9820293948।
5: सूचना, तपाईँहरूकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही असार 27 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासेद्वारा सशुल्क बिरामी चेक जाँच हुने जानकारी गराउँदछौ।
6: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, धेरै रिस उठ्ने, निन्द्रा नलाग्ने, छटपटी हुने, बरबराउने, नसा तथा लागू पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच वा प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नपराउने, साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने बात तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
5: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर तथा सुर्खेत स्वास्थ्य पोली क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, वीरेन्द्रनगर 6 सुर्खेत मंगलगढ़ी चोकबाट 300 मिटर उत्तर तर्फ। सम्पर्क फोन नम्बर 0883521599। सम्पर्क मोबाइल नम्बर 9840391117।
7: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
5: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको 7 दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
8: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 9745 र 9815 84 0131।
5: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
9: रेडियो भेरी FM।

0: Extreme energy drink.
1: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670712484 र 97498640।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
4: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, अरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
5: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
2: हामी कहाँ एलजी, सामसङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
5: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। मोबाइल नम्बर 98584519 र 98581715।
1: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
3: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू, अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टू को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
3: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्ट्रान्स अनिवार्य दिनुपर्ने। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 0383-525-414, मोबाइल 98-585-91-960, 98-481-19-336 र 98-488-29-966।
6: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
7: रेडियो भेरी एफएम,
8: एक्सट्रीम इनर्जी ड्रिंक, टाइम चेक, अहिले ठीक 3 बजेको छ।
7: एक्सट्रीम इनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। एमाले सांसद राजेन्द्र राईले सभामुखको अवहेलना गरेको भन्दै प्रतिनिधि सभा बैठक 15 मिनट रोकियो। सभामुखले पूरै कुरा नसुन्नु भएको सांसद राईको स्पष्टीकरण। देशभर स्वच्छ खानेपानी आपूर्ति गर्ने कार्ययोजना 15 दिनभित्र पेश गर्न सरकारलाई संसदीय समितिको निर्देशन। स्वच्छ खानेपानीको व्यवस्थापन गर्नु राज्यको प्राथमिक कर्तव्य भएको भनाई। अनियमित मनसून र बढ़दो तापक्रमले हिन्दुकुश क्षेत्रमा आकस्मिक बाढ़ीको जोखिम बढ़दो। हिमाली क्षेत्रमा सीमापार पूर्व सूचना प्रणाली सुदृढ़ बनाउन विज्ञको सुझाव। अहिले केही बेरमा पृथ्वीका 99% मानिसले एकसाथ सूर्यको प्रकाश अनुभव गर्दै। अस्ट्रेलिया अन्टार्कटिका जस्ता थोरै जनसंख्या भएका क्षेत्र मात्र अन्धकारमा हुने। र भीआर निर्णय तथा इजिप्टमाथि अर्जेन्टिनाको जितले विश्वकपको वैधतामाथि प्रश्न। नेपाल खबरमा अब पूरा खबर। प्रतिपक्षी दल नेकपा एमालेका सांसद राजेन्द्र राईले सभामुखको अवहेलना गरेको भन्दै भएको विवादले आज प्रतिनिधि सभा बैठक 15 मिनटका लागि स्थगित भएको छ। राई बोल्दै गर्दा सभामुखको अवहेलना भएको भन्दै सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गर्नुभएको हो। एमाले सांसद राईले सोध्नुभएको तपाईँको कान सुन्नुहुन्छ कि हुन्न भन्ने प्रश्नले सभामुखको अवहेलना भएको अर्यालको भनाई छ। स्थगित भएपछि पुनः शुरू भएको बैठकमा सांसद राईले आफ्नो अभिव्यक्ति बारे स्पष्टीकरण दिँदै सभामुखप्रति आफ्नो सम्मान रहेको तर कुनै कुरै नसुनी सभामुखले माइक काटिदिएको दावी गर्नुभयो। त्यसपछि सभामुख अर्यालले सांसद राजेन्द्र राईको असंसदीय अभिव्यक्ति सदनको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिनुभएको छ। यसैबीच आजको बैठकमा पनि एमाले, नेकपा, श्रम संस्कृति पार्टी, राप्रपा लगायतका विपक्षी दलका सांसदले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदमा उपस्थित हुन रूलिङ गर्न माग गरेका छन्। यसअघि प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको जमीन मिचेको भन्ने अभिव्यक्तिका विषयमा स्पष्टीकरण दिनुपर्ने उनीहरूको माग छ। प्रधानमन्त्री शाहको सीमा विवाद बारेको अभिव्यक्तिमाथि प्रश्न उठेको 39 दिन पुग्यो। विपक्षी दलका सांसदहरूले सबैजसो बैठकमा जवाफका लागि प्रधानमन्त्रीलाई बोलाउन सभामुख समक्ष माग गरिरहेका छन् तर अझैसम्म पनि प्रधानमन्त्री शाह आफ्नो अभिव्यक्तिहरूमाथि उठेका प्रश्नको जवाफ दिन संसदमा जानुभएको छैन भने सभामुखले पनि रूलिङ गर्नुभएको छैन। संघीय संसदको पूर्वाधार विकास समितिले देशभरका नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानीको सहज आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकमा सभापति आशिष गजुरेलले सम्बन्धित निकाय र पूर्वाधार विकाससँग सम्बन्धित मन्त्रालयलाई आउँदो 15 दिनभित्र स्पष्ट कार्ययोजना सहितको विवरण उपलब्ध गराउन निर्देशन दिनुभएको हो। बैठकलाई सम्बोधन गर्दै सभापति गजुरेलले 77 जिल्लाका झण्डै 3 करोड़ नागरिकका लागि पर्याप्त र शुद्ध खानेपानीको व्यवस्था कहिलेसम्म हुन्छ भन्ने विषयमा स्पष्ट जवाफ माग गर्नुभयो। उहाँले काठमाडौँ उपत्यका लगायत देशभर खानेपानीको समस्या दिनानुदिन विकराल बन्दै गएको चिन्ता व्यक्त गर्दै स्वच्छ खानेपानीको व्यवस्थापन गर्नु राज्यको प्राथमिक कर्तव्य भएको उल्लेख गर्नुभयो। समितिले सम्बन्धित आयोजनाका प्रमुखहरूसँग समन्वय गरी चाँडै स्थलगत अनुगमनमा जाने तयारी समेत गरेको छ। यसका लागि समितिले सरकारवाला निकायहरूलाई आफ्नो प्राथमिकता र योजनाहरू उपलब्ध गराउन पत्राचार गर्ने भएको छ। बैठकमा सांसदहरूले सरकारी तथ्याङ्क र धरातलीय यथार्थबीच ठूलो फरक रहेको भन्दै नागरिकलाई स्वच्छ पिउने पानी उपलब्ध गराउन प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन्। यस वर्ष एल निनो प्रभावका कारण मनसूनमा वर्षा कम हुने अनुमान छ तर यही बीचमा अचानक अत्यधिक वर्षा भई आकस्मिक बाढ़ी पहिरोका घटना बढ़न सक्ने भन्दै विज्ञहरूले चेतावनी दिएका छन्। पाकिस्तान र भारतमा विनाशकारी बाढ़ी जारी रहेकै बेला विज्ञहरूले लामो सुक्खा भए पनि कुनै ठाउँमा अचानक अधिक वर्षाको सम्भावना रहने र तापक्रमसँगै हिम नदीजन्य जोखिम पनि बढ़ने बताएका छन्। नेपालमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसीमोडका विज्ञ सस्वता सन्यालका अनुसार सुक्खा अवधि बीच केही ठाउँमा हुन सक्ने अत्यधिक वर्षाले विनाशकारी आकस्मिक बाढ़ी र पहिरो निम्ताउन सक्छ। अत्यधिक वर्षा हिमनदी पग्लिनु र अस्थिर भिरालो जमीन मिलेर श्रृंखलाबद्ध विपत्ति सृजना गर्न सक्ने उहाँको भनाई छ। इसिमोटकी निरा श्रेष्ठ प्रधानले भिरालो भूभाग र नदी किनारमा रहेका बस्ती यस मनसूनमा बढ़ी जोखिममा पर्न सक्ने बताउनुभयो। कम वर्षा हुने दिनलाई कम विपदको संकेत ठान्नु नै सबैभन्दा ठूलो जोखिम रहेको भन्दै विज्ञहरूले सुक्खाका बीच पनि हुन सक्ने आकस्मिक घटनाबाट बस्न नेपाल लगायत हिमाली क्षेत्रमा सीमापार पूर्व सूचना प्रणाली सुदृढ़ बनाउन सुझाव दिएका छनृ। अब बिरामीका लागि रगत आवश्यक पर्दा कहाँ उपलब्ध छ भन्दै भौतारिनु पर्ने बाध्यता हटेको छ। कुन रक्त संचार केन्द्रमा कति रगत छ भन्ने जानकारी नागरिक एपमा उपलब्ध हुन थालेसँगै रगत खोज्न भौतारिनु पर्ने बाध्यता हटेको हो। हिजो सार्वजनिक भएको नागरिक एपको नयाँ भर्सनमा रक्त सूचना पोर्टल थप भएको छ, जसमार्फत प्रयोगकर्ताले कुन रक्त संचार केन्द्रमा कुन रक्त समूहको रगत कति युनिट उपलब्ध छ भन्ने जानकारी सजिलै प्राप्त गर्न सक्नेछन्। त्यस्तै रगत आवश्यक पर्दा कुन केन्द्रमा कसलाई सम्पर्क गर्ने भन्ने विवरण समेत एपमा उपलब्ध भएको कारण सजिलै सम्पर्क गरेर आवश्यक रगत लिन सकिन्छ। अहिले सीमित जिल्लामा शुरू भएको यो सेवा थप हुँदै जानेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। 25 जना मानिसको ज्यान लिइसकेको ध्रुवे हात्तीको दारा काटिने भएको छ। हात्ती भेटिना साथ बेहोश बनाएर दारा काट्ने र नयाँ रेडियो कलर जडान गर्ने तयारी गरेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ। ध्रुवेले गएको शनिबार राति भरतपुरमा आमा र छोराको ज्यान लिएको थियो। 2066 सालदेखि मान्छेलाई आक्रमण गर्न थालेको यो हात्तीको यसअघि पनि पटक पटक दारा काटेर रेडियो कलर लगाइएको छ। 15 जना मानिसको ज्यान लिएपछि 2069 सालमा यो हात्ती मार्ने निर्णय भएको थियो, तर सेनाको गोली लागेपछि भागेर ज्यान जोगाएको ध्रुवे त्यसपछि 5 वर्ष सम्पर्कविहीन भयो। 2074 सालमा फेरि बस्तीमा आएको हात्तीले त्यसयता थप 10 जनाको ज्यान लिइसकेको छ। अब विदेशको खबर। आज बेलुका पृथ्वीका झण्डै 99% मानिसले एकैसाथ सूर्यको प्रकाश अनुभव गर्न पाउने भएका छन्। पृथ्वीको अक्षीय झुकाव र उत्तरी गोलार्धमा जारी गर्मीयामका कारण आज पृथ्वीका झण्डै 8,20,00,000,000 मानिसले एकैसाथ सूर्यको प्रकाश वा साँझ बिहानको मधुर उज्यालो अनुभव गर्ने भएका छन्। नेपाली समयअनुसार आज बेलुका 4:55 सृजना हुने यस्तो अवस्था झण्डै 1 मिनटसम्म कायम रहनेछ। यस क्रममा उत्तर अमेरिका, दक्षिण अमेरिका, यूरोप, अफ्रिका र धेरैजसो एशिया दिनको उज्यालोमा रहनेछन् भने अस्ट्रेलिया, न्यूजील्याण्ड र अन्टार्कटिका जस्ता थोरै जनसंख्या भएका क्षेत्र मात्र अन्धकारमा रहनेछन्। विज्ञहरूका अनुसार सामान्य दिनहरूमा पृथ्वीको आधा भाग मात्र सूर्यतर्फ फर्किएको हुन्छ, तर जनसंख्या असमान रूपमा वितरित भएकाले घना बस्ती भएका एशिया, यूरोप र अफ्रिका महादेश उज्यालोमा पर्दा जनसंख्याको हिसाबले दिनको उज्यालो अनुभव गर्नेको प्रतिशत औसतमा 65-75% पुग्ने अनुमान छ। गर्मी क्रिमियामा भने उत्तरी गोलार्ध सूर्यतिर बढ़ी झुक्दा यही प्रतिशत 79% उक्लिने गरेको छ। टाइम एण्ड डेटका अनुसार यस्तो अवस्था कुनै एउटै विशेष दिन नभई मे 18 जुलाई 17 हरेक वर्ष दोहोरिने गर्छ। अब खेल खबर। फिफा विश्वकपको प्री क्वार्टर फाइनलमा अर्जेन्टिनाले इजिप्टलाई 3-2 हराएपछि खेलको वैधतामाथि प्रश्न उठेको छ। अमेरिकाको एटलान्टामा भएको खेलमा 2 पछि परेको अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्दै जीत हासिल गर्यो। तर इजिप्टको दोस्रो गोल रद्द गर्ने भीएआरको ढिलो निर्णय र त्यसपछि अर्जेन्टिनाका पक्षमा भएका निर्णयहरूले विवाद निम्त्याएको छ। सांगाको एम लियोन बिजनेस स्कूलका प्राध्यापक साइमन चारविगले यी निर्णयहरूलाई असामान्य बताउनु भएको छ। इजिप्टका खेलाड़ी मारवान आतियाले अर्जेन्टिनाका लिसान्द्रो मार्टिनेजको जर्सी तानेर फाउल गर्दा रेफ्रीले तत्काल कार्यवाही नगरेको तर पछि भीएआर हेरिएकोमा प्रश्न उठेको छ। फुटबल विश्लेषक अली एल गर्नीका अनुसार अर्जेन्टिनाको तेस्रो गोल अघि मोहम्मद सलाहमाथि पनि त्यस्तै फाउल भएको थियो तर त्यस बेला भीएआर प्रयोग गरिएन। इजिप्टका प्रशिक्षक होसाम हसनले मेसीलाई प्रतियोगितामा टिकाइराख्न म्याच अधिकारीहरूमाथि दबाव दिएको आशंका व्यक्त गर्नुभएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प र फिफा प्रमुख इन्फान्टिनोसँग जोड़िएको विवाद साम्य हुन नपाउँदै विश्वकपमा यो नयाँ विवाद देखिएको हो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। एमाले सांसद राजेन्द्र राईले सभामुखको अवहेलना गरेको भन्दै प्रतिनिधि सभा बैठक 15 रोकियो। सभामुखले पूरा कुरा नसुन्नु भएको सांसद राईको स्पष्टीकरण। देशभर स्वच्छ खानेपानी आपूर्ति गर्ने कार्ययोजना 15 दिनभित्र पेश गर्न सरकारलाई संसदीय समितिको निर्देशन। स्वच्छ खानेपानीको व्यवस्थापन गर्नु राज्यको प्राथमिक कर्तव्य भएको भनाई। अनियमित मनसून र बढ़दो तापक्रमले हिन्दुकुश क्षेत्रमा आकस्मिक बाढ़ीको जोखिम बढ़दो। हिमाली क्षेत्रमा सीमापार पूर्व सूचना प्रणाली सुदृढ़ बनाउन विज्ञको सुझाव। अहिले केही बेरमा पृथ्वीका 99% मानिसले एकसाथ सूर्यको प्रकाश अनुभव गर्दै अस्ट्रेलिया अन्टार्कटिका जस्ता थोरै जनसंख्या भएका क्षेत्र मात्र अन्धकारमा हुने। र भीएआर निर्णय तथा इजिप्टमाथि अर्जेन्टिनाको जीतले विश्वकपको वैधतामाथि प्रश्न।
5: स्कूलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक गाइड गेस्ट पेपर लगायतका पाठ्य सामग्री
6: लोक सेवा आयोगका किताबहरू
5: ऐन नियम कार्यालय विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
7: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेसनरी स्टोर एन्ड जनरल अर्डर सप्लायर वीरेन्द्रनगर 6 बुद्ध पथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-1137।
8: यही असार 27 शनिबारको दिन
9: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा ब्रिनोज कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
10: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
9: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
10: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर 6 हुलाक नजिक सुर्खेत। फोन नम्बर 083-521-987। मोबाइल नम्बर 98-580-50-696।
11: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
12: फिजिसियन डाक्टर कुलरा साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर संजोग शिवकोटी द्वारा दिइने सेवाहरू। शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसी द्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
11: वरिष्ठ डाक्टर द्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
12: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
13: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
5: खुशीको खबर।
14: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
5: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
14: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा, भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98455-36984।
5: भर्ना खुल्यो।
12: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 मा साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको। गरीब, जिहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको। विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवनोपयोगी सिपमा विशेष जोड़ दिइने। मासिक र त्रैमासिक परीक्षा लिइने। कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन। सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
12: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-51-960 र 97-678-84-566।

0: here? Extreme energy drink.
1: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
2: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083-84 2026 को नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
1: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001-0009-9066501 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिम्याट वेबसाइट www.fomecd.eu.np वा www.dudonus.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.dudonus.org सिम्याटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सी ग्रेड सहित CGPA 1.8 ल्याएको हुनुपर्ने।
2: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्र नगर सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-307।
3: सम्पर्क मोबाइल नम्बर 98580-50-632 98580-53515।
2: प्रवेश परीक्षा सिम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
6: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
7: अब सुन्नुहोस् श्री स्टिज रेडियो कथा भाग 2। सर्वजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
8: रेडियो भेरी FM।

0: तपाईको मन जित्छ बारम्बार।
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
3: एसई सकियो, अब रमाइलो सुरु भयो।
4: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
3: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
4: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
3: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
6: सबैको मन सुने
5: रेडियो भेरी FM।

6.9 डिस्प्ले एआई पावर्ड क्यामेरा दुई वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 प्रो मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरू

सूचना हाल नेपालको विभिन्न स्थानमा कुखुरा लगायत पंक्षीमा लाग्ने बर्ड फ्लू र बंगुरमा लाग्ने अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण देखिएको हुँदा आफ्ना पशु पंक्षीलाई यो रोगबाट जोगाउन विभिन्न कार्यहरू गर्नुहुन सम्पूर्ण कृषकहरूमा पशु पंक्षी विकास निर्देशनालय कर्णाली प्रदेशको अनुरोध। कुखुरा हाँस अन्य पंक्षी वा बंगुरमा अचानक धेरै संख्यामा बिरामी पर्ने वा मर्ने दाना पानी नखाने वा अन्य असामान्य लक्षण देखिएमा बथानबाट तुरन्तै अलगै राख्ने बिरामी वा मरेका पशु पंक्षी तथा बंगुरको बिक्री वितरण र ओसार पोसार नगर्ने मरेको पशु पंक्षीलाई प्राविधिकबाट परीक्षण गराई सुरक्षित स्थानमा गहिरो खाडल खनी पुरिदिने खोरको नियमित सरसफाई गर्ने र जैविक सुरक्षाका उपायहरू अपनाउने शंकास्पद अवस्था देखिएमा तत्काल नजिकको पशु सेवा कार्यालय वा पशु प्राविधिकलाई जानकारी गराउने कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पशु पंक्षी विकास निर्देशनालय वीरेन्द्रनगर सुर्खेत।

0: Mia.
1: Extreme energy drink.
2: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
3: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
2: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।
4: रेडियो भेरी एफएम 98.6 / 102.7 मेगाहर्ट्ज।
5: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 4 बजेको छ।
6: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी।

0: हिमाल पहाड़ तराई जोड्छौ सबैलाई दिउँसो चार बजेको फेरि हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा कर्णाली प्रदेश सरकारको बजेट कानून यसपालि पनि निकै फितलो, चालू वर्षको झण्डै 12 देखि 13 अर्ब रूपियाँ फ्री जाने, सुर्खेत जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा, प्रदेशमा अब एक जिल्ला मात्र घोषणा हुन बाँकी, र फिफा विश्वकप फुटबलको क्वार्टर फाइनल खेल तालिका सार्वजनिक, पहिलो क्वार्टर फाइनलमा फ्रान्स र मोरक्को भिड्ने। कर्णाली प्रदेश सरकारले बजेट कार्यान्वयन गर्न नसक्दा चालू आर्थिक वर्षको झण्डै 12 देखि 13 अर्ब रूपियाँ फ्रिज हुने भएको छ। सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटको खर्च बेहोर्ने स्रोतमा चालू वर्षको 6 अर्ब 41 करोड़ रूपियाँ रकम बचत रकम भनेर राखे पनि यसको दोब्बर रकम खर्च हुन नसक्ने देखिएको सरकारी अधिकारीहरूले बताएका छन्। आर्थिक मामिला मन्त्री राजीव विक्रम शाहले नयाँ बजेट पेश गर्ने क्रममा असार मसान्तसम्ममा कुल बजेटको 63.52% अर्थात 20 अर्ब 96 लाख रूपियाँ खर्च हुने अनुमान गरिए पनि 12 देखि 13 अर्ब रूपियाँ बस्ने विश्लेषकहरूले टिप्पणी गरेका छन्। चालू आर्थिक वर्षको 11 महिनामा अर्थात जेठ मसान्तसम्म कुल बजेटको 12 अर्ब 3 करोड़ रूपियाँ खर्च गरेको सरकारले असारमा भने 3 हप्तामै 4 अर्ब भन्दा धेरै बजेट खर्च गरेको छ। सुर्खेतलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। विशेष समारोहका बीच खोप समन्वय समितिले जिल्ला खोप समन्वय समितिलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको प्रमाण पत्र समेत प्रदान गरेको छ। सुर्खेतका जन्मेदेखि 15 महिनासम्मका सम्पूर्ण बाल बालिकाले पाउनुपर्ने खोप सबै पाएको सुनिश्चित गरिनुका साथै छुट्टीका बाल बालिकालाई पनि खोप दिएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो। यो सँगै कर्णाली प्रदेशका 10 मध्ये 9 जिल्ला पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा भइसकेका छन्। सामाजिक विकास मन्त्रालयका सचिव रोशनी कुमारी श्रेष्ठले अब एकमात्र बाँकी जिल्लालाई पनि चाँडै पूर्ण खोप सुनिश्चित बनाएर प्रदेशलाई नै पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गर्ने तयारी भइरहेको बताउनु भएको छ। फिफा विश्वकप फुटबलको क्वार्टर फाइनल खेल तालिका सार्वजनिक भएको छ। आउँदो बिहिबारदेखि सेमी फाइनल प्रवेशका लागि क्वार्टर फाइनलका खेल शुरू हुनेछन्। तालिका अनुसार पहिलो क्वार्टर फाइनलमा भोलि राति फ्रान्स र मोरक्को बीच बोस्टन रंगशालामा प्रतिस्पर्धा हुनेछ। दोस्रो क्वार्टर फाइनल खेल 26 गते शुक्रबार राति स्पेन र बेल्जियम बीच लस एन्जल्समा सञ्चालन हुने तय भएको छ। यस्तै गरी चौथो क्वार्टर फाइनलमा 27 गते शनिबार राति नर्वे र इंग्ल्याण्ड बीच मियावी रंगशालामा प्रतिस्पर्धा हुनेछ भने चौथो तथा अन्तिम क्वार्टर फाइनल खेलमा असार 28 गते बिहान अर्जेन्टिना र स्विजरल्याण्ड बीच प्रतिस्पर्धा हुने तय भएको छ। क्वार्टर फाइनलका विजेता सेमी फाइनलमा प्रवेश गर्नेछन्। पहिलो र दोस्रो क्वार्टर फाइनलका विजेता बीच पहिलो सेमी फाइनल खेल असार 30 गते हुनेछ भने तेस्रो र चौथो क्वार्टर फाइनलका विजेता बीच दोस्रो सेमी फाइनल खेल असार 31 गते बुधबार राति एटलान्टा रंगशालामा हुने तय भएको छ। हवस् त अहिलेलाई दिउँसो 4 बजेको फेरि हाइलाइट सकियो। अहिले 5 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: बर्खा लाग्न शुरू भइसक्यो। तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुले को डुले कहाँ डुल्छौ तिमी?
2: ए म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीजी एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू
2: औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
4: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरूवाहरू पनि पाइन्छ।
2: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्क श्री सेग्रोभेट सेन्टर वीरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत,
2: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872, सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430। लौ है हजुर, सिरिज एग्रोभेट है, सिरिज एग्रोभेट।
5: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर

0: खुसीको खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चार वाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।
0: सूचना।
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
0: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 98586054555।
4: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
5: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
4: हाम्रा सेवाहरू
5: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, अर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
4: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, कोहलपुर, बसपार भित्र टिकट काउन्टरदेखि पश्चिमपट्टि। मोबाइल नम्बर 98480-44631।
6: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
0: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श। हप्ताको 7 दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
7: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार
3: सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 97454933975 र 98145084031।
0: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईँको भर पर्दो गन्तव्य एसजीआरसी अस्पताल नेपालगंज चारबानी रोडमा। यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार संसाहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ।
0: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने, डिम्बाशयको सिस्ट, बाँझोपन समस्या, पाठेघर झर्ने, पिसाब चुहिने, पाठेघरको क्यान्सर उपचार, महिनावारी अनियमितता, गर्भावस्थाको जटिलता, सुरक्षित सामान्य प्रसूति तथा सिजरियन, गर्भपतन सेवा, एन्डोमेट्रियोसिस, बच्चा नबस्ने समस्या, डिम्बाशय ट्युमर, गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ।
3: सफा वातावरण, अत्याधुनिक उपकरण, अनुभवी टोली एससीआरसी अस्पताल तपाईँको सेवामा समर्पित। महिलाको स्वास्थ्य, परिवारको भविष्य, स्वस्थ रहनुहोस्। समयमै जाँच गराउनुहोस्। स्थान चारबानी रोड, नेपालगंज। सम्पर्क मोबाइल नम्बर 98455368894।

0: me a...
1: extreme energy drink.
2: रोगले पनि मर्न बाँच्नु बनायो क्यारू र कसहरू भएको छ मेरा दिनेशै बाइजना भया
3: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखबित
2: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिन क्या
3: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
4: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाछोको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाँत दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
5: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
6: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98849576
7: रेडियो भेरी एफएम

0: नाक कान घाटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचआरसीमा अत्याधुनिक उपकरण दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
1: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
0: नाक बन्द हुने समस्या,
1: नाकबाट रगत बग्ने,
0: नाकभित्र मासुको गिर्खा पलाएको,
1: घ्राण शक्ति गुम्ने,
0: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
1: कानको संक्रमण,
0: कान सुन्न गाह्रो हुने,
1: कान बज्ने समस्या,
0: चक्कर लाग्ने,
1: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
0: घाँटी दुख्ने,
1: आवाज बन्द हुने,
0: निल्न गाह्रो हुने,
1: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
0: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
3: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति।

0: एनएमबी कैपिटल को वेबसाइट व नजिकैको एनएमबी बैंक को शाखा में गई आज एसआईपी शुरू गर्नुहोस्। ऑटो डेबिट सुविधा भएको एनएमबी कैपिटल एसआईपी पैसा बढ़ने स्मार्ट तरीका। एसआईपी मार्फत म्यूचुअल फंड में लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजना को विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर नौ लाठी कोइली सुर्खेत सम्पर्क फोन नम्बर 083524442 मोबाइल नम्बर 98584093 र 97054793।
3: अब सुन्नुहोस् श्री स्टिज रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री एफई 550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
5: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस बीबीए बीएचएम बीआईटी एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
5: साथै बीबीए बीआईटी र बीएचएमको लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083525414, मोबाइल 98585190960, 98481936 र 98488966।
6: रेडियो भेरी एफएम

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैतला भित्र फर्केको आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको ढाड बाङ्गो वा कुप्रो भएको जोड्नीहरू र घुँडाको पाङ्रो खुस्किएको जोड्नीहरू दुख्ने र सुनिने समस्या भएको हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको शरीरका विभिन्न जोडीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोडी सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 सोनाबारी सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: यही असार 27 गते शनिबारको दिन
2: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार हाम्रा दैनिक सेवाहरू हडजोली तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा
3: साथै बालरोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सम्पर्क फोन नम्बर 083-590-693।

6.9 इंचको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, दुई वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।

0: हिमाल पहाड़ तराई जोड़छौं सबैलाई साँझ पाँच बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा कर्णाली प्रदेश सरकारको बजेट कार्यान्वयन फितलो, चालू आर्थिक वर्षको झण्डै 12 देखि 13 अर्ब रूपियाँ फ्रिज जाने सरकारी अधिकारीको भनाई, सुदूरपश्चिम प्रदेश सरकार मातहत रहेको कैलालीको टीकापुर अस्पतालमा 2 कर्मचारी बीच कार्यकक्षमै कुटाकुट, थप अनुसन्धान हुँदै र फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलको खेल तालिका सार्वजनिक। कर्णाली प्रदेश सरकारले बजेट कार्यान्वयन गर्न नसक्दा चालू आर्थिक वर्षको झण्डै 12 देखि 13 अर्ब रूपियाँ फ्री जाने सम्भावना बढ़ेको छ। सरकारले आर्थिक वर्षका लागि ल्याएको बजेट खर्च बेहोर्ने स्रोतमा चालू वर्षको 6 अर्ब 41 करोड़ रकम बचत भनेर राखेको छ। आउँदो आर्थिक वर्षका लागि ल्याइएको नयाँ बजेटमा यो रकम बचत रकमका रूपमा राखिएको हो, तर अहिलेको अवस्था हेर्दा यसको दोब्बर करिब 12 देखि 13 अर्ब रूपियाँ खर्च हुन नसक्ने लगभग पक्का भएको सरकारी अधिकारीहरूले नै बताउँदै आएका छन्। आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले नयाँ बजेट पेश गर्ने क्रममा असार मसान्तसम्म कुल बजेटको 63.52% अर्थात 20 अर्ब 96 करोड़ खर्च हुने अनुमान गरिएको बताउनु भएको थियो। पश्चिम सुर्खेतको विकट क्षेत्रमा पर्ने कर्णाली नदी किनारमा एउटा शव भेटिएको स्थानीयले बताएका छन्। चौकुटेको विकट स्थानमा पर्ने डंगडंगे क्षेत्रमा कर्णाली नदी किनारमा शव भेटिएको उनीहरूले बताएका छन्। विकट क्षेत्र भएकाले कम्तीमा पैदल 3 घण्टा हिँड्नुपर्ने अवस्था रहेको सुरक्षा अधिकारीहरूले बताएका छन्। इलाका प्रहरी कार्यालय बाबिया चौरका प्रहरी निरीक्षक भूपेन्द्र साई सहित सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ गएको सुर्खेत प्रहरीले जनाएको छ। शव गत बिहिबार दैलेखमा कर्णाली नदीमा खसेको यात्रुको हुन सक्ने अनुमान गरिएको छ। गाड़ीमा रहेका भनिएका 5 जना मध्ये अहिलेसम्म 2 जनाको मात्रै शव भेटिएको छ भने 3 जनाको अवस्था अझै थाहा हुन सकेको छैन। यसै बीच विपत्ता यात्रुका आफन्तहरूले हेलिकप्टर मार्फत खोजी गर्नुपर्ने माग गर्दै आएका छन्। अत्याधुनिक उपकरण सहित गोताखोर लगायतको टोलीले परिचालन गरे पनि यात्रुको अवस्था अझै पत्ता लाग्न सकेको छैन। सुदूरपश्चिम प्रदेश सरकार मातहत रहेको कैलालीको टीकापुर अस्पतालमा 2 कर्मचारीबीच कार्यकक्षमै कुटाकुट भएको छ। अस्पतालका प्रयोगशाला ल्याब इन्चार्ज उमेश बजगाई र फिजियोथेरापिस्ट अनिल तिवारी बीच भएको झडप यति बेला भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। हिजो दिउँसो भएको भिडियो अहिले सार्वजनिक भएको हो। सार्वजनिक भएको सीसीटीभी फुटेजमा तिवारी दौड़िँदै आएर बजगाईलाई मुक्का प्रहार गरेको र लगत्तै बजगाईले पनि प्रतिकार गर्दै खुट्टाले हानेको देखिएको छ। बजगाईले आफूमाथि बिना कारण कुटपिट भएको दावी गर्नुभएको छ। उहाँले तिवारीले विदाको दिन पनि प्रयोगशाला चलाएको देखाएर भत्ता खाने गरेको आरोप लगाउनु भएको छ। यता कुटपिटको आरोप लगाएका तिवारीले भने कार्यालयमा भइरहेको अनियमितताको विषयमा कुरा गर्दा बजगाईले गाली गलोज गरेको प्रतिक्रिया दिनुभएको छ। अस्पताल प्रशासनले घटनाको सीसीटीभी फुटेज सहित आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय टीकापुरलाई पत्र पठाइसकिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता योगेन्द्र तिमिल सिन्हाले घटनाबारे प्रहरीमा निवेदन प्राप्त भएको भन्दै थप अनुसन्धान शुरू गरिएको बताउनु भएको छ। फिफा विश्वकप फुटबलको क्वार्टर फाइनल खेल तालिका सार्वजनिक भएको छ। भोलि बिहिबारदेखि शुरू हुने क्वार्टर फाइनलको पहिलो खेलमा फ्रान्स र मोरक्को बीच प्रतिस्पर्धा हुनेछ। बोस्टन रंगशालामा 2 टोली बीच प्रतिस्पर्धा हुने तय भएको छ। यस्तै दोस्रो क्वार्टर फाइनल खेल 26 गते शुक्रबार राति स्पेन र बेल्जियम बीच लस एन्जल्स रंगशालामा हुने तय भएको छ। यसै गरी तेस्रो क्वार्टर फाइनलमा असार 27 गते शनिबार नर्वे र इंग्ल्याण्ड बीच मियावी रंगशालामा प्रतिस्पर्धा हुनेछ। चौथो तथा अन्तिम क्वार्टर फाइनल खेल 28 गते बिहान साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्ड बीच कन्सास सिटीमा खेलिने भएको छ। क्वार्टर फाइनलका विजेता सेमी फाइनल प्रवेश गरिन्छन्। पहिलो र दोस्रो क्वार्टर फाइनलका विजेता बीच पहिलो सेमी फाइनल खेल हुनेछ भने दोस्रो तेस्रो र चौथो क्वार्टर फाइनल खेलको विजेता बीच दोस्रो सेमी फाइनल खेल हुने तय भएको छ। हस्त हरिलाई साँझ पाँच बजेको भेरी हाइलाइट सकियो। साँझ साढे छ बजेको भेरी खबरमा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: यही असार 27 गते शनिबारको दिन
2: सुपर पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा बिरिनोज कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
3: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
2: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
3: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर छ हुलाक नजिक सुर्खेत। फोन नम्बर 0385219987। मोबाइल नम्बर 9858506696।
4: भर्ना खुल्यो
5: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
5: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 0385241414, मोबाइल 9858519960 र 9768884566।
0: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रिएर
6: ल दाई किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु कसरी।
7: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टिभी, फ्रिज, वासिङ मेसिन, सामसुङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, MP3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
6: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टिभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टिभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
7: प्रोप राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर छ, बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858517115।
6: सूचना तपाईँहरूकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही असार 27 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासेद्वारा सशुल्क बिरामी चेक जाँच हुने जानकारी गराउँदछौ।
8: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, धेरै रिस उठ्ने, निन्द्रा नलाग्ने, छटपटी हुने, बरबराउने, नसा तथा लागू पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच वा प्रयास गर्ने, धेरै भिडभाडमा बस्न मन नपराउने, साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्नी बा तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
6: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकबाट 300 मिटर उत्तर तर्फ। सम्पर्क फोन नम्बर 0385215990। सम्पर्क मोबाइल नम्बर 9848039117।
9: यो रोगले पनि मर्नु न बाँच्नु बनायो क्यारू र कसोहरू भएको छ मेरा दिने भाइजना भया
10: तै त काउजू क्या गर्न मन गर्दछौ मुखभित्र
9: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिन क्या
10: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पड्दो छ त
11: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाग दुबी सम्बन्धी उपचार पाइल्स बवासीर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
12: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
13: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489376

0: भर्ना खुल्यो।
1: सिटी भिटी द्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
0: हाम्रा कार्यक्रमहरू पीसेल इन जनरल मेडिसिन एचए, पीसेल इन ल्याब टेक्निसियन सीएमएलटी, पीसेल इन अप्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी।
1: किन रोज्ने कलेज अफ अलाइडलाई? शान्त स्वच्छ तथा अध्ययन मैत्री वातावरण, अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, एसी सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास।
0: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके भाट भटिनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 081-537-546, 081-538-260, मोबाइल नम्बर 97120-91850, 97120-91950।

0: me a
1: extreme energy drink.
2: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
3: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083/84/2026 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083/19 भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
2: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001000996 5501 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिमेट वेबसाइट www.fomecd.eu.np वा www.dudons.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.dudons.org सिमेटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सी ग्रेड सहित सीजीपीए 1.8 ल्याएको हुनुपर्ने।
3: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्र नगर सुर्खेत। सम्पर्क फोन नम्बर 0385203007।
4: सम्पर्क मोबाइल नम्बर 9858050632 9858053515।
3: प्रवेश परीक्षा सीम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।
5: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
6: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
7: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गर्न मात्र लगानी गर्नुहोला।
2: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
8: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
8: साथै बीबीए, बीआईटी र बीएचएमको लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्ने। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 0385254414, मोबाइल 9858151960, 9841919336 र 9848289066।
9: रेडियो भेरी एफएम

0: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू।

0: उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
2: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने पम्प, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 083-520-045।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: कान जाँच शिविर हुने सम्बन्धी सूचना।
6: यही असार 27 गते शनिबारको दिन सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सुधार केन्द्र फुलटेक्रा नेपालगंजमा कार्यरत नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिने कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू: कान पाक्ने जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी, ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुपथ मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने र अपरेशन गर्नुपर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक्रा नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
6: थप जानकारी र नाम दर्ताको लागि आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली पिपिरा चोक सुर्खेत। फोन 083-411-045 र मोबाइल 98550-17645।
7: यो जिन्दगीले पनि केही लछर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्नु।
8: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
7: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
8: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
7: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
8: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
7: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
8: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
7: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरे के हो कसो।
8: लकी पिराक फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
9: रेडियो भेरी एफएम।

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टिद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083 582 148 र 520 702।

0: Extreme energy drink.
1: विगत 30 वर्षदेखि विरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-0045।
2: बर्खा लाग्न शुरू भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न शुरू गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
3: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री एग्रोभेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
4: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
1: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित सिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
4: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क श्री सेग्रोभेट सेन्टर, विरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
4: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
3: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
5: रेडियो भेरी एफएम,
6: एक्सट्रीम एनर्जी ड्रिंक, टाइम चेक, अहिले ठीक 6 बजेको छ।
5: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
7: किसान, अ कंप्लीट पाइपिंग सॉल्यूशंस।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: गोविन्द बहादुर कार्कीलाई मुख्य सचिवमा नियुक्त गर्ने मन्त्री परिषदको निर्णय। कैलालीको गेटालाई शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति।
0: प्रधानमन्त्री शाहसँग निजी क्षेत्रका प्रतिनिधिको भेटवार्ता। उद्योग व्यवसायीका समस्या समाधान गर्न सरकार तयार रहेको भनाई। मौद्रिक नीतिपछिको पहिलो कारोबारमा शेयर बजार 30 अंकले घट्यो।
1: मनसून सक्रिय भएसँगै डेंगीको जोखिम बढ़्यो। लामखुट्टे नियन्त्रण गर्ने उपायमा समुदाय नै लाग्नुपर्ने विज्ञको भनाई।
2: आवश्यक कति पानी जमेको छ कि झुल लगाउने होला, अच्छरी ढाक्ने कपडा प्रयोग गर्ने, मलमहरू लगाउने होला।
0: इरानसँगको युद्ध विराम अन्त्य भएको अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा। वार्ता गर्नु समय बर्बादी मात्रै रहेको टिप्पणी। ट्रम्पको भनाईसँगै कच्चा तेलको भाव बढ़्यो।
1: र विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा। भोलि राति फ्रान्स र मोरक्को खेल्ने। बीएआर निर्णय तथा इजिप्टमाथि अर्जेन्टिनाको जितले विश्वकपको वैधतामाथि प्रश्न।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
7: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकारले गोविन्द बहादुर कार्कीलाई मुख्य सचिवमा नियुक्त गरेको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषदको बैठकले कार्कीलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। अहिले कार्की प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सचिव हुनुहुन्छ। सुमनराज अरियाल 58 वर्षीय उमेर हत्या कारण भोलिदेखि अवकाशमा जान लागेकाले सरकारले नयाँ मुख्य सचिव नियुक्त गरेको हो। यस्तै सरकारले काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा काठमाडौँका सुरज साखियालाई नियुक्त गरेको छ। यस्तै गेटा अस्पताल कैलालीलाई शहीद दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने पोखरेलले बताउनुभयो। बैठकले वैदेशिक शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली 2083, शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्ष सञ्चालन र व्यवस्थापन नियमावली 2083 र कारागार नियमावली 2083 स्वीकृत गरेको छ। यस्तै मानव अधिकार सम्बन्धी 6 कार्ययोजना र भ्रष्टाचार विरूद्धको 2 रणनीतिक योजना पनि स्वीकृत गर्ने निर्णय गरेको छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग व्यवसाय लगानी वातावरण तथा आर्थिक सुधार सम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्नुभएको छ। देशको आर्थिक गतिविधिलाई चलायमान एवं सशक्त बनाउने, उद्योग व्यवसाय सञ्चालनलाई थप सहज बनाउने, लगानी मैत्री वातावरण निर्माण गर्ने, नीतिगत तथा प्रक्रियागत अवरोध हटाउने, निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने तथा रोजगारी सृजना र उत्पादन वृद्धि गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको छलफलमा शाहले निजी क्षेत्र सरकारको महत्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै उद्योगी व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभयो। उहाँले उद्योग तथा निजी क्षेत्र मैत्री वातावरण निर्माणका लागि आवश्यक नीतिगत कानूनी तथा प्रशासनिक सुधारलाई प्राथमिकताका साथ अघि बढ़ाइने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरूले उद्योग व्यवसाय प्रवर्धन, लगानी विस्तार, नीतिगत स्थिरता, सेवा प्रवाहमा सरलता तथा सरकार निजी क्षेत्र बीच नियमित र परिणाममुखी सम्वादको आवश्यकताबारे सुझाव दिएका थिए। जवाफमा प्रधानमन्त्री शाहले सम्बन्धित निकाय मार्फत सहजीकरण तथा सुधारका कार्य अघि बढ़ाइने बताउनुभयो। छलफलमा उद्यमी व्यवसायीमाथि हुने पक्राउ र धरपकड़को विषय पनि उठेपछि प्रधानमन्त्री शाहले उद्यमीलाई अनावश्यक रूपमा पक्राउ गर्ने सरकारको उद्देश्य नीति वा नियत नभएको स्पष्ट पार्दै आवश्यक कानूनी संशोधनका लागि सरकार सकारात्मक रहेको आश्वासन दिनुभएको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले बताउनुभयो। प्रधानमन्त्रीको भेटघाटमा उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र चेम्बर अफ कमर्सबाट अध्यक्ष सहित दुई दुईजना पदाधिकारी सहभागी थिए।
0: यसैबीच मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट शेयर बजार दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 30.09 अंकले घटेर 2621.5 बिन्दुमा झरेको छ। हिजो निफ्टी 24 अंकले बढ़ेको थियो। हिजो सार्वजनिक भएको मौद्रिक नीतिले शेयर बजारमा सकारात्मक प्रभाव पार्ने लगानीकर्ताहरूको अनुमान थियो, तर बजार भने घटेको छ। आज म्युचुअल फण्ड बाहेक सबै समूहको उपसूचक घटेकामा जलविद्युत समूहको उपसूचक 1.70% ओह्राल लागेको छ। आज निफ्टी घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 4.40 अर्ब रूपियाँ कारोबार भएकोमा आज 362 कम्पनीका 84,63,000 किता शेयर 4.82 अर्ब रूपियाँमा किनबेच भएको छ।
1: प्रतिपक्षी दल नेकपा एमालेका सांसद राजेन्द्र राईले सभामुखको अवहेलना गरेको भन्दै भएको विवादले आज प्रतिनिधि सभा बैठक 15 मिनटका लागि स्थगित भएको छ। राई बोल्दै गर्दा सभामुखको अवहेलना भएको भन्दै सभामुख डोलप्रसाद अरियालले बैठक स्थगित गर्नुभएको हो। एमाले सांसद राईले सोध्नु भएको तपाईले कान सुन्नुहुन्छ कि हुन्न भन्ने प्रश्नले सभामुखको अवहेलना भएको अरियालको भनाई छ। स्थगित भएपछि पुनः शुरू भएको बैठकमा सांसद राईले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण दिँदै सभामुखप्रति आफ्नो सम्मान रहेको तर कुरै नसुनि सभामुखले माइक काटिदिएको दावी गर्नुभयो। त्यसपछि सभामुख अरियालले सांसद राजेन्द्र राईको असंसदीय अभिव्यक्ति सदनको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिनुभयो। यसैबीच आजको बैठकमा पनि एमाले, नेकपा र श्रम संस्कृति पार्टी, राप्रपा लगायत विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदमा उपस्थित हुन रूलिङ गर्न माग गरेका छन्। यसअघि प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको जमीन मिचेको भन्ने अभिव्यक्तिका विषयमा स्पष्टीकरण दिनुपर्ने उनीहरूको माग छ। प्रधानमन्त्री शाहले सीमा विवाद बारेको अभिव्यक्तिमाथि प्रश्न उठेको 39 दिन पुग्यो। विपक्षी दलका सांसदहरूले सबैजसो बैठकमा जवाफका लागि प्रधानमन्त्रीलाई बोलाउन सभामुख समक्ष माग गरिरहेका छन् तर अझैसम्म पनि प्रधानमन्त्री शाह आफ्नो अभिव्यक्तिमाथि उठेको प्रश्नको जवाफ दिन संसदमा जानुभएको छैन भने सभामुख पनि रूलिङमा जानुभएको छैन। यसैबीच कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिमा व्यस्त रहनुपर्ने भएपछि प्रतिनिधि सभाको बैठक भोलि बिहान 11 बजेसम्मका लागि स्थगित भएको छ। आज एकपटक स्थगित भएर पुनः बसेको बैठक मन्त्रीको व्यस्तताका कारण 15 मिनटका लागि स्थगित भएकामा पछि सूचना टाँस गरी भोलिसम्मका लागि स्थगित भएको प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीले जानकारी दिनुभयो।
0: यस वर्ष एलनिनो प्रभावका कारण मनसुनमा वर्षा कम हुने अनुमान छ तर यही बीचमा अचानक अत्यधिक वर्षा भई आकस्मिक बाढ़ी पहिरोका घटना बढ़न सक्ने भन्दै विज्ञहरूले चेतावनी दिएका छन्। पाकिस्तान र भारतमा विनाशकारी बाढ़ी जारी रहेकै बेला विज्ञहरूले लामो सुक्खा भए पनि कुनै ठाउँमा अचानक अधिक वर्षाको सम्भावना रहेन र तापक्रमसँगै हिमनदीजन्य जोखिम पनि बढ़ने बताएका हुन्। नेपालमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोटका विज्ञ सश्वता सन्यालका अनुसार सुक्खा अवधि बीच केही ठाउँमा हुन सक्ने अत्यधिक वर्षाले विनाश आकस्मिक बाढ़ी र पहिरो निम्ताउन सक्छ। अत्यधिक वर्षा हिमनदी पग्लनु र अस्थिर भिरालो जमीन मिलेर श्रृंखलाबद्ध विपद सृजना गर्ने उहाँको भनाई छ। इसिमोटकी निरा श्रेष्ठका श्रेष्ठ प्रधान भिरालो भूभाग र नदी किनारमा रहेका बस्ती तथा यस मनसुनमा बढ़ी जोखिममा रहेको बताउनुहुन्छ। कम वर्षा हुने दिनलाई कम विपदको संकेत ठान्नु नै सबैभन्दा ठूलो जोखिम रहेको भन्दै विज्ञहरूले सुक्खाका बीच पनि हुन सक्ने आकस्मिक घटनाबाट बच्न नेपाल लगायत हिमाली क्षेत्रमा सीमापार पूर्व सूचना प्रणाली सुदृढ़ बनाउन सुझाव दिएका छन्।
1: यसैबीच आज दिउँसो मधेश प्रदेश बाहेक धेरै ठाउँमा वर्षा भएको छ। अहिले कोशी प्रदेशका पहाड़ी भूभागदेखि पश्चिमतर्फका विभिन्न क्षेत्रमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई भूभागका केही ठाउँ तथा मधेश प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। साथै मधेश प्रदेश र लुम्बिनी प्रदेश तथा तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना भएकाले त्यसबाट हुन सक्ने क्षतिप्रति पनि सतर्क रहन महाशाखाले अनुरोध गरेको छ। भोलि पनि कोशी बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ।
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा डेंगीको जोखिम र सावधानीका उपाय बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
8: बेचर अप्लायन्सेस का एसी कूलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
9: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले गोविन्द बहादुर कार्की मुख्य सचिवमा नियुक्त प्रधानमन्त्री शाहसँग निजी क्षेत्रका प्रतिनिधिको भेटवार्ता, उद्योग व्यवसायका समस्या समाधान गर्न तयार रहेको भनाई, मौद्रिक नीतिपछिको पहिलो कारोबारमा शेयर बजार 30 अङ्कले घट्यो, एमाले सांसद राजेन्द्र राई र सभामुख बीच बैठकमै नोकझोक, बैठक 15 मिनट रोकेपछि राईको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन, अनियमित मनसून र बढ़दो तापक्रमले हिन्दूको क्षेत्रमा आकस्मिक बाढ़ीको जोखिम बढ़दो लगायतका खबर प्रस्तुत।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग। मनसून सक्रिय भएर पानी पर्न थालेपछि डेंगी संक्रमणको जोखिम पनि बढ़छ। दैनिक जस्तो पानी परिरहेकाले सड़क घर छेउछाउका पानी जम्न सक्ने खाल्डाखुल्लीमा लामखुट्टेका प्रजाति विकसित हुने हुँदा संक्रमण बढ़ने गर्छ। प्राय साउन भदौमा डेंगीको जोखिम उच्च स्तरमा पुगेको पाइन्छ। यस वर्ष अहिलेसम्म डेंगी संक्रमणको अवस्था कस्तो छ भनेर साथी सम्झना महर्जनले इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको किटजन्य शाखा प्रमुख डाक्टर गोकर्ण दाहाललाई सोध्नु भएको छ।
2: खास गरी हामीले झन्डै 5 वर्ष यताको तथ्याङ्कहरूलाई हेर्यो भने शुरूको वर्षमा अलि धेरै डेंगी देखिएको थियो। अंग्रेजी वर्ष 2022 भने तत्पश्चात डेंगी संक्रमण कम हुँदै गयो र विगत 2 वर्ष अगाडि देखिएको डेंगीको संक्रमण भन्दा गत साल देखिएको डेंगीको संक्रमण झन्डै 60% भन्दा बढ़ीले कम भयो। त्यसै गरी यो वर्ष पनि पुस लागेदेखि अहिलेसम्म जति संक्रमण भएको छ त्यसलाई गत वर्षसँग यो यही समयसम्म तुलना गर्दाखेरि पनि आधाभन्दा कम छ देखिन्छ। समग्रमा बुझाइ के हो भने डेंगीको जोखिम त रहन्छ नै, जोखिम क्षेत्रमै छौं हामी, शहरीकरणहरू बढ़िरहेको छ, मान्छेको मोबिलिटी त्यही हिसाबले पनि बढ़िरहेको छ, जोखिम छ, जोखिम सँगसँगै हामी यसलाई सावधानी अप्नायो भने नियन्त्रण गर्न सक्छौ, रोकथाम गर्न सक्छौ।
10: विगतका वर्ष भन्दा चाहिँ ले नै घट्यो भन्नुभयो होइन, के कारणले चाहिँ यसरी घटेको होला?
2: खास गरी यो हाम्रो 5 वर्षको सिकाइ पनि भयो, नागरिक तहमा सचेतनाको स्तर पनि बढ़्यो, डेंगी सार्ने लामखुट्टे अथवा लामखुट्टेको वृद्धि र विकास हुने स्थानलाई व्यवस्थापन गर्ने त्यो लेभलको सचेतना पनि बढ़्यो भने सँगसँगै क्रियाकलापहरू पनि स्थानीय तहसम्मका टोल टोलसम्म पनि सर्च एण्ड डिस्ट्रय क्रियाकलापहरू, डेंगी सार्ने लामखुट्टेको वासस्थानलाई व्यवस्थित गर्ने, सँगसँगै विद्यालय शिक्षामा पेनेट्रेट गर्ने, विद्यार्थीहरू मार्फत चाहिँ विद्यार्थी अभिभावकहरूमा सावधानी अप्नाउनु पर्ने लगायतका क्रियाकलापहरू बढ़े भने प्रत्येक वर्ष चाहिँ त्यसरी जनस्वास्थ्यका सँग सम्बन्धित विषयवस्तुहरू डेंगी रोगसँग सम्बन्धित सचेतनाका विषयवस्तुहरू बढ्दै बढ्दै गए र एक लेभलको एउटा सचेतना भयो एउटा एक लेभलको चाहिँ समुदायको सहभागिता पनि भयो त्यस अर्थमा यी सबै कारणहरू चाहिँ डेंगी कम भएको हुन सक्छ भन्ने हो।
10: यो वर्षमा चाहिँ कहाँ चाहिँ अलिक बढी डेंगीको केस चाहिँ देखिएको छ?
2: अब खासमा यो नेपालमा प्रत्येक वर्ष नेपालका 77 जिल्लाबाट डेंगी रिपोर्ट भएका तथ्याङ्कहरू हामीसँग छन्। फाटाफुट रूपमा सबै जिल्लाबाट केसहरू छ, संख्यागत हिसाबले पनि 71 जिल्लाबाटै रिपोर्ट भएको छ, प्रतिवेदन भएको छ। त्यस अर्थमा यो ठाउँ र यो क्लस्टरमा डेंगी धेरै देखियो, धेरै समुदायमा फैलियो भन्ने अवस्था चाहिँ अहिले छैन, तर समग्र रूपमा झापाको केही ठाउँहरू त्यसै गरेर चितवन, रूपन्देही, कास्की, काठमाडौँ लगायतमा चाहिँ फाटाफुटो रूपमा चाहिँ देखिन्छ।
10: समुदाय चाहिँ के सुझाव दिनुहुन्छ?
2: व्यक्तिगत रूपमा आम नागरिकलाई डेंगी सार्ने लामखुट्टेको टोकाईबाट बस्नेका निम्ति उक्काउने सावधानीहरू, झुल लगाउने होला, आफ्नो शरीर ढाक्ने कपडा चाहिँ प्रयोग गर्ने होला, अथवा मस्किटोको रिपेलेन्ट मलमहरू लगाउने होला, आफ्नो घरको माथि छतदेखि तलसम्म चाहिँ अनावश्यक कतै पानी जमेको छ कि, लामखुट्टेको प्रजनन भइरहेको छ कि, अथवा त्यसको वृद्धि र विकास भएको छ कि, र आफूलाई डेंगीको शंका लाग्यो अथवा आफ्नो समुदायमा अरू व्यक्तिहरूलाई डेंगी संक्रमण भएको छ भने आफू पनि तत्काल अस्पताल गएर स्वास्थ्य कर्मीहरूको सम्पर्कमा भएर यसलाई चाहिँ हामी मृत्युको जोखिमतालाई कम गर्न सक्छौं।
0: उहाँहुन्थ्यो इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको किर्जन्य शाखा प्रमुख डाक्टर गोकर्ण दाहाल। नेपाल दर्पणमा खबरकै सिलसिला। अब बिरामीका लागि रगत आवश्यक पर्दा कहाँ उपलब्ध छ भन्दै भौतारिनु पर्ने बाध्यता हटेको छ। कुन रक्त संचार केन्द्रमा कति रगत छ भन्ने जानकारी नागरिक एपमा उपलब्ध हुन थालेसँगै रगत खोज्न भौतारिनु पर्ने बाध्यता हटेको हो। हिजो सार्वजनिक भएको नागरिक एपको नयाँ भर्सनमा रक्त सूचना पोर्टल थपिएको छ, जसमार्फत प्रयोगकर्ताले कुन रक्त संचार केन्द्रमा कुन रक्त समूहको रगत कति युनिट उपलब्ध छ भन्ने जानकारी सजिलै प्राप्त गर्न सक्नेछन्। त्यस्तै रगत आवश्यक पर्दा कुन केन्द्रमा कसलाई सम्पर्क गर्ने भन्ने विवरण समेत एपमा उपलब्ध हुने भएका कारण सजिलै सम्पर्क गरेर आवश्यक रगत लिन सकिन्छ। अहिले सीमित जिल्लामा शुरू भएको यो सेवा थप हुँदै जानेछ।
1: बर्ड फ्लू फैलिएका 11 जिल्ला मध्ये तराईका 7 जिल्लामा पूर्ण नियन्त्रणमा आएको पशु सेवा विभागले जनाएको छ। विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितौं र नवलपरा सीमा बर्ड फ्लू संक्रमण नियन्त्रणमा आएको हो। काठमाडौँका 3 जिल्ला र काभ्रेमा फैलिएको बर्ड फ्लू रोकथाम हुन सकेको छैन। विभागका वरिष्ठ पशु सेवा चिकित्सक डाक्टर मुकुल उपाध्यायका अनुसार काभ्रेमा संक्रमण तीव्र रूपमा फैलिरहेको छ। बर्ड फ्लू फैलिएपछि काठमाडौँ उपत्यकामा कुखुराको मासु र अण्डाको कारोबार घटेको छ भने खसीको मासुको भाव किलोको 1700 रुपियाँ भन्दा माथि पुगेको छ।
0: कोशी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरेको बजेट प्रदेशसभाबाट बहुमतले पारित भएको छ। बजेटमा समावेश गरेका केही योजना असन्तुलित र पहुँचका आधारमा वितरण गरेको भन्दै सत्तारूढ़ दलकै सांसदहरूले चर्को असन्तुष्टि जनाएका थिए। त्यसपछि मुख्यमन्त्री र सम्बन्धित मन्त्रीहरूले बजेटमा कमजोरी रहेको स्वीकार गर्दै कार्यक्रम समर्पण गराएर आवश्यक संशोधन तथा सन्तुलन मिलाउने प्रतिबद्धता व्यक्त गरेपछि बजेट पारित भएको हो। बजेट पारित गराउन सरकारले आफ्नै सत्तारूढ़ दल एमाले र कांग्रेसका सांसदहरूलाई संसदीय दल मार्फत व्हिप जारी गरेको थियो। आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङ्छेपले असार 1 गते 40,44,98,00,000 रूपियाँको बजेट प्रदेशसभामा प्रस्तुत गर्नुभएको थियो।
1: काठमाडौँको सिभिल अस्पतालको औषधि खरिदमा भ्रष्टाचार भएको भन्दै 8 विरूद्ध मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 2,91,24,547 रूपियाँ बिगो माग दावी गर्दै उनीहरू विरूद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले अस्पतालकी फार्मेसी अधिकृत दीपा ढुङ्गाना, फार्मेसी युनिट इन्चार्जहरू लवेन्द्र कुंवर, दिनेश पन्त, दीपक सापकोटा र स्टोरकिपरहरू विनोद पोखरेल, शर्मिला श्रेष्ठ, केशवराज नेउपाने र सन्दीप तिवारी विरूद्ध मुद्दा दायर गरेको हो। उनीहरूले मिलेमतोमा अस्पतालमा औषधि आपूर्ति नै नभई बिलबिचक सफ्टवेयरमा इन्ट्री गरेको, म्याद गुज्रेका औषधि हुँदाहुँदै नरहेको भन्ने झुटो जानकारी दिएको, कम्प्युटरमा देखाए अनुसारको औषधि मौजदात नरहेको आरोप पत्रमा उल्लेख छ।
0: विशेष अदालतले एमाले नेता विष्णु पौडेललाई अनुसन्धानका लागि थप 5 दिन हिरासतमा राख्न अनुमति दिएको छ। सम्पत्ति शुद्धिकरण मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका पौडेललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले म्याद थपका लागि विशेष अदालतमा पेश गरेपछि अदालतले आज चौथो पटक 5 दिनको म्याद थप गरेको हो। विशेष अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल र विदुर कोइरालाको इजलासले म्याद थप्ने आदेश दिएको हो। न्यायिक हिरासतमा राखिएका पौडेलमाथि सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: 부르잖아 딱 해서 보는 스팟 비싸다 해서 비싸 계속 맞아 비싸와 만원 한 장짜리 마트라도 넣으세 운항쌤의 디쇼코 FIFA 월컵 2026 시즌 파스리노 스트라파운 호스 15 딘데기 3 마이나 삼마 삼포르나 채널 헬레 패키지 보너스 예디 아재 리누 바이코 사이나 바네 아재 너지게코 디더 다이 마트 와 디쇼코 커스터머 서포트 순내 1421-7666 마 삼포르 가던 호스 비싸 컵 헬라 디쇼코 계속 맞아 비싸와
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ
2: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छाड सूत्र लगायत के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ
3: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ
2: हाम्रा सेवाहरू
3: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस हर्सा बाघ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ
2: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपाल भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि मोबाइल नम्बर 9840044631
4: भर्ना खुल्यो
5: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
4: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठपोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
5: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 9858-51960 र 97-678-84-566
6: रहेको छ भैरहवामा रहेको यो विमानस्थलमा नियमित उडान भएको छैन थाइयर एसियाले सञ्चालन गरेको उडान बन्द भएपछि अहिले कुनै पनि नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनमा छैन विमानस्थलका निमित्त महाप्रबन्धक श्याम किशोर शाहका अनुसार समस्या यात्रु अभावभन्दा बढ़ी बजार व्यवस्थापनको रहेको छ काठमाडौँ केन्द्रित सेल्स एजेन्टहरूले स्थानीय ट्राभल एजेन्सीसँग पर्याप्त सहकार्य नगर्दा जहाजमा यात्रु भर्न कठिन भएको उहाँ बताउनुहुन्छ निजी क्षेत्रका अगुवाहरू भने सरकारको नीतिगत अन्यल र भारतसँगको कमजोर कूटनीतिक पहललाई मुख्य कारण मान्छन्
7: मध्य चेडदेखि भदौ मसान्तसम्म आँप पाक्ने सिजन हो तर असार महिना पूरा नहुँदै महोत्तरीका किसानको बगैँचाबाट सबै प्रकारका आँप सकिएका छन् जात अनुसार चाँडो र ढिलो पाक्ने आँप यस वर्ष असार नसकिँदै रित्तिएका हुन् जेठ मध्यदेखि 15 असारसम्म बम्बई असार 15 मसान्तसम्म मालदह र कृष्णभोग त्यसपछि साउन लाग्न साथ कलकतिया आम्रपाली अभिया मल्लिका जर्दा हर्दिया र गुलाब खास सहितका आँपको मौसम शुरू हुन्छ तर यसपालि पाक्ने मध्य बेलामै आँपका बोट खाली भइसकेका भंगाचार रामनगरका किसान हरिदेव शाह बताउनुहुन्छ साउन लागेपछि पाक्ने कलकतिया आम्रपाली मल्लिका स्वर्णरेखा र हर्दिया सहितका आँपका बोट पनि अहिले असार मसान्त अघि नै सकेका छन् यसपालि असार लागेदेखि मध्यसम्म दिनभरि अत्यधिक गर्मी र रातभरि वर्षा हुने क्रमले आँपका फल सर्दै झर्ने क्रम बढेपछि समय अघि नै बेच्नु परेको किसान गंगाराम महतोले बताउनुभयो
6: नेपाल दर्पणमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका इरान युद्धविराम अन्त्य भएको घोषणा गर्नुभएको छ। टर्कीको एंकारामा भइरहेको उत्तर एटलान्टिक सन्धि संगठन नेटोका सम्मेलनमा बोल्दै ट्रम्पले अब आफूले उनीहरूसँग डील नगर्ने बताउनु भएको बीबीसीले जनाएको छ। इरानसँग अब वार्ता गर्नु समय बर्बादी मात्रै रहेको भन्दै ट्रम्पले अमेरिका अब आफ्ना प्राथमिक काममा केन्द्रित हुन चाहेको बताउनुभयो। क्यान्सरलाई शुरूमै काटेर हटाउनुपर्ने आफ्नो धारणा रहेको उहाँको टिप्पणी छ। यसअघि हर्मुज जलमार्गमा तेल बोकेका तीनवटा ट्याङ्करहरूमा आक्रमण भएको विवरणपछि अमेरिकाले आफूले 80 भन्दा बढ़ी इरानी निशानाहरूमा आक्रमण गरेको बताएको थियो। त्यसपछि ट्रम्पको यस्तो भनाई आएको हो। तेल ट्याङ्करहरूमा आक्रमण भएको घटनाबारे इरानले जिम्मेवारी भने लिएको छैन, तर अमेरिकाले आक्रमण गरेपछि इरानले पनि आफूले बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य पूर्वाधारमा आक्रमण गर्ने चेतावनी दिएको छ। गएको महिना दुई देशबीच सबै मोर्चामा युद्धविराम विस्तार समझदारी पत्रमा हस्ताक्षर भएको थियो। यसपछि नेटोका प्रमुख मार्क रूटले इरानले शुरूमा युद्धविरामको उल्लंघन गरेको आरोप लगाउँदै अमेरिकी आक्रमण पूर्णतः आवश्यक रहेको दावी गर्नुभएको छ। इरानी संसदका सभामुख मोहम्मद बोर गालिफाबले भने अमेरिकाले नै युद्धविरामको समझदारी उल्लंघन गरेको दावी गर्नुभएको बीबीसीले जनाएको छ। युद्धविराम भंग भएको ट्रम्पको घोषणासँगै अन्तर्राष्ट्रिय तेल बजारमा तत्कालले मूल्य वृद्धि भएको छ। ट्रम्पको भनाई बाहिरिनु अघि प्रति ब्यारेल तेलको मूल्य 76 अमेरिकी डलर भन्दा कम रहेको थियो, तर लगत्तै त्यसको मूल्य बढ़ेर 78 अमेरिकी डलर पुगेको छ। तेलको मूल्य अझै बढ़ने अनुमान छ।
7: प्रजातान्त्रिक गणतन्त्र कंगोमा युबोला संक्रमण पुष्टि हुनेको संख्या 1700 भन्दा नआएको छ। 1708 जनामा संक्रमण पुष्टि भएकोमा 580 जना संक्रमणको ज्यान गएको भन्दै विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले प्रकोप अझै तीव्र गतिमा फैलिएको चेतावनी दिएको छ। डब्ल्यूएचओको प्रतिवेदन अनुसार आइतबारसम्म अनुसन्धान गरेका 430 संक्रमित मृत्युमध्ये 397 जनाको मृत्यु अस्पतालमा भर्ना हुनु अघि भएको थियो। यसले उपचार प्रक्रियामा भइरहेको ढिलाइ देखाउँछ। गएको मे 15 घोषणा गरेको प्रकोपले मुख्यतया पूर्वी कंगोका इटुरी, उत्तरी किबु र दक्षिण किबु बढ़ी प्रभावित रहेका छन्।
6: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा भएको छ। क्वार्टर फाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इंग्ल्याण्डसँग तथा अर्जेन्टिनाले स्विजरल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएको छ। पहिलो क्वार्टर फाइनलमा भोलि राति 14:45 फ्रान्स र मोरक्को खेल्नेछन्। दोस्रो क्वार्टर फाइनल पर्सी राति 14:15 स्पेन र बेल्जियम बीच हुनेछ। तेस्रो क्वार्टर फाइनलमा पहिलो पटक विश्वकपमा आमने सामने हुन लागेका नर्वे र इंग्ल्याण्ड बीच शनिबार राति 14:30 खेल हुनेछ। अन्तिम क्वार्टर फाइनलमा साबेकी विजेता अर्जेन्टिना र स्विजरल्याण्ड बीच आइतबार बिहान 7:15 खेल हुनेछ।
7: यसैबीच फिफा विश्वकपको प्री क्वार्टर फाइनलमा अर्जेन्टिनाले इजिप्टलाई 3-2 गोलले हराएपछि खेलको वैधतामाथि प्रश्न उठेको छ। अमेरिकाको एटलान्टामा भएको खेलमा 2 गोलले पछि परेको अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्दै जित हासिल गर्यो, तर इजिप्टको दोस्रो गोल र गोल रद्द गर्ने एआरको ढिलो निर्णय र त्यसपछि अर्जेन्टिनाका पक्षमा भएका निर्णयहरूले विवाद निम्ताएको छ। सांघाईको एम लिनियोन बिजनेस स्कूलका प्राध्यापक साइमन चाडोबिकले यी निर्णयहरूलाई असामान्य बताउनु भएको छ। इजिप्टका खेलाड़ी मार्वान आतियाले अर्जेन्टिनाका लिसान्द्रो मार्टिनेजको जर्सी तानेर फाउल गर्दा रेफ्रीले तत्काल कार्यवाही नगरेको तर पछि भीएआर हेरेकोमा प्रश्न उठेको छ। फुटबल विश्लेषक अली एल गार्नीका अनुसार अर्जेन्टिनाको तेस्रो गोल अघि मोहम्मद सलाहमाथि पनि यस्तै फाउल भएको थियो, तर त्यसबेला भीआर प्रयोग भएन। इजिप्टका प्रशिक्षक हो साम हसनले मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न म्याच अधिकारीहरूमाथि दबाव दिएको आशंका व्यक्त गर्नुभएको छ। राष्ट्रपति ट्रम्प र फिफा प्रमुख इन्फान्टिनोसँग जोड़िएको विवाद सामे हुन नपाउँदै विश्वकपमा यो नयाँ विवाद देखिएको हो। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
6: गोविन्द बहादुर कार्कीलाई मुख्य सचिवमा नियुक्त गर्ने मन्त्री परिषदको निर्णय। कैलालीको गेटालाई शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति।
7: प्रधानमन्त्री शाहसँग निजी क्षेत्रका प्रतिनिधिहरूको भेटवार्ता। उद्योगी व्यवसायीका समस्या समाधान गर्न सरकार तयार रहेको भनाई। मौद्रिक नीतिपछिको पहिलो कारोबारमा शेयर बजार 30 अंकले घट्यो।
6: मनसून सक्रिय भएसँगै डेगीको जोखिम बढ़्यो। लामखुट्टे नियन्त्रण गर्ने उपायमा समुदाय नै लाग्नुपर्ने विज्ञको भनाई।
7: इरानसँगको युद्धविराम अन्त्य भएको अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा। वार्ता गर्नु समय बर्बादी मात्रै रहेको टिप्पणी। ट्रम्पको भनाईसँगै कच्चा तेलको भाव बढ़्यो।
6: र विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा। भोलि राति फ्रान्स र मोरक्को खेल्ने। भीएआर निर्णय तथा इजिप्टमाथि अर्जेन्टिनाको जितले विश्वकपको वैधतामाथि प्रश्न।
7: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भजनेर बस्नु पनि बिदा हुन्छौं। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्था बारे जानकारी लिने गरौं। नमस्कार।

सूचना हाल नेपालको विभिन्न स्थानमा कुखुरा लगायत पंक्षीमा लाग्ने बर्ड फ्लू र बंगुरमा लाग्ने अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण देखिएको हुँदा आफ्ना पशु पंक्षीलाई यो रोगबाट जोगाउन विभिन्न कार्यहरू गर्नुहुन सम्पूर्ण कृषकहरूमा पशु पंक्षी विकास निर्देशनालय कर्णाली प्रदेशको अनुरोध। कुखुरा हाँस अन्य पंक्षी वा बंगुरमा अचानक धेरै संख्यामा बिरामी पर्ने वा मर्ने दाना पानी नखाने वा अन्य असामान्य लक्षण देखिएमा बथानबाट तुरन्तै अलगै राख्ने बिरामी वा मरेका पशु पंक्षी तथा को बिक्री वितरण र ओसार पोसार नगर्ने मरेको पशु पंक्षीलाई प्राविधिकबाट परीक्षण गराई सुरक्षित स्थानमा गहिरो खाडल खनी पुरिदिने खोरको नियमित सरसफाई गर्ने र जैविक सुरक्षाका उपायहरू अपनाउने शंकास्पद अवस्था देखिएमा तत्काल नजिकको पशु सेवा कार्यालय वा पशु प्राविधिकलाई जानकारी गराउने कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पशु पंक्षी विकास निर्देशनालय वीरेन्द्रनगर सुर्खेत।

0: कर्णाली प्रदेश सरकारको बजेट कार्यान्वयन फितलो, चालू वर्षको झण्डै 12 देखि 13 अर्ब रूपियाँ फिरिज हुने सरकारी अधिकारीहरूकै भनाई।
1: पश्चिम सुर्खेतको कर्णाली नदी किनारमा एउटा शव भेटियो, दैलेखमा खसेको गाड़ीका यात्रीको हुन सक्ने प्रहरीको अनुमान।
0: जाजरकोटका दुई पालिकालाई गैर खाद्य राहत सामग्री हस्तान्तरण। मनसून सक्रिय भएसँगै सुदूरपश्चिममा बाढ़ी, डुबान र पहिरोको जोखिम बढ़्यो।
1: र फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलको खेल तालिका सार्वजनिक। पहिलो क्वार्टर फाइनलमा असार 25 गते राति फ्रान्स र मोरक्को भिड्ने।
0: हिमाल पहाड तराई जोड्छौ सबैलाई साँझको भेरी खबरबाट। डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। कर्णाली प्रदेश सरकारले बजेट कार्यान्वयन गर्न नसक्दा चालू आर्थिक वर्षको झण्डै 12 देखि 13 अर्ब रूपियाँ फिरिज जाने भएको छ। सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटको खर्च बेहोर्ने स्रोतमा चालू वर्षको 6 अर्ब 41 करोड़ बचत रकम भनेर राखेको छ र अहिलेसम्मको अवस्था हेर्दा यसको दोब्बर रकम खर्च हुन नसक्ने लगभग पक्का भएको सरकारी अधिकारीले बताएका छन्। आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले नयाँ बजेट पेश गर्ने क्रममा असार मसान्तसम्म कुल बजेटको 63.52% अर्थात 20 अर्ब 96 करोड़ खर्च हुने अनुमान गर्नुभएको थियो। चालू आर्थिक वर्ष 11 महिनामा अर्थात जेठ मसान्तसम्म कुल बजेटको 12 अर्ब 3 करोड़ 56 रूपियाँ खर्च गरेको सरकारले असारमा भने 23 दिनमा 4 अर्ब भन्दा बढ़ी बजेट खर्च गरेको छ। 11 महिनामा 36.26% खर्च भएकोमा पछिल्लो 2 महिनामा कुल बजेटको 4.4% बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाएको छ। यो 2 दिनमा 1 अर्ब 57 करोड़ 38 लाख रूपियाँ खर्च भएको कार्यालयको तथ्याङ्क छ। चालू आर्थिक वर्ष 82-83 सरकारले 32 अर्ब 69 करोड़ 66 लाख 55 हजार बराबरको कुल बजेट ल्याएको थियो। विकास खर्चको अवस्था भने यसपालि झनै कमजोर रहेको छ। चालू आर्थिक वर्ष सरकारले 19 अर्ब 98 करोड़ 27 लाख रूपियाँ बजेट विकास बजेट ल्याए पनि भने अनुसार खर्च गर्न सकेको छैन। मन्त्री र सरकारी अधिकारीले भने यो महिनाको अन्त्यसम्म विकास खर्चको प्रतिशत बढ़ने दावी गरेका छन्। यसैबीच जेठसम्म 5 अर्ब 53 करोड़ 61 लाख रूपियाँ मात्रै कार्यान्वयनमा आएको विकास बजेट असारको 3 हप्तामा मात्रै 7.48% अर्थात 1.5 अर्ब रकम खर्च भएको छ।
0: पश्चिम सुर्खेतको कर्णाली नदी किनारामा एउटा शव भेटिएको स्थानीयले बताएका छन्। चौकुनेको विकट स्थानमा पर्ने डङडङ्गे क्षेत्रमा कर्णाली नदी किनारामा शव भेटिएको उनीहरूको भनाइ छ। विकट क्षेत्र भएकाले कम्तीमा पैदल 3 घण्टा हिँड्नुपर्ने अवस्था रहेको सुरक्षा अधिकारीहरूले बताएका छन्। इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक भूपेन्द्र शाहीसहित सशस्त्र प्रहरी टोली घटनास्थलतर्फ गएको सुर्खेत प्रहरीले जनाएको छ। सब गत बिहिबार दैलेखमा कर्णाली नदीमा खसेको गाड़ी यात्रुको हुन सक्ने अनुमान गरिएको छ। गाडीमा रहेका भनिएका 5 जना मध्ये अहिलेसम्म 2 जनाको मात्रै शव भेटिएको छ भने 3 जनाको अवस्था अझै थाहा हुन सकेको छैन।
1: जाजरकोटमा नलगाड नगरपालिका र बारेकोट गाउँपालिकालाई विपद व्यवस्थापन तथा आपतकालीन राहत कार्यलाई प्रभावकारी बनाउन गैर खाद्य राहत सामग्री हस्तान्तरण गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग तथा पिपुल इन नेटको सहकारीमा संचालित परियोजना अन्तर्गत ती पालिकाहरूलाई राहत सामग्री वितरण गराइएको हो। बहुविपदको जोखिममा रहेका यी पालिकामा पूर्व तयारी स्वरूप यी सामग्री स्थानीय आपतकालीन संचालन केन्द्रमा भण्डारण गरिने भएको छ। नलगाड नगरपालिकाका नगर प्रमुख डम्बर बहादुर रावतले परियोजना मार्फत पूर्व तयारीका लागि प्राप्त सामग्रीको विपद व्यवस्थापन तथा पूर्व तयारीमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ। वर्षा नजिकै गर्दा पालिकामा मनसून जन्य विपदको जोखिम बढ़ने भएकाले यस्ता सामग्रीले सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो। बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले हस्तान्तरण गरिएका सामग्री सुरक्षित रूपमा भण्डारण गरे विपदका बेला प्रभावित परिवारलाई तत्काल उपलब्ध गराइने बताउनु भएको छ। यस्तै बारेकोट गाउँपालिकाका विपद शाखाका प्रमुख खगेन्द्र बोहराले पालिकाले त्रिपाल, म्याट, कम्बल, सोलार बत्ती, प्लास्टिक बाल्टिन, डोरी लगायतका आपतकालीन अवस्थामा आवश्यक पर्ने सामग्री प्राप्त भएको बताउनुभयो। परियोजनाले स्थानीय तहको विपद प्रतिकार क्षमता अभिवृद्धि गर्दै विपदबाट प्रभावित नागरिकलाई छिटो र प्रभावकारी सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
0: कालीकोटमा बच्चालाई आमाको दूधको सट्टा खुवाइने कृत्रिम दूध तथा अन्य आहार बिक्री वितरणमा कडाई गरिएको छ। स्थानीय प्रशासन र जिल्ला स्वास्थ्य सेवा कार्यालयले आमाको औषधि किराना पसल लगायतका व्यावसायिक प्रतिष्ठानलाई त्यस्ता वस्तु बिक्री नगर्न निर्देशन दिएको हो। प्रशासनले खाँडाचक्र नगरपालिकाको मानमा मोल्फा पिली र तिलागुफा नगरपालिकाको गाल्जे तथा नागमा बजार लगायतका प्रमुख व्यापारिक केन्द्रहरूमा आमाको दूध प्रतिस्थापन गर्ने, अन्य दूध तथा आहार बिक्री गर्ने औषधि किराना पसल लगायतका व्यावसायिक प्रतिष्ठानलाई त्यस्ता वस्तु बिक्री नगर्न निर्देशन दिएको हो। जिल्ला जनस्वास्थ्य सेवा कार्यालय कालीकोटका प्रमुख डाक्टर रत्नवीर सुनारले अनुगमनका क्रममा औषधि पसल तथा अन्य विभिन्न पसलमा आमाको दूधलाई प्रतिस्थापन गर्ने ल्याक्टोजिन टिम्पल जस्ता वस्तु प्रदर्शनमा राखिएको पाइएको बताउनुभयो। उहाँले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट त्यस्ता वस्तुको विज्ञापन गर्ने र बजारीकरण गर्ने कार्यलाई रोक्नका लागि कड़ा निर्देशन दिइएको बताउनुभयो। आमा तथा शिशुको स्वास्थ्य अधिकार प्रवर्धन गर्नका लागि त्यस्ता वस्तुको बिक्री रोक्न लागि जिल्ला प्रहरी जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटका जनस्वास्थ्य अधिकृत कटक बहादुर महतले बताउनुभयो। उहाँले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट यी वस्तुको विज्ञापन र प्रदर्शन नगर्न व्यवसायीहरूलाई सचेत गराइएको भन्दै निर्देशनालयलाई अटेरी गरे टिम्पल जस्ता वस्तु प्रदर्शनमा राखिएको पाइएको बताउनुभयो। उहाँले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट त्यस्ता वस्तुको विज्ञापन गर्ने र बजारीकरण गर्ने कार्यलाई रोक्नका लागि कड़ा निर्देशन दिइएको

0: शिशुका लागि आवश्यक सबै प्रकारका पोषक तत्व पाइने र यसले रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकाले बजारिया दूध यसको विकल्प हुन नसक्ने खाँडाचक्र नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रविन्द्र सेजुवालले बताउनु भएको छ।
1: फेरि खबरमा खबरको सिलसिला जारी नै छ, लगानी र छोटो विश्राम।
2: नाकान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचसीआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
3: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
2: नाक बन्द हुने समस्या,
3: नाकबाट रगत बग्ने,
2: नाकभित्र मासुको गिर्खा पलाएको,
3: घ्राण शक्ति गुम्ने,
2: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
3: कानको संक्रमण,
2: कान सुन्न गाह्रो हुने,
3: कान बज्ने समस्या,
2: चक्कर लाग्ने,
3: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
2: घाँटी दुख्ने,
3: आवाज बन्द हुने,
2: निल्न गाह्रो हुने,
3: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
2: चारवाहिनी रोड, नेपालगंज, बाँकी। सम्पर्क नम्बर 081538150, 081535151।
4: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
0: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
4: भोक लागेको बेला मिठाई खाने कुरा खानु पर्यो नि।
0: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
5: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
4: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
0: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
4: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ। सूचना।
0: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
6: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
5: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
1: सूचना।
0: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन, एसए, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-85-40-9।

0: 13 र 97054
1: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
2: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
3: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
3: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको संचार।
5: सबैको मन सुने
4: रेडियो भेरी FM।
1: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णाली प्रदेश सरकारको बजेट कार्यान्वयन फितलो, चालू वर्षको झण्डै 12-13 अर्ब रूपियाँ फिरिज हुने सरकारी अधिकारीहरूको भनाई, पश्चिम सुर्खेतको कर्णाली नदी किनारामा एउटा शव भेटियो, दैलेखमा खसेको गाड़ीका यात्रुको हुन सक्ने प्रहरीको अनुमान लगायतका खबरहरू प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। सुदूरपश्चिममा मनसून सक्रिय भइसँगै बाढ़ी डुबान र पहिरोको जोखिम बढ़ेको छ। हरेक वर्ष जस्तै यस वर्ष पनि तराईमा बाढ़ी र डुबानको जोखिम छ भने पहाड़ी जिल्लामा पहिरोको जोखिम उच्च रहेको छ। यी प्राकृतिक प्रकोपका कारण विगतमा क्षति वर्षमा सयौं परिवार विस्थापित भएका छन् भने करोड़ रूपियाँ बराबरको धन सम्पत्तिमा क्षति पुगेको छ। सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानून मन्त्रालयले यस वर्ष सुदूरपश्चिमका करिब 7603 घरधुरीका 32,227 नागरिक मनसून गर्ने विपदबाट प्रभावित हुन सक्ने अनुमान गरिएको जनाएको छ। मन्त्रालयका कम्प्युटर अधिकृत तथा विपद सम्पर्क व्यक्ति जनक धामीले सबै जिल्लासँग समन्वय गरेर मनसून पूर्व तयारी गरिएको बताउनुभयो। सबैभन्दा बढ़ी जोखिम कञ्चनपुर र कैलालीमा रहेको उहाँको भनाइ छ। कञ्चनपुरमा 7132 र कैलालीमा 6195 जना प्रभावित हुन सक्ने प्रक्षेपण गरिएको छ। यसै गरी डोटी, बाजुरा, बैतडी, डडेलधुरा, बजाङ, अछाम र दार्चुलामा पनि जोखिम भन्ने रहेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ। गत आर्थिक वर्षमा सुदूरपश्चिममा बाढ़ी, पहिरो र चट्याङका कारण मात्रै 6 करोड़ 25 लाख रूपियाँ बराबरको आर्थिक क्षति भएको थियो। प्रत्येक वर्ष दोहोरिने विपदका कारण जनधनको क्षति भइरहे पनि यस वर्ष प्रदेश सरकारले पूर्व तयारीमा विशेष जोड़ दिएको धामीले बताउनु भएको छ। धामीका अनुसार प्रदेश विपद व्यवस्थापन कोषमा हाल 8 करोड़ रूपियाँ भन्दा बढ़ी रकम छ। विपद आइपरे तत्काल उद्धार र राहतका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई तयारी अवस्थामा राखेको उहाँको भनाइ छ। यसैबीच धनगढ़ीको गेटा स्थित आपतकालीन केन्द्र गोदाममा टेन्ट, तिरपाल लगायतका आवश्यक गैर खाद्य सामग्री भण्डारण गरिएको छ। विपदका कारण घर गुमाउने परिवारका लागि पुननिर्माण अनुदानको व्यवस्था पनि गरिएको छ। तराईमा 3 लाख, पहाड़मा 4 लाख र हिमाली क्षेत्रमा 5 लाख रूपियाँसम्म अनुदान उपलब्ध गराइने व्यवस्था गरेको मन्त्रालयले जनाएको छ।
1: यस वर्ष पूर्व सूचना प्रणालीलाई पनि थप प्रभावकारी बनाउने तयारी गरिएको छ। जल तथा मौसम विज्ञान विभागसँग समन्वय गरेर रेडियो, एसएमएस तथा स्थानीय समुदायका वडा घर र भलमान्सा मार्फत जोखिमको सूचना प्रभाव गरिने जनाइएको छ। तराईका जिल्ला हरेक वर्ष बाढ़ी र डुबानमा सबैभन्दा बढ़ी प्रभावित हुने गरेका छन्। कैलाली र कञ्चनपुरमा नदीको बहाव बढ़दा बस्ती डुबानमा पर्ने, खेतीयोग्य जमीन नष्ट हुने र सयौं परिवार सुरक्षित स्थानमा सर्नुपर्ने अवस्था दोहोरिने गरेको छ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले पनि मनसूनलाई लक्षित गरेर तयारी अघि बढ़ाएको जनाएको छ। नगर प्रमुख किशोर लिम्बुले सम्भावित जोखिम क्षेत्रको पहिचान, स्थानीयलाई समयमै सचेत गराउने, उद्धारका लागि आवश्यक समन्वय गर्ने तथा आपतकालीन अवस्थामा तत्काल पहिचान परिचालन हुने व्यवस्था मिलाइने बताउनु भएको छ। विपदको समयमा सबैभन्दा महत्वपूर्ण कुरा पूर्व सूचना र स्थानीयको सतर्कता भएकाले त्यसैमा जोड़ दिइएको उहाँको भनाई छ। पहाड़ी जिल्लामा भने मुख्य चुनौती पहिरोको छ। लगातार वर्षा भएपछि सड़क अवरूद्ध हुने, बस्ती जोखिममा पर्ने र यातायात तथा जनजीवन प्रभावित हुने समस्या प्रत्येक वर्ष दोहोरिने गरेको छ।
0: निजामती कर्मचारी अस्पताल सिभिल अस्पताल काठमाडौँको फार्मेसी शाखामा कार्यरत कर्मचारीले करिब 3 करोड़ रूपियाँ भ्रष्टाचार गरेको भन्दै उजुरी दर्ता भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अस्पतालका फार्मासिस्ट स्टोरकिपर सहित 8 जना विरूद्ध मुद्दा दर्ता गरेको छ। औषधि आपूर्तिसँग साँठगाँठ गरी उनीहरूले करिब 3 करोड़ रूपियाँ भ्रष्टाचार गरेको अख्तियारको दावी छ। अस्पतालका फार्मेसी युनिट इन्चार्जहरू दिनेश पन्त, दिपा ढुंगाना, लवेन्द्र कुंवर र दीपक सापकोटा रहनु भएको छ। यसै गरी स्टोरकिपरहरू विनोद पोखरेल, केशव राज नेपाने र शर्मिला श्रेष्ठ तथा फार्मेसी सहायक सन्दीप तिवारी विरूद्ध पनि आरोप पत्र दायर गरेको छ। अख्तियारले उहाँहरूले आफ्नो पद तथा ओहदाको उपयोग गरी सार्वजनिक सम्पत्तिको हिनामिना र हानि नोक्सानी पुर्याउने बदनियत राखेको अनुसन्धानबाट खुलेको जनाएको छ। अस्पतालमा औषधि आपूर्ति नै नभई बिल बिजक सफ्टवेयरमा इन्ट्री गरेको, कम्प्युटरमा स्टक देखाए पनि यथार्थमा मौजात नरहेको भन्दै अख्तियारले ठूलो भ्रष्टाचार भएको पुष्टि भएको दावी पनि गरेको छ।
1: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो अर्को विश्राम।

0: Extreme energy drink.
1: सूचना
2: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
1: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिरपात, जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
2: सम्पर्क कर्णाली ट्रमा केयर, वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
3: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
4: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
4: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्ने। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्र नगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-85-51-960, 98-481-19-336 र 98-488-9-66।
1: सूचना तपाईहरूकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही असार 27 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासेद्वारा सशुल्क बिरामी चेक जाँच हुने जानकारी गराउँदछौ।
3: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, धेरै रिस उठ्ने, निन्द्रा नलाग्ने, छटपटी हुने, बरबराउने, नसा तथा लागू पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच वा प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नपराउने, साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्नी बात तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
1: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर तथा सुर्खेत स्वास्थ्य पोली क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली, वीरेन्द्र नगर छ सुर्खेत मंगलगढ़ी चोकबाट 300 मिटर उत्तर तर्फ। सम्पर्क फोन नम्बर 083-521-5099, सम्पर्क मोबाइल नम्बर 98-484-39-117। भर्ना खुल्यो।
4: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
4: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-51-960 र 97-678-84-566।
5: सबैको मान सुने
6: रेडियो भेरी एफएम।
2: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब बाँकी खबर। सुदूरपश्चिम प्रदेश सरकार माताहत रहेको कैलालीको टीकापुर अस्पतालमा दुई कर्मचारी बीच कार्यकक्षमै खुटाकुट भएको छ। अस्पतालका प्रयोगशाला ल्याब इन्चार्ज उमेश बजगाई र फिजियोथेरापिस्ट अनिल तिवारी बीच भएको झडपको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। सार्वजनिक भएको सीसीटीभी फुटेजमा तिवारी दौड़िँदै गएर बजगाईलाई मुक्का प्रहार गरेको र लगत्तै बजगाईले पनि प्रतिकार गर्दै खुट्टाले हानेको देखिन्छ। बजगाईले आफूमाथि के बिना कारण कुटपीट भएको दावी गर्नुभएको छ। उहाँले तिवारीले विदाको दिन पनि प्रयोगशाला चलाएको देखाएर भत्ता खाने गरेको र महँगो रिएजेन्ट खरिद गरी जस्ता अनियमिततामा संलग्न रहेको आरोप समेत लगाउनु भएको छ। यता कुटपीटको आरोप लागेका तिवारीले भने कार्यालयमा भइरहेको अनियमितताको विषयमा कुरा गर्दा बजगाईले गाली गलौज गरेको प्रतिक्रिया दिनुभएको छ।
1: भेरी खबरको अन्त्यमा अब खेल खबर। फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलको खेल तालिका सार्वजनिक भएको छ। भोलि बिहिबारदेखि शुरू हुने क्वार्टर फाइनलको खेल मा फ्रान्स र मोरक्को बीच वोस्टर्न रंगशालामा प्रतिस्पर्धा हुनेछ। दोस्रो क्वार्टर फाइनल खेल असार 26 गते शुक्रबार राति स्पेन र बेल्जियम बीच लस एन्जलस रंगशालामा सञ्चालन हुने तय भएको छ। यसै गरी तेस्रो क्वार्टर फाइनलमा असार 27 गते राति नर्वे र इंग्ल्याण्ड बीच मियामी रंगशालामा प्रतिस्पर्धा हुनेछ। चौथो तथा अन्तिम क्वार्टर फाइनल खेल असार 28 गते आइतबार बिहान अर्जेन्टिना र स्विजरल्याण्ड बीच कान्सास सिटी रंगशालामा खेलिने भएको छ। क्वार्टर फाइनलका खेलमा विजेता सेमी फाइनलमा पुग्ने भएका छन्। पहिलो र दोस्रो क्वार्टर फाइनलका विजेता बीच पहिलो सेमी फाइनल खेल असार 30 गते मंगलबार राति र राति डालस रंगशालामा हुनेछ। यस्तै तेस्रो र चौथो क्वार्टर फाइनलका विजेता बीच दोस्रो सेमी फाइनल खेल असार 31 गते बुधबार राति एटलान्टा रंगशालामा हुने खेल तालिका रहेको छ।
2: यस्तै बिहान भएको प्री क्वार्टर फाइनलको अन्तिम खेलमा स्विजरल्याण्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै क्वार्टर फाइनलमा स्थान बनाएको छ। क्यानाडाको बीसी प्लेस स्टेडियममा सम्पन्न खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा 4-3 हराउँदै स्विजरल्याण्ड क्वार्टर फाइनलमा पुगेको हो। पेनाल्टीमा कोलम्बियाका दुई खेलाड़ीको प्रहार असफल भयो भने स्विजरल्याण्डका चार खेलाड़ी गोल गर्दा एकजनाको प्रहारले जाली चुम्न सकेन। यस्तै फिफा विश्वकप फुटबलको अन्तिम 16 अन्तर्गत भएको खेलमा साबिक विजेता अर्जेन्टिनाले इजिप्टसँग पुनरागमन जित निकाल्दै क्वार्टर फाइनलमा स्थान बनाएको छ। अमेरिकाको एटलान्टा स्टेडियममा भएको रोमाञ्चक प्रतिस्पर्धामा दुई गोलले पछि परेको अर्जेन्टिनाले अन्तिम 14 मिनटभित्र 3 गोल फर्काउँदै 3-2 जित निकालेको हो।
1: खेल खबरसँगै साँझको भेरी खबर सकियो। विदा हुन गएलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
2: कर्णाली प्रदेश सरकारको बजेट कार्यान्वयन फितलो। चालू वर्षको झण्डै 12-13 अर्ब रूपियाँ फिरिज हुने सरकारको भनाई।
1: पश्चिम सुर्खेतको कर्णाली नदीमा किनारमा एउटा शव भेटियो। दैलेखमा रहेको खसेको गाडीका यात्रुको हुन सक्ने प्रहरीको अनुमान।
2: जाजरकोटका दुई पालिकालाई गैर खाद्य राहत सामग्री हस्तान्तरण। मनसून सक्रिय भएसँगै बाढ़ी डुबान र पहिरोको जोखिम बढ़्यो।
1: र फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलको खेल तालिका सार्वजनिक। पहिलो क्वार्टर फाइनल खेलमा असार 25 गते भोलि फ्रान्स र मोरक्को भिड्ने।
2: हवस् त तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित ढिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
7: रेडियो भेरी एफएम 98.6 MHz MHz
8: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
9: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
1: भर्ना खुल्यो।
10: सिटी भिटी द्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
1: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन एचए, पीसीएल इन ल्याब टेक्निसियन सीएमएलटी, पीसीएल इन अफ्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी।
10: किन रोज्ने कलेज अफ अलाइडलाई? शान्त स्वच्छ तथा अध्ययन मैत्री वातावरण, अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, एसी सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास,
1: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
10: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके भाट भटेनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 081-537-546, 081-538-260, मोबाइल नम्बर 97-120-91-850, 97-120-91-950।
11: यही असार 27 गते शनिबारको दिन
12: सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा ब्रिनोज कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
13: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू, नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पित बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइराइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
12: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
13: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर छ हुलाक नजिक सुर्खेत, फोन नम्बर 083-521-987, मोबाइल नम्बर 98-580-50-696।
14: In the heart of the city where dreams take shape and futures begin stands a place of excellence, Chanakya Pathshala, previously known as BST College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
15: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
1: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि।
10: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीभी, फ्रिज, वासिङ मेसिन, सामसुङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
10: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर छ, बीच बजार सुर्खेत, मोबाइल नम्बर 98-580-40-719 र 98-580-51-715।
1: के तपाईँ आकर्षक फोटो फ्रेमी र डिजाइनको खोजीमा हुनुहुन्छ?
10: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपद लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू, साथै होटल,
2: बैंकिंग, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ, बुद्ध पथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
16: यो जिन्दगीले पनि केही लथर बाटो लाउँदा जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
17: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
16: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
17: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
16: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
17: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
16: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
17: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
16: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो
17: नटिपिराख। फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
18: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट भाइनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 Mbps सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा 1 महिना फ्री। आज नै सब्स्क्राइब गर्नुहोस् भाइनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। भाइनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।
5: सबैको मन सुने
6: रेडियो भेरी एफएम।

0: सूचना हाल नेपालको विभिन्न स्थानमा कुखुरा लगायत पंक्षीमा लाग्ने बर्ड फ्लू र बंगुरमा लाग्ने अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण देखिएको हुँदा आफ्ना पशु पंक्षीलाई यो रोगबाट जोगाउन विभिन्न कार्यहरू गर्नुहुन सम्पूर्ण कृषकहरूमा पशु पंक्षी विकास निर्देशनालय कर्णाली प्रदेशको अनुरोध। कुखुरा हाँस अन्य पंक्षी वा बंगुरमा अचानक धेरै संख्यामा बिरामी पर्ने वा मर्ने दाना पानी नखाने वा अन्य असामान्य लक्षण देखिएमा बथानबाट तुरन्तै अलगै राख्ने बिरामी वा मरेका पशु पंक्षी तथा बंगुरको बिक्री वितरण र ओसार पोसार नगर्ने मरेको पशु पंक्षीलाई प्राविधिकबाट परीक्षण गराई सुरक्षित स्थानमा गहिरो खाडल खनी पुरिदिने खोरको नियमित सरसफाई गर्ने र जैविक सुरक्षाका उपायहरू अपनाउने शंकास्पद अवस्था देखिएमा तत्काल नजिकको पशु सेवा कार्यालय वा पशु प्राविधिकलाई जानकारी गराउने कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पशु पंक्षी विकास निर्देशनालय वीरेन्द्रनगर सुर्खेत। खुशीको खबर
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा पश्चिम नेपालकै एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मंजु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ आईयूआई हिस्टोस्कोपी दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू
1: एचसीआरसी अस्पताल नेपालगंज तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चार वाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455 36984।

0: Patagonia.
1: Extreme energy drink.
2: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
3: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 98-585-960 र 97-678-84-566।
4: रेडियो भेरी एफएम।

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रेपलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैतला भित्र फर्केको आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको ढाड बाङ्गो वा कुप्रो भएको जोड्नीहरू र घुँडाको पाङ्ग्रो खुस्किएको जोड्नीहरू दुख्ने र सुनिने समस्या भएको हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 चनाबारी सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
3: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB Capital को वेबसाइट वा नजिकैको NMB ब्याङ्क को शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB Capital SIP पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गर्न मात्र लगानी गर्नुहोला।

0: hello.
1: Let's go. 6.9 inch ko standard display, AI powered camera, 2 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik visheshta harule tapai ko man jitna barambar.
2: Aba sunnuhos Sri Steel's Radio Katha Bhag 2. सर्वजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको सर्वजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
1: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
1: साथै बीबीए, बीआईटी र बीएचएमको लागि सिमेन्ट इन्ट्रान्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 0383-525-414, मोबाइल 98-585-51-960, 98-481-3636 र 98-488-9066।
2: रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ट्ज।
3: विहीन 13% मात्रै पूरा, 15 दिनभित्र स्वच्छ खानेपानीको कार्य योजना ल्याउन सरकारलाई संसदीय समितिको निर्देशन।
4: स्पष्ट कार्य योजना सहित विवरण 15 दिनभित्र उपलब्ध गराउन आज उपस्थित सम्पूर्ण निकाय र पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिने।
3: अनियमित वर्षाले बढ़ायो आकस्मिक बाढ़ीको जोखिम, हिमाली क्षेत्रमा उच्च सतर्कताको आग्रह। आज रातिदेखि तराई मधेसमा पानी पर्ने सम्भावना, तराईमा नै हावाहुरीको चेतावनी।
5: भारी वर्षाको सम्भावना पनि देखिएको छ भने कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेशको तराई भएको स्थानमा भारी वर्षाको सम्भावना देखिएको छ।
3: र चीनमा बाढ़ीको कहर, 4 जनाको मृत्यु, हजारौं नागरिक विस्थापित।
6: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: पछिल्लो समय सरकारले बजार अनुगमनलाई तीव्र बनाउँदै अखाद्य वस्तु बेच्ने व्यवसायीमाथि कार्यवाही गरिरहेको छ। उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षणका लागि सरकारको यो कदम सकारात्मक हो, तर अनुगमन चाडपर्व वा विशेष अभियानमा मात्रै सीमित नभई नियमित, निष्पक्ष र प्रभावकारी हुनुपर्छ। कार्यवाहीसँगै व्यवसायीमा सचेतना र गुणस्तरीय उत्पादनको संस्कृति विकास गर्न पनि उत्तिकै आवश्यक छ।
7: सरकारले गोविन्द बहादुर कार्कीलाई नेपालको नयाँ मुख्य सचिव नियुक्त गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव कार्कीलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। हालका मुख्य सचिव सुमन राज अर्याल उमेर हदका कारण असार 25 गतेदेखि अवकाशमा जाने भएपछि सरकारले नयाँ नियुक्त गरेको हो। आज बसेको मन्त्री परिषद बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
8: काठमाडौँको उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा श्री सुरज साक्य काठमाडौँलाई नियुक्ति गर्ने। अर्को शिक्षा तथा खेलकुद मन्त्रालयबाट छ गेटा अस्पताल कैलालीलाई शहीद अष्टचरण स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने। अर्को पनि शिक्षा तथा खेलकुद मन्त्रालयबाट छ विदेशी कार्यक्रम सञ्चालन र नियमन नियमावली 2083 स्वीकृत गर्ने। अर्को पनि शिक्षा तथा खेलकुद मन्त्रालयबाट छ शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली 2083 स्वीकृत गर्ने, कारागार नियमावली 2083 स्वीकृत गर्ने, मानव अधिकार सम्बन्धी 6ठौं राष्ट्रिय कार्य योजना स्वीकृत गर्ने, भ्रष्टाचार विरूद्धको 2रो रणनीति योजना स्वीकृत गर्ने र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव श्री गोविन्द बहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्ति गर्ने।
7: कार्की 2053 सालदेखि निजामती सेवामा छन् भने 2081 भदौमा सचिवमा बढ़ुवा हुनुभएको थियो। प्रधानमन्त्रीको 100 दिने शासकीय सुधार कार्ययोजना तयार पार्न कार्कीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। सरकारले वरिष्ठ सचिवहरूलाई पछि पार्दै कार्कीलाई मुख्य सचिवको जिम्मेवारी दिएको छ। यस्तै बैठकले सरकारले गेटा अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति दिने निर्णय समेत गरेको छ। सरकारले शैक्षिक परामर्श कन्सल्टेन्सी सञ्चालन गर्न 25 लाख रूपियाँ धरोटी अनिवार्य गर्ने नयाँ नियम लागू गरेको छ। मन्त्री परिषदबाट स्वीकृत नियमावली अनुसार अनुमति लिएर मात्रै कन्सल्टेन्सी सञ्चालन गर्न पाइनेछ भने प्रत्येक शाखाका लागि पनि 25 लाख रूपैयाँ धरौटी राख्नुपर्नेछ। नयाँ व्यवस्था अनुसार कन्सल्टेन्सीको गलत परामर्शका कारण विदेशमा विद्यार्थी अलपत्र परे, अवैध कलेजमा भर्ना भए वा अध्ययनमा समस्या आएमा सम्बन्धित संस्थाले नै क्षतिपूर्ति दिनुपर्नेछ। विद्यार्थीहरूको सम्पूर्ण विवरण राख्नुका साथै अध्ययन अवधिभर अनलाइन परामर्श सेवा दिनुपर्ने व्यवस्था पनि गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले उद्योगी व्यवसायीहरूले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। आज प्रधानमन्त्री कार्यालयमा निजी क्षेत्रका प्रतिनिधिसँग भएको छलफलमा उहाँले उद्योग लगानी र रोजगारी बढ़ाउन आवश्यक कानूनी नीतिगत र प्रशासनिक सुधारलाई प्राथमिकता दिइने बताउनुभयो। प्रधानमन्त्रीले निजी क्षेत्रलाई आर्थिक विकासको प्रमुख साझेदार भन्दै लगानी मैत्री वातावरण बनाउन सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्ध जनाउनुभयो। उद्योग सञ्चालनमा रहेका झन्झट हटाएर उत्पादन र रोजगारी बढ़ाउने सरकारको लक्ष्य रहेको उहाँको भनाइ थियो। छलफलमा उद्योगी व्यवसायीले नीतिगत स्थिरता, लगानी मैत्री वातावरण, सहज सेवा प्रवाह र सरकारसँग नियमित सम्वादको आवश्यकता औलाएका थिए। प्रधानमन्त्रीले ती सुझावलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्ने आश्वासन दिनुभएको छलफलमा सहभागी नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले बताउनुभयो।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
9: अदालतबाट यदि अग्रिम जमानतको व्यवस्था गरिदियो भने उद्यमी व्यवसायीले मर्यादित वातावरणमा काम गर्न पाओस् भन्ने हामीले पनि राख्यौं। यसरी व्यवस्थाहरू गरिदिने, हामी उद्यमी व्यवसायीलाई पहिला यसरी पक्रेर कुनै अमर्यादित व्यवहार गर्ने हाम्रो उद्देश्य पनि होइन, नीति पनि होइन, नियत पनि होइन। तर के छ, अब यसको लागि कानूनी प्रावधानहरूमा आवश्यक, जसको लागि हामी सकारात्मक छौं भनेर पहिला सुन्नु पनि भयो। बीचबीचमा उहाँले हाम्रा कुराहरूमा प्रश्न पनि गर्नुभयो।
7: आज रातिदेखि तराई क्षेत्रमा केही स्थानमा पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार राति तराईका केही क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईमा हावाहुरी चल्न सक्ने सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाड़ी क्षेत्रमा पनि ठूलो पानी पर्ने सम्भावना रहेको छ। भोलिको मौसम पनि उस्तै रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाड़ी क्षेत्रमा भारी वर्षाको सम्भावना छ। राति भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाड़ी तथा तराईका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने सीआईएनसँग कुरा गर्दै मौसमविद डेभिड ढकालले बताउनुभयो।
5: यति नै बेला सबभन्दा बढी चाहिँ सिन्धुपाल्चोक आसपासमा चाहिँ अलिकति बढी वर्षा भएको जस्तो देखिन्छ भनेको यति बेला। पछिल्लो एक घण्टामा 15.4 मिटर वर्षा भएको देखिन्छ। आज रातिको कुरो गर्नु पर्दाखेरि चाहिँ पहाड़ी भूभागहरूको धेरै स्थानहरूमा तथा तराई भूभागका केही स्थानहरूमा चाहिँ मध्यमको वर्षाहरूले सम्भावना देखिन्छ भने हिमाली भूभागको पनि केही स्थानहरूमा चाहिँ मध्यमको वर्षा हिसाब सम्भावना देखिएको छ। विशेष गरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना पनि देखिएको छ भने कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको दुई स्थानमा भारी वर्षाको सम्भावना देखिएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको केही स्थानमा हावाहुरी पनि सम्भावना देखिएको छ।
7: यस वर्षको मनसूनमा लामो सुखाको समय र त्यसपछि 81 अत्याधिक पानी पर्न सक्ने भएकाले हिन्दुकुश हिमालय क्षेत्रमा अचानक बाढ़ी, पहिरो र हिमपात फुट्ने जोखिम बढ़ेको मौसमविदले चेतावनी दिएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्ष समग्र वर्षा सामान्य भन्दा कम हुन सक्ने भए पनि एल निनोको प्रभावका कारण छोटो समयमा अत्याधिक वर्षा हुन सक्ने सम्भावना रहेको छ। सीआईएनसँग कुरा गर्दै बाढ़ी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले बढ़दो तापक्रमका कारण हिमनदी र हिउँ तीव्र रूपमा पग्लिदा नदीमा पानीको बहाव बढ़ने र यसले आकस्मिक बाढ़ी तथा पहिरोको खतरा थप बढ़ाउने बताउनुभयो।
10: लामो समयसम्म सुक्खा रहने र 81 फेरि मनसुन सक्रिय हुँदाखेरि चाहिँ ठूलो पानी एकैसाथ केही घण्टा अथवा केही दिनको अन्तरालमा पर्दाखेरि बाढ़ी र विपदको पनि उत्तिकै सम्भावना चाहिँ देखिएको छ। त्यसकारणले हामी दुवै किसिमका विपदतर्फ चाहिँ एकातर्फ तापक्रम वृद्धिको कारणले हुने हिमाली क्षेत्रमा आउन सक्ने विपद र अर्कोतर्फ तराईको क्षेत्रमा, नदी तटीय क्षेत्रमा र शहरी क्षेत्रमा जुन बाढ़ी र डुबानको समस्या छ त्यसलाई पनि दृष्टिगत गर्दाखेरि चाहिँ दुवैतर्फ जोखिम देखिएको छ र त्यस अनुसार नै हामी तयारीमा लागिराखेको अवस्था छ।
7: विज्ञले यस्ता मौसमी विपदबाट हुने हानि नोक्सानी घटाउन पूर्व सूचना प्रणाली, स्थानीय तयारी र सीमापार सूचना आदान प्रदानलाई प्रभावकारी बनाउन सरकारलाई सुझाव दिएका छन्। सरकारले जनकपुरका अतिक्रमित गुठी जग्गा पोखरी र धार्मिक सम्पदाको संरक्षण तथा अतिक्रमण हटाउन 9 सदस्यीय कार्यान्वयन समिति गठन गरेको छ। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले गुठी संस्थानका गुठी प्रशासन दुर्व घिमिरेको संयोजकत्वमा समिति गठन गरेको हो। समितिमा जिल्ला प्रशासन, भूमि प्रशासन, मौसमी विपदबाट हुने हानि नोक्सानी घटाउन पूर्व सूचना प्रणाली, स्थानीय तयारी र सीमापार सूचना आदान प्रदानलाई प्रभावकारी बनाउन सरकारलाई सुझाव दिएका छन्। सरकारले जनकपुरका अतिक्रमित गुठी

0: राम जानकी मन्दिर प्रमुख मठ मन्दिर पोखरी पोखरीका डील तथा गुठी जग्गामा भएको अतिक्रमण हटाई संरक्षण र व्यवस्थापन गर्ने जिम्मेवारी दिएको मन्त्रालयले जनाएको छ। संघीय संसदका पूर्वाधार विकास समितिले देशभरका नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानी उपलब्ध गराउने स्पष्ट कार्ययोजना 15 दिनभित्र पेश गर्न सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकमा सभापति आशिष गजुरेलले 77 वटै जिल्लामा खानेपानीको पहुँच कहिलेसम्म सुनिश्चित हुन्छ भन्ने विषयमा समय सीमा सहितको योजना माग गर्नुभएको हो। काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा खानेपानीको समस्या गम्भीर बन्दै गएको भन्दै यसको समाधानलाई राज्यको प्राथमिकता बनाउनु पर्ने उहाँले बताउनुभयो।
1: काठमाडौँ उपत्यका लगायत मुलुकभर खानेपानीको समस्या दिन प्रतिदिन विकराल बन्दै गएको छ। मानवीय जीवनको लागि अपरिहार्य रहेको शुद्ध खानेपानी जनस्तरसम्म सहज रूपमा व्यवस्थापन गर्नु राज्यको कर्तव्य हो। मुलुकभरको सबै नागरिकलाई सक्षम स्वच्छ एवं गुणस्तर खानेपानी आपूर्ति गर्ने योजनाको विषयमा स्पष्ट कार्ययोजना सहित विवरण 15 दिनभित्र उपलब्ध गराउन आज उपस्थित सम्पूर्ण निकाय र पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिने।
0: सांसदहरूले मानव अधिकार आयोगलाई पछिल्लो समय भएका घटनाको सत्य तथ्य जाँचका लागि ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा सांसदहरूले भूमिहीन सुकुम्बासी नागरिकको अवस्था जातीय विभेद तथा छुवाछुतका घटना जेएनजी आन्दोलनमा भएका मानव अधिकार उल्लंघनका घटनाहरूप्रति विशेष चासो दिनुपर्ने जोड़ लिएको छ। नेपाली कांग्रेस सांसद मनमाया विश्वकर्माले गत वर्ष साउन यता विभिन्न प्रकारका हिंसामा परि दलित समुदाय 11 जनाको मृत्यु भएको उल्लेख गर्दै मानव अधिकार आयोगको ध्यान आकर्षण गराउनुभयो।
2: जातीय भेदभाव तथा कसुर सजाय एन चाहिँ 2068 सालमा दर्ता, यो अन्तर्गत दर्ता भएका उजुरीहरू मुद्दाहरू कतिवटा चाहिँ अभियोजनमा पुगे अनि कति दोषी ठहर भए र कति पीड़ितले न्याय पाए, आयोगसँग यसको विश्लेषण केही छ कि?
0: सांसदहरूको प्रश्नको जवाबमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष त बहादुर मगरले मानव अधिकारका विषयमा सरकार समक्ष गरेका सिफारिश कार्यान्वयनको अवस्था सन्तोषजनक नभएको बताउनु भएको छ। उहाँले आयोगले सरकार समक्ष गरेका सिफारिशमध्ये 13% सिफारिश मात्रै पूर्ण रूपमा कार्यान्वयन भएको बताउनुभयो। 34% आंशिक रूपमा कार्यान्वयन हुने गरे पनि 52% भन्दा बढ़ी सिफारिश अझै कार्यान्वयन हुन नसकेको उहाँको भनाइरहेको छ। सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धानका लागि पक्राउ पर्नुभएका एमालेका उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतले थप 5 दिन हिरासतमा राख्न अनुमति दिएको छ। अदालतले आज 4थो पटक म्याद थप गर्दै अनुसन्धान जारी राख्न आदेश दिएको हो। पौडेललाई असार 8 गते पक्राउ गरिएको थियो। उहाँमाथि दीपक भट्टसँगको व्यावसायिक सम्बन्ध र श्रीराम टोबा

0: गुआङसी क्षेत्रमा नदीहरूमा पानीको बहाव अत्याधिक बढ़ेको बाँधका पर्खालहरू भत्किएको तथा डुबान परेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। बाढ़ीले नानिङ शहर आसपासका गाउँहरू प्रभावित भएका छन्। धेरै स्थानीय बासिन्दाहरूले घरको छतमा बसेर उद्धारको अपील गरिरहेका छन्। चीनका उद्धार तथा विपद व्यवस्थापन निकायले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्र बनाएका छन्।
1: रासोपामा सभापतिको आदेश नमान्दा संसदीय दलको नेता पद मुक्त हुने व्यवस्था आलोचित बन्दै
2: पहिले भएको कुरालाई अहिले अफवाह रूपमा फैलाइएको छ र यहाँ भने जस्तो सभापतिले निर्देशन नमानेकै कारणले हटाइजाने भन्ने खालको कुरा त यो विधिसम्मत पनि होइन र विधानले त्यसो भनेको पनि होइन।
1: विधान महाधिवेशनपछि संशोधित नभएको रासोपाको दावी दलभित्रको अनुशासन कि आन्तरिक लोकतन्त्रमा अंकुश विशेष संवादसँगै मूलधारको संचारमा समावेशिता अझै चुनौतीपूर्ण बन्दै लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
4: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्क द्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपामा सभापतिको निर्देशन नमाने संसदीय दलको नेता पद मुक्त हुन सक्ने व्यवस्था चर्चाको विषय बनेको छ। महाधिवेशनबाट पारित विधानपछि संशोधन मार्फत यो प्रावधान थपिएको दावी गर्दै यसको आलोचना भइरहेको छ। राजनीतिक दलमा अनुशासन आवश्यक पर्ने भए पनि यस्ता व्यवस्थाले आन्तरिक लोकतन्त्र बहस र फरक मतको सम्मान कमजोर पार्ने जोखिम हुने राजनीतिक विश्लेषकहरू बताउँछन् कि रासोपाले संसदीय दलको नेता हटाउने उद्देश्यले विधान संशोधन गरेको हो। हामीले यस विषयमा रासोपाका नेता गणेश परार जुलीसँग कुराकानी गरेका छौं।
2: विधान निर्माण गर्दै गर्दा विधिसम्मत रूपमा नेपालको राजनीतिक दल सम्बन्धी ऐनलाई मानेर राजनीतिक दलहरूले विधान बनाउँछन्। सोही प्रक्रिया अन्तर्गत रासोपाले पनि आफ्नो विधान बनाएको हो। विधानमा सिर्फ संसदीय दलको नेताको बर्खास्ती अथवा पद कसरी सकिन्छ भन्ने विषय मात्र होइन, कसरी इलिजिबल हुन्छ, संसद दलको नेता कसरी बन्ने भन्ने प्रक्रिया पनि सबै कुरा त्यसमा लेखिएको छ। त्यसै गरी सिर्फ संसद दलको नेताको मात्र कुरा गरिएको छैन, त्यसमा सभापति बन्नको लागि प्यारामिटर के हुन्, त्यसपछि सभापतिको पद कसरी सकिन्छ, उपसभापति, अन्य पदाधिकारी, संसद दलको उपनेताकै यी विषय सबै विषयमा त्यहाँ विधानमा लेखिएको कुरा हो पहिलो कुरा। र यो चाहिँ विशेष गरी एउटा व्यक्तिसँग जोडेर अथवा एउटा प्रक्रियासँग जोडेर अनि त्यसरी सभापतिले भन्ने बित्तिकै कसलाई हटाउने भन्ने कुरा जसरी अहिले व्याख्या गरिएको छ, जसरी हल्ला फिलाइएको छ, त्यस्तो कुरा हुँदै होइन यो पहिलो कुरा। अनि दोस्रो कुरा चाहिँ त्यहाँ महाधिवेशनमा पारित गरिसकेपछि संशोधन गरियो भन्ने अफ गरियो भनेर जसरी अफवाह फैलाइएको छ यो नै सबैभन्दा पहिला त झुटो अफवाह भयो। महाधिवेशनको बन्द सत्रबाट पारित गरिसकेपछि संशोधन गरिएको भनेको एउटै मात्र कुरा के हो भने सभापतिले आफ्नो राजनीतिक प्रतिवेदनमा प्रस्तुत गर्नुभएको संवैधानिक समाजवादकोलाई प्रतिस्थापन गरेर सामाजिक लोकतन्त्र भन्ने विषय जसरी जुन कुरा उहाँले राख्नुभयो त्यो कुरालाई

0: संविधानमा जहाँ जहाँ आवश्यक पर्छ त्यहाँ त्यहाँ संशोधन गरिएको, त्यो बाहेक अरू कुनै पनि कुरा त्यसै संशोधन गरिएको होइन। त्यसकारण यो पहिले भएको कुरालाई अहिले अफलाग रूपमा फैलाइएको छ र यहाँ भने जस्तो सभापतिले निर्देशन नमानेकै कारणले हटाइजाने भन्ने खालको कुरा त यो विधि सम्मत पनि होइन र विधानले त्यसो भनेको पनि होइन।
1: भनेपछि तपाईँले अहिले भन्दै गरेको विषय र अहिले बाहिर आइरहेको विषय चाहिँ यो पहिले नै विधानमा थियो?
0: एकदमै विधान बन्दै गर्दाखेरि भएका तयार गरेका कुराहरू हुन् यी सबै।
1: जस्तो अब अहिले राष्ट्रपालले जसरी विधानमै यो विषय उल्लेख गर्दै गर्दाखेरि अन्य राजनैतिक दलहरूको पनि हेर्यो भने यो सभापतिको निर्देशन या सभापतिले भनेका कुरा मान्ने विषय त सभापतिको आफ्नो भनाइ त सर्वोपरि नै होला, होइन? सबैले मान्नै पर्छ भने विधानमै राख्नुपर्ने अवस्था यहाँले कसरी देख्नुभयो खासमा चाहिँ?
0: होइन, यो यसो हो, मैले यो कन्टेन्ट यो नै सही छ कि छैन भन्ने कुरा चाहिँ अर्को बाटो भयो। मैले केलाई चाहिँ इन्डिकेट गरेँ भने विधान निर्माण प्रक्रियामा सबै पद सभापतिको पदको अन्त्य कसरी हुन्छ, उपसभापति कसरी हुन्छ, दलको नेताको कसरी हुन्छ, महामन्त्री कसरी हुन्छ भन्ने कुरा सबै कुरा लेखिराखेको छ। सबै कुरा सबैमा लेखिराखेकै छ, विधानमा सबै लेखिएको छ। त्यसकारण यो नौलो कुरा एकदमै श्री संसदीय दलको नेताको विषयमा त गरिएको निर्णय होइन, विधान निर्माण गर्दै गर्दा त्यो विधि सम्बन्धमा निर्माण गरिएको भन्ने कुरा मैले एउटा कुरा भने। अर्को कुरा चाहिँ यो महाधिवेशनबाट पारित भइसकेपछि अनि संशोधन गरिएको भन्ने कुरा जुन अफवाह फैलाएको छ त्यो चाहिँ मैले त्यो पनि अफवाह हो र त्यो होइन भन्ने कुरा पनि मैले भने। यी दुईटा कुरा चाहिँ तपाईँले सोधेका प्रश्नका जवाफमा मैले भने। बाँकी कन्टेन्ट बनाउँदै गर्दाखेरि कन्टेन्ट के हो भन्ने कुराको पाटोमा चाहिँ त्यसलाई मैले अहिले ठ्याक्कै के सही हो के गलत हो भन्नुभन्दा पनि यदि त्यस्तो कहीँ कतै बाँधिने कुरा रहेछ भने त्यो कुरा चाहिँ संशोधन गर्न मिल्ने कुरा हो, किन विधान हो, विधान त संशोधन गर्न मिल्ने कुरा हो। तर यहाँले भनेकै कुरालाई मैले अहिले हेर्दै गर्दाखेरि चाहिँ सभापतिको निर्देशन नमानेकै कारणले हटाउने भन्ने कुरा चाहिँ विधानले भन्न सक्दैन, विधानले त्यसो भनेको पनि होइन।
1: यो पछिल्लो समय हेर्दाखेरि यो विषय बाहिर आउँदै गर्दाखेरि पार्टीमा के आन्तरिक विमति शुरू भएको हो यो महाधिवेशन पछाडि कि के छ?
0: एकदमै निराधार यो हल्ला फैलाउनको लागि अथवा अझै यसरी भनौँ, राष्ट्रपाको पार्टीभित्र सभापति र प्रधानमन्त्री बीचको यो सौहार्दता र त्यसपछि पार्टी सञ्चालन प्रक्रिया र सरकार सञ्चालन प्रक्रियामा सहमति र सम्वाद मार्फत गरेका गतिविधिका कारण अन्य राजनीतिक दलले आफ्नो राजनीतिक भविष्य संकट अझ धेरै संकट पैदा भएको त्यो अनुभूति, त्यो डरका कारण राष्ट्रपालाई कमजोर बनाउनको लागि गरिएको प्रयास हो र यी प्रोपोगान्डाका पछाडि कसैलाई पनि नलाग्न म अनुरोध गर्न चाहन्छु।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। आदिवासी जनजाति महिला र अपाङ्गता भएका महिलाका सवाल मूलधारका मीडियामा कम।
3: कुरा गर्दा अब जहिले पनि हामीले अब जति नै कुरा गरे पनि त्यहाँ प्राथमिकतामा पर्ने भनेको राजनीतिक एजेण्डा नै हो, होइन? जहिले पनि राजनीतिक विषयका समाचारहरू नै मुख्य हेडलाइन बनेर आउँछन् र त्यहाँ चाहिँ अब त्यो हुनुको मुख्य कारण भनेको चाहिँ
2: मूलधारको संचारमा समावेशिताको खोजी, क्रियाशील महिला पत्रकार संघको विशेष संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानीसोर, जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
6: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। आदिवासी जनजाति तथा अपाङ्गता भएका महिलाका मुद्दा अझै पनि मूलधारका संचार माध्यममा प्राथमिकतामा पर्न सकेका छैनन्। अधिकांश समाचारमा उनीहरूलाई अधिकारका विषय भन्दा दया र सहानुभूतिको दृष्टिले प्रस्तुत गर्ने प्रवृत्ति बढ़ेको अधिकार कर्मीहरू बताउँछन्। समावेशी संचारका लागि उनीहरूलाई समाचारको विषय मात्र होइन स्रोत विश्लेषक र निर्णय प्रक्रियाको हिस्सा बनाउन पत्रकारले कसरी रिपोर्टिङ गर्ने हामीले क्रियाशील पत्रकार महिला समूहका अध्यक्ष राम कला खड्कासँग कुराकानी गरेका छौं।
3: आदिवासी जनजाति महिला त्यसमा पनि अपाङ्गता भएका महिलाहरूको विषयमा चाहिँ विभिन्न मिडियाहरूले चाहिँ मुद्दाहरू बेला बेला उठाइरहेका छ, तर ती मुद्दाहरू चाहिँ त्यति पर्याप्त चाहिँ छैनन् भन्ने चाहिँ मलाई लाग्छ। र समय अनुसार चाहिँ ती मुद्दाहरूका रूप पनि परिवर्तन हुँदै गएका छन् र जहिले पनि मिडियामा चाहिँ त्यो अपाङ्गता भएका र त्यसमा पनि विशेष गरी महिलाका मुद्दालाई उठाउँदाखेरि चाहिँ अलिकति बिचरा भनेर अलिकति दयाभाव उठाउने गरिएको त्यो परम्परादेखि नै चल्दै आएको ट्रेन्ड अझै पनि कायम रहेको देखिन्छ र अब त्यो विषयलाई चाहिँ छोडेर अलिकति त्यो मुद्दाहरूलाई चाहिँ अलिकति समय सापेक्ष रूपमा चाहिँ परिवर्तन गरेर अगाडि बढ्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ। जस्तै समय सापेक्ष भन्नाले चाहिँ जस्तै अहिले चाहिँ अब सफलताका कथाहरू चाहिँ होइन हामीले चाहिँ विशेष गरी चाहिँ विकासका मुद्दासँग अर्थका मुद्दासँग र अन्य विभिन्न विषयसँग चाहिँ जोडेर ती महिलाका मुद्दालाई चाहिँ ल्याउन सक्छौँ होइन। र त्यसमा पनि विशेष गरी मलाई के लाग्छ भनेदेखि हामीले सधैँ त्यो दुःख र शास्ति भोगेका कथाहरू मात्र नभइकन उहाँहरूले के काम गरेर अहिले कुन कुन कहाँ कहाँ पुग्नु भयो सकारात्मक पोजिटिभ स्टोरीहरू त्यसले चाहिँ समाजका अन्य वर्गलाई पनि त्यसले चाहिँ अलिकति पोजिटिभ इम्प्याक्ट पार्छ भन्ने चाहिँ मलाई लाग्छ।
8: जस्तो यहाँले
3: देख्नु भएको सकारात्मक कथाहरू पोजिटिभ स्टोरीहरू के के छन् जस्तै होइन उहाँहरूले जस्तै कुनै पनि क्षेत्रमा लागेर होइन संघर्ष गरेर त्यसमा सफलता कमाएका कुराहरू हुन सक्छन् होइन। अहिले चाहिँ अब जस्तै अब सानो अब उद्यम गरेर त्यसलाई चाहिँ माथि उचाइमा पुर्याएको हुनसक्छ। जस्तै अहिले हामी भर्खरै एउटा कार्यक्रमबाट आयौँ निडवानसँग सहकारी गरेर निडवानको जस्तै अध्यक्ष हेर्नुहोस् न उहाँ चाहिँ हाम्रो प्रतिमा गुरुङ म्याम होइन उहाँले चाहिँ कसरी चाहिँ एउटा संस्थालाई चाहिँ यो अवस्थासम्म ल्याउनु भएको छ। त्यस्तै गरी अब उहाँ चाहिँ शैक्षिक क्षेत्रमा पनि त्यतिकै सक्रिय हुनुहुन्छ सशक्त हुनुहुन्छ होइन। नेपाल मात्र नभए इन्टरनेसनल एरिनामा समेत उहाँ चाहिँ चर्चा कमाउनु भएको छ। त्यस्ता खालका व्यक्तिहरू मात्र नभई अरू हामी ग्रामीण तहमा वा ग्रासरुटमा जाँदा पनि त्यस्ता कैयौं महिला देख्न पाउँछौ जसले चाहिँ धेरै संघर्ष गरेर कुनै क्षेत्रमा चाहिँ स्थापित हुनु भएको छ। त्यस्ता कथाहरू चाहिँ ल्याइदेऊ भने अन्य त्यो समुदायका अन्य व्यक्तिलाई पनि त्यसले धेरै नै प्रेरणा दिन्छ भन्ने मलाई लाग्छ।
8: आदिवासी जनजाति त्यसमा पनि अपाङ्गता भएका महिलाहरूको जुन विषय छ आवाज छ त्यसलाई चाहिँ मूल प्रवाहीकरण गर्नका लागि
3: जस्तै अब मिडिया हाउसको कुरा गर्दा अब जहिले पनि हामीले अब जति नै कुरा गरे पनि त्यहाँ प्राथमिकतामा पर्ने भनेको राजनीतिक एजेन्डा नै हो होइन। जहिले पनि राजनीतिक विषयका समाचारहरू नै मुख्य हेडलाइन बनेर आउँछन् र त्यहाँ चाहिँ अब त्यो हुनुको मुख्य कारण भनेको चाहिँ त्यहाँ भएको नेतृत्व नै हो भन्ने चाहिँ मलाई लाग्छ। कुनै पनि मिडिया हाउसमा हेर्नुहोस् अझै विशेष गरी मूल प्रभावका वा मिनिस्ट्री मिडिया भनाउँदाहरूमा चाहिँ निर्णायक तहमा महिला हुनुहुन्न। महिला मात्र होइन आदिवासी जनजाति वा अपाङ्गता भएका महिला त्यो त झन् कल्पनै गर्न सकिन्न। महिला नै पुग्नु भएको छैन अहिलेसम्म होइन। त्यसैले जहिले पनि निर्णय प्रक्रियामा पुरुषकै निर्णय चाहिँ त्यहाँ लादिन्छ उहाँहरूले जे भन्यो त्यही नै चाहिँ त्यहाँ कार्यान्वयन हुन्छ। त्यसैले त्यो चाहिँ निर्णायक तहमा महिलाको सहभागिता जबसम्म पुर्याउन सकिन्न यस्ता विषयमा चाहिँ त्यो न्यूज रूम पनि सेन्सिटाइज हुँदैन। त्यसैले यी विषयहरू चाहिँ त्यति आउँदैन र कहिले पनि मूल प्रभावमा चाहिँ परेको छैन भन्ने चाहिँ मलाई लाग्छ। र त्यसैले निर्णायक तहमा महिला सहभागिता नगराए भने मात्र बल्ल महिलाका विषयवस्तु चाहिँ मुख्य हेडलाइन भनेर चाहिँ आउन सक्छ आगामी दिनमा।
8: सरकारले
3: जस्तै मिडिया हाउसमा चाहिँ हामीले म चाहिँ हाम्रो संस्था डब्ल्युडब्ल्यू मार्फत चाहिँ हामीले अब यो लैङ्गिक नीति चाहिँ लागू गराउनु पर्छ भनेर विभिन्न हिसाबमा चाहिँ पहल गर्दै आएका छौँ होइन। त्यस्तै गरी अब यो समावेशिताको नीति पनि हरेक मिडिया हाउसले चाहिँ एउटा समावेशिताको नीति नै बनाएर चाहिँ त्यहाँभित्र कुनै पनि कुरामा यो जनशक्ति हायरिङ गर्नेदेखि लिएर त्यो न्यूजलाई चाहिँ समावेशी बनाउनेसम्मका कुरामा चाहिँ यदि त्यो नीति लागू गर्ने हो भने चाहिँ पक्कै पनि आगामी दिनमा चाहिँ अब त्यहाँका भित्रको न्यूज रुम मात्र नभइकन समाचारका कन्टेन्ट पनि समावेशी बन्छन् भन्ने चाहिँ मलाई लाग्छ। त्यसैले यस विषयमा चाहिँ विभिन्न संघ संस्था हामी जस्ता संघ संस्थाले चाहिँ पहल गर्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ। जस्तो बिटको कुरा गर्नु भने बिट पनि हाम्रो चाहिँ अब प्राय मिडिया हाउसमा चाहिँ महिला तथा बालबालिका भन्ने बिट चाहिँ हुन्छ होइन। तर यो बिट पनि के छ भन्दाखेरि यो कोभिड पछिको अवस्थामा सबै मिडिया हाउसमा अलिकति आर्थिक रूपमा चाहिँ अलिकति गाह्रो परेका हुनाले अब पत्रकारहरूको संख्या पनि कटौती भएको छ। त्यसैले एउटै व्यक्तिले त्यो एउटा बिट मात्र नभइकन अन्य बिट पनि हेर्नुपर्ने बाध्यता छ। त्यही कारणले गर्दा वर्क प्रेसरले गर्दा त्यसमा अलिकति स्टोरी खोज्न नभ्याएको ध्यान दिन नभ्याएको चाहिँ अवस्था छ। तर पनि महिला र बालबालिका भन्दा पनि उहाँहरूले महिलाको समग्र इस्युमा चाहिँ खोज्नुहुन्छ धेरै। त्यसमा अझै डिपली गएर यो इन्टरसेक्सनल पर्सपेक्टिभबाट चाहिँ नहेरेको चाहिँ हामीले पाउँछौँ होइन। महिला भनेर महिलाका समस्या र आदिवासी जनजाति त्यसमा पनि अपाङ्गता भएका महिला भनेर चाहिँ त्यसमा नछुट्याएका हुनाले उहाँहरूले अब त्यो समग्र रूपमा महिलाको ल्याउनुहुन्छ। तर यसरी डिपली चाहिँ गएर खोजेर स्टोरीहरू नल्याएको चाहिँ अवस्था देखिन्छ। हजुर त्यही त निश्चय नै अब पत्रकार महिला भएपछि हामी महिलाका विषयमा चाहिँ हामी संवेदनशील छौँ सचेत छौँ होइन। र बेला बेलामा हामीले धेरै यस्ता मुद्दा अब यो आदिवासी जनजाति अपाङ्गता भएका महिला मात्र नभइकन समाजमा भएका अन्य विविध समूहका महिलाहरूका मुद्दा चाहिँ बेला बेलामा ल्याउने गरेका छौँ र अब यसमा चाहिँ संवेदनशील बनाएको छ र आगामी दिनमा यसमा पक्कै पनि अन्य साथीले र म लगायत सबै साथीहरूले चाहिँ यसमा कलम चलाउनेछौँ भन्ने चाहिँ यहाँहरूलाई चाहिँ प्रतिबद्धता जाहेर गर्न चाहन्छौँ।
2: कन्सल्टेन्सी खोल्न 25 लाख धरोटी अनिवार्य, विद्यार्थी अलपत्र परे संस्थाले नै क्षतिपूर्ति तिर्नुपर्ने, उद्योगीका समस्या समाधान गर्न सरकार तयार रहेको प्रधानमन्त्रीको भनाई छ। सरकारको मुख्य सचिवमा गोविन्द बहादुर कार्की नियुक्त हुनु भएको छ। जनकपुरमा अतिक्रमित गुठी जग्गा जोगाउन 9 सदस्यीय समिति गठन गरिएको छ। 15 दिनभित्र स्वच्छ खानेपानीको कार्य योजना बनाउन सरकारलाई संसदीय समितिको निर्देशन छ। अनियमित वर्षाले आकस्मिक बाढ़ीको जोखिम बढ़ाएको हिमाली क्षेत्रमा उच्च सतर्कता अपनाउन विज्ञहरूले आग्रह गरेका छन् र चीनमा बाढ़ीको कहर 4 जनाको मृत्यु, हजारौं नागरिक विस्थापित भएका छन्। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 25 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: रेडियो भेरी एफएम 98.6 मेगाहर्ट्ज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजे को छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ
4: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ
3: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
4: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ
5: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702

0: extreme energy drink.
1: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन. विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन. के गर्ने गर्ने मलाई दिक्कार भइसक्यो.
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन. अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा.
1: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ.
2: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ. मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि.
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त.
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि. यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि.
1: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट. अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि. उहाँ गरी के हो कसो?
2: लकी पिराक फोन नम्बर 9820-29-93-48 9820-29-93-48.
3: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
4: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ.
3: हाम्रा सेवाहरू
4: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पथरी, कन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ.
3: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि. मोबाइल नम्बर 98 4 80 44 6 31.
5: रेडियो भेरी एफएम

0: खुशीको खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455936984।
0: सूचना।
2: पहाड़ी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन एकाई सुर्खेतले कर्णाली प्रदेशका कृषक, कृषि समूह, सहकारी तथा कृषि उद्यमीहरूलाई व्यावसायिक फलफूल खेती विस्तार कार्यक्रममा सहभागी हुन कृषक वर्गमा हार्दिक अनुरोध गर्दछ।
0: आयोजनाले स्याउ, सुन्तला, कागती, जुनार, ओखर, चुच्चे ओखर, एभोकाडो, बदाम तथा किवी जस्ता उच्च मूल्यका फलफूल तथा काष्ठफल बालीहरूको व्यावसायिक खेती प्रबन्धन गर्दै आएको छ।
2: इच्छुक कृषक, कृषि समूह, सहकारी तथा उद्यमीहरूले आयोजनासँग आबद्ध भई उपलब्ध अनुदान, प्राविधिक सहयोग तथा क्षमता विकासका अवसरहरूबाट लाभ लिन सक्नेछन्। यो कार्यक्रम कर्णाली प्रदेशका 9 जिल्लाका विभिन्न स्थानीय तहहरूमा कार्यान्वयन भइरहेको छ। व्यावसायिक फलफूल खेती मार्फत आय आर्जन वृद्धि, रोजगारी सिर्जना तथा कृषि उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रममा सहभागिताका लागि सम्बन्धित स्थानीय तह वा आयोजना कार्यान्वयन एकाई सुर्खेतमा सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: साथै कृषि उत्पादनमा रासायनिक विषादीको प्रयोग गर्दा विशेष सावधानी अपनाउन सम्पूर्ण कृषकहरूमा अनुरोध गरिन्छ।
2: रासायनिक विषादीको अव्यवस्थित तथा अत्याधिक प्रयोगले मानव स्वास्थ्य र वातावरणमा गम्भीर नकारात्मक असर पार्न सक्छ। रासायनिक विषादीको नकारात्मक असरहरूबारे सचेत रहौं, मानव स्वास्थ्य र वातावरणलाई बचाऊ।
0: स्वस्थ माटो, स्वस्थ जीवन। अब रोजौं अर्ग्यानिक कृषि हाम्रो स्वास्थ्य र भविष्यका लागि। आत्मनिर्भर किसान बनौ, पानी स्रोतको सुरक्षा, अर्ग्यानिक कृषि अपनाऊ, सुरक्षित, स्वस्थ र वातावरण मैत्री कृषि उत्पादन तर्फ अग्रसर बनाऊ।
2: पहाड़ी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन एकाइ सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
0: सूचना।
1: सिटी बिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसियन, एसए, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय, वीरेन्द्रनगर 9, लाठीकोइली, सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-580-40-913 र 97-054-67-993।
3: कस्तो गर्मी बढेको अब यो गर्मीमा, कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
0: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि।
1: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीभी, फ्रिज, वासिङ मेसिन, सामसुङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 98-580-40-519 र 98-580-51-715।
0: सूचना। तपाईहरुकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही असार 27 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासेद्वारा सशुल्क बिरामी चेक जाँच हुने जानकारी गराउँदछौ।
4: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, धेरै रिस उठ्ने, निन्द्रा नलाग्ने, छटपटी हुने, बरबराउने, नसा तथा लागु पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच वा प्रयास गर्ने, धेरै भीड़भाड़मा बस्न मन नपराउने, साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्नी बा तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
0: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर तथा सुर्खेत स्वास्थ्य पोली क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली विरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकबाट 300 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 0385215900। सम्पर्क मोबाइल नम्बर 98480 39117।
5: रेडियो भेरी एफएम

0: me a
1: extreme energy drink.
2: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
3: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-91-960 र 97-678-84-566।

0: really hello.
1: Let's go. 6.9 inch ko standard display, AI powered camera, 3 barsha ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik bishesha harule tapai ko man jitcha barambar.
2: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो.
3: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ.
2: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
3: साथै बीबीए, बीआईटी र बीएचएमको लागि सिनेट इन्टर्न अनिवार्य दिनुपर्नेछ. सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत. सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-51-960, 98-481-19336 र 98-488-29966.
4: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्.
5: हाम्रा सेवाहरू: विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसलेट लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ.
3: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, एसबीआई बैंकको एक घर तलपट्टि. सम्पर्क मोबाइल नम्बर 97454-33975 र 98-145-84-031.
5: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला.
6: रेडियो भेरी एफएम

0: भर्ना खुल्यो।
1: सिटी भिटी द्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंज मा शैक्षिक सत्र 2083-84 का लागि

0: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके भाट भटेनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 081-537-546, 081-538-260, मोबाइल नम्बर 97-120-91-850, 97-120-91-950।
2: यही असार 27 गते शनिबारको दिन
3: सुपर पोली क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा ब्रिनोज कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
4: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
3: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
4: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन नम्बर 083-521-987, मोबाइल नम्बर 98-580-50-696।
5: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
6: वन वन्य जन्तु, जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण, संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन। लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
5: त्यसैले वन भित्र सलाई, लाइटर, पेट्रोल, मट्टीतेल जस्ता आगो जन्ने वस्तु नलगाउ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्रभित्र नफालौ। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौ। वनभोज जस्ता कार्य वन क्षेत्रभित्र नगरौ। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाउ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौ र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
6: डिभिजन वन कार्यालय सुर्खेत।
7: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
5: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
7: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
5: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
8: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
7: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
5: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-40।
7: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
9: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
8: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू, छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
9: वरिष्ठ डाक्टर द्वारा

0: सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
3: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
4: रेडियो भेरी एफएम 98.6 र 102.7 MHz।
5: शब्दमा खराब मानिसहरूको संज्ञा दिए उनले भने, जहाँसम्म मेरो कुरा छ, मेरो लागि युद्ध विराम सकियो, मलाई त मतलब भएन। मेरा वार्ताकारहरूले कुरा गर्न सक्छन्, तर मेरो विचारमा त्यो समयको बर्बादी मात्र हुनेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, अमेरिकाले मंगलबार राति इरानमा हमलाहरू गरेपछि जवाफमा तेहरानले पनि मध्य पूर्वमा रहेका अमेरिकी सम्पत्तिहरूमाथि आक्रमण गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सहयोगीहरूको निरन्तर आलोचना गरेपछि नेटो शिखर बैठकमा संयुक्त मोर्चा प्रस्तुत गर्ने प्रयासमा अवरोध उत्पन्न भएको छ। ट्रम्पले ग्रीनल्याण्ड कब्जामा लिने आफ्नो चाहना बिउताएपछि डेनमार्ककी प्रधानमन्त्रीले आफ्नो देश आर्कटिक क्षेत्रको रक्षा गर्न तयार रहेको बताएकी छन्। इरान विरूद्धको युद्धलाई समर्थन नगरेकोमा ट्रम्पले नेटोको आलोचना गरेका छन् र स्पेनलाई निशाना बनाउँदै सबै व्यापार रोक्ने चेतावनी दिएका छन्। जवाफमा युरोपेली आयोगले वाशिङटनले आफ्ना व्यापार दायित्वहरूको सम्मान गर्ने अपेक्षा गरेको जनाएको छ। युक्रेनले 100 किलोमिटर टाढाका रूसी तेल प्रशोधन केन्द्रहरूलाई निशाना बनाउने क्रम जारी राखेको छ, जसका कारण त्यहाँ पेट्रोल संकट निम्तिएको छ। किएवले पछिल्लो पटक रूसका टाटा स्ट्रान र सारातोभ स्थित दुईवटा प्रशोधन केन्द्रलाई निशाना बनाएको छ। त्यस्तै युक्रेनले आफ्नो सीमादेखि 1500 किलोमिटर टाढा पर्ने बास्कोस्तान स्थित एउटा रूसी इन्धन स्टेशनमा हमला गरेको छ। किएवले सी अफ एजोभमा 9 तेल ट्याङ्करमाथि पनि हमला गरेको जनाएको छ। उक्त मार्ग भएर रूसले क्राइमिया र दक्षिणी युक्रेनका कब्जा गरिएका भूभागमा रहेका आफ्ना सेनाका लागि इन्धन पुर्याउने गरेको छ। बर्लिन स्थित एउटा अदालतले एक जर्मन पेलिएटिभ डाक्टरलाई 15 बिरामीको हत्या गरेको अभियोगमा जन्मकैदको सजाय सुनाएको छ। जोहानेस एम भनेर चिनाइएका 41 वर्षीय डाक्टरलाई हत्याका भोकाका रूपमा चित्रण गरिएको छ। सन् 2021 र 2024 बीचमा ती डाक्टरले आफ्नो 12 महिला बिरामी र 3 पुरूष बिरामीलाई जानकारी नदी घातक औषधि चलाएको बताइएको छ। त्यस्तो औषधि दिएर पीड़ितका घरमा उनले आगो लगाइदिने गरेका थिए र कम्तीमा 17 ज्यान जाने गरी आएको बाढ़ी तथा आँधीपछि चिनिया उद्धार कर्मीहरूले जीवित मानिसहरूको खोजी गरिरहेका छन्। बाढ़ी तथा आँधीका कारण 10,000 मानिस विस्थापित भएका छन्। यो सप्ताहान्तमा सुपर टाइफुन पूर्वी प्रान्तहरूमा बज्रिने देखिएका बेला मौसमविदहरूले अझ भीषण वर्षा हुने चेतावनी दिएका छन्। अधिकारीहरूका अनुसार दक्षिणी क्वाङसी प्रान्तमा बाढ़ीका कारण 6 ज्यान गएको छ भने 1,00,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। हुबेई प्रान्तमा 11 मृत्यु भएको छ भने करिब 5,000 भवन क्षतिग्रस्त भएका छन्। यो बीबीसी नेपाली सेवा हो।
6: कार्यक्रममा तपाईलाई पुनः स्वागत छ। प्रधानमन्त्री वालेन्द्र शाह बालेनले अर्थतन्त्रमा सुधार गर्न विद्यमान समस्याको समाधान खोजेर अगाडि बढ़नुपर्ने धारणा राखेको बैठकमा सहभागी निजी क्षेत्रका प्रतिनिधिहरूले बताएका छन्। उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र चेम्बर अफ कमर्सका प्रतिनिधिहरूसँग आज भएको भेटमा प्रधानमन्त्री शाहले निजी क्षेत्रको साथमा आर्थिक सुधारको प्रतिबद्धता व्यक्त गर्दै त्यसका लागि सरकारले सहजीकरण गरिदिने बताएको सहभागी उद्योगी व्यवसायीहरूले बताएका हुन्। निजी क्षेत्रका समस्या, अर्थतन्त्रको वर्तमान अवस्था, समाधानको उपाय लगायत विषयमा खुलेर छलफल भएको सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी राणाले बताएकी छन्। सुनौ एउटा रिपोर्ट। प्रधानमन्त्री शाहसँगको भेटमा निजी क्षेत्रका समस्या, लगानीका क्षेत्र, बैंकिङ, उद्योग सञ्चालन र शेयर बजारका विषयमा छलफल भएको निजी क्षेत्रका प्रतिनिधिहरूले बताएका छन्। आफूहरूले समस्याहरूबारे बताइसकेपछि प्रधानमन्त्री ती समस्याबारे सकारात्मक रूपमा प्रस्तुत भएको बताउँदै चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले भने,
7: हाम्रो उद्देश्य निजी क्षेत्रलाई नै अर्थतन्त्रको ड्राइभिङ सिट

0: राखेर अगाडि बढाउने हो र अहिलेसम्म जे जस्तो भयो अब यसलाई अन्तर्क्रियालाई निरन्तरता पनि दिने र निजी क्षेत्रले चाहेका आफ्ना सुझावहरूलाई टु दि पोइन्ट रूपमा ल्याइदिनु भयो भने त्यसलाई सकारात्मक तवरले हेर्न पनि सकिन्छ भने उहाँले निजी क्षेत्रको मनोबल बढाउनको लागि हामीलाई धेरै उत्साहित बनाउनु भएको छ।
1: पछिल्लो समय केही उद्योगी व्यवसायीलाई पक्राउ गरिएको र सरकारले पहिला थुन्ने अनि सुन्ने गरेको भन्दै निजी क्षेत्रले असन्तुष्टि जनाउँदै आएको थियो। आजको भेटमा आफूहरूले केही उद्योगी व्यवसायीमाथि धरपकड़ भएको र त्यसले मनोबल कमजोर पारेको विषय समेत उठाएको अग्रवालले बताए।
0: हामीले माग गरेका छौं कि यदि कुनै पनि अर्थतन्त्रमा क्राइमहरू त्यस्तो देखिन्छ भने हामीले जबसम्म त्यसको प्रमाणित हुँदैन नि तबसम्म एन्टिसिपेटरी बेलको व्यवस्था गरिदिनु पर्यो। अग्रिम जमानत अदालतबाट यदि अग्रिम जमानतको व्यवस्था गरिदियो भने उद्यमी व्यवसायीले मर्यादित वातावरणमा काम गर्न पाओस् भन्ने हामीले पनि राख्यौं।
1: निजी क्षेत्रको कुरा सुनिसकेपछि प्रधानमन्त्री शाहले सरकार निजी क्षेत्रकै पक्षमा रहेको र त्यसमा कुनै दुविधा नराख्न आग्रह गरेको रासोपा सांसद विदुषी राणाले बताइन्। बीबीसीसँग बोल्दै उनले भनिन्,
2: सामान्य प्रधानमन्त्रीजीले चाहिँ मलाई प्रब्लम मात्रै जान्नु भने त्यसको सोल्युसन पनि हेराउनु पर्यो नि त, किनभने प्रब्लम त सबैलाई थाहा छ, यो देशमा कति प्रब्लम छ भन्ने कुरा सबैलाई थाहा छ, रोजगारी छैन भन्ने कुरा सबैलाई थाहा छैन होइन, तर त्यो कसरी त्यसलाई चाहिँ उन्मूलन गर्ने त भन्ने कुराहरूको गहन डिस्कसन पनि भयो र त्योभन्दा पनि अर्को राम्रो के पनि भयो भने अब प्राइभेट सेक्टरलाई त हरेकचोटि त सामान्य प्रधानमन्त्रीजीलाई भेट्ने त अवसर पाइन्न होइन, त्यसको लागि चाहिँ एउटा हामीले एउटा समन्वय गरेर प्रधानमन्त्रीज्यूको सचिवालय अनि त्यस पछि छात्र संगठनहरू पनि बसेर हरेक महिना चाहिँ मिटिङ गर्ने कसरी अगाडि बढ्न सकिन्छ। प्रधानमन्त्रीज्यूले त्यो पनि भन्नुभयो कि सबै विकसित देशहरूलाई हेर्नुभयो भने त्यो त निजी क्षेत्रले नै विकास गरेको हो नि त, सरकारले त त्यसलाई सहजीकरण गराउने मात्रै हो नि, त्यो कुराहरू भयो।
1: शाह प्रधानमन्त्री भएपछि निजी क्षेत्रका प्रतिनिधिहरूसँग भएको यो पहिलो भेट हो। अब अर्को विषय, सरकारी जग्गा दर्ता उपयोग तथा लीजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति 2079 खारेज गरिएसँगै विगतमा राजनैतिक पहुँचका आधारमा विभिन्न संस्था वा निकायले भोगचलन गरिरहेका ठूलो परिमाणका जग्गा जमीन सरकारी संरक्षणमा ल्याउन बाटो खुल्न सक्ने विज्ञहरूले बताएका छन्। भूमि व्यवस्थापन तथा अभिलेख विभागले विभिन्न व्यक्ति संस्था वा निकायलाई भोगाधिकारमा दिइएका सरकारी जग्गाहरूलाई बक्यौता रकम बाँकी भए त्यो बुझाएर लीजमा परिणत गर्न 6 महिनाको समय उपलब्ध गराएको छ। यसै सन्दर्भमा हामीले भूमि व्यवस्था मन्त्रालयका पूर्व सचिव गोपीनाथ मैनालीलाई सम्पर्क गरी शुरूमा सरकारले भने जस्तो 6 महिनामा कार्यान्वयन गर्न कति सहज छ भनी सोधेका छौं।
3: भन्दा यसरी लिएका जग्गाहरू चाहिँ केही सामाजिक संस्थाहरू र केही राजनैतिक संस्थाहरूले जग्गाहरू लिएको छ। यस्ता चाहिँ तपाईँको चाहिँ कर्मचारी युनियनहरूदेखि लिएर धेरै यस्ता संस्थाहरू डाइरेक्ट बा इनडाइरेक्ट चाहिँ तपाईँको चाहिँ राजनैतिक प्रभावमा सँग गाँसिएका नीति प्रभाव पार्न सक्ने व्यक्ति र उनीहरूको नाउँका प्रतिष्ठानहरू संस्थाहरूलाई दिएको कुराहरूमा चाहिँ अलिकति असिलो छ यो गर्नको लागि, किनभनेदेखि चाहिँ अहिले त तपाईँको चाहिँ छुट्टै प्रकारको सरकार भएको हुनाले चाहिँ अहिलेको म्यान्डेटले गर्न सक्छन् तत्काल गर्यो भनेदेखि होइन भनेदेखि चाहिँ हिजोको अवस्थामा चाहिँ त्यो सम्भव थिएन, अहिले चाहिँ अलिकति सक्छन् तर उनीहरूको बन्के एपिलेसन भनौँ न त्यही दलका व्यक्तिहरूले प्रभाव पार्न सक्ने वा त्यही दलका व्यक्तिहरू नै उहाँहरूका छोराछोरी अथवा उहाँहरूका ज्वाइँहरू नै सम्पूर्ण चाहिँ अहिले पनि मान्नेहरू नेतृत्वविधिकै रूपमा त सरकार चलेको छ नि त अहिले पनि त, त्यस कारण चाहिँ त्यो प्रभावले गर्दाखेरि अलिकति असिलो लाग्छ मलाई।
4: अनि यो चाहिँ के ती संस्थाहरूले जस्तो असीमित समयको लागि उपयोग गर्न पाउने गरी भोगाधिकार पाएका छन् कि सरकारले केही होइन टाइम
3: यसलाई यसो भन्छु जस्तो भनौँ न एउटा चाहिँ बाल अस्पताल बन्दैछ भवन गरेको नेतृत्वमा त्यसलाई 50 वर्षको लागि दिएको छ होइन, अथवा विद्यालयहरूले गरेका छन् अथवा चाहिँ तपाईँको चाहिँ कलेजहरूले गरेका छन्, यस्ताको लागि चाहिँ सजिलो छ। अरूको लागि जुन राजनैतिक दलहरूसँग चाहिँ सम्बन्ध भएका संस्थाहरू र केही व्यापारिक संस्थाहरूले पनि लिएका छन् प्रतिष्ठान कुरा नन प्रफिट मेकिङ अर्गनाइजेसन भनेर प्रफिट मेकिङ अर्गनाइजेसन पनि लिएका छन्, यस्तोको लागि चाहिँ
4: अनि यो लिजको कन्सेप्ट त्यतिखेर आयो त्यति बेला अलिअलि भाडा तिर्नेहरूले पनि के भाडा तिरेका थिए कि यो चाहिँ तिर्दै तिर्दैनन् यो निशुल्कै जस्तो
3: होइन, यो भाडा तिर्ने भन्ने कुरा त उनले सरकारलाई लिइसक्यो त्यही त हाम्रो पो भन्ने किसिमको मनोविज्ञानबाट उनीहरू चलेका छन्, धेरै जस्तो संस्थाहरूमा लिजमा आएकै छैनन्, त्यस कारणले गर्दा उनीहरू भोगाधिकार भन्दा मक्का परेर बसेका छन्, जो जो चाहिँ तिरे त्यो पनि असाध्य नोमिनल रूपमा सरकारले त्यो लिजबाट प्रशस्त आर्जन गर्ने सोचेर राखेकै होइन, सरकारले त दुरुपयोग नहोस् सरकारको स्वामित्व होस् र सम्बन्धित संस्थाले पनि जुन प्रयोजनमा लगेको हो लिएको हो त्यही प्रयोजनको लागि मात्रै काम गरोस् भन्न खोजेको हो। उस्तै गरी सरकारले उनीहरूको नाउँमा नै तपाईँको चाहिँ स्वामित्व पनि दिन सक्छ, दत्ता प्रक्रिया पनि छ त्यसको लागि। त्यो भावनाले चाहिँ यो तीन प्रकारको कुरा, दत्ताको प्रक्रिया, लिजको प्रक्रिया र चाहिँ तपाईँको चाहिँ वगाधिकार, त्यसमध्ये वगाधिकार चाहिँ सरकारले चाहिँ त्यो कायम नगर्ने भनेको हो।
4: अन्तिममा के गर्यो भने चाहिँ यो कुरा एड्रेस हुन्छ अहिलेको यो समस्या?
3: यसको लागि चाहिँ स्थानीय सरकारले कहाँ जग्गा छ, जस्तो राहुल आयोगको प्रतिवेदन भन्नु न, लगभग 1500-1800 रोपनि जग्गा त हराइसक्यो हाम्रो यहाँ। त्यो चाहिँ सम्बन्धित पालिकालाई सबै मेयरलाई चित्तले समीक्षण गर्नु भने साबिकमा चाहिँ मेयर साहबहरूलाई हामीले निर्देशन पनि दिएका थियौँ र मेयर साहबहरूलाई चाहिँ अनुरोध पनि गरेका थियौँ। भनिसकेपछि उहाँहरूको प्रायोरिटीमा यो परेन। अहिले तपाईँको त्यो तराईको गाउँ जिल्लामा पालिकामा जानुहोस् अथवा हिमालको पालिकामा जानुहोस्, सार्वजनिक जग्गाहरू कुनै न कुनै रूपमा चाहिँ व्यक्तिमा गइसकेको छ, अतिक्रमण भइसकेको छ। त्यस कारण चाहिँ यसलाई अलिकति क्षमता विकास स्थानीय तहमा गर्नु पर्यो, दाताहरू स्थानीय तहमा हुनु पर्यो र त्यो डाटा अनुसार तिमीले चाहिँ राम्रोसँग संरक्षण गर भनेर चाहिँ अतिक्रमण गर्ने मान्छे पनि ती छन्, भूगोल पनि ती छ। त्यस कारण चाहिँ सङ्घीय सरकारले अलिक कठोर रूपमा चाहिँ नीति नियामक भूमिका निर्वाह गर्ने र चाहिँ स्थानीय सरकारले चाहिँ त्यसलाई चाहिँ सहयोग गर्ने, त्यसको चाहिँ तपाईँको कार्यान्वयनमा सहयोग गर्ने, यदि दुईवटा कुरा। यसको लागि अब तपाईँको चाहिँ अज्ञानको रूपमा चाहिँ अतिक्रमित जग्गाहरूको जस्ता डाटा बनाउनको लागि नापी विभागलाई परिचालन गर्नुपर्छ, व्यवस्थापनको जिम्मेवारी तपाईँको चाहिँ पालिकालाई दिनुपर्छ र नीति नियामकको भूमिका सङ्घीय सरकारले लिनुपर्छ। यदि तिनवटा कुरा भयो भनेदेखि चाहिँ अहिले सरकारले अलि राम्रो गर्न खोजेको छ यो अधिगमनको विषयमा। अहिलेको सरकारले गर्न सक्छ र गर्छु भनिरहेको छ, तत्काल सुरुवात गरेन भनेदेखि चाहिँ यो एजेन्डा सेलाउँछ र बिस्तारै फेरि प्रभाव पार्न सुरु गरिहाल्छ नि त, यो फेरि उसमा आउँदैन। छ महिनाको समय पनि अलि लामो समय हो भन्छु मैले त यो पनि।
1: उनी थिए भूमि व्यवस्था मन्त्रालयका पूर्व सचिव गोपीनाथ मैनाली, साथी फडिन्द्र दाहालसँग कुरा गर्दै। अब एउटा विषय संक्षेपमा। ट्राफिक नियम उल्लंघनमा 1,00,000 जरिवाना प्रस्ताव गरिएको विधेयकको मस्यौदाबारे बहस चलिरहँदा सोमबार मात्रै ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट 22,00,000 रूपियाँ भन्दा बढ़ी जरिवाना असूल गरेको जनाएको छ। मंगलबार ट्राफिक प्रहरीले सिंहदरबारभित्रै अव्यवस्थित पार्किङ गरिएका सवारी साधनहरूमा ह्वील लक गरेर चालकलाई कार्यवाही गरेको तस्विर सार्वजनिक गरेको थियो। साथी अशोक दाहालले तयार पारेको यस सम्बन्धी विस्तृत रिपोर्ट तपाईँ www.bbcnepali.com मा गएर पढ्न सक्नुहुनेछ। अब अन्तिममा नेपाल बाहिरको एउटा विषय। अमेरिका इरान युद्ध विराम अन्त्य भएको घोषणा गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आज राति अझ कठोर हमला गर्ने चेतावनी दिएका छन्। दुई देशबीच आक्रमण र प्रत्याक्रमण भइरहँदा ट्रम्पको ताजा चेतावनी आएको हो। बीबीसी विवरणमा आधारित यो रिपोर्ट सुनौ गनी अन्सारीबाट।
5: उत्तर एटलान्टिक सन्धि संगठन नेटोको शिखर बैठकका लागि हाल टर्कीको अंकारामा रहेका ट्रम्पले भने, गएराति हामीले उनीहरूमाथि निकै कठोर हमला गर्यौं, मैले उनीहरूलाई अलि चेतावनी दिँदैछु, आज राति हामीले अझ कठोर हमला गर्नेछौ। त्यसअघि पत्रकारहरूले के युद्ध विराम अन्त्य भएको हो भनी जिज्ञासा राख्दा उनले भने, एकदमै चाखलाग्दो प्रश्न गर्नुभयो, म उनीहरूसँग अब सम्झौता गर्न चाहन्न, उनीहरू खराब छन्, उनीहरू बिरामी मान्छे हुन्, उनीहरूलाई बिरामीले नेतृत्व गरिरहेका छन्, उनीहरू हानिकारक र हिंस्रक मानिस हुन्, उनीहरूसँग पारमाणविक हतियार भएका भए प्रयोग गर्थे। जहाँसम्म मेरो सवाल छ, अब यो सकियो। ट्रम्पले आफ्ना वार्ताकारहरूसँग कुरा गर्ने भन्दै उनीहरूले चाहेमा वार्ता गर्न सक्ने उल्लेख गरे, तर जहाँसम्म मलाई लाग्छ वार्ता गर्नु भनेको समय खेर फाल्ने काम हुनेछ, ट्रम्पले दावी गरे। होर्मुज जलमार्गमा ट्याङ्करहरूमाथि आक्रमण भएको विवरणपछि अमेरिकाले आफूले 80 भन्दा बढ़ी इरानी निशानाहरूमा हमला गरेको बताएको थियो।
1: यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।

0: रेडियो भेरी एफएम 98.6 व्यक्ति 2.7 मेगाहर्ट्ज़
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 9 बजे को छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी
3: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ
4: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ
3: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब म्याक लिब मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-480-50-227

पञ्चे बाजा घन्काएर तिम्रो घर झरौंला म। पञ्चे बाजा घन्काएर तिम्रो घर झरौंला म। तिम्रो लर्के सिउँदो सबै सिन्दुरले भरौंला म। लोलाएका आँखाभित्र पुष्ट वैंस फुलाएर तिमी राधा बनिदिँदा कृष्ण रूप धरूंला म। तिम्रो लर्के सिउँदो सबै सिन्दुरले भरौंला म। पूर्णिमाको जुन जस्तै तिमीलाई झल्काएर तिमी हिँड्ने बाटैभरि चोखो प्रीत छरूंला म। तिम्रो लर्के सिउँदो सबै सिन्दुरले भरौंला म। समयको बगाईमा हामी वारी पारी हुँदा बिछोडका भेल सबै फड्के हाली तरूंला म। तिम्रो लर्के सिउँदो सबै सिन्दुरले भरौंला म। उर्वशी झैं मुस्काउँदै तिमी खोपीभित्र पस्ता तिम्रो ठाउँ खाली छोडी अलि पर सरौंला म। तिम्रो लर्के सिउँदो सबै सिन्दुरले भरौंला म। यौवनको उत्कर्षले देह हाम्रो छटपटिँदा फक्रिएका फूल टिपी मन शान्ति गरौंला म। पञ्चे बाजा घन्काएर तिम्रो घर झरौंला म। तिम्रो लर्के सिउँदो सबै सिन्दुरले भरौंला म।

गुल्मी गर्वई अहिले किर्तिपुर रहँदै आउनुभएका गजलकार विष्णु गेवालीको गयो गजल वाचन सँगसँगै बुलबुल कम्युनिकेशनको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि प्राविधिक मित्रका साथ म प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित भएको छु।

0: शुभ सन्ध्या, शुभ समय, शुभ पल, शुभ क्षण, शुभ रात्रि। युट्यूब च्यानल नेपाली छाप्रोबाट प्रसारण हुने बुलबुल कम्युनिकेशनको रात्रि प्रस्तुति बुलबुलमा आज नियमित भन्दा अलि फरक सन्दर्भ र प्रस्तुति लिएर आइपुगेको छु। आजको बुलबुललाई मैले अलि पुरानो स्मृति बनाउने कोशिश गरेको छु। त्यसो त बुलबुलमा बोलिरहँदाका ती पुराना श्रृंखलाहरू हिजो अस्ति मात्रैका हुन् कि जस्तो अनुभूति हुन्छ। तर क्यालेण्डरका मिति पल्टाउँदै जाँदा 20-25 वर्ष अघिका घटनाक्रम त धेरै पुरानो पो भइसक्ने रहेछन्। आज मैले बुलबुलमा एकजना अतिथि लिएर आइपुगेको छु। आजभन्दा झण्डै 23 वर्ष अघि 2060 सालमा उहाँसँग मैले बुलबुलमा कुराकानी गरेको थिएँ। त्यस यता उहाँसँगको भेटघाट पनि भएको याद छैन। त्यो समयमा त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर गर्दै गर्नुभएका विष्णु गेवाली आज यसै विश्वविद्यालयमा उप प्राध्यापकका रूपमा काम गर्न थाल्नुभएको पनि 14 वर्ष बितिसकेको छ। बुलबुल सञ्चालनको शुरूआती दिनदेखि मनभित्र गजलको छाप छोड्न सकेका थोरै मानिसमध्ये विष्णु गेवाली पनि एक हुनुहुन्छ। गुल्मीमा जन्मनुभएका विष्णुजीको एउटा गजल सम्भवतः धेरैले सुन्नु वा पढ्नु भएको छ। खान्न भन्दा पनि रक्सी के भरे कि हत्तेरिका, फेरि आँखा झिम्क्याएर के गरे कि हत्तेरिका। यो गजलको रदिफ असाध्यै अनौठो र मिठो लागेको हुनाले आजको कार्यक्रमलाई मैले उपशीर्षक नै दिएको छु, हत्तेरिका श्रृंखला भनेर। हत्तेरीका श्रृंखलामा कुराकानी गर्नको लागि मैले विष्णु गेवालीजीलाई लिएर आएको छु।
1: उहाँको घर गुल्मी, गुल्मीका विष्णु गेवाली गजलकार भन्ने थाहा छ, त्योभन्दा धेरै मलाई थाहा छैन। बीचमा उहाँ पनि हराउनुभयो, म पनि हराएँ, तर बुलबुलबाट जहाँ प्रतिनिधित्व गरे पनि गजलको सन्दर्भ आयो भने दुईटा तीनटा गजल मलाई मुखाग्री जस्तै हुन्थ्यो, केही शब्दहरू बिग्रिए पनि। तर त्यो गजल आफूलाई मन परेको, आफूले कति सुनायो भने पनि सबैले मन पराउँथे। अनि विष्णु गेवालीको गजल भन्ने थाहा थियो, सम्भवतः बाटोमा देखेको भए म चिन्दिनथे पनि होला उहाँलाई। त्यति वर्ष भइसक्यो हाम्रो खोजी गरेर पत्ता लगाएपछि दुई तीन पटकको एटेम्पमा बल्ल आज हामी सँगै बसेका छौँ। विष्णुजी, तपाईँलाई स्वागत छ बुलबुलमा।
2: धन्यवाद।
1: मैले बुलबुलमा असाध्यै थोरै एउटा हातका औँलामा अटाउने मान्छेहरू कसैलाई बोलाउन रहर गरेको भए तपाईँ एकजना हो, किनभने लगभग 59-60 सालदेखिको हाम्रो चिन्जान, एक दुई वर्ष चिन्जान भयो। त्यसपछि त्यो बेलामा गजलको त्यही माहौल थियो, तपाईँ पनि त्यसमा हुनुहुन्थ्यो, म पनि गजलमै त्यति बेला फोकस थिएँ। त्यसपछि म पनि स्क्याटर्ड भएँ, तपाईँ पनि कता कता लाग्नु भयो र हाम्रो भेट हुन पाएको थिएन। तर बुलबुलियनलाई सदाबहार, अलि पछिल्लो समयका बुलबुलियनलाई पनि विष्णु गेवालीको गजलले छुन्छ भन्ने हिसाबले मैले निम्ताएको छु। कहाँ हुनुहुन्थ्यो यति समयसम्म भनेर सुरु गरौँ होला है।
2: धन्यवाद छ। सबभन्दा पहिले अच्युतजीसँग अब मैले त्यति बेला स्नातकोत्तर तह किर्तिपुर पढ्ने बेलामा भेट भएको थियो। विशेष गरेर यसको सन्दर्भ मीन भवन क्याम्पस पनि हो, जहाँ गजल गृह चल्थ्यो, वर्षभरिका गजलहरू त्यहाँ वाचन गरेको अन्तर्गत म पनि पुरस्कृत भएको थिएँ। त्यसपछि हाम्रो अलिकति चिन्जान बढी भएको थियो र मैले कुनै अन्तर्वार्ता पनि तपाईँसँग दिएको थिएँ। यो बीचमा 68 पछि चाहिँ म त्रिभुवन विश्वविद्यालयमा उप प्राध्यापक रहेँ र त्यसो भएपछि यो गजलसँगको अलिकति दूरी टाढा भए जस्तो, अथवा चाहिँ समालोचना फिल्डतिर अलिकति लागे जस्तो, पठन पाठनमै अलि अभ्यस्त भए जस्तो भयो। र अर्को कुरा पनि होला, बिहे भयो, बैंस पनि सिद्धि। त्यसो भएपछि बैंसको जुन एक किसिमको मानसिक ऊर्जा थियो, त्यो ऊर्जा पनि अलिकति शिथिल भएर त्यस्तो बढेको पनि हुनसक्छ, त्यस्तो पनि लाग्नु, त्यसरी पनि हामीले यसलाई हेर्न सक्छौँ। पछिल्लो चरणमा म गजलतिर भन्दा केही समय कवितामा पनि रहेँ, छन्दबद्ध कविता वा चाहिँ गद्य कवितामा पनि।
1: तपाईँ त कविताको राष्ट्रिय कविता प्रतियोगिता यो एकाडेमीले गर्ने जुन छ, त्यो चाहिँ 61-62 सालतिरको प्रतियोगीमा दोस्रो
2: तेस्रो
1: हजुर हो। त्यति बेलैबाट कविताको त एकदमै धेरै
2: कविता चाहिँ कस्तो हुन्थ्यो भने, म इन्टरमिडिएट पढ्दाखेरि पाल्पा पढेँ, पाल्पा पढ्दाखेरि म कविजीको घरमा बसेको थिएँ, होइन, म स्मरण गर्न चाहन्छु कमला देवकोटालाई, कुलमणि देवकोटालाई, उहाँहरूको घरमा संयोगले मेरो बसाइ त्यहाँ थियो र उहाँहरूसँगको संसर्गमा त्यहाँ पाल्पाबाट एउटा पाल्पा टाइम्स भन्ने एकजना कोइराला, सायद गंगा प्रसाद कोइरालाको दाजु हुनुहुन्छ, पछि पत्रकार सुनिल कोइरालाको ठुलो बुवा हो उहाँ चाहिँ, उहाँले चाहिँ पत्रिका निकाल्नुहुन्थ्यो अनि छाप्नुपर्छ भन्ने मुडमा एउटा पत्रिकामा त्यहाँ के कविता त्यहाँबाट सुरु गरेका थिएँ। सानो सानोमा पनि लेख्न त लेखिन्थ्यो, मेरो भुवन थापा भन्ने सर हुनुहुन्थ्यो, अहिले केमा पढाउनुहुन्छ मूर्तिकलामा, उहाँले लेख्न सिकाउनुहुन्थ्यो। त्योबाट आएको कविता त लेख्ने अलिअलि अभ्यास थियो। बागलुङमा चाहिँ स्नातक तह मैले बागलुङ पढेको थिएँ, बागलुङमा पढ्दाखेरि चाहिँ स्नातक तहमा बीए थर्ड इयरमा एउटा सृजनात्मक लेखन भन्ने पेपर हुन्थ्यो, त्यो पेपरमा मैले कविताबाट सृजनात्मक लेखन गरेर 100 मार्क्स पत्रकारिता गर्नुभन्दा यो गर्छु भनेर गरेका थिएँ। त्यो गर्दाखेरि षडानन्द पौडेल भन्ने गुरु आदरणीय गुरुले मलाई के भन्नु भने छन्दमा कविता लेख्छस् भने हुन्छ गद्यको चाहिँ म स्वीकार्दिनँ भन्नु हो मेरो छन्दको त्यसपछि मैले छन्दमा प्रयास गरेँ त्यो 21 कविता लेखेर यसरी अगाडि बढेका थियौँ त्यो तर त्यति बेला पनि छन्दमा कविता त मैले केकडीमा पठाएको थिएँ छन्द कविता कहिले सिलेक्ट पनि भएको थिएन एकचोटि वाचनको लागिसम्म सिलेक्ट भएको थियो तर चाहिँ पुरस्कृत हिसाबले सिलेक्ट भएको थिएन पछि चाहिँ गद्यमा लेख्ने होइन छन्दमा हुँदो रहेनछ गद्यमा लेखेर पठाउँछु नि त भनेर पहाडहरू शीर्षक कविता लेख्दाखेरि थर्ड भएको थियो
0: एउटा गजल सुनेर चाहिँ हामी कुरा अगाडि तपाईँको किताबै लिएर बसेका छौँ हामी है गेवालीका गजल भन्ने शीर्षकको गजल संग्रह छ उति बेलै निस्केको गजल संग्रह यो त मसँग अहिलेसम्म रहेनछ आज तपाईँले बोकेर ल्याउनु भएको भएर
2: मलाई
0: फेरि पछाडि देख्नु भए मैले एउटा गजल सुनौ त्यसपछि फेरि कुराकानीलाई जोड्दै जान्छौ
2: हुन्छ यो चाहिँ काठमाडौँ रिसर्च एन्ड पब्लिकेसन प्रणालीले मेरो गजलहरू म छाप्दिनँ भन्दा भन्दै पनि लगेर छापिदिनु भएको थियो 2068 सालमा त्यसभित्रको पहिलो नै गजल म यहाँबाट सुरु गर्छु एक नम्बर भनौँ न यो नम्बरिङको हिसाबले क्वालिटीको हिसाबले त होइन श्रृङ्खलाको हिसाबले एक नम्बर पनि यो त्यही फौलुनमा भनेको भुजङ्गप्रिया छन्दसँग सम्बन्धित गजल हो मैले विशेष गरेर भुजङ्गप्रियालाई आधार बनाएर लेखेको छु केही गजलहरू नयाँ प्रेम प्याला खनाएर हेर नयाँ प्रेम प्याला खनाएर हेर सकेसम्म आफ्नै बनाएर हेर नयाँ प्रेम प्याला खनाएर हेर सकेसम्म आफ्नै बनाएर हेर बढ्यो प्यास जसको उही खोज्छ पानी बढ्यो प्यास जसको उही खोज्छ पानी बढ्यो प्यास जसको उही खोज्छ पानी कि संकेत यस्तै जनाएर हेर भए चाहना आज उत्कर्ष भेट्ने भए चाहना आज उत्कर्ष भेट्ने युवा जोश मेरो मनाएर हेर नयाँ प्रेम प्याला खनाएर हेर सकेसम्म आफ्नै बनाएर हेर लुकुन प्रेम आकाशमा इन्दु तारा त्यति बेला दुईजना गजलकार
0: हुनुहुन्थ्यो
2: लुकुन प्रेम आकाशमा इन्दु तारा यही विष्णु प्यारो भनाएर हेर यो 400 एउटा सानो गजल
0: कति राम्रो
2: यहाँबाट मैले आज सुरु
0: त्यति बेलाको तपाईँले अब फेरि त्यही ठाउँमा पुर्याइदिनु भयो इन्दु अधिकारी तारा मैनाली र टिका आत्रेय तीनजना उहाँहरू पनि मास्टर्स गर्दै
2: सँगैसँगै नै पढ्थ्यौँ किसिमले गजलमा दोहोरी दोहोरी जस्तो पनि चल्थ्यो अनि एउटा गजल एउटा कार्यक्रममा चाहिँ उहाँहरूले एउटा गजल एउटा भावको सुनाउनु भयो भने त्यसको प्रतिक्रिया स्वरूप अर्को हामी सवाल जवाफ अर्कोचोटिको अङ्कमा अर्कोचोटिको कार्यक्रममा
0: त्यस्तो
2: चल्थ्यो अनि त्यसै अन्तर्गतका श्रृङ्खलाहरू हुने नि
0: इन्दुको त्यति बेलाको गजल म कहिल्यै बिर्सिन्न उपहास उपहार उपहार उपहास भयो भए बेकामका भए ती मालहरू हँसाउँथे रुवाउँथे त्यसै गए ती सालहरू यस्तै केही थियो साध्यै त्यति बेलाको गजलकारहरूको त्यो पछिसम्म पनि त्यो एभरग्रिन राख्न सक्ने क्यापेसिटी के तपाईँले विषय चाहिँ संस्कृत पढ्नु भएको
2: होइन
0: होइन नि
2: मेरो बुवाले मात्रै त्यसको केही गुणहरू सरे मात्रै हुन्छ
0: त्यो बुवाले संस्कृतमा के
2: संस्कृत पढ्नु भएको शास्त्रीसम्म
0: ए शास्त्रीसम्म पढ्नु भएको थियो
2: उहाँले चाहिँ स्कुलमा पढाउनु पनि भयो बुवा पनि टिचर हो
0: गुल्मी कुन ठाउँ हो ठ्याक्कै
2: मेरो चाहिँ गुल्मी लिम्गा हो त्यसमा पनि ढाडगैरा भन्ने ठाउँ पर्छ त्यहाँ चाहिँ अहिले पहिला चाहिँ लिम्गाको 7 थियो अहिले सत्यवती गाउँपालिका वडा नम्बर 4 पर्छ त्यो
0: स्कुल पढ्दा पाल्पा बस्नु भएको कि स्कुल छ
2: होइन स्कुल चाहिँ मेरो यस्तो थियो म चाहिँ खासमा 5 फेल भएँ 4 थर्ड भएको मान्छे 5 जाँदा किन फेल भयो मलाई थाहा छैन तर पछि थाहा भयो बुवाहरूले चाहिँ अलिक सानो उमेर पनि छ यसलाई फेल गराइदिउँ राम्रो पढला भनेर गराउनु भएको छ बुवा टिचर भएको हिसाबले फेल भएपछि मलाई त्यो स्कुलमा पढ्नै मन लागेन म भन्दा कमजोर मान्छेहरू 6 गए म चाहिँ 5 के पढिरहनु भनेर मैले स्कुल छोड्ने विचार गरेँ अनि म बुवासँगै जान्छु म यहाँ स्कुलमा पढ्दिनँ भनेर म बुवासँग पढ्न गएको थिएँ त्यो बुवासँग पढ्ने स्कुल चाहिँ लुम्पेक भन्ने स्कुल थियो धर्मपुर मावि थियो त्यहाँ चाहिँ एकजना सर हुनुहुन्थ्यो भुवन थापा मैले अघि अप्रत्यक्ष कुराकानीमा गरेका थिएँ भुवन थापा सर अहिले केयु पढाउनुहुन्छ उहाँले चाहिँ 6 बच्चाहरूलाई चाहिँ आफ्नो नामको सुरु सुरुको अक्षर राखेर कविता लेख्न लगाउनुहुन्थ्यो क्या जस्तै कसै पनि मान्छेको नाम चाहिँ माया थापा छ भने माबाट एक लाइन याबाट एक लाइन थाबाट एक लाइन पाबाट एक लाइन यस्तो लेख्न लगाउँथ्यो मेरो विष्णुको त मिल्दै नमिल्ने नमिलेपछि के गर्ने त सर भन्दा तपाईँ तिमीले हामी नेपालीबाट लेख हामी नेपालीबाट त्यस्तो लेख्दाखेरि म त्यहाँ फर्स्ट भए होइन अनि त्यो स्कुलमा त्यसरी उहाँहरूले प्रमोसन गर्नुहुन्थ्यो उहाँले चित्र मूर्ति बनाउने एकदम अहिले पनि त्यसमा लागिरहनु भएको छ त्यही पढाउनुहुन्छ सायद मूर्तिकला डिपार्टमेन्टको हेड नै हुनुहुन्छ कि केही हुनुहुन्छ केही पढाउनुहुन्छ त्यहाँबाट मेरो सुरु भएको लेखन चाहिँ कविता लेख्ने भन्ने अनि यो छन्दको कविता त मेरो फेरि के हुन्थ्यो भने अचिजी हामी सानो स्कुल हाम्रो एकसिङ स्कुल भन्ने थियो हाम्रो एकसिङ नाम ठाउँको नाम हो गुल्मी जिल्लामा मगर भाषा बोलिन्छ भने त्यहाँ मात्रै बोलिन्छ गुल्मी जिल्लाभरिमा मगर भाषा बोल्ने वक्ताहरू मेरो गाउँमा छन् एकसिङ भन्ने ठाउँ हो एकसिङ र स्याङ भन्ने ठाउँ हो त्यहाँ मगरहरू बोल्छन् लुम्पेकमा मगरहरू मगरको बस्ती हो म मगर बस्तीमा पढेको हो तर उनीहरू मगर बोल्न जान्दैन थिए पछि सिक्दै पनि थिए तर मैले एकछिनमा मगर भाषा एकदम बोल्ने मलाई सिकाइदियो भन्दाखेरि उनीहरूले अर्कै अर्कै के सिकाउँथे त्यो त्यहाँ चाहिँ हाम्रो के हुन्थ्यो भने फेरि अन्ताक्षरी प्रतियोगिता हुन्थ्यो होइन त्यो छन्दमा अन्ताक्षरी प्रतियोगिता हुन्थ्यो
0: हजुर हजुर
2: एउटा प्रसिद्ध श्री गणेश आयनमा भन्यो मबाट चाहिँ सुरु भयो होइन माटो हो हुन ता तथापि गइया आँखा हुने सज्जन भनेर सुरु गर्यो त्यसको लास्टमा आउने फेरि अर्कोबाट भन्छ यस्तो प्रतियोगिता हुन्थ्यो त्यसमा हामी जित्थ्यौँ क्या त्यो छन्द चेतना सायद मलाई लाग्छ त्यो स्कुलमा पढ्दाखेरिको छन्द चेतनाले मलाई बढी काम गर्यो होला भन्ने लाग्छ
0: त्यसले तपाईँलाई त्यो भित्र
2: छन्दप्रति उत्प्रेरणा जगायो होला लयप्रतिको चेतना जगायो होला अनि बुवा नेपाली टिचर भएको हुनाले उहाँको कोठामा चाहिँ राम्रो रचना मिठो नेपाली हुन्थ्यो कृष्णप्रसाद पराजुलीको भाषा आफै अहिले पनि
0: सम्झाएको
2: छ त्यो भाषा पढ्दाखेरि त्यहाँ भएको बिम्बात्मकको तरिका अथवा चाहिँ कविताको छन्दहरूको त्यहाँको सूत्र यी सबै पढ्दाखेरि चाहिँ त्यसले पनि एक किसिमको चेतना जागृत
0: भयो त्यसपछि आठ नौमा पुग्दा त राम्रै कविता लेख्ने भइसक्नु भएको थियो होला नौ दसमा पुग्दा त
2: त्यस्तो त भइसकेको थिएन अब त्यो चाहिँ
0: फाटाफुटा कहिले
2: यस्तै गुरुहरूले भने लेख्ने हुन्थ्यो तर कविता लेख्न खास सुरु गर्नुपर्छ कविता पनि लेख्नुपर्छ भन्ने चाहिँ सुरुवात चाहिँ पाल्पा हो
0: देवकोटाको
2: घरबाट हो त्यसपछि चाहिँ बागलुङ गइसकेपछि चाहिँ म दुई वर्ष चाहिँ खासमा जागिर खाने सन्दर्भमा कस्तो थियो भने प्लस टू पछि चाहिँ सकेसम्म आफ्नै पौरखले बाँच्नुपर्छ मेरो दाईहरू हुनुहुन्थ्यो आदर्श गोविन्द गेवाली भन्ने दाई हुनुहुन्थ्यो उहाँहरू आफै जागिर गरेर काठमाडौँमा दुःख सुख गरेर हुर्कनु बढ्नु भएको अनि बुवाले पनि मलाई त्यस्तो बढ्नुपर्छ भन्नुहुन्थ्यो प्लस टू सकिसकेपछि चाहिँ सकेसम्म चाहिँ यो खर्च नगराउनु त बुवाको भन्ने हिसाबले जागिर गर्नुपर्छ भनेर म बागलुङ गएँ जागिर गर्न थालेपछि डिप्लोमा पढ्ने फर्स्ट र सेकेन्ड इयर पढ्ने चाहिँ वातावरण मिलेन अनि परीक्षा चाहिँ यसै क्या नपढिकन फर्स्ट इयरको कम्पलसरी नेपाली अनि मेजर नेपाली कविता काव्य यस्तै केही थियो आख्यानहरू अनि यसै नपढिकन यसै दिएको नम्बर यति राम्रो आयो कि होइन यो नपढिन हुने रहेछ जागिर छोडेर थर्ड इयरमा चाहिँ 14 विषय मध्ये 11 विषय थर्ड इयरमा एकैचोटि दिएर उत्तीर्ण भएर बागलुङ पढाएर आएको त्यस कारण त्यो बागलुङ बसाइ चाहिँ हाम्रो के थियो भने यहाँ काजी रोशन बागलुङको हाम्रो आदरणीय दाजु प्रेम छोटा उहाँहरूको सान्निध्य हामीलाई प्राप्त भयो हामीले स्मृति प्रकाशन भन्ने खोलेका थियौँ त्यसमा चाहिँ म सचिव थिएँ होइन त्यसले हामीले साथी साथी बटुलेर पापांशे उठाएर 75 सयमा एउटा संग्रह निकाल्ने भनेर हामीले ओमप्रसाद घायलको तिलरामजीको पनि कविता संग्रह पनि निकालेका थियौँ अनि त्यहाँ कलेजमा हुने कविता प्रतियोगितामा चाहिँ अलिकति शृङ्गारी कविता लेखेपछि एउटा माहौल चाहिँ मान्छेहरूले बन्थ्यो चाहिँ त्यस्तो शृङ्गारी कविता लेख्ने अब मायाव्यक्ति गर्ने भर्खरको छुच्याउ
0: पुरानो मेमोरीहरू पनि एकदम धेरै रहेछ त्यो पहिलाको कविताहरू पनि सम्झिनुहुन्छ त्यति बेला लेखेका शृङ्गारी कथा अरू कुनै
2: होइन तर चाहिँ कविताहरू चाहिँ त्यति बेला मलाई अहिले सम्झना त छैन रेकर्डेड पनि कति डायरीमा छन् जस्तो लाग्छ तर चाहिँ एकदम साथीहरूको बीचमा मात्रै सुनाउन मिल्ने खालका कविताहरू पनि हुन्थे अनि सार्वजनिक रूपमा अलिकति श्रृङ्गारको डिलमा पुगेको भन्नुहुन्थ्यो मलाई दादाजीहरूले डिलमा पुगेको खाल पनि हुन्थे होइन त्यस्तो लेखिन्थ्यो त्यति बेला पछि त्यो षडानन्द सरले चाहिँ भनेको त्यहाँ केही कविता प्रतियोगिताहरूमा फर्स्ट पनि भए
0: होइन त्यहाँ
2: त्यसले चाहिँ एकदम छन्दमा कविता लेख्न मलाई सहज पनि लाग्ने बनिसकेको थियो अनि मैले त्यो पानी विश्व पानी दिवसको अवसरमा धौलागिरी साहित्य प्रतिष्ठान काजी रोशनजीहरूको त्यहाँ खानेपानी सङ्घको सहकारीमा एउटा प्रोग्राम गरेको थिएँ त्यत्रो बढी मनको पानस पुरस्कार पाएको थिएँ मैले अनि त्यहाँ चाहिँ त्यस्तो छन्दमा कविता लेख्ने बागलुङमा कमै साथीहरू हुनुहुन्थ्यो त्यो भएर पनि भयो होला त्यो क्वालिटी नभएर लयले मात्रै पनि मैले जितेको हुनु पनि
0: हुन्छ
2: त्यो अन्तर्वस्त्र रूपमध्ये रूपले मात्रै जितेको नै हुनसक्छ त्यो होस् त्यस्तो भएको थियो। अनि पछि चाहिँ धौलागिरी स्तरीय कविता प्रतियोगिता चल्यो त्यहाँ होइन, त्यो चाहिँ पर्वत साहित्यसँग हाम्रो आदरणीय इन्द्र कुमार विकल्प हुनुहुन्छ पर्वतमा, शान्ति नारायण श्रेष्ठ, इन्द्र कुमार विकल्प, जोडी जोडी छ त्यहाँ जिल्ला जिल्लामा। हामी चाहिँ बेनी पनि पुग्थ्यौँ, पर्वत पनि कुष्मा पनि आउँथ्यौँ। त्यो साहित्यको धुप बालेको छ भने कुदिहाल्ने, कतै बास्ना आयो भने हिँडिहाल्ने, कविता सुनाउन जाने, यस्तो हुन्थ्यो। अनि त्यो धौलागिरी साहित्य त्यो कविता प्रतियोगिता धौलागिरी स्तरीय भन्नेमा चाहिँ के भयो भने म त गुल्मीको मान्छे, अनि मैले पाउने कि नपाउने भन्दा बालुङ क्याम्पस पढेको छ भने पाउने भन्ने कुरा भयो, अनि त्यहाँ पनि पठाएको थिएँ। अनि राजेन्द्रजी त्यहाँ बालुङ क्याम्पस नै पढाउनुहुन्छ त्यहाँ होइन, उहाँ फर्स्ट हुनुभएको थियो, म सेकेन्ड भएको थिएँ छन्द त्यो त्यो त्यो तरिकाले हामी अगाडि बढ्दै आयो। त्यति बेलासम्म मैले खास गजल एक दुईवटा लेख्न थालेका थिएँ, तर गजल भनेको के हो भन्ने थाहा थिएन। यस्तो हुन्छ अरे, पहिलो र दोस्रो लाइन मिलाउने, त्यसपछि तेस्रो नमिलाएर चौथो मिलाउने अरे भन्ने मात्रै मोडमा
0: त्यसरी बुझ्यो,
2: त्यसरी बुझेर अनि अगाडि बढेको थियो त्यति बेला।
0: एउटा सुनाउ त अब अहिले अहिले पछिको, फेरि पछिको त के भन्नु, त्यो किताब
2: किताब त्यसभन्दा पछाडि त त्यो गजल लेखेको,
0: पछाडिको कुरा त अझ निकाल्दैछु मैले बाँकी नै।
2: यो मैले चाहिँ त्यही गजल गृहवाला गजल नै सुनाउँछु यहाँ चाहिँ। विशेष गरेर के थियो भने स्नातकोत्तर तह पढ्ने बेलामा केही साथीहरूलाई स्मरण गरिरहेको छु। यो चाहिँ गजलकार चाहिँ मलाई मलाई मेरो हिसाबले हेर्ने भने अलिकति वान साइड लभर जस्तो कि एकतर्फी प्रेममा परेको जस्तो, अब आफैले भित्रभित्र फिल चाहिँ गरिरहेको छ, अरू साथीहरूलाई केही थाहा छैन होइन। त्यस्तै एकजना एकजना मित्र हुनुहुन्थ्यो साह्रै सुन्दर, अनि संयोगले क्लासमा भिडभाड हुन्थ्यो त्यति बेला स्नातक तहमा, अहिले जस्तो विद्यार्थी संख्या थोरै थिएन, हामी 400-500 जनासम्म हुन्थ्यौँ असार साउनमा चाहिँ। त्यहाँ चाहिँ आडमा बस्नु हो होइन, त्यसपछि अनुहार सुनुहार सबै मेकअप चाहिँ टिक्क परेर आएको त्यस्तो साथी हुनुहुन्थ्यो। अब उहाँलाई यो म हो भन्ने थाहा नहुनु पनि सक्छ, तर थाहा छैन मलाई लाग्छ। त्यही गजल सुनाउँछ। बडो प्रेम मर्मज्ञ भई मान्छु भन्छे,
0: कति राम्रो,
2: बडो प्रेम मर्मज्ञ भई मान्छु भन्छे, नसक्ने भए खै सँगै जान्छु भन्छे, बडो प्रेम मर्मज्ञ भई मान्छु भन्छे, नसक्ने भए खै सँगै जान्छु भन्छे, छश्रृङ्गार जिउमा छश्रृङ्गार जिउमा गुलाबी जलप छ, छश्रृङ्गार जिउमा गुलाबी जलप छ, कता कुन्नी के नोकरी खान्छु भन्छे,
0: कता कुन्नी
2: कता कुन्नी के नोकरी खान्छु भन्छे, बडो प्रेम मर्मज्ञ भई मान्छु भन्छे, सबै ठिक्क छे स्वादिली छे अचम्मै, सबै ठिक्क छे स्वादिली छे अचम्मै, अझै जिन्दगी प्रेमले झान्छु भन्छे,
0: अझै जिन्दगी
2: प्रेमले झान्छु भन्छे, नसक्ने भए खै सँगै जान्छु भन्छे, नहोस् विघ्न बाधा भनी लटपटिन्छु, नहोस् विघ्न बाधा भनी लटपटिन्छु, नपल्टेर क्यारु उठी तान्छु भन्छे,
0: नपल्टेर क्यारु
2: उठी तान्छु भन्छे, नयाँ प्रेम सौन्दर्यले पूर्ण पारी, नयाँ प्रेम सौन्दर्यले पूर्ण पारी, नछुट्ने गरी मोहनी हान्छु भन्छे, हरे विष्णु तृष्णा नपोखेर बोल,
0: हरे विष्णु
2: हरे विष्णु तृष्णा नपोखेर बोल, युगौंसम्म श्रीमा नपोठान्छु भन्छे,
0: युगौंसम्म श्रीमा नपोठानु भन्छे,
2: बडो प्रेम मर्मज्ञ भई मान्छु भन्छे, नसक्ने भए खै सँगै जान्छु भन्छे।
0: विष्णुजी, यो गजल यति धेरै इको भइरहेको छ नि मलाई, सायद सुनेको 20 वर्ष भयो, मैले त तपाईँलाई बोलाउनुको पछाडि 2-3 गजल कन्टैमो खाग्री भएर एउटा यो पनि हो होइन, किनभने त्यति बेला समाप्त गजल गृहमै सुनाउनु भएको थियो तपाईँले।
2: यसको मैले चाहिँ अलिकति पृष्ठभूमि
0: भन्नुहोस् न,
2: किर्तिपुरमा चाहिँ हाम्रो बालकृष्ण लामिछानेजी हुनुहुन्थ्यो इलामको, राम्रो लेख्नुहुन्थ्यो, अनि हामी साथी सँगै पढ्थ्यौँ, रमेश शुभेच्छा हुनुहुन्थ्यो होइन, बालकृष्ण अधिकारी हुनुहुन्थ्यो, हाम्रो टिम चाहिँ त्यहाँ गजल लेख्ने राम्रो टिम पनि थियो, क्लासभित्र गुरुहरूले अगाडि पढाइरहेको बेला पछाडि छन्दबद्ध कविता रचना गर्ने थुप्रै कविहरू पनि हुनुहुन्थ्यो, एउटा त्यस्तो देशभरिको थियो भनौँ। अनि त्यही बालकृष्णजी लामिछानेजीहरूको सङ्गत सङ्गतमा सुरेशजीहरू कता सम्पर्क भएपछि चाहिँ उहाँ
1: सुरेश सुवेदी
2: मेन भवन क्याम्पसमा चाहिँ यस्तो गजल गीतिएको यस्तो कार्यक्रम गजलको हुन्छ अरे चाहिँ सुनाउन भनेर म फेरि कस्तो भने म गाडी लाग्ने मान्छे क्या
1: मोटर
2: लाग्ने किर्तिपुरबाट रत्नबार जाँदाखेरि पनि कालीमेटतिर झरौँ कि अब हिँडेर जाउँ जस्तो लाग्ने अनि म बानेश्वर पुग्ने भन्ने त गाह्रै कुरा हो मेरो लागि तैपनि हामी गयौँ अनि गएर त्यहाँ एउटा हल थियो त्यहाँ त्यो हलमा सुनाउने भन्ने हुन्थ्यो त्यहाँ साथीहरू हुनुहुन्थ्यो बिबिएस पढेर अनि पछि के भयो भने एकचोटि म यस्तै केहीमा सुनाउन गएँ बालकृष्णजीसँग पछि चाहिँ किर्तिपुर आइयो पछि के भ्याइएन त्यो गाडी लाग्ने कारणले पनि सुनाउन नगएको किर्तिपुरका भगा त छुटिएन अनि पछि चाहिँ त्यो गजल गिरिएको वार्षिकोत्सव कार्यक्रममा चाहिँ उनीहरूको के रहेछ प्लानिङ भने मलाई थाहा थिएन वर्षभरिका गजलहरू मध्ये सुनाइएका मध्ये उत्कृष्ट तिनटालाई चाहिँ पुरस्कृत गर्ने भन्ने खालको
1: केही यो त मैले बिर्सेको रहेछ
2: त्यो भन्ने कुरा रहेछ अनि हाम्रो यासुवीर गजल पुरस्कार भन्ने एकजना साहित्यकार चाहिँ उहाँले चाहिँ स्थापित गर्नु भएको रहेछ अनि त्यो दिने भन्ने कुरा पनि भएको रहेछ अनि मलाई फोन गर्दाखेरि सुरेशजीले फोन गर्दा मलाई के भन्नु भने विष्णुजी जसरी पनि यो फर्स्ट सेकेन्ड थर्ड भाषा जस्तो भनेर होइन तर चाहिँ जसरी पनि आउनु है विष्णुजी आउनुपर्ने भयो आउनुहोस् न जसरी पनि आउनु न एउटा गजल लिएर आउनु भन्नुभयो हुन्छ भने अनि रिक्वेस्ट गरेर फोन गरी बोलाउनु भएको छ फेरि त्यति बेला मोबाइलको जमाना पनि थियो ल्यान्डलाइनमा गरेर अनेक गरेर
1: बोलाउनु पर्थ्यो
2: अनि हुन्छ भनेर भने अनि हामी गइयो गइसकेपछि एकदम भव्य कार्यक्रम थियो तपाईँ चाहिँ अजयजी भनौँ न तपाईँले पछाडि बसेर मानव रेकर्ड गरिरहनु भएको थियो मलाई लाग्छ मलाई खान्न भन्दा पनि रक्सीको रेकर्ड त्यही ठाउँको हुनुपर्छ त्यो पछि मोबाइलमा
1: ताली बजेको थियो त्यो पछि त मान्छेले
2: मोबाइलमा पछि सेयर भएर मैले पछि थाहा पाएको थिएँ अनि त्यहाँ गइसकेपछि के भयो म त खान्न भन्दा पनि रक्सी सुनाउने भनेर गएको थिएँ त्यति बेला चाहिँ त्यो बडो प्रेममा मर्मज्ञ मैले बिचमा कतै सुनाइसकेको थिएँ अनि त्यसपछि त्यहाँ कार्यक्रम हुँदै गर्दाखेरि मलाई त बोलाउँदै सुरेशजी सञ्चालन गर्नुभएको थियो कि सुरेश सुवेदी सञ्चालन गर्नुभएको थियो बोलाउँदै बोलाउनु
1: फोन गरेर
2: आउनु कि आउनु भनेर अपमान जस्तो फिल भयो क्या सुनाउँदै बोलाउँदै बोलाउनु के गरे सुरेशजी तपाईँ त गजल वाचन गर्न दिन्छु भन्नुभएको थियो होइन राम्रै ल्याएछु जस्तो लाग्छ मलाई कि क्वालिटी छैन भन्नु पर्यो होइन पाउनु अन्तिम गजलकार भन्नुहुन्छ मेरो नाम लिनुहुन्न भनेको त सकिएन यो नहुने भयो ठिक छ सुनाउन दिएन साथीहरूले के छ र फेरि कतै सुनाउला नि त भनेर चित्त बुझाएर बसिहाल्छ
1: आशै छैन
2: बालकृष्णजीसँग मैले यही कुरा गरिरहेको छु अनि त्यसपछि पछि चाहिँ यसो यसो छ भन्ने पुरस्कार गर्दैछ भनेर त्यसपछि पुरस्कार गर्नेमा चाहिँ त सेकेन्डमा मेरो रहेछ अनि त्यो पुरस्कृत भएको सुनाउनु पर्ने छ मैले पनि मञ्चमा गएपछि माइक समाएपछि म यसको तानासा हो अब मेरो पालो हो मैले यो मात्रै सुनाउँदिनँ मैले आज सुनाउने भनेर ल्याएको गजल पनि सुनाउँछु
1: अघिदेखि कुरेको
2: जो सुनाउँछु भनेर त्यो खान्न भन्दा पनि रक्सी पनि त्यहाँ सुनाएको थिएँ यो बडो प्रेम मर्मज्ञ होइन
1: एकैचोटि सुनिएको रहेछ
2: दुईचोटि
1: अनि त्यो यति माहौल तताउनु भएको थियो तपाईँले बाफ्रे सायद पानी परेको थियो कि बाहिर यति
2: मोबाइलमा रेकर्ड पाइनेको चाहिँ मैले युट्युबमा कतै पनि राखेको छ जस्तो लाग्छ साउन्ड मात्रै तपाईँले गरेको रेकर्ड कतै केही भएको जस्तो लाग्छ त्यो अथवा कुनै साथीले केही गर्नु
1: मलाई त मतलब फेरि सुन्नु मन लाग्यो यही गजलको
2: यो चाहिँ
1: त्यो जुन दोस्रो भएर त्यति बेला पुरस्कृत भयो
2: त्यही बडो प्रेम मर्मज्ञ भइ मान्छु भन्छे नसक्ने भए खै सँगै जान्छु भन्छे
1: त्यो छेउमा बसेको साथी जो मेकअप गरेर आएर बसेको
2: छ मानौ
1: कलेजमा
2: एउटा आख्यान यसबाट बनाऊ कलेजमा बेन्च हुन्छ बेन्चमा आफ्नो आफ्नो सिट हुन्छ अब स्नातक तहमा बसेपछि केटाकेटी छुट्टिने कुरा
1: भएन
2: सबैसँगै गएर बसेको छ के गर्नुहुन्छ जगेर खान्छु कतै नगरी खान्छु भनेको छ कहाँ खान्छु भन्ने पनि यहाँ लेखिएको छैन कतै खान्छु भनेको छ राम्री पनि चौपट्ट छ सबै राम्रो छ श्रृङ्गार पनि गरेको छ गुलाबी जलप पनि छ अनि स्वादिली पनि राम्रो छ कुराकानी पनि यसो यसो सबै राम्रो छ यति भएपछि चाहिँ अब अरू थपथप गर्न मिलिहाल्यो एउटा गजलकारलाई
1: सम्झिनुहुन्छ उहाँलाई अहिले पनि
2: एकदम
1: नाम पनि
2: आइरहेको छ नाम चाहिँ
1: नाम थाहा छैन उहाँको अहिलेको वेयर सी इज पनि थाहा छैन
2: त्यो पनि थाहा छैन
1: तर उहाँकै नाममा डेडिकेट भयो यो गजल
2: एकदम
1: उहाँलाई पनि थाहा छैन होला
2: त्यति
1: बेला छेउमा बस्ने
2: मै हो भने सम्झिनुहुन्छ मेरो साथीहरू मध्ये हामी 300-400 जना रामलाल जोशी पनि हाम्रै पालाको हो
1: ए त्यति बेला सँगै पढ्नु
2: बलभद्रजी हुनुहुन्थ्यो थुप्रै साथीहरू हुनुहुन्थ्यो अनि गणेश गौतमले त नाटकै खेल्नु भएको म व्यास भएर त्यहाँ रोल पनि गरेका थियौँ हामी मुसल पर्व भन्ने नाटक पनि गरेका थियौँ भनेको त्यति बेला ऊर्जावान साथीहरू हुनुहुन्थ्यो जो साथीले मै हो जस्तो लाग्छ उहाँले मै हो भनेर बुझ्दा पनि हुन्छ
3: थुप्रै साथीहरूसँग
1: यो धेरैलाई फेरि मै हो कि जस्तो पनि महसुस हुने गरी त्यही भएर त यति पपुलर भयो जसलाई पनि त्यो लाग्छ बडो प्रेम मर्मज्ञ भई मान्छु भन्छे नसक्ने सँगै जान्छु भन्छे यो एकदमै मन छोएको गजल 15-20 वर्षदेखिबाट दिमागमा झुन्डेको अब अहिले त म त्यति बेलाको विद्यार्थी विष्णु गेवाली होइन यो गजल विद्यार्थी विष्णु गेवालीको अहिले उप प्राध्यापक विष्णु गेवालीसँग कुरा गर्दैछु गुल्मी लिम्गा 20 वर्ष पछाडिको हाम्रो भेट बीचमा के कस्तो भयो म अझै खोतल्ने बाँकी नै छ समय आजको मैले श्रृङ्खलाको नामै हत्तेरिका श्रृङ्खला राखेको छु तपाईँको गजलको त्यो रदीप त्यो हत्तेरिका भन्ने शब्द यति झुन्डिरह्यो नि गजलमा सम्भवतः त्योभन्दा पहिले पनि कसैले प्रयोग गरेनन् होला त्योभन्दा पछि पनि प्रयोग गरे जस्तो मान्दिनँ त्यसैले आजको श्रृङ्खलाको नाम हत्तेरिका श्रृङ्खला एक म तपाईँसँग अर्को बसाइ पनि बस्छु त्यो भएर हत्तेरिका श्रृङ्खला दुई हामी कुराकानी गर्छौ
4: बुलबुल कम्युनिकेशन को रात्रि प्रस्तुति
5: bulbulcommunication.com
4: एउटा इरानी चरा
0: तिमी चाहिँ कहिलेकाहीँ मेरै हौ कि जस्तो लाग्छ तिमी चाहिँ कहिलेकाहीँ मेरै हौ कि जस्तो लाग्छ तौली हेर्छु आफैलाई धेरै हौ कि जस्तो लाग्छ झुल्के घाम उदाउला तिम्रै बनी भन्ज्याङमा झुल्के घाम उदाउला तिम्रै बनी भन्ज्याङमा आफ्नै साँचो आफ्नै मुचो डेरै हो कि जस्तो लाग्छ तौली हेर्छु आफैलाई धेरै हो कि जस्तो लाग्छ बैंसा फुल्ने फुलबारीमा सँगै बस्दा सोचे मैले बैंसा फुल्ने फुलबारीमा सँगै बस्दा सोचे मैले प्रेम अंगालोको एक फेरै हो कि जस्तो लाग्छ तौली हेर्छु आफैलाई धेरै हो कि जस्तो लाग्छ आँखाभरि नाचिदिन्छौ तिलो तमा उर्वशी झै आँखाभरि नाचिदिन्छौ तिलोत्तमा उर्वशी झैं पक्का मिठो गजलकी सेरै हौ कि जस्तो लाग्छ तिमी चाहिँ कहिलेकाहीँ मेरै हौ कि जस्तो लाग्छ तौली हेर्छु आफैलाई धेरै हौ कि जस्तो लाग्छ बुलबुलका आजका पाहुना विष्णु गेवालीको यो गजल वाचन गर्दै तपाईँलाई बुलबुलमा फेरि स्वागत गर्छु तपाईँ बुलबुल कार्यक्रम युट्युब च्यानल नेपाली छाप्रोबाट सुनिरहनु भएको छ र यो सँगै तपाईँ यो कार्यक्रम रेडियो जाजरकोट रेडियो मकवानपुर गढी सुर्खेतको रेडियो भेरी काठमाडौँमा रहेको रेडियो काठमाडौँ बाँकेको रेडियो कोहलपुर हेटौँडा एफएम रूकुम पश्चिममा रहेको मौराखारा एफएम गोर्खाको चोइस एफएम रेडियो बैतडी नवलपरासीमा रहेको रेडियो सुनवल तनहुँको रेडियो ढोरबाराही बर्दियाको रेडियो टाइगर र सम्वाद एफएमबाट पनि एकैसाथ सुनिरहनु भएको छ
1: हत्तेरिका श्रृङ्खलामा आज मैले गजलकार विष्णु गेवालीलाई लिएर आएको छु गुल्मी लिम्घा उहाँको घर उप प्राध्यापक हुनुहुन्छ त्रिभुवन विश्वविद्यालयमा र अहिले पढ़ाइरहनु भएको छ हाम्रो लामो समय पछाडिको भेट मैले बीचमा पनि विष्णुजी तपाईँलाई फेरि स्वागत गर्दै सोध्छु म बीचमा पनि तपाईँलाई मैले खोजी गरेको थिएँ मलाई कसैले तपाईँ चितवन हुनुहुन्छ भने जस्तो लाग्यो चितवन पनि बस्नु भएको थियो
2: छैन
1: त्यसपछि कसैले त्यहाँ भेटेको बेला थियो कि के अनि मैले उसँग लिए नम्बर थाहा छैन नम्बर लिएर राखिरहेको थिएँ कुनै दिन बोलाउँछु भनेर अनि बीचमा मैले अब रेडियो लामो समय गरेर 2-3 वर्ष यता रेडियो छोडेपछि म युट्युबमा आउन थालेँ तर युट्युबमा बज्न थाले पनि फेरि रेडियो स्टेसनहरूले यो बुलबुल त धेरैजनाले पहिलेदेखि हामीले बजाएर हामी बजाउन पाऊँ भनेर फेरि प्यारलली रेडियोले पनि 15-16 रेडियो स्टेसनहरूले अहिले पनि बजाइरहनु भएको छ अनि विष्णु गेवालीलाई ल्याउनु पाए चाहिँ यो कार्यक्रममा त्यति बेलाको गजल सुन्न पाइन्थ्यो ओहो कस्ता गजल थिए त्यति बेला जस्तो किनभने गजल त धेरै लेखिए तर एकदम कम गजल चाहिँ पछिसम्म दिमागमा स्थापित भएर बसिरहन्छ ती शब्दहरू पनि कण्ठ छैनन् मलाई त्यो हत्तेरिकाको तर पनि म प्याटपुट मिलाएर आफैले वाचन गरेर गरिदिन्छु प्राय गजलकारलाई अगाडि राखेपछि त कुरा मात्रै गरेर फेरि सुन्नेहरूलाई मजा भएन गजल एकदमै राम्रो लेख्ने हुन्छ बोलाएको छ बोल्न दिएको पढ्न दिएको छैन
2: गजलहरू यहाँ फेरि कस्तो छ भने यो 68 भनेको 62-63 देखिएका गजलहरू हुन् त्यसपछि म गजलबाट अलिकति बाहिर भए जस्तो भएँ अहिले गजल सुनाउँदाखेरि फेरि म त्यति बेला पढ्दैछु कि जस्तो पनि भाव त्यो नोस्टाल्जिक त्यस्तो आइरहेको छ.
1: अहिलेको उपप्राध्यापक विष्णु नै आइरहनु भएको छैन, त्यति बेलाकै विष्णु आइरहनु भएको छ. मैले तपाईँलाई भेट्ने बित्तिकै अघि के सोधेको थिएँ भने स्टुडियो पस्नुभन्दा अगाडि त्यस्तै टोन आउँछ कि आउँदैन, आवाज सुन्न खोजिरहेको थिएँ. किनभने अब त मेचोड भएर आवाज पनि छिप्पियो होला, एकदम मोटो, त्यो पहिलाको कति मिठो त्यो मिठास छैन कि भन्न थालेको थिएँ. त्यो बडो प्रेम मर्मज्ञ भई वाचन गर्दा त मिठास त्यही रहेछ भन्ने थाहा भइहाल्यो भन्नुभएको छ.
2: यो चार सेरको एउटा सानो यो चाहिँ कसैले गाउँदै पनि हुनुहुन्छ जस्तो लाग्छ, कुनै तामाङले गाउँछु भन्नुभएको थियो. यो छोटो गजल सुनाउँछु. तिमी चाहिँ कहिलेकाहीँ मेरै हो कि जस्तो लाग्छ. तिमी चाहिँ कहिलेकाहीँ मेरै हो कि जस्तो लाग्छ. तौली हेर्छु आफैलाई धेरै हो कि जस्तो लाग्छ.
1: तौली हेर्छु आफैलाई
2: धेरै हो कि जस्तो लाग्छ. दुइटासँग तुलना गर्दाखेरि फेरि तिमी अलिक बढी हो कि मसँग नसाउने पो हो कि जस्तो पनि लाग्छ. तिमी चाहिँ कहिलेकाहीँ मेरै हो कि जस्तो लाग्छ. तौली हेर्छु आफैलाई धेरै हो कि जस्तो लाग्छ.
1: कति राम्रो.
2: झुल्के घाम उदाउला तिम्रै भनी भन्ज्याङमा.
1: झुल्के घाम उदाउला.
2: झुल्के घाम उदाउला
1: उदाउला
2: म झुल्के घाम भनेर उदाउला. झुल्के घाम उदाउला तिम्रै भनी भन्ज्याङमा. आफ्नै साँचो आफ्नै मुचो धेरै हो कि जस्तो लाग्छ. तिमी चाहिँ कहिले काहीँ मेरै हो कि जस्तो लाग्छ. बैंस फुल्ने फुलबारीमा सँगै बस्दा सोचे मैले. बैंस फुल्ने फुलबारीमा सँगै बस्दा सोचे मैले प्रेम अंगालोको एक फेरै हो कि जस्तो लाग्छ. प्रेम अंगालोको एक
1: फेरै
2: जस्तो लाग्छ. तिमी चाहिँ कहिले काहीँ मेरै हो कि जस्तो लाग्छ. आँखाभरि नाचिदिन्छौ तिलो तमा उर्वशी झैं. आँखाभरि नाचिदिन्छौ तिलो तमा उर्वशी झैं. पक्का मिठो गजल कि सेरै हो कि जस्तो लाग्छ.
1: पक्का मिठो गजल कि सेरै हो कि जस्तो लाग्छ.
2: तिमी चाहिँ कहिले काहीँ मेरै हो कि जस्तो लाग्छ. तौली हेर्छु आफैलाई धेरै हो कि जस्तो लाग्छ.
1: अघि भन्नुभएको थियो नि गजलको त्यति बेला बैंस थियो, त्यो बैंस सकियो गजल पनि रोकियो भनेर. त्यो बैंसको ऊर्जा अब त उत्पादनमा गयो होला नि त. केटाकेटी कति भए?
2: केटाकेटी भए दुईजना भए. छोराछोरीले बैंस त खोज्ने बेला भइसक्यो.
1: स्कुल सक्नुभयो केटाकेटीले?
2: छोराले पनि अहिले एसी सकिसक्यो, छोरीको 12 सकियो.
1: हजुर. अनि बसाइ अहिले काठमाडौँमै छ?
2: काठमाडौँ किर्तिपुरमा छ.
1: अब प्राय कमै जानुहुन्छ गुल्मीतिर?
2: निकै कम.
1: म्याडम केटाकेटी पनि साहित्यतिर रुचि?
2: छोरी कहिले काहीँ किर्तिपुरमा यसो कहिले काहीँ
1: देख्नुहुन्छ?
2: कहिले पहिले
1: ए त्यो बाको गुण सर्यो
2: हुनसक्छ. प्रभाव
1: तपाईँले पढाउने पनि त नेपाली नै होला नि?
2: नेपाली नै हो,
1: नेपाली विषय नै हो है. कस्तो हुन्छ यो पढाइरहँदाखेरि तपाईँले पढ्दाखेरिको किर्तिपुर र अहिलेको किर्तिपुर अथवा तपाईँले पढाउने क्याम्पस पाटन होइन कस्तो छ अहिले टियुका विद्यार्थीहरूमा साहित्यिक अभिरुचि अनि साहित्यिक एक्सेन्ट कस्तो छ उनीहरूको?
2: यसमा चाहिँ म अलिकति लामो पनि हुनसक्छ, पृष्ठभूमि सहित कुरा गर्छु.
1: हजुर.
2: अहिले के यो टियुमा चाहिँ विद्यार्थीहरूको जुन चाप अथवा चाहिँ विद्यार्थीहरूको सङ्ख्याको हिसाबले जुन कुरा हामीसँग छ त्यो सङ्ख्या घट्दो अथवा चाहिँ बिस्तारी बढ्दो भन्ने होइन, स्थिर जस्तो लाग्छ मलाई. विद्यार्थीहरू प्रशस्त छन् तर त्यो पढ्नुपर्छ सृजनात्मक लेभल गर्नुपर्छ भन्ने विद्यार्थीहरू चाहिँ सीमित हरेक समयमा हुन्छन् नै. अब किर्तिपुरमा हामी 400 पढ्थ्यौँ, अहिले 10-20 पढ्छन् होइन, भनेको मतलब सङ्ख्याको हिसाबले कम भए पनि, किनभने धेरै ठाउँमा कलेजहरू खोलियो देशभरि, त्यसभन्दा सङ्ख्या सब कम हुनु स्वाभाविक पनि हो. त्यो विद्यार्थीहरूको गजल लेख्ने क्षमतामा पाटन क्याम्पसमा विभिन्न ती विद्यार्थीहरूलाई सृजनात्मक लेखनको प्रशिक्षण दिने सन्दर्भमा होस् अथवा चाहिँ उनीहरूलाई गजलमा अथवा चाहिँ यो के अरे प्रेम दिवसका बेलामा के केमा विद्यार्थीहरू त्यहाँ काम गरिरहन्छन् विभिन्न, अनि सर निर्णायक बसिदिनु पर्यो के गर्नु पर्यो पनि भन्छन्, अनि म गएर सुनाउँछु पनि उनीहरूलाई भन्छु पनि यसो लेख्नुपर्छ यस्तो गर्नुपर्छ पनि भन्छु. त्यो माहौल बिग्रिएको जस्तो मलाई लाग्दैन. तर अहिलेको चेतना कस्तो छ भने समस्या के भइरहेछ भने एआई भइरहेछ जस्तो लाग्छ. अहिले चाहिँ कुनै ठाउँमा निर्णायक गएर बस्यो विद्यार्थी यस्तो सुनाइदिन्छ कि त्यो कसको हो यसैको त हो पक्का हो कि होइन होला भन्ने कुरा पनि क्लियर छैन. डाउट गर्नुपर्ने. अब कतिपय छन्दबद्ध कविताहरू चाहिँ विद्यार्थीलाई बोलाएर छन्दबद्ध एकदम राम्रो वाचन गरिरहेको छ, यो छन्दको यहाँ आउनुहोस् त तपाईँ ल आउनुहोस् त यसको चाहिँ यो गण के हो भन्नुहोस् त भन्दा थाहा छैन. गणै थाहा नभएको मान्छेले छन्द कसरी
1: लेख्यो होला
2: भने सबै एक दुई लाइन त मिल्यो होला, नभए छन्द गन्दी हुनु पर्ने ठाउँमा कहीँ कहीँ सबै ठाउँमा फिट हुने त पक्कै भएन होला, कसैको ल्यायो वा भन्ने लाग्ने हुन्छ. अब प्रम्प्ट इन्जिनियरिङको हामी कुरा गरिरहेका छौँ, गणको बारेमा डिटेलली एआईलाई दिँदाखेरि चाहिँ शार्दुल विग्रह छन्दमा यसो यसो हुन्छ, गण व्यवस्था भनेको यो हो, एमाता राजमानव सल्लगा भनेको यो हो, यसरी यसरी लेख भनेर प्रम्प्ट राम्रोसँग दिएर उसैलाई प्रम्प्ट लेख्न लगाएर एउटा एआईलाई अर्को एआईलाई चाहिँ दिँदाखेरि उसले छन्दबद्ध कविता नबिगारिकन लेखेको मैले भेटाएँ।
0: ए त्यसरी लेख्ने रहेछ कविता
2: भनेपछि अब छन्द कविता बनाउने भन्ने कुरा चाहिँ होइन, छन्दको कविता
0: सृजनात्मकता भन्ने चिज खोइ
2: खोइ भन्ने कुरा भयो होइन। अब यसमा चाहिँ यो भाव भएन, यो मिसाइदैन भन्दाखेरि के गर्ने, यो प्रब्लम यो चुनौतीमा त हामी छौँ, तर चाहिँ सृजनात्मकता कहिले मर्दैन होला भन्ने लाग्छ मलाई चाहिँ। यो हामी के विषयमा कुरा गर्दै कता पुगे
0: होइन, ठिकै छ, विद्यार्थीहरूमा अहिले मैले त्यो रुचि र उत्साह सोद्धा तपाईँले भन्नुभएको सन्दर्भ एकदम सही ठाउँमा छौँ हामी।
2: त्यसो हुँदाखेरि चाहिँ स्कूल लेभलका पाठ्यक्रमहरूमा विद्यार्थीलाई सिकाउने सन्दर्भमा, विद्यार्थीसँग जोडिने सन्दर्भमा, विद्यार्थीले जुन सृजनात्मक लेखनका विभिन्न पाटाहरूमा काम गर्छन्, यो विषय र कविता र गजलमा गीतमा यस्तो आइरहेको हामी देख्छौँ। कथा लेख्ने, निबन्ध लेख्ने त स्कूलमा गरिएछ, कथा लेख्न पनि स्कूलमा लगाइएछ, निबन्ध लेख्न लगाइएछ, कोही निबन्धकार बनिरहेको छैन
0: होइन,
2: भनेको अलिकति नियमबाट अलिकति बाहिर भाग्न खोज्यो, अलिकति नियमलाई पनि पार गर्न खोज्यो भने चाहिँ एउटा साहित्यकारले त्यो नियमको एउटै निश्चित घेराभित्रै रहिरहेर त्यो फ्रेममा मात्रै सिर्जना हुँदो रहेछ
0: लाग्छ।
2: त्यस्तो
0: अहिले गाडी लाग्न छोड्यो कि लाग्दैछ?
2: लाग्दैछ नि,
0: अहिले पनि गाडी
2: पनि लाग्छ,
0: आफूले साधन चलाएर हिँड्दा चाहिँ लाग्दैन,
2: मोटर बाइकमा चाहिँ लाग्दैन, कारमा चाहिँ लाग्छ, बानी त्यसरी बसाएको पनि छैन।
0: अब पहिला मोटर लाग्दा पनि दुःख गरेर मेन भवनसम्म जाने अथवा अन्त साहित्यिक
2: जाने,
0: एचबीसी पनि पुग्नुभयो त्यति बेला, तिनचुले किर्तिपुरबाट तिनचुले भनेको धेरै टाढा पर्थ्यो होइन, अब विक्रम टेम्पो चल्थ्यो,
2: रमेश विकललाई सम्झँदै गएको,
0: रमेश विकलको घरभन्दा अलिकति गरेको थियो, त्यसपछि पछि 68 सालसम्म हिँडिरहनु भयो कार्यक्रमहरूमा,
2: हिँडिरहेँ सामान्यतया,
0: त्यसपछि उपप्राध्यापक हुनुभयो अनि हिँड्न छोड्नुभयो।
2: यस्तो भयो, त्यहाँ चाहिँ 64 म चाहिँ स्नातकोत्तर तह पास गरिसकेपछि हेरी बसाएको पनि छैन।
0: अब पहिला मोटर लाग्दा पनि दुःख गरेर मेन भवनसम्म जाने अथवा अन्त साहित्यिक
2: एचबीसी
0: पनि पुग्नुभयो त्यति बेला, तिनचुले किर्तिपुरबाट तिनचुले भनेको धेरै टाढा पर्थ्यो होइन, अब

0: मैले प्रज्ञा प्रतिष्ठानमा साहित्य कोषमा त्यसमा केही समय संलग्न भएँ अनि चाहिँ पछि यो टियुले एमफिल खोलायो अनि 40 जना मान्छे मात्रै पढाउने भन्ने हिसाब भयो अनि यो यही बेलामा पढ्नुपर्छ भनेर म त्यति बेला प्रोडक्सन स्कुल यस्तै केही पढाउँथे नवोदित स्कुल अनि जनमैत्री यस्तो केही पढाउँथे केएमसी पनि पढाउन थालेको थिएँ अनि कृतिमा पढ्न आउने 3 बजेपछि क्लास हुन्थ्यो हामी एमफिल पढ्न आयो एमफिल पढ्न आएपछि के भयो भने अब चाहिँ कसरी शोध लेख्ने रिसर्च पेपर कसरी बनाउने अर्काले लेखेको आलोचना कसरी गर्ने अर्कालाई कसरी चाहिँ संशोधन गरेर लैजाने त्यसमा भएका कमजोरी गुण र त्यसका दोषहरू कसरी पहिल्याउने भन्नेतिर बढी फोकस भयो जे जे सिद्धान्त पढ्यो चाहे त्यो भाषा विज्ञान होस् चाहे त्यो काव्यशास्त्रहरू होस् चाहे त्यो अहिलेका न्यू ट्रेन्डहरू हुन् सृजनालाई कसरी हेर्ने एउटा लेखकलाई कसरी हेर्ने उसको जीवनबाट सृजनालाई कसरी हेर्ने उसको वर्गीय धरातलबाट सृजनालाई कसरी हेर्ने लेखकले सृजनामा राजनीति कसरी गर्छ
1: त्यो द्रष्टा स्वभाव डेभलप
0: भयो त्यो डेभलप हुँदै गयो यो कार्यत्री र भावित्री स्वभावको यो द्वन्द्वमा त्यो भावित्री स्वभाव चाहिँ चिउत हुँदै यतापट्टि खास यो हो नि त अब म त पढाउने टिचर भइ त हालेँ यसो भए यस्तो म त पढाउनु छ विद्यार्थीलाई उनीहरूको कविता सुनाऊ न तिमीहरूले सुनाऊ यो भएन क्या तिमीहरूको भन्न जान्ने हुनु पर्यो म त यो एङ्गलबाट तिमीहरूको कविताको एनालाइसिस गर्नु सक्यो तिमीहरू राम्रो छ भन्नु सकियो त्यो कोणमा जाँदाखेरि चाहिँ
1: त्यो एउटा साँचोमा ढलिसकेको व्यक्तिलाई धन्न मैले त पुरानो फ्लेभरमा ल्याउन खोजेर लिएर आएछु आज
0: धेरै ठाउँमा मैले यो यसलाई अलिकति नकार्दै नकार्दै होइन म केही होइन क्या मेरो सिद्धिएको मैले जान्न भनेको थिएँ यो अचुजीसँग चाहिँ मेरो एक किसिमको त्यो आत्मीयता के हो भने म जीवनमा पहिलोचोटि जहाँ इन्टरभ्यू दिन भनेर गएँ त्यो अत्यधिका गजलपछि कार्यक्रम नै अत्यधिका राख्नु भएको छ त्यो सुनिसकेपछि तपाईँले एचबिसी बोलाउनु भयो त्यति बेला चाहिँ मलाई अलिक मधुरो सम्झना छ अनि चाहिँ त्यहाँ गइसकेपछि म त भर्खरको पढ्दै गरेको ठिटो अलिक डराउने डराउने भएर बाहिर हामी 1.5 घन्टा गफ गरेर तपाईँलाई अलिकति फेमिलियर बनाएको भन्ने किसिमले गर्नुभएको थियो मलाई त तपाईँप्रतिको एउटा त्यो कुनै पनि मान्छेलाई लिएर आएर इन्टरभ्यू लिन लगाउनेको पृष्ठभूमि तयार पार्ने जुन भूमिका देखेँ सम्झिरहेको थिएँ अनि पछि तपाईँको यी यो के अरे आवाजवाला साहित्य आवाज साहित्य चाहिँ पनि पटक पटक सुन्ने मेरा चाहिँ केही दृष्टिविहीन विद्यार्थीहरूले पनि तपाईँको नोभल पढाइबाट अथवा कथा संग्रहहरूबाट निकै फाइदा पाइरहनु भएको यस्तो पनि विद्यार्थीहरूले सुनाउने भयो नि त यस्तो सुनेपछि
1: पुरानै सम्बन्धले नै भन्न सक्नु
0: नै भन्न सकिन
1: तरिका ल तरिका गजल तयार छ त त्यत्रो गजलले बाँधेर हामीलाई यहाँसम्म ल्याइ पुऱ्यायो अनि त्यो त्यत्रो सदाबहार
0: अत्यधिका गजलमा पनि के छ भने यो गेवाजीका गजलहरू भनेर चाहिँ हाम्रो भविन्द्र कुमार भव भिन्न हुनुहुन्छ म्याग्दीको नाताले मेरो मेजी पनि हुनुहुन्छ विज्ञानसँग सम्बन्धित नेपालीमा पिएचडी पनि गर्नुभएको छ उहाँले चाहिँ यो छाप्छु भन्नुभयो छापिसकेपछि उहाँ छाप्ने बेलामा के भन्नुभयो भने तपाईँको यो खान्न भन्दा पनि रक्सी भन्ने गजल चाहिँ त तपाईँको होइन भन्ने पो कुरा आइरहेछ है होइन तपाईँको होइन
1: यो कसैले चोरी गरेर हाले जस्तो
0: फेसबुकमा कसैले हालेको छ त्यो युट्युबमा अनि चाहिँ तपाईँको होइन भनेको छ भने कसको हो रहेछ भनेछन् भनेर मैले सोधेँ अनि चाहिँ यो गजल त कहाँ लेखेको अनि त्यो पहिलो पाठक को हो होइन लेख्न नहुने ठाउँमा लेखियो गजल भयो जहाँ लेख्नु हुँदैन थियो लेख्नु निषेध हुने ठाउँमा लेख्नै पाइँदैन कलम कपी राख्नै पाइँदैन भनेको ठाउँमा लेखिएको गजल हो कुनै ध्यानमा गएको बेलामा
1: हजुर हजुर
0: त्यो बेलामा मेरो एकजना साथी अम्बिका डाँगी कार्यक्रम पछि सुन्नुभयो भने पनि होला दाङको मेरो साथी हुनुहुन्थ्यो निकै रसिक साथी मेरो एमए पढ्दाखेरि उहाँले मेरो पेन दिनुभएको छ कागजका चिरकटाहरू दिनुभएको छ मलाई लेख्नलाई वातावरण बनाउनलाई अनि पछि उहाँले चाहिँ त्यो प्रकट पङ्गेनीको हो भन्ने कुरा छ
1: ए त्यो हल्ला गरेर सुनेको थिएँ मैले
0: भन्ने कुरा भयो त्यसो भएपछि होइन त्यसो भए त सोध्नुहोस् एक्चुली फोन गरेर प्रकट त्यसपछि मैले फोन गरेर प्रकट दाईलाई दाई तपाईँको यो भन्न भन्दा पनि रक्सी मैले मेरो हो भनेर भनिनँ
1: भन्नुभएन
0: दाई नमस्कार म चाहिँ यस्तो यस्तो मान्छे हो काठमाडौँको काठमाडौँतिर बस्छु त्यो खान्न भन्दा पनि रक्सी चाहिँ तपाईँको गजल हो दाइ मेरो त होइन त्यस्तो त मैले कहिले लेखेको छैन कुनै भाइको होला अब मलाई त्यस्तो कसैको मैले लेखेको हो कसैको नै तपाईँको लेखेको भनेर भनेको छ तपाईँको हो भने त मैले दाबी गर्नु भएन फेरि भन्ने किसिमले उहाँसँग कुरा गरेका थिएँ आर्यना दाई स्वर्गीय उहाँले पनि अब निकै मिठा गजलहरू लेख्नुहुन्थ्यो उहाँहरूकै अभिभावकत्वमा हामी हुर्केको त्यस कारणले उहाँले त्यो सम्पर्क गरेर होइन भन्ने थाहा पाएपछि मात्रै छाप्नु भएको क्या उहाँ चाहिँ यति आधिकारिक
1: त्यो छाप्नु
0: यो छाप्नु बेलामा उहाँ यति आधिकारिक मान्छे कि हरेक कपीमा मेरो सिग्नेचर गराउनु भएको छ
1: ए यो त पछिसम्म पनि यो त पोहोर परार मात्रै पनि मैले फेसबुकमा कति राख्दाखेरि मलाई कसैले फेरि प्रकट बनिँदैको भनेर लेखेको छु म त अहिले मात्र

0: सायद पोडकास्टमा मैले भनेको ठाउँमा तर कमेन्ट गरेछ
1: कुन गजल सम्झना छ भन्दाखेरि खान्न भन्दा पनि भन्ने ठाउँमा यो त प्रकट भइनेको भन्ने पनि त्यहाँ आएको थियो.
0: हजुर हजुर, त्यो मान्छेको बुझाइ रहेछ
1: त्यो जसको भए पनि होइन, अब जे प्रकट भइनेको जतिको जतिको रहेछ यो गजल भन्ने लाग्यो मलाई चाहिँ. सुनाउँछु है त.
0: अत्यधिका श्रृङ्खलामा, हजुर,
1: अत्यधिका श्रृङ्खलामा यो गजल संग्रहको 15 गजल हो.
0: हजुर,
1: यसमध्ये 30 गजल छन् र बीच भागमा यो छ.
0: ए, बीचमा राख्नु भएको छ. 15
1: गजल त छ यो संयोगले अत्यधिका दुईटा श्रृङ्खला बनाउने भएको. यहाँ टुक्रिने भयो. खान्न भन्दा पनि रक्सी, खान्न भन्दा पनि रक्सी के भरे कि हत्तेरिका, खान्न भन्दा पनि रक्सी के भरे कि हत्तेरिका, फेरि आँखा झिम्क्याएर के गरे कि हत्तेरिका, खान्न भन्दा पनि रक्सी के भरे कि हत्तेरिका, फेरि आँखा झिम्क्याएर के गरे कि हत्तेरिका, तल्लो कोठा मेरो थियो माथिल्लोमा तिमी बस्थ्यौ, तल्लो कोठा मेरो थियो माथिल्लोमा तिमी बस्थ्यौ, दुनियाँको गाल पार्न के झरे कि हत्तेरिका, खन्न भन्दा पनि रक्सी के भरे कि हत्तेरिका, सँगै बस्दा गरुडको हुन्छु छाया परे जस्तो, सँगै बस्दा गरुडको हुन्छु छाया परे जस्तो, त्यतै बस भन्दा यता के सरे कि हत्तेरिका, खन्न भन्दा पनि रक्सी के भरे कि हत्तेरिका, फेरि आँखा झिम्क्याएर के गरे कि हत्तेरिका, मन थाम्न सक्दिन म भन्ने कुरा थाहा छैन, मन थाम्न सक्दिन म भन्ने कुरा थाहा छैन, आँगै भरि मगमगाउने के सरे कि हत्तेरिका, खन्न भन्दा पनि रक्सी के भरे कि हत्तेरिका, जे जे भन्छौ त्यही मान्छु पढ्दैछु म पर्ख भन्दा, जे जे भन्छौ त्यही मान्छु पढ्दैछु म पर्ख भन्दा, अय्या अय्या जथाभावी के मरे कि हत्तेरिका, खन्न भन्दा पनि रक्सी के भरे कि हत्तेरिका, सबै कुरा लेख्या छैन लेखे त यही गजल लेखे. फेरि म यहाँ स्मरण गराउन चाहन्छु गजल गृहमा सुनाउन गएको गजल.
0: त्यति बेला अन्तिममा तपाईँले शेर यसको अन्तिम शेरलाई अलि मिलाएर पनि भन्नुभएको छ है,
1: त्यही राखेको छु मैले. गजल गृहमा त्यहाँ सुनाउन जाँदाखेरि चाहिँ के भयो भने त्यहाँ सुनाउन जाने हो भनेपछि त त्यहाँ पछाडिपट्टि बस्नेलाई कुनैलाई मासलाई सम्बोधन गर्नुपर्छ भन्ने हिसाबले यो अन्तिममा त्यति बेला मिलाइएको थियो. सबै कुरा लेखेका छैन लेखे त यही गजल लेखे,
0: सबै कुरा लेखे त यही गजल
1: गजल लेखे, पछि बसी अहिले आँखा के तरे कि हत्तेरिका, खान्न भन्दा पनि रक्सी के भरे कि हत्तेरिका, फेरि आँखा झिम्क्याएर के गरे कि हत्तेरिका.
0: कति राम्रो कति राम्रो, यो त एकदम सर्वकालिक, जहिले सुन्दा पनि राम्रो सबैलाई. मलाई रमाइलो चाहिँ यसको पृष्ठभूमि लाग्यो कि.
1: हजुर,
0: तपाईँ के तपस्यामा ध्यानमा जानुभएको थियो कतै, कति कलमै चलाउनु?
1: फेरि एमएको कुरा आउँछ है. एमए फर्स्ट इयरमा चाहिँ म खासमा बागलुङबाट यहाँ आउँदाखेरि चाहिँ एक किसिमले बाजी ठोके जस्तो म एमएमा फर्स्ट डिभिजन ल्याएर देखाउँछु.
0: ए, त्यसरी हुनुभएको थियो
1: भनेर बागलुङमा मलाई करारमा चाहिँ माविमा तपाईँ करार भने भन्ने खालको कुरा पनि, करारमा बस्ने करार शिक्षकको रूपमा बस्नुहोस् भन्नुभएको थियो. होइन, म यो मास्टर पढ्न जान्छु, म मेरो नेपाली राम्रै रहेछ नम्बर 100 आइरहेछ भनेर चाहिँ म आएँ. अनि यहाँ आएर पढ्न थालियो, यो 60-62 को ब्याज हो हाम्रो. अनि पढ्न थालिसकेपछि फर्स्ट इयर त दियो. फर्स्ट इयर दिँदाखेरि कस्तो आयो रुटिन भने, पाँचवटा पेपर हुनेमा चाहिँ पहिलो दोस्रो तेस्रो चौथो पाँचौँको बीचको ग्यापिङ भएन क्या. नोटहरू बनाएको छ, सबै कुरा सम्झेर फर्स्ट डिभिजन ल्याउनै पर्ने छ, बाजी ठोकेर आएको छ मान्छे होइन. अनि त्यसो हुँदाखेरि पहिलो तेस्रो र पाँचौँ दिँदाखेरि अर्को वर्षलाई पनि दोस्रो र चौथो ग्याप बस्ने भयो. फर्स्ट डिभिजन त इन्टरमा ल्याउनु छ. त्यसो हुँदाखेरि चाहिँ त्यो ग्यापिङ मिलाउनका लागि चाहिँ मैले त्यो छोडेको थिएँ. छोडिसकेपछि मलाई के लाग्यो भने, यो एउटा साथी बलभद्रजीले के भन्नुभयो भने, एउटा ध्यान छ, त्यो ध्यान चाहिँ नभनौ किनभने म त्यसबाट कारवाही पर्न पनि सक्छु, त्यसो गर्न हुँदैन. त्यहाँ चाहिँ एउटा ध्यान छ, त्यो ध्यानमा साथीहरूलाई त यो सबै थाहा हुन्छ, ध्यान छ, त्यो ध्यानमा चाहिँ गइसकेपछि माइन्ड चाहिँ अलिकति कन्ट्रोल हुन्छ, एकदम ठिक ठाउँमा बस्छ क्या. भनेपछि म सिफारिस गर्छु त जान त भनेर हामी 4-5 साथीहरू मास्टर पढ्ने केही साथीहरू गयौँ त्यहाँ चाहिँ. त्यही जानेमा अम्बिका डाँगी पनि हुनुहुन्थ्यो, हामी बाबुराम लम्सालजी पनि हुनुहुन्थ्यो, निरञ्जनजी पनि हुनुहुन्थ्यो होइन. यी हामी साथीहरू त्यहाँ गयौँ. अनि त्यहाँ गइसकेपछि अब ध्यान बस्यो, गएर हल छ, हलमा सबै मान्छे ध्यान बसिरहेको छ, एकदम ध्यान यसो यसो गर भन्छ, कुन कुन कुण्डलिनीमा के भन्छ नि त. ध्यान गरेर बसिरहेको बेला आफूलाई गजलको लाइन आइरहेको छ. यो किसिम त एक किसिमको ध्यान हो, किनभने शान्त मुडमा म रात रातभरि कविता लेख्ने बेलामा रातभरि यसो सुत्यो भने एक लाइन सरर आउँछ क्या, छन्दमा लेख्दाखेरि एक लाइन सरर आउँछ, अनि त्यो ठ्याक्क लेख्ने होइन. अनि त्यसरी त्यो त्यो त्यो लेख्ने बानी भएको अनि एकदम फैरिरहेछ अनि बिर्सिन्छ फेरि एकछिनमा के गर्ने होला भन्दा यो पोलिटी कसेको बेलामा यो घुँडादेखि मुनि चाहिँ कागज राखेर रा, यसरी कागज राख्ने अनि हातको पेनले आँखा बन्द गरिरहेको छ ध्यानै गरिरहेको छ अरूका लागि चाहिँ अनि यहाँ लेख्ने अनि खुसुक्क यसरी हेर्ने कस्तो भइरहेछ बुझिन्छ नि त पछि पछि पछि सार्नमै दिइहाल्छ भनेर त्यस्तो लेखेको मध्येको गजल हो यो
0: कति
1: त्यसमा मैले आठवटा लेखेको छु त्यसमा होइन त्यहाँ कुन कुन लेखेँ त मैले बिर्सेँ तर त्यसमध्येको एउटा यो हो त्यो
0: यतातिर ध्यान बसिरहेछ
1: ध्यान बसिरहेछ
0: तल्लो कोठा मेरो थियो माथिल्लोमा
1: सम्झिरहेछ किर्तिपुर जुन कोठामा म दोस्रो फ्ल्याटमा बस्छु माथिल्लो फ्ल्याटमा कोही बस्छ
0: साँच्चीकै कि त्यो त्यति बेला कल्पना ध्यानमा आयो
1: त्यो कल्पना सिद्धान्त पढिसकेको थियो नि कलेजको
0: बडो रमाइलो विष्णुजी एकदम मिठो हुँदा हुँदै हाम्रो आजको श्रृङ्खलालाई आजको बुलबुलको अङ्क हामीले अब बन्द गर्ने बेला भएको छ हत्तेरीका श्रृङ्खलाको यो पहिलो श्रृङ्खला भयो हत्तेरीका श्रृङ्खलाको दोस्रो श्रृङ्खला बुलबुलको आगामी अङ्कमा पनि हामी गर्छौं गेवालीका गजलहरू शीर्षकको पुस्तकभित्र संग्रहित यो धेरै पुरानो गजल संग्रह एक मात्रै प्रकाशित तपाईँले कृति हो नि त अहिलेसम्म अरू किताब निस्केको पनि छैन
1: अरू कविता संग्रह जस्तो केही
0: कविता संग्रह यस्तै विषयमा बसेर हामी गजलका कुरा गर्छौं यो लगभग 25 वर्षदेखि निरन्तर दिमागमा स्ट्राइक गरिरहेको गजलकार विष्णु गेवालीलाई आज हत्तेरीका श्रृङ्खलामा ल्याउनु पाएर मलाई चाहिँ कम्ता आनन्द आएको छैन यो आनन्दलाई अर्को हप्ता पनि निरन्तरता दिन्छ
1: मलाई पनि यो पुरानो सम्झना 60-62 जस्तै पुगे जस्तो एक किसिमको पुरानो ब्याक गियर भन्छ क्या यो जीवनमा फोर्थ गियर डाइट भन्ने अन्तर्गतको पहिलो दोस्रो तेस्रो चौथो गियरले अगाडि बढाउँछ अरे कहिले काहीँ ब्याक गियर भयो भने पनि त्यो पछाडि ब्याक गियर फर्काएर मलाई जीवनको स्वस्थताका निम्ति पहल गरिदिनु भएकोमा हजुरजीलाई धेरै धेरै
0: आजलाई धेरै धेरै धन्यवाद अर्को हप्ता हामी बस्छौँ
1: धन्यवाद छ
2: यी कुराकानी र विष्णुजीका गजल सुन्ने रहर अझै पोतेको छैन तर आजको लागि समय भने सकिसकेको छ त्यसैले हत्तेरीका श्रृंखला फेरि पनि जारी रहन्छ आगामी अंक पनि यही विषयमा हामी निरन्तर गर्नेछौं बताइरहनु परेन प्रतियोगिताका गजल तथा रात्रिगन्थनका कार्यक्रमहरू श्रावण लागेपछि निरन्तर रहनेछन् आजको कार्यक्रमबाट अब हामी विदा हुन्छौं तपाईले हामीलाई गजल वा रात्रिगन्थन पठाउनको लागि हाम्रो ठेगाना CHHAPRO NEWS chaproNews@gmail.com रहेको छ हवस् त आजको बुलबुलबाट प्राविधिक साथीसँगै म प्रस्तुता अच्युत घिमिरे बुलबुल विदा हुन्छौ र जाँदा जाँदै आजकै अतिथि विष्णु गेवालीको गजल वाचन गर्दै शुभरात्री भन्छौं यही ढुङ्गा माटोभित्र बसेको छ प्रीत मेरो यही ढुङ्गा माटोभित्र बसेको छ प्रीत मेरो हाँसी हाँसी गण्डकीमा सुसाउँछ गीत मेरो पछिल्तिर हट्दिन म जस्तै दुःख परे पनि पछिल्तिर हट्दिन म जस्तै दुःख परे पनि त्यसैले त हुन्न कतै छाती भए भीत मेरो हाँसी हाँसी गण्डकीमा सुसाउँछ गीत मेरो सगरमाथा बोकी हिँड्ने स्वाभिमानी नेपाली हुँ सगरमाथा बोकी हिँड्ने स्वाभिमानी नेपाली हुँ रगत र पसिनामा बाँच्न सक्ने रीत मेरो हाँसी हाँसी गण्डकीमा सुसाउँछ गीत मेरो यहाँ वक्र दृष्टि गर्ने आफ्नो होस वा पराई यहाँ वक्र दृष्टि गर्ने आफ्नो होस वा पराई धुलो पिठो पार्न सके मर्ला बल्ल धित मेरो हाँसी हाँसी गण्डकीमा सुसाउँछ गीत मेरो सुली चढ्छु आफै बरु लड्न दिन्न हिमचुली सुली चढ्छु आफै बरु लड्न दिन्न हिमचुली नेपालले हार्यो भने कहाँ भेट्नु जित मेरो यही ढुङ्गा माटोभित्र बसेको छ प्रीत मेरो हाँसी हाँसी गण्डकीमा सुसाउँछ गीत मेरो
3: बुलबुल बुलबुल बुलबुल बुलबुल बुलबुल एउटा इरान चरा बुलबुल कम्युनिकेशनको रात्रि प्रस्तुति गजलको कार्यक्रम बुलबुल बुलबुल बुलबुल बुलबुल बुलबुल बुलबुल बुलबुल
4: सूचना विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
6: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
7: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 98856454।
5: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेताचोकबाट सेवा दिँदै आइरहेको मानिके सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिके एज मंगलगढ़ी सुर्खेत। सम्पर्क फोन नम्बर 0383520045।
8: यही असार 27 गते शनिबारको दिन
5: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला, कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार, हाम्रा दैनिक सेवाहरू, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
6: साथै बालरोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 0385906993।
4: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
6: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
0: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीजी एग्रोभेटमा गएर आएँ के। यो देखेनौ यो यत्रो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्तामा ल्या।
9: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीज एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
5: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक, औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
9: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
5: सम्पर्क श्री सेग्रोभेट सेन्टर वीरेन्द्रनगर 6 लक्ष्मी चलचित्र लाइन सुर्खेत।
9: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ।
10: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ज।
11: Extreme energy drink. Time check. अहिले ठीक 10 बजेको छ.
12: Extreme energy drink. Taste the difference. Feel the energy.
13: हवस् त आजका लागि रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्जको सम्पूर्ण कार्यक्रम यही सकिन्छ. भोलि बिहान 5 बजे विविध सूचनामूलक समाचारमूलक अनि मनोरञ्जनात्मक कार्यक्रमहरूको साथमा उपस्थित हुने नै छौ. त्यतिन्जेलसम्मको लागि तपाईँको मीठो निन्द्राको कामना गर्दै बिदा हुन्छौ. शुभरात्री.

नमस्कार। रेडियो भेरी एफएम 98.7 MHz को प्रसारणमा तपाईलाई हार्दिक स्वागत छ। हाम्रो यो प्रसारण तपाई राति 11 बजेसम्म सुन्न सक्नुहुन्छ। ताजा खबर, मनोरञ्जन अनि सूचनाको लागि सुन्दै गर्नुहोस् रेडियो भेरी एफएम।

0: रेडियो भेरी एफएम 98.6 मेगाहर्ट्ज
1: श्री राजा परीक्षित महाराज अनि त्यसदेखि पछाडि उनका वंशमा उपरिचर नामगिरका राजा पैदा भएका छन्। उपरिचर नामगिरको राजा भनेको आकाशमा उड्ने राजा। तिनकी पत्नी गिरीका नामगिरकी महारानीलाई गर्भास्थ दिनुपर्ने दिनमा राजा उपरिचरले एउटा आफ्नो अमूल्य वीर्य बहरको खोचो लगाएर त्यसमा अमूल्य वीर्य प्रदान गरेर बाजलाई पठाउनु भएको थियो। त्यो बाजले उडेर जब लिएर गएर महारानी गिरिगालाई दिन्छु भनेर लैराखेको, अर्को बाजले मासु ल्याएको अनुमान गरेछ र दुईटा बाजको झगडा पर्यो। समुद्रको बीचमा गएर दुईटाको झगडा पर्दाखेरिमा त्यो वीर्य अमूल्य वीर्य रहेको खोचो नदीमा पर्यो। त्यो नदीमा परिसकेपछि त्यहाँ माछा अद्रिका भन्ने अप्सरालाई ब्राह्मणको श्राप परेर माछा भएर बसेछ, त्यसैले पिइछ, त्यसैलाई गर्भाष्ट भयो। अनि माझीले त्यो माछालाई पायो, त्यसपछि तिरेर हेर्दा कुमार र कुमारी दुईटा पैदा भए। महाराज कुमार चाहिँ मत्स्य नगर मत्स्य राजा भए, विराटनगरमा राज्य गरे। छोरी चाहिँ छापी बरहामा गएर उत्पादन भइन्, जसको नामबाट मत्स्य गन्धा माछाको गन्ध आउने वाली, जसको नाम हो सत्यवती। पछि जसले यो शास्त्रको व्यता महापुरुष जन्माउन आँटिन्। लौ त महाराज यो कसरी पैदा भएको हो भनिकन सुन्नेवाला जब मत्स्य गन्धाको चरित्र राजा परीक्षितलाई सुखदेव स्वामीले प्रमाण गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा हे सत्यबाट महाराज परीक्षितलाई सुखदेव स्वामी बताउनुहुन्छ यसै प्रसंगको बीच। लौ त सौनका दृष्टि प्रणालीहरू, अब त्यहाँ देख्नु प्रान्त, यहाँलाई मैले जुन कथाको प्रमाण बताउँदै ल्याइरहेको छु, अब यहाँ देखिनु प्रान्त तपाईँ के सुन्न चाहनुहुन्छ भनेकन सोद्धाखेरिमा, लौ त मेरो भगवान् यदि ममाथि हजुरको दया भाव हुन्छ भने श्रद्धा भाव हुन्छ भनेदेखि भन्दै राजा परीक्षितले बडो गम्भीर वाणीमा आज्ञा गरिबोक्छु। परमात्माको महिमाको वर्णनमा यिनै जब पराशर नामगिरीका एक महान प्रसिद्ध मुनि हुनुहुन्थ्यो, जसले तपस्या गरिएको हुनाको कारणले त्यो थानको नाम पराशी भनिन्छ, नवल पराशी जिल्ला भन्छ नि भन्दैनन्, यसै कारणबाट उनी पराशीमा उनी दुध पोखरी जान लागेको। त्यसमा डुङ्गा तर्नु पर्ने माझी र सेतीको बीच माझीकी छोरीले डुङ्गा तर्न भनेर लाग्दा कामोद्दीपन उहाँलाई बढ्नु, त्यसपछिबाट बालिकालाई जब ज्यादै पीड़ा पर्न गएको कारणले चारैपट्टिबाट कुहिरो रचना गरेर तिनलाई जब तेजमान बनाएर सुन्दरी बनाएर गर्भाष्ट दिनुभयो, त्यहीँबाट महाराज पराशरको वीर्यबाट मजनीका पुत्रका रूपमा यसै भागवतका मर्मज्ञ र यस्तव वेदलाई रचनात्मक प्रकरणबाट 18 पुराण र षडशास्त्र वेदान्त र नीतिगत कार्यक्रममा तर्जुमा गर्न सक्ने महापुरूषको जन्म भयो, जसको नाम हो वेदव्यास महर्षि। जय बोलो वेदव्यास महर्षिको। अब हामी खास भन्दाखेरिमा दमौलीमा नै भन्न सक्छौ, यसमा अन्यथा हुन सक्दैन। यहाँ जब इन्डियनहरूले अन्तै हो भन्ने भनाइ गर्छन्, तर हामी जब राष्ट्रियतामा अत्यन्त कमजोरी छौं, हामीले हाम्रो नजिकको ठाउँलाई नपत्याउने र टाढालाई पत्याउने गर्दछौ, त्यो चाहिँ गल्ती हो। यसै कारणबाट हाम्रो वेदव्यास महर्षिको जन्म भयो महाराज, जन्म भइसकेपछि अनि त्यसै प्रकारबाट उनीका नामबाट अहिले व्यास नगरपालिकाले पनि नाम घोषणा गरेको छ। त्यही प्रभावबाट वेदव्यास महर्षि सरस्वती नदीका किनारमा भारतमा गएर शास्त्र उल्लेख गर्नुभयो र अनि त्यसपछि उनीका छोरा सुखदेव स्वामी आज प्रवचन दिँदै हुनुहुन्छ राजा परीक्षितका उपमा। अनि व्यासी आमा सत्यवती बालकालमा जब छोरो पाएपछि पनि यौवनमा अविवाहिताको रूपमा विद्यमान रहन्, गंगाजीबाट छोरा जन्मिए जसको नाम हो जब मेरो महाराज सातवटा बसु, ती सातवटा बसुलाई फालिदिनुभयो जब यस किसिमबाट महारानीले गंगाले आठौं बसु फाल्न जाँदा जब राजा जब सन्तनुले पक्राउ पार्नुभयो र तिनी ध्रुव भन्नु बसुलाई छोडेर रानी जानु, आखिरमा सत्यवती भन्ने महारानी कान्छी आमालाई राजा देवव्रतले विवाह गरिदिनु, देवव्रतले आफ्नो भीषण प्रतिज्ञा गरेर लिङ्गभेद गरेर जब बाबाको विवाह गराइदिएको हुनाले अहिलेसम्म लिङ्ग भेदमा परिएको कारणबाट अहिले पनि बाबुको बिहा छोराले हेर्न हुँदैन भन्ने प्रचलन र अर्को कुरा रिस उठ्यो भनेदेखि तेरा बाउका बिहा देखाइदिउँला भन्ने चलन पनि त छ नि अहिले। यसरी लिङ्गभेद भएको कारणले गर्दा यो महाराज यो घटना घट्यो। अनि त्यसपछिबाट चित्राङ्गद विचित्र वीर्य भन्ने दुईटा छोरा सत्यवतीबाट राजा चित्राङ्गदले विवाह गर्नु भने असत्य सन्तनुका छोरा जन्मनु, जेठो छोरोलाई इच्छा वर्ण होस् भन्ने वरदान दिनु जसको नाम देवव्रतलाई भनिन्छ विष्णु पिताम्बह। चित्राङ्गद र विचित्र वीर्यका छोरा सन्तानमा जब काशी राजाका छोरी विवाह गर्नु, चित्राङ्गद गन्धर्वले मार्नु विचित्र वीर्यका दुईटा रानीमा, भाइका क्षेत्रमा गर्भाख देऊ भनिकन जब जब भीष्म पितामहले र सत्यवतीले प्रार्थना गर्दा व्यासले आएर गर्भाष्ट दिनु, जेठीको गर्भबाट धृतराष्ट्र राजा जन्मनु जसलाई गर्भाष्ट दिने बेलामा आँखा छिम्मा गएर लिएको हुनाले अन्ध राजा धृतराष्ट्र जन्मनु, अनि त्यसदेखि पछिबाट डरले थर्कमान भएर गर्भाष्ट लिएकी हुनाको कारणले विचित्र वीर्यकी पत्नी महारानी अम्बिका अम्बालिकाबाट पाण्डुको जन्म, तिनको दुईटाको दासीबाट जन्मेका भक्त विदुर व्यासको वीर्यबाट तीन भाइ छोराको जन्म, अनि यिनै जब धृतराष्ट्र राजाका दुर्योधन दुसला कन्या सय भाइ मांसपिण्डबाट पैदा भएको जुम्लिया युत्सु भन्ने अर्को छोरा, त्यति भएपछि महान प्रतापी पुत्र पैदा हुनुभयो महाराज जसको नाम हो, जब पाण्डुमा जेठी रानी कुन्ती कान्छी रानी माद्री जेठी रानीले बालकालमा सूर्यलाई बोलाएर सूर्यबाट आकर्षण मन्त्र दुर्वासाले दिएको मन्त्रको प्रभावबाट पुत्र पैदा गरेको जसको नाम हो कबीर कर्ण। त्यति गरेपछि पनि पछि फेरि पञ्चै बाजाका साथमा विवाह भयो र पाण्डुले विवाह गर्नुभयो मृगश्रापबाट। राजा पाण्डुले गर्भाष्ट दिन रानीलाई दिन नमिल्ने हुनाको कारणले त्यहीबाट जम्मा जब छोराहरू जन्माएका छन्। आफू सधैँमा दश प्रकारका पुत्र र बाह्र प्रकारका पत्नी हुन्छन् भन्ने उपरान्त जेठी रानी कुन्तीको गर्भबाट धर्म अंशबाट युधिष्ठिर, वायु अंशबाट भीमसेन, इन्द्र अंशबाट अर्जुन, माद्रीका गर्भमा अश्विन कुमार अंशबाट नकुल र सहदेव भन्ने पञ्च पाण्डव पैदा भयो। आखिरमा माद्रीसँग सहवासमा जंगलमा जाँदा राजा पाण्डव मृत्यु हुनु, माद्री सती जानु, पञ्च पाण्डवको सुरक्षा गर्न कुन्ती बस्नु घरैमा, पञ्च पाण्डवकी पत्नी साझा पत्नी द्रौपदी हुनु, महाराज पाञ्चाल भन्ने छोरा जन्मनु, महाभारतको अन्तमा गएर तिनको हत्याकाण्ड हुनु अश्वस्थामाजीले, अनि उनैको जब वंशजमा अभिमन्युकी पत्नी उत्तराको गर्भबाट गर्भेटुरा महाराज परीक्षित हजुर जन्मी बक्सनु, हजुरका बपुष्ठमा रानीबाट चार भाइ छोरा संसार यस्तै हो सरकार, सबैले छोडेर जानु पर्ने लानु कसैले केही छैन। दीक्षितलाई सुखदेव स्वामीले बताउनुभयो अब उपरान्तका लागि तपाईँ के सुन्न चाहनुहुन्छ भनेर सोद्धाखेरिमा लौ त मेरो भगवान यिनै राजाका उपाख्यानको बारेमा सारा कुरा बताउनुभयो र राजा यिनै महान प्रसिद्ध गर। अब जेमग भन्ने राजा थिए महाराज, एउटा जेमग नाम गरेको राजाको श्रीमती साह्रै छुची, त्यस्तो चाहिँ अहिलेसम्म पुराणमा देखेको छैन, राक्षसनी काल छोरा उपन नपाउने बिहा गर्छु भने ठाडे आउने बटेको गुरु जस्तै, ए मेरो रानी तिमीले छोरो पाइन के गर्ने होला भनेर राजाले आज्ञा गर्दाखेरिमा अह जिम्ला लाखलाई ज्यान जगाउन दौ बोल्नै नहुने, यस्ता काल पनि हुँदैन कति कतै धेरै जस्तो छन् त के भन्न नहुने मात्रै हो। आखिरको बीचमा ल अब के गर्ने साह्रै समस्या पर्यो, अनि राजा शिकार खेल्न भनेर जंगलमा गएको एक दिन राजा द्रविणी देशको राजाको छोरीको स्वयंवर रहेछ घोडा दौडाउने काममा, जो पहिला हुन्छ त्यसलाई दिन्छु भनेको, त्यो घोडा दौडाउनको च्याम्पियन जितिदिइहाल्यो, उसैले केटी आयो लिएर आउने के अरे घर आँट त्यस्ती थिए, हे भगवान म यहाँ भो जान पर्दैन घर, हाम्रो जेठी छाडै आउँछ टोक्ने आउँछ त्यसै कारणले जानु पर्दैन मार्छ फर हल्ने गएको थियो। घर पुगिसकेपछि ए कहाँ गयो त्यो भन्दै थिए, बल्ल बल्ल आयो ए कहाँ गएको थिस् है भनी श्रीमानलाई, शिकार खेल्न गएको थिएँ म यहाँ भन, तेरो पछि पछि आउने त्यो को भनेर आज्ञा गरेपछि अब तिम्रो सौताओ भनौँ भने मारिहाल्छे म यहाँ अब के भनौँ लागेछ र तिम्रो बुहारी हो भन, तिम्रो बुहारी हो भन, म अहिलेसम्म छोरो पाएको छैन, म बन्दिया छु छोरै छैन, के को छोरो छ र बुहारी हुने लिएर लौरो सुम्ल्याम भन्न थालिहाले, परिवर्तनमा भगवान के गर्ने होला, बडा समस्या पर्यो र स्वर्गवासी देवताले मराठी भन्नका लागि त्यसलाई छोरो प्रदान गरे। त्यो छोरो प्रदान गरिएको कारणले गर्दाखेरिमा त्यसै छोरोलाई विदर्भ भन्ने नाम राखेर रा त्यो बुहारी त्यही नै हो सम्पा गरे। सुन्नुभयो महाराज, यसै कारणले विचार गर्नुहोस् रामरी के बुझियो भन्ने सम्बन्धमा सूर्य झिकेपछि त आउँदो रहेछ। लौ त पस् त यहाँ तँलाई भनेपछि गई ए मलाई सौता ल्याएछ नि बा हो, म त माइत जान्छु भने खोजेकै त्यही हो, त्यहाँभन्दा के रमाइलो हुन्थ्यो त्यो गइदिए त। र त्यसै कारणले बडा समस्या पर्यो राजा परीक्षित। अब यदि उपरान्त तपाईँ के सुन्न चाहिँ बस्नुहुन्छ भनेर जेमक नाम गरेको राजाका कुलमा कुशक कुरत रोम पाँच नामका दुई माने तीन भाइ छोरा पैदा भएका छन्। रोमपादका छोरा बब्रु नाम गरेका पैदा भएका छन्। बब्रुका वंशमा पैदा भएका महान वीर योद्धा राजा भए जसको नाम हो, र यस्ता प्रकारबाट बब्रु नाम गरेका राजा थिए। बब्रु नाम गरेको राजाको वंशमा अब पैदा भएका राजा चेदीका वंशमा पैदा भएका शिशुपाल आदि उनका भाइ दन्तवक्रको कुल पैदा भएको छ। जिमुत विकृति उनका वंशमा भीमरथ भीमरथका वंशमा नमरथ नमरथका छोरा दशरथ दशरथका वंशमा पैदा भएका महान शकुनी ज्वाडीको नम्बर एक अङ्ग बङ्ग कलिङ्ग अहिलेको बंगलादेशको ढाकामा राज्य गर्छन्। भजमान भजी दिव्य दृष्टि देववृन्दका महाबोध उनका भाइका छोरा पैदा भए महाराज। उनका दाजुका वंशमा पैदा भएका एक महान सफलका भन्ने छोरा सफलका तेह्र भाइ छोरा अक्रूर आसंग सारमे मृदु र मृदपीत गिरी धर्मवृद्ध शुक्रम क्षेत्र पेक्ष हरि मर्दन शत्रुन गन्ध मादन प्रतिभा हो, यस्ता छोराहरू जन्मेका। अनि त्यसपछिबाट फेरि जब अहुका वंशमा पैदा भएका दुई भाइ उग्रसेन र देवक, देवकका छोरा छोरी सातवटी वसुदेवले विवाह गर्नुभयो। अनि त्यसपछिबाट उनका वंशमा धृतदेवा शान्ति देवा उपदेवा त्रिदेवा देव रक्षिता सदेवा देवकी भन्ने। अनि उग्रसेन महाराजका जम्मा गर्न दस भाइ छोरा पैदा भए, जसमध्येमा कंस सुना भन्ने आग्रोध कङ्क सहोसु राष्ट्रपाल श्रोठी त्रोठी मान र कंस कंसावती कङ्का स्वरूप राष्ट्रपालिका भन्ने वसुदेवका भाइहरूले विवाह गर्नुभयो। भजमानको वंशमा सुर भजमान चार भाइ छोरा देवबाबु सदनु कृतप्रमा देवमीण देवमीणका वंशमा पैदा भएका देवभाग देवश्रेय अनक श्रेय श्यामक कङ्क वृक बसक उनका वंशमा पैदा भएका। राजा परीक्षित मदिरा मलोचन इला देवकी आदि गरिएका सातवटा बहिनी थिए, जसमध्येमा सुरसेन राजाका छोरा वसुदेव वसुदेवका छोरा महान प्रतापी हुनुभयो जसको नाम हो वसुदेवका छोरा। आठ भाइ मध्येमा जेठो छोरो कृतिमान सुशेषण भद्र छन् रिजो सम्वर्धन भद्र सातौं गर्व शंकरषण भगवान बलराम आठौं गर्व जगतको मालिक कृष्ण नौं गर्व तपाईँको बजय सुभद्रा। राजन परीक्षित यिनै कथाले मैले यहाँलाई नमस्कार सुसम्पन्न गरे। यो चौबिस अध्यायले पूर्ण भएको यो जन वंशवाली कथा जसको वंशको कल्याण हुने यो कथाले प्रमाण गरे हजुरलाई, बाँकी अंश तपाईँ के सुन्न चाहनुहुन्छ भनिसकेपछि अब दशम स्कन्दको ज्यादै नै रमाइलो कथाको आरामदायक उपाख्यान राजा परीक्षितको प्रतिमा दशम स्कन्द व्याख्या गर्न लाग्नुभयो। अब ज्यादै रमाइलो छ दशम स्कन्द, जम्मा तीनवटा भागवत हुन्छ। श्रीमद् भागवत महापुराण श्रीमद् भागवत पुराण जम्मा 18,000 ग्रन्थ, श्रीमद् भागवत महापुराण दशम स्कन्द, श्रीमद् भागवत उच्च महापुराण 29 लिएर 33 अध्यायसम्म। अब यहाँलाई श्रीमद् भागवत महापुराण दशम स्कन्द प्रारम्भ गर्न आँटे। अब सुन्नुहोस्, भोक रोग र शोकको नाश गर्ने भगवानको महिमा यथार्थ प्रमाण गराउँदै हुनुहुन्छ भन्ने सम्मको कथा यस अध्यायबाट।
2: जय बोलो श्रीमद् भागवत महापुराणको
1: आदरणीय श्रोता।

बहिनी काड़िदिन्छु भनिकन तरवार घुमायो अनि वसुदेवले विन्ती गर्नुभयो जेठान आज बहिनीको कन्यादान दिनुभएको दिन आज तपाईँको बहिनीको मेरो शरीरका भागहरू सारा धोएर पखालेर हजुरले कन्यादान दिएर चिसै बनाएको पाउको दिन आज फेरि मेरी पत्नीलाई हजुरले काट्नु हुँदैन जेठान बिन्ती लाग्छ भनेदेखि अनुरोध लाग्ला यदि तपाईँले भनेको वचन म मान्छु मैले भनेको वचन हजुर मान्नुहुन्छ भनेदेखि हजुरको बहिनीले पाएको आठ गर्भसम्मको बच्चा त्यो आकाशवाणीले सत्य बोल्यो वा बोलेन त्यो कुरा पत्तो छैन तपाईँ हाम्रो संयन्त्र बिगार्न पनि हुन सक्छ यसै कारणले दया भाव हुन्छ भनेदेखि हजुरको बहिनीले पाएको आठ गर्भसम्मको बच्चा म हजुरलाई ल्याएर बुझाइदिन्छु न घटिदिनुहोस् भन्दा झुटो बोल्छस् कि भनेर राजा कंसले बडो चेतावनी पूर्वक ज्वाइँलाई भन्दा ज्वाइँ वसुदेव भन्नुहुन्छ अरे कंसासुर हेजे

0: भर्ना खुल्यो।
1: सिटी भिटी द्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
0: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन एचए, पीसीएल इन ल्याब टेक्निसियन सीएमएलटी, पीसीएल इन अफ्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी।
1: किन रोज्ने कलेज अफ अलाइडलाई? शान्त स्वच्छ तथा अध्ययन मैत्री वातावरण, अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, एसी सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास।
0: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके भाट भटेनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 081-537-546, 081-538-260, मोबाइल नम्बर 97120-91850, 97120-91950।
0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
2: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पुरानचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
2: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-655-56-6।
1: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
0: वन वन्य जन्तु, जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण, संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न, ध्वस्त हुन्छ वन। लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
1: त्यसैले वन भित्र सलाई, लाइटर, पेट्रोल, मट्टीतेल जस्ता आगो जन्ने वस्तु नलगाऊ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्रभित्र नफालौं। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौं। वनभोज जस्ता कार्य वन क्षेत्रभित्र नगरौं। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
0: डिभिजन वन कार्यालय सुर्खेत।
3: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी। हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू: हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धी सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर संजोग शिवाकोटी द्वारा दिइने सेवाहरू। शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसी द्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: वरिष्ठ डाक्टर द्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
2: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
0: सूचना हाल नेपालको विभिन्न स्थानमा कुखुरा लगायत पंक्षीमा लाग्ने बर्ड फ्लू र बंगुरमा लाग्ने अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण देखिएको हुँदा आफ्ना पशु पंक्षीलाई यो रोगबाट जोगाउन विभिन्न कार्यहरू गर्नुहुन सम्पूर्ण कृषकहरूमा पशु पंक्षी विकास निर्देशनालय कर्णाली प्रदेशको अनुरोध। कुखुरा, हाँस, अन्य पंक्षी वा बंगुरमा अचानक धेरै संख्यामा बिरामी पर्ने वा मर्ने, दाना पानी नखाने वा अन्य असामान्य लक्षण देखिएमा बथानबाट तुरन्तै अलगै राख्ने, बिरामी वा मरेका पशु पंक्षी तथा को बिक्री वितरण र ओसार पोसार नगर्ने, मरेको पशु पंक्षीलाई प्राविधिकबाट परीक्षण गराई सुरक्षित स्थानमा गहिरो खाडल खनी पुरिदिने, खोरको नियमित सरसफाई गर्ने र जैविक सुरक्षाका उपायहरू अपनाउने, शंकास्पद अवस्था देखिएमा तत्काल नजिकको पशु सेवा कार्यालय वा पशु प्राविधिकलाई जानकारी गराउने। कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पशु पंक्षी विकास निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेत।
5: In the heart of the city where dreams take shape and futures begin, stands a place of excellence, Chanakya Pathshala, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
4: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश, मंगलगढ़ी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-045।
0: खुशीको खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मंजु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईबीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा, भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान 4 वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98455-36984।
4: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
4: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
4: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670712484 र 97498640।
4: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: सूचना।